तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्त येशू प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन, अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशू प्रभुको सुसमाचार सुनेर प्रभु येशू ख्रीष्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रीष्ट येशू प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ, साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रो विश्वास

ख्रिस्ती भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भनी बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्, हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाउँमा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी।

जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाईँ आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईंलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

चाहिँ मसिकी गेस्टिमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सन्देझै एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। आजको वचनको शीर्षक रहेको छ प्रभुको चाल। यसायाको पुस्तक 55:8-9 पदमा परमेश्वरको वचनमा यसो भनिएको छ, किनकि मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन् र तिमीहरूको चाल मेरा चाल होइनन्, परमप्रभु परमेश्वर भन्नुहुन्छ। जसरी आकाश पृथ्वी भन्दा अग्लो छ, त्यसरी नै मेरो चाल तिमीहरूका चाल भन्दा र मेरा विचार तिमीहरूका विचार भन्दा अग्ला छन् भनिकन यस खण्डमा बताइएको छ। र प्रभुको गराई, प्रभुको तरिका फरक छ भनेर चाहिँ बाइबलले बताउँदछ। हामी मानिस हौ, मानिसकै विचार गर्दछौ, मानिसकै तरिकाले हामीले कामहरू गर्दछौ, त्यही तरिकामा हामी सोच्दछौ। तर परमेश्वरको गर्ने तरिका यानी चाल फरक छ भनिकन बाइबलमा यो खण्डमा यही कुराहरू बताइएको हो। र हाम्रो तरिका चाहिँ सबै एकदमै सजिलै सजिलो सजिलै सजिलोबाट सफलताको हामीले कामनाहरू चाहनाहरू यसरी नै गर्छौ। तर परमेश्वरको तरिका चाहिँ संकष्टबाट विजय ल्याउनु हुने, संकष्टबाट सफलतामा लानु हुने, यो प्रकारको उहाँको तरिका हो भनेर बाइबलले बताउँदछ। मैले केही वर्ष अगाडि संकष्टद्वारा सफलता भनेर चाहिँ एउटा पुस्तक पनि लेखे, धेरैले पढि पनि सक्नु भएको होला। र यो पुस्तकमा पनि मैले यही कुराहरू प्रस्तुत गरेको छु कि संकष्ट नभइकन त्यहाँ सफलता आउँदैन भनेर चाहिँ मैले त्यहाँ बताएको छु। एउटा बिउले बिरुवा उमार्नको लागि यानि फल फलाउनको लागि ऊ अँध्यारोमा भएर जानुपर्छ, चिसाङरीमा ऊ ठिङ्गुराईमा भएर जानुपर्छ। त्यो प्रकारको अँध्यारो, जाडो, सबै प्रकारको चिसोपनाहरू लगायत बाहिरीको अवस्थाहरू भत्किने सबै कुराहरू भएपछि मात्र यो बिरुवा एउटा असल सुन्दर बिरुवा निक्लिन्छ, त्यस पछाडि यो फुल्छ, यसले फलहरू दिन सुरु गर्छ भने संकष्टपछि सफलताहरू आउँछ भने चाहिँ त्यो मैले त्यहाँ बताएको छु। तर हामीलाई हाम्रो चाहनामा चाहिँ संकष्ट नभइकन हामीलाई सफलता भए पनि हुन्थ्यो भन्ने हामीलाई लाग्दछ, तर त्यो प्रकृतिमा यानि परमेश्वरको तरिकामा त्यो ठिक छैन। म स्कूल कलेज पढ्दाखेरि जति धनाढ्य परिवारबाट जो विद्यार्थीहरू मेरो साथीहरू स्कूल कलेजमा विद्यार्थी भएर साथी भएर आउनुभयो पढ्नुभयो, हामी गरिब परिवारबाट पढ्न जानेहरूले प्राय पास गर्यौं, हामीले मेहनत गर्यौं, कष्टहरू खप्यौं, ती कुराहरू भए। तर प्राय धनाढ्य परिवारबाट आएका बालबच्चाहरूले उहाँहरूले पास गर्न पनि सक्नु भएन। उहाँहरू एक प्रकारको आनन्दमा एक प्रकारको मौज मस्ती नै खोजिराख्नुभयो, पढाइलाई बोर जस्तो उहाँहरूले लिनुभयो। पछि गएर उहाँहरू सफल हुनु भएन, पछि गएर कोही ड्रग्स पिएर खाएर उहाँहरू खतम हुनुभयो र कोहीले केही पनि पढाइ नै गर्न सक्नु भएन, त्यही बाबुबाजेको धन सम्पत्तिमा जिएर बस्नु भएको छ। र आदरणीय ख्रिस्टप्रेमी दाजुभाइ दिदीबहिनीहरू, परमेश्वरको तरिका उहाँले चाहिँ हामीलाई मरूभूमिको अवस्थामा भएर लिएर जानुहुन्छ, तर मार्नको लागि होइन, उहाँले चाहिँ हामीलाई आशिष दिनको लागि हो, नाशको लागि होइन, निर्माणको लागि हो भनेर बाइबलले यो स्पष्ट गर्दछ। परमप्रभु परमेश्वरले इजरायलीहरूलाई दासत्वबाट छुटकारा दिन भएपछि इजरायलीहरूको विचारमा चाहिँ दुध र मह बग्ने देशमा लान्छु भनेर प्रभुले भन्नुभएको छ, पुर्याइहाल्नु होला भन्ने चाहिँ उहाँहरूलाई त्यो लाग्यो। तर उहाँले त मरूभूमिमा भएर लिएर जानुभयो, संकष्टमा भएर लिएर जानुभयो। इजरायलीहरूले परमेश्वरको चाल बुझ्न सक्नु भएन र धेरै गनगन गर्नुभयो। यो जो तालिम थियो इजरायलीहरूलाई, त्यो प्रशस्ततामा बस्नु अगाडिको एउटा तालिम थियो, त्यो तालिममा उहाँहरूले सबै परिस्थितिलाई स्वीकार गर्न सक्नु भएन, सबै परिस्थितिमा धन्यवाद दियो भनेर परमेश्वरको वचन भनिएको छ, उहाँहरूले गर्न सक्नु भएन र गनगन गरेको कारणले

विभिन्न समस्याहरूको आपत्ति विपत्ति त्यस्तो त्यस्तोमा भएर जान दिनुभयो। मुख्य कुरा त पैसा रुपियाँको आपत्ति विपत्ति जिन्दगी भर नै मैले खपेर जानु परे, त्यस्तो त्यस्तो भएर जान दिनुभयो। तर अरू कति साथीहरू मसँगैको समकालीन कतिजना साथीहरूको जीवनमा म हेर्छु, मेरो सेवकाईको दौडानमा कति मेरा समकालीन साथीहरूलाई सुरुदेखि नै पैसा रुपियाँमा प्रशस्तता भयो, जसको परिणाम मैले चाहिँ यसरी सम्झे त्यो समयमा म चाहिँ अलिकति अआशिषित मानिस रहेछु, प्रभुले त्यति धेरै प्यार नगर्नु भएको व्यक्ति रहेछु, मेरो साथीहरूलाई चाहिँ प्रभुले धेरै प्यार गर्नुभएको रहेछ, यानि उहाँहरूको जीवनमा मेरो भन्दा ठूलो बुलावट रहेछ भन्ने जस्तो मैले त्यसरी सम्झेको थिएँ। तर त्यो होइन रहेछ, उहाँहरूको अहिले सेवकाई राम्रो भएन, कारण सुरुवातमा नै प्रशस्तता भएको कारणले गर्दाखेरि एक दुईजना त बिग्रिने नै भयो, उहाँहरू धन सम्पत्ति आदि इत्यादिमा पनि इमान्दारिता देखिएन, र त्यो प्रकारको अवस्था भएको कारणले गर्दाखेरि उहाँहरूको सेवाकाई पनि टिक्न सकेन। मलाई उहाँले मरूभूमिमा भएर जान दिनुभयो, जसले गर्दाखेरि मैले इमान्दार हुन तालिम पाएँ, लगायत सबै कुराहरू मैले चाहिँ प्रभुले नै पुर्याउनु हुँदो रहेछ भन्ने प्रकारको अवस्थामा नै त्यसरी म प्रसन्न भएर रहने पनि मैले त्यो प्रकारको तालिम पाएँ, जसको परिणामस्वरूप उहाँको अनुग्रहबाट सेवकाईलाई हामीले त्यस्तो हाई फाईमा लग्न नसके पनि त्यो एक प्रकारको निरन्तरता हामीले दिइ नै राख्न सक्यौं। जो साथीहरूको सुरुवातमा प्रशस्ततामा थियो, ठूलो सेवकाई भनेर चाहिँ त्यो प्रकारले चिनियो, अहिले उहाँहरूको सेवकाई कतिजनाको छैन। त्यसले गर्दाखेरि उहाँको चाल हाम्रो चाल होइन रहेछ र उहाँको गराई हाम्रो गराई होइन रहेछ। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, तपाईँ यदि जवान हुनुहुन्छ यानि जवानी हुनुहुन्छ, तपाईँको विचारमा यो फलानु चाहिँ मेरो प्रभुले दिनुभएको भविष्यको श्रीमान हो भनेर चाहिँ प्रार्थना गरिराख्नु भएको थियो, पछाडि उहाँले तपाईँसँग ब्रेक गर्नुभयो, कुनै पनि युवतीलाई तपाईँले यो चाहिँ मेरो भविष्यको श्रीमती हुन् भनेर चाहिँ एक विश्वासी युवतीलाई तपाईँले त्यो सम्झेर प्रार्थना गरिराख्नु भएको थियो, उहाँले तपाईँसँग ब्रेक गर्नुभयो भने तपाईँले त्यो दुःखमा त्यो निराशमा नजानुहोस्, किनकि पवित्र बाइबलले यो स्पष्ट गरेको छ कि जे जे कुराहरू तपाईँको जीवनमा प्रभुले घटना दिनुहुन्छ त्यो तपाईँको भलाइको लागि नै घटना दिनुहुनेछ, किनकि तपाईँको चाल प्रभुको चाल होइन र तपाईँको गराई प्रभुको गराई होइन, र जसले त्यसरी छोडेर गयो भने अब दुःख मान्ने होइन तर प्रभुलाई तपाईँले धन्यवाद दिनपर्छ, किनकि त्यो व्यक्तिसँग तपाईँको बिहा भएको थियो भने पछि गएर डिभोर्स हुन्थ्यो होला, यानि पछि गएर तपाईँलाई धोका हुन्थ्यो होला, यानि कुनै त्यस्तो प्रकारको हुन्थ्यो होला, र प्रभुले त्यो तपाईँको जीवनमा त्यो प्रकारको ब्रेक आउन दिनुभयो, र कुनै पनि जग्गा तपाईँले किन्न खोजिराख्नु भएको थियो तपाईँले त्यो किन्न पाउनु भएन, हत्तेरिका मेरो हातबाट उम्केर गयो राम्रो जग्गा भन्ने सम्झिनु भएको होला, कुनै पनि जागिर तपाईँले असाध्यै राम्रो प्रकारको मान्नु भएको थियो खान चाहनुहुन्थ्यो तर तपाईँको हातबाट उम्केर गयो भने त्यही कुरामा दुष्ट आत्माले तपाईँलाई निराश बनाउँदै बनाउँदै लिएर जाने उसको इच्छा हुँदछ, तर परमेश्वरको चाल तपाईँको चाल होइन, तपाईँ र मेरो चाल होइन, उहाँको गराई तपाईँ र मेरो गराई होइन, त्यो जग्गा र त्यो जागिर तपाईँबाट जानु तपाईँको लागि भलाइ नै हुँदछ भनेर चाहिँ बाइबलले बताउँदछ, किनकि उहाँलाई प्रेम गर्नेहरू र उहाँको अभिप्राय अनुसार हिँडेका व्यक्तिहरूको लागि सबै कुराहरू मिलेर भलाइमा नै परिणत हुन्छ भनिकन रोमीको पुस्तक 8 अध्यायको 28 पदले यहाँ बताएको छ। यो खण्डलाई म पढेर सुनाइदिँदछु र यस खण्डमा यसरी लेखिएको छ, हामी जान्दछौ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाइएकाहरूको निम्ति हरेक कुरामा परमेश्वरले भलाइ नै गर्नुहुन्छ, र खराबै घटना तपाईँको जीवनमा घटेको छ भने पनि उहाँको चाल अनुसार उहाँको गराइ अनुसार त्यो घटनाले तपाईँलाई पछि गएर भलाइ नै गर्दछ प्रियहरू, कारण तपाईँ उहाँबाट माया गरिएको व्यक्ति हुनुहुन्छ, तपाईँ उहाँको अभिप्राय अनुसार चलिएको व्यक्ति हुनुहुन्छ, त्यही कारणले गर्दाखेरि तपाईँको जीवनमा त्यो घटनाहरू उहाँले घट्न दिनुभएको छ। हामीले परमेश्वरको जनहरूको विषयमा बाइबलमा हेर्न सक्दछौ यानि बुझ्न सक्दछौ, जसरी सद्रक मेसक अभिनेगोले त्यो मूर्तिलाई ढोक्न इन्कार गर्नुहुँदाखेरि त्यो त ठूलो समस्या आयो, किन प्रभुले समस्या आउनु दिनुभयो भन्ने उहाँले सम्झिनु भएको थियो होला, तर उहाँले जब त्यो मूर्तिलाई ढोक्नको लागि इन्कार गर्नुभयो त्यो पछि त्यो देशको राजा लगायत त्यहाँका सबै महत्वपूर्ण व्यक्तिहरूले उहाँहरूले

0: विश्वास गरेको परमेश्वर चाहिँ साँचो परमेश्वर हुनुहुँदो रहेछ भने चाहिँ त्यसरी विश्वास गर्न पुगे। र त्यति मात्रै होइन, उहाँहरूलाई पृथ्वीमा पनि ठुलो नाम इज्जतहरू भयो, उहाँहरूको पदोन्नति भयो, पद माथि बढेर गयो त्यो विदेशको भूमिमा। त्यसले गर्दाखेरि हरेक समस्या एउटा मौकाको रूपमा आउँदछ र त्यो मौकाको रूपमा आएको बेलामा परमेश्वरको चाल अनुसार नै हामीले सबै परिस्थितिमा धन्यवाद दिएर हामी त्यो समस्यामा खडा हुन सक्यौं भने प्रभुले हाम्रो जीवनमा ठूलो महिमा लिनुहुन्छ र जीवन पछिको जीवनमा तपाईँको जीवनमा यानि तपाईँको भविष्यमा इनाम उहाँले राखिदिनुहुन्छ भने धरतीमै पनि सद्रक मेषक र अभिनेगोलाई जस्तै तपाईँको पदोन्नति हुँदछ। तपाईँ एक प्रभुको लागि उदाहरण व्यक्ति बन्न सक्नुहुन्छ धरतीमै पनि। र त्यस्तै गरेर अर्को दानियलको पुस्तकमा हामीले यो सिक्न सक्दछौ, दानियललाई सिंहको खोरमा पस्नको लागि दिनुभयो। अब त्यहाँ यसो समस्या हेर्दा त प्रभुलाई प्रेम गर्ने व्यक्तिलाई किन त्यसरी सिंहको खोरमा पस्न दिनुभयो, हाय कस्तो कष्टमा भएर जान दिनुभयो भने चाहिँ सबैलाई त्यो लाग्न सक्दछ, हामी भए पनि त्यो लाग्थ्यो होला। तर उहाँले जब सिंहको खोरमा दानियललाई पर्न दिनुभयो, सिंहलाई खान चाहिँ दिनु भएन, त्यसपछि दानियल त्यो देशको प्रधानमन्त्री हुन सक्नुभयो, उहाँको पदोन्नति भयो। अहिले उहाँले गर्नुभएको विश्वासको जो जाँचमा उहाँ पास हुनुभएको कारणले गर्दा दानियलको विषयमा विश्वभरि नै चर्चहरूमा विभिन्न ठाउँहरूमा यो घटना लिइन्छ, यो घटनाबाट सिक्ने गरिन्छ र यो घटनाहरू सिकाइँदछ। र प्रिय दाजुभाइ दिदीबहिनीहरू, हामीले हरेक अवस्था परमेश्वरको चाल अनुसार नै गइरहेको छ। हाम्रो तरिकाबाट हामीले गर्न पर्ने चाहिँ मैले परमेश्वरको भए मानेको छु कि छुइनँ त्यहीमा मात्रै हामी होसियार हुन पर्दछ। नभएदेखि हरेक अवस्थामा चाहिँ परमेश्वरले उहाँले आफ्नै तरिकाले हामीलाई लिएर गइराख्नु भएको हुँदछ। र म बाइबल कलेज सकेर झापा मेरो गृह जिल्ला यानि गाउँमा फर्के पछाडि त्यहाँ प्रचार प्रसार गर्दै गर्दाखेरि मेरो काका पर्ने व्यक्तिले नै नजिकको चौकीमा नालिस हालिदिनुभयो मेरो विरुद्धमा। त्यो पछि म भागेर काठमाडौँ आउनु पर्यो। मैले त्यतिखेर सम्झे कि कस्तो नराम्रो कुरा भयो मेरो लागि, मैले असल गर्दा गर्दै प्रभुले किन यस्तो हुन दिनुभयो भने चाहिँ मलाई त्यसरी लागेको थियो। तर पछि गएर मैले थाहा गरेँ म झापाको त्यो गाउँमा नै बसेर प्रभुको सेवा गरिरहेको भएदेखि त्यो सानो सेवकाय हुन्थ्यो, तर यहाँ अहिले जो देशको राजधानीमा बसेर मैले जो सेवकाय गर्न पाइरहेको छु, अहिले त्यो भएकोले गर्दाखेरि सेवकाईबाट धेरै मानिसहरूको जीवनलाई मैले छुन सकिरहेको छु, प्रभुले म मार्फत छुइराख्नु भएको छ। त्यसले गर्दाखेरि उहाँको तरिका हाम्रो तरिका होइन रहेछ र उहाँको चाल हाम्रो चाल होइन भनिकन बाइबलले यो स्पष्ट बताउँदछ। तपाईँ अप्ठ्यारो अवस्थामा भएर गइराख्नु भएको छ भने पनि त्यो अवस्थालाई पनि तपाईँले धन्यवाद दिनुहोस्, प्रभुले आफ्नो इच्छा तपाईँको त्यो खराब अवस्थाबाट पनि पूरा गरेर लिएर जानुहुनेछ। भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचन पछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस् हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: हुन्छ, सबैलाई जय मसीह। मेरो नाम भोलानाथ नेउपाने, मेरो जन्म चाहिँ झापा जिल्लामा भए तापनि 2060 सालबाट म पूर्वी नवलपरासीको नवलपुरमा सेवकाई गर्दैछु र मेरो मण्डलीको नाम गिरुबारी सुसमाचार मण्डली हो। 2061 सालबाट म त्यहाँ सेवकाई गर्दैछु र सेवकाई गर्दै जाने क्रममा एउटा अचम्मको काम भएको छ, एउटा अचम्मको गवाही भनौँ या घटना भनौँ, एउटा अचम्मको भएको छ, त्यो तपाईँहरूको सामु म प्रस्तुत गर्न गइरहेको छु। जब म 2061 सालमा गिरुबारी भन्ने ठाउँमा आए नवलपुर जिल्लाको, त्यहाँ एकजना बहिनी जो चाहिँ फाल मगरको छोरी हुनुहुँदो रहेछ, उहाँलाई भूतले साह्रै सताएको थियो। उहाँ पढ्न जब स्कूल जानुहुन्छ त्यहाँबाट रुँदै रुँदै फर्किनुहुन्थ्यो, लडीबडी गर्नुहुन्थ्यो, आत्महत्या गर्ने कोसिस गर्नुहुन्थ्यो। अनि त्यो अवस्था देखेर उनको आमाले कहिले कुन हस्पिटल पुर्याउनु भयो काम लागेन, कहिले कुन हस्पिटल लानुभयो काम लागेन, धेरै अस्पतालहरूतिर लगेर पनि निको नभएर दुःख पाएर बस्नुभएको थियो। र त्यो नानीकै बाजे पनि हजुरबुवा पनि त्यो एरियाको नामी लामा हुनुहुन्थ्यो, उहाँको नाम टीकाराम फाल मगर थियो, अनि उहाँसँग अरूले विभिन्न भूतात्मा लागेका रोगीहरूलाई ल्याउँथे, तर आफ्नै नातिनीलाई निको पार्न नसकेर उहाँ पनि हैरान भएर बस्नु भएको थियो। मेरो नातिनीलाई के भएको होला, कसरी निको हुन्छ होला मेरो नातिनी भनेर उहाँ पनि एकदमै हैरान भएको अवस्थामा हुनुहुन्थ्यो। र एक दिन हाम्रो भेट उहाँहरूसँग भयो, उहाँहरूले सुन्नुभएको रहेछ कतै यसुमा गयो भने, चर्चमा गयो भने निको पो हुन्छ अरे भन्ने कुरा सुन्नुभएको रहेछ। त्यही कुरालाई लिएर हाम्रो बीचमा आउनुभयो, अनि हामीले त्यो नानीको लागि हामीले प्रार्थना गर्न सुरु गर्यौं। त्यो नानी सुरुमा त कराउँथिन्, रुन्थिन्, म यसलाई छोड्दिन, म यसलाई खाने हो, यसलाई म लाने हो, म फलानु हुँ, म फलानु हुँ भन्दै विभिन्न प्रकारले कराउने, चिच्याउने गर्थ्यो, लडीबडी पनि गर्ने गर्थ्यो। तर केही हामी निरन्तर प्रार्थना गरिरह्यौं, केही हप्ता पछाडि त्यो नानीबाट ल अब म गएँ, मैले हारे, अब म गएँ, म यहाँ बस्दिन भन्ने आवाजका साथ त्यो भूतात्मा त्यो नानीबाट निस्किएर गयो। अनि जब त्यो नानीबाट त्यो भूतात्मा निस्किएर गयो, ऊ 15-16 वर्षकी थिइन् त्यति बेला, अनि त्यो नानी एकदमै राम्रो भइन्, उनको पढाइमा पनि राम्रो हुँदै गयो, स्वास्थ्यमा पनि सुधार हुँदै गयो, अनि अचम्म भयो, त्यो गाउँका त्यो एरियाका सबै मानिसहरू छक्क परे, अनि यहाँसम्म कि उनको बाजे अथवा हजुरबा जो चाहिँ त्यो गाउँको त्यो एरियाको जान्ने लामा हुनुहुन्थ्यो उहाँ पनि छक्क पर्नुभयो, र उहाँले पनि ख्रिस्ट येशूलाई ग्रहण गर्नुभयो, र जीवनको अन्तमा मर्ने बेलामा उहाँ विश्वासी हुनुभयो, ख्रिस्ट येशूलाई उहाँले विश्वास गर्नुभयो। अनि यो प्रकारले अचम्मको घटना त्यो नवलपुर अहिले हुप्सीकोट गाउँपालिका, त्यति बेला देउराली भन्थ्यो, अहिले हुप्सीकोट गाउँपालिका वार्ड नम्बर 3 भएको घटना हो, र यो घटनाले म आफै पनि धेरै आशिषित भएको छु। परमेश्वरले कसरी अचम्म रीतिले काम गर्नुहुँदो रहेछ भन्ने कुरा मैले जानेको छु। तसर्थ तपाईँ यो सुन्दै गर्नुहुने सबैलाई म यो उत्साह दिन चाहन्छु, तपाईँ दुःखमा, कष्टमा, समस्यामा हुनुहुन्छ भने, अनि तपाईँ विश्वासी हुनुहुन्छ भने ठिकै छ, प्रार्थना गर्नुहोस्। हुनुहुन्न भने पनि नजिकैको मण्डलीमा जानुहोस्, गुरुबाहरूसँग प्रार्थनाको लागि अनुरोध गर्नुहोस्। परमेश्वरले तपाईँलाई निको पार्नुहुन्छ, परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। सबैलाई जय मसीह।

आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटिदिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 66 89 41 88 97 66 89 41 88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: जेसिस मेटल वर्कशप पन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9, 97 49 88 6 96 9। सूचना स्कुटेस एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली, अनामनगर, काठमाडौँ। फोन नम्बर 01 47 70 74, 01 47 70 74 र 01 59 13 755, 01 59 13 755। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
1: झरिलो रसिलो, झरिलो रसिलो
2: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
1: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
2: ए, अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा। फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा
1: हो। र फोन नम्बर बताऊ बताऊ
2: लु टिप्नुहोस् त 98 60 0 91 3 61, 98 60 0 91 3 61।
1: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
3: लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
4: हो र, होइन होला त्यस्तो त। सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
5: केही होइन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: विजय एउटा भित्री काम हो। जयमसी आज बिहिबार अक्टोबर 8 तारिक असोज 22 गते। आजको बाइबल लेखण्ड दोस्रो कोरन्थीको पुस्तक 4 अध्यायको 16 पदबाट रहेको छ र यहाँसरी लेखिएको छ, यद्यपि हाम्रो बाहिरी मानिस नष्ट हुँदै गइरहेको छ तैपनि हाम्रो भित्री मानिस दिनहुँ नयाँ बन्दैछ। सन् 1928 एकजना खुशी र महत्वाकांक्षी नर्सिङकी छात्रालाई क्षयरोग अर्थात टीबी लागेको पत्ता लाग्यो। त्यस समयमा यो रोग लाग्नु भनेको प्राय मृत्युको सजाय जस्तै हुन्थ्यो। उनको परिवारले उनलाई निको हुने आशामा केही महिनाका लागि नर्सिङ होममा पठायो, तर उनको भाग्यमा त आगामी 21 वर्षसम्म ओछ्यानमै थलिनु लेखिएको रहेछ। धेरै मानिसहरूले आशा मारिसक्थे होलान्, तर आइसोबेल स्मिथले त्यसो गरिनन्। उनी धेरै पटक मृत्युको मुखमा पुगिन्, तर उनको विश्वास बलियो रह्यो र उनले बाँच्ने कला सिक्न कहिले छोडिनन्। उनी धेरै किताबहरू पढ्थिन्, चिठीहरू लेख्थिन्, भूगोलको अध्ययन गर्थिन् र अन्य बिरामीहरूलाई लेख्न पढ्न सिकाउथिन्। ओछ्यानमै परेर पनि उनले एकजना युवा भौतिक शास्त्री जो आफै बिरामी थिए उनीसँग परमाणु ऊर्जाको बारेमा अध्ययन गरिन् र त्यस विषयमा एउटा टाउन हल अर्थात छलफल कार्यक्रमको आयोजना समेत गरिन्। बिरामी अवस्थामै उनले सेनिटोरियम अर्थात अस्पतालमा उपचार गराइरहेका एक दयालु र भद्र पुरूषलाई भेटिन्। उनले ती पुरूषसँग विवाह गर्ने र पहाड़को काखमा एउटा सानो घर बनाउने सपना देखिन्। उनको जीवनको सबैभन्दा कमजोर घड़ीमा पनि यो सपनाले उनलाई बाँच्ने ऊर्जा दियो। अन्तत 1948 उनीहरूको विवाह भयो। त्यसपछि उनले विश एज आई माइट नामक एउटा पुस्तक लेखिन् जुन 1955 प्रकाशित भयो। त्यो पुस्तक जीवनले मलाई दिएका सबै राम्रा कुराहरूका बारेमा थियो र त्यसबाट आएको रोयल्टी अर्थात कमाईले उनलाई आफूले सपना देखेको पहाड़ी घर किन्न पुग्ने पैसा दियो। के एउटा दुःखद जीवन हो, बिल्कुलै होइन। परिस्थितिहरू निकै प्रतिकूल हुँदाहुँदै पनि आइसोबेल स्मिथले आफूले सोचेको सबै कुराहरू पूरा गरिन्। ओछ्यानमा उल्टोकोल्टो गर्न नसक्ने हुँदा पनि उनले सिक्न, सपना देख्न र अरूलाई बाँड्न कहिले छोडिनन्। निष्कर्ष यही हो कि बाहिरी परिस्थिति जतिसुकै कमजोर वा प्रतिकूल भए पनि यदि हाम्रो भित्री आत्मा र विश्वास बलियो छ भने हामी जीवनको हरेक लडाई जित्न सक्छौं। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
5: कोरस नम्बर 176।

प्रिय श्रोता जयमसी तथा हार्दिक स्वागत छ कार्यक्रम धन्यवाद बिहानीमा। आज म आइजिक राई गुड न्यूज एफएम 105.1 MHz हरेक बिहान प्रसारण हुने यो कार्यक्रममा तपाईँलाई साथ दिन उपस्थित भएको छु। श्रोता कस्तो हुनुहुन्छ? म आशा गर्छु यदि तपाईँ येशु ख्रिस्टलाई साँचो रूपमा पाएको एक व्यक्ति हुनुहुन्छ भने अवश्य पनि तपाईँ यो सुन्दर बिहानीमा आनन्दित र खुसी हुनुहुन्छ। हामी पनि यहाँ स्टुडियोमा रहेका सबैजना खुसी आनन्दित छौं र यो समयमा हाम्रो देश नेपाललाई नै परमेश्वरप्रति धन्यवादी हुनलाई प्रेरणा दिन हरेक श्रोताका घर घरमा उपस्थित छौं। श्रोता मित्र, अहिले यस क्षणमा हामी ख्रिस्ट विश्वासीहरूले एकै क्षण यस विषयमा विचार गरौं न। नेपाल देशमा हामी ख्रिस्ट विश्वासीहरूको वृद्धिसँगै चर्चहरू त निर्माण भइरहेका छन्, तर के हामीहरू जो आफैलाई विश्वासीहरू भन्दछौ यस देशमा रहेको जनसंख्या मध्ये करिब 95% मानिसहरू जसले ख्रिस्ट येशूलाई पाएका छैनन्, चिनेका छैनन्, उनीहरूका सामान्यमा ख्रिस्टको असल साक्षी भएर साँच्चै नै जिइरहेका छौं त? ख्रिस्ट येशूको शरीर चर्च निर्माणमा हाम्रो भूमिका के परमेश्वरको इच्छा अनुसारकै छ त? के तपाईँ यस नेपाल देशलाई प्रभु येशूमा जित्नका लागि अगाडि बढ़िरहेको परमेश्वरको एक साँचो योद्धा हुनुहुन्छ? मित्र, यदि भर्खरै सोधिएका प्रश्नहरूको जवाफ तपाईँको क्रिस्टियन जीवनले सकारात्मक नै लिइरहेको छ भने हामी यस प्रसारण मार्फत तपाईँलाई अझ उत्साहित हुँदै यसरी नै अगाडि बढ़न उत्साह दिन्छौ र तपाईँलाई धन्यवाद दिन चाहन्छौ। आज तपाईँले पनि ख्रिस्टको सेवामा लागिरहनु भएका आफ्ना नजिक रहेका मित्रहरूलाई यस बिहानीमा धन्यवाद दिनुहोला भन्ने हाम्रो विनम्र अनुरोध छ। हामीले आजको यस बिहानीलाई ख्रिस्टका ती साँचो योद्धाहरूलाई भेट गरी धन्यवाद दिएर पनि आरम्भ गर्न सक्छौ। तपाईँका पहुँचमा रहेका ती व्यक्तिहरूलाई धन्यवाद दिनुहोस् र उहाँका आत्मिक जीवनमा प्रोत्साहनका लागि कुराहरू गरेर आत्मिक ऊर्जा थपिदिनुहोस्। तपाईँको हृदयमा रहेको आन्तरिक सुन्दरतालाई प्रकट गर्नुहोस् र ख्रिस्टको एक असल साक्षी बनेर मानिसहरूका बीचमा आज दिनभरि उपस्थित हुनुहोस्, ताकि तपाईँले जिएको जीवनद्वारा मानिसहरूलाई परमेश्वरप्रति धन्यवादी हुने प्रेरणा मिलेको होस्। मित्र, त्यसैको साथमा यस बिहानीमा तपाईँ हामीले यो पनि याद राख्नु जरुरी छ कि हामीले बाइबल अध्ययन गर्दैमा, प्रार्थना गर्दैमा र अन्य विश्वासीहरूसँग संगतिमा हिँड्दैमा प्रभु येशूलाई हाम्रो इच्छा अनुसारको कार्य गर्न वा गराउन हामी बाध्य पार्न सक्दैनौ। भर्खरै भनिएका ती क्रियाकलापहरूको उद्देश्य चाहिँ प्रभु येशूसँग हाम्रो सम्बन्ध बढाउन र हाम्रा वरिपरि संसारमा भएका मानिसहरूभन्दा भिन्न तरिकाले जीवनयापन गर्नलाई मात्र हो। त्यसैले मित्र, आउनुहोस् यो नयाँ दिनमा हाम्रो जीवनदाता ख्रिस्ट येशू प्रभु परमेश्वरलाई यो नेपाल देशमा जीवन जिउनलाई यो सुन्दर मौका दिनुभएकोमा यस बिहानी हृदयदेखि नै धन्यवाद दिउँ। प्रिय श्रोता, यिनै कुराहरू भन्दै कार्यक्रम धन्यवाद बिहानीबाट म आइजेक राई बिदा हुन चाहन्छु। जय मसीह। तपाईँको दिन आशिषमय रहोस्।

गुडनिच एफएम 101 मेगा हर्जको रेडियो तरंगलाई सुनेर साथ दिइरहेका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तोता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्र सुजन किमरेज्यूको साथ कार्यक्रम हो प्रेरक टावर। प्रिय श्रोता, यो कार्यक्रम हरेक हप्ता आइतबार, मंगलबार, बिहिबार र शुक्रबार मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी प्रार्थनासँग सम्बन्धित विषयवस्तुहरूमाथि कुराकानी गर्नुको साथसाथै हामी प्रार्थना किन गर्छौं र किन गर्नुपर्छ, कसरी गर्नुपर्छ भन्ने विषयमा पनि हामी तपाईँसँग चर्चा परिचर्चा गर्ने गर्दछौ। श्रोता, हाम्रो कार्यक्रमको उद्देश्य तपाईंलाई प्रार्थनाको निम्ति उत्साहित बनाउनु। हुन त प्रार्थना तपाईँ हाम्रो जीवनशैली हो, तर यसो भन्दै गर्दा कतिपय मानिसहरूको एउटा यस्तो बानी हुन्छ, प्रार्थना गर्न अल्छी गर्ने, प्रार्थना गर्नु भनेको बेकार हो जस्तो गर्ने, समयको बर्बादी हो जस्तो ठान्नु, यो प्रकारको एउटा परिपाटी हाम्रो मसीह जगतमा केही व्यक्तिहरूको बीचमा रहेको हुनाले गर्दा यस्तो प्रकारको आलसी परिपाटीलाई हटाउनु हाम्रो कार्यक्रमको एकमात्र उद्देश्य हो। तादनी श्रोता, आज पनि हामी सदाको बिहान झै अबको करिब आधी घण्टासम्मको लागि तपाईँको रेडियो सेट मार्फत तपाईसँग बातचित गर्नको लागि उपस्थित भइसकेका छौं। तादनी श्रोता, आउनुहोस् अब भने आजको यो बिहानलाई हामी एकसाथ मिलेर प्रार्थनामय बनाऊ। श्रोता, यदि तपाईसँग प्रार्थना गर्नुपर्ने कुनै प्रार्थनाको अनुरोधहरू छ र हामीले प्रार्थना गरिदिएको चाहनुहुन्छ भने हामीले तपाईँका प्रार्थनाको अनुरोधहरू टिप्नको लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बरहरू खुल्ला गरिसकेका छौ, जुन रहेको छ 01-47-70-754। हाम्रो ल्यान्डलाइन नम्बर रहेको छ भने हाम्रो वाट्सएप नम्बर रहेको छ 97-98-03-44-646। हजुर, यो हाम्रो वाट्सएप नम्बर हो र हाम्रो फेसबुक पेज रहेको छ गुड न्यूज एफएम 105.1 मेगा हर्ज। श्रोता, यदि तपाईँ वाट्सएप अथवा फेसबुक मार्फत तपाईँले आफ्नो प्रार्थनाको अनुरोध हामीलाई टिपाउँदै हुनुहुन्छ भने तपाईँले भोइस मेसेज अथवा टेक्स्ट गरेर आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउन सक्नुहुनेछ। तापनि श्रोता, अब भने तपाईँ आफ्नो प्रार्थनाको अनुरोध हामीसँग टिपाउँदै रहनुहोस् र म भने प्रार्थनासँग सम्बन्धित विषयवस्तुमाथि कुराकानी गर्न गइरहेको छु। आदरणीय श्रोता, हामीले बाइबल धर्मशास्त्रमा पूरा 66 पुस्तकमा 66 पुस्तकभित्रै हेर्ने हो भने कहीँ न कहीँ कुनै न कुनै रूपमा प्रार्थनाको विषयमा नलेखिएको पुस्तक नै छैन। हामी हरेक पुस्तकमा प्रार्थना र प्रार्थनापछि परमेश्वरको जवाब जस्ता कुराहरू हामी पाइरहेकै हुन्छौ। आदरणीय श्रोता, आज हामी कुराकानी गर्न गइरहेका छौं पहिलो सामुएलको पुस्तक 7 अध्याय भएको घटना। त्यसभन्दा अगाडि हामी हेर्छौ जब एलीको घरानाको पापको घडा भरियो, त्यसपछि फेरि इस्रायलीहरूले पनि परमप्रभुलाई त्यागेर अन्य विदेशी देवी देवताहरूलाई सेवा गर्न थाले। आफ्ना परमेश्वर जसले उनीहरूलाई मिश्रको दासत्वदेखि निकालेर ल्याउनु भएको थियो, जसले उनीहरूको बाटो बन्द हुँदा परमेश्वरले लाल समुद्रको बीचबाट बाटो दिन लाउनुभयो, जसले
यर्दन नदी उर्लेर आउँदा पानीको बहावलाई पूर्ण रूपले रोकेर नदीको बीचबाट ओबानो जमिनबाट हिँड्न लाउनुभयो र गिलगालमा आइसकेपछि मिश्रको निन्दालाई सदा सर्वदाको लागि गुडाइदिनुभयो। अझ हेर्ने हो भने हामीले परमेश्वर जसले उनीहरूका पुर्खाहरूलाई पूरै 40-40 वर्षसम्म सित्तैको स्वर्गको रोटी र मन्न अथवा भनौ बट्टाई चरा खुवाउनुभयो, चट्टानहरू फुटाएर पानीहरू पिलाउनुभयो, उजाड मरूभूमिमा परमेश्वरले रातको कठ्याङ्रिदो चिसोमा बादलमा आगोको खामो बनेर उज्यालो र ताप दिएर उनीहरूलाई जोगाउनुभयो अनि दिनको चौपट्ट गर्मी त्यस गर्मीमा बादलको खाबो बनेर उनीहरूलाई बाटो देखाउनुको साथसाथै शीतलता पनि प्रदान गर्नुभयो। यस्ता परमेश्वरलाई इसरायलहरू जब प्रतिज्ञाको भूमिमा आइपुगे त्यसपछि उनीहरूले परमेश्वरलाई बिर्सिए, पूर्ण रूपले बिर्सिए र स्थानीय ठाउँका जातिहरूको चालमा लागेर परमप्रभु परमेश्वरलाई क्रोधित तुल्याएको कारण बारम्बार दुःख कष्ट र समस्याहरू झेल्दै झेल्दै अन्ततगत अब यो अवस्थामा आइपुग्दा पालिस्टीहरूले परमेश्वरको सन्दुक नै खोसेर लगे र एलीको घराना पूर्ण रूपले त्यतिखेर नष्ट भएको कुरा हामी देख्न सक्छौ। जब पालिस्टीहरूले परमप्रभु परमेश्वरको सन्दुकलाई खोसेर लगे त्यसपछि त्यहाँ मानिसहरूको बीचमा केही समय चाहिँ ठूलै विलाप भएको जस्तो देखियो। त्यसपछि मानिसहरूको जीवनशैली सामान्य थियो, उनीहरूले परमप्रभुको सन्दुकलाई बिर्सिए, परमप्रभुको सन्दुकको निम्ति अब परमेश्वरसँग प्रार्थना गर्नुपर्छ भन्ने कुरा पनि मानिसहरूले भुलिसकेका थिए। अब परमप्रभुको सन्दुक राखिएको सिलो जो थियो त्यो सिलोमा भएको भेटु नेपालको महापवित्र स्थान चाहिँ पूर्ण रूपले रित्तो थियो। भेटुनी पालभित्र सजाइएका सम्पूर्ण सामान थिए तर त्यसमध्ये मुख्य परमेश्वरको कृपा आसन भएको सन्दुक त्यहाँ चाहिँ थिएन। यसर्थ त्यो भेटुनी पालमा परमप्रभुको महिमा त्यसरी प्रकट हुन छोडिसकेको थियो। आदरणीय श्रोता, अब उता परमप्रभु परमेश्वरले आफ्नो पसारिएको शक्तिशाली बाहुलीले उहाँको त्यो पवित्र सन्दुकलाई खोसेर लाने त्यो जातिका शहरहरू र शासकहरूमा ठूलो त्रास र ठूलो एउटा रूढी ल्याएर आफ्नो सिंहासनलाई आफ्नो सन्दुकलाई मुक्त गर्ने काम गर्दै हुनुहुन्थ्यो। श्रोता, त्यही अनुरूप पहिलो सामुएल 7:6 अध्यायमा हामीले देख्यौं भने अब पालिस्टीहरूको बीचमा ठूलो खलबली र रुवा बसेको कारण अब एउटा शंका एउटा चिसो उनीहरूको मनमा पस्न थाल्यो। कतै यी सबैको कारण परमप्रभु परमेश्वरको सामर्थ्य हात त होइन, अब हामीले कसो गर्नुपर्छ? ठूलो बहस छेडियो, हरेक दिन सभाहरू हुन थाले। अब भन्न थाले इसरायलका परमेश्वरको सन्दुक हामीले खोसेर त ल्यायौं,
यस सन्दुकको देवताले हामीसँग आइसकेपछि हामीलाई सहायता गरेर अझै बढी शक्तिशाली तुल्याउनलान् भनेको। हाम्रा परम्परागत देवताहरू र हाम्रो शहरलाई नै पो नष्ट गर्न लागे। यो एउटा गम्भीर मुद्दा थियो। अब के गर्ने? सन्दुकलाई कसरी फिर्ता पठाउने? त्यसै बीचमा परमप्रभु परमेश्वरका अलिअलि भय मान्ने परमेश्वरले गर्नुभएका कामहरूको इतिहासको जानकारहरू अगाडि आउँछन् र उनीहरूले स्मरण गराउँछन् पलिस्टियरलाई, मिश्रीहरूले जिद्दी हुँदा इसरायलीहरूलाई दमन गर्दा कसरी मिश्र बर्बाद गरियो र उजाड स्थानमा के गरियो र पछि कनान देशका शक्तिशाली राष्ट्रहरूको बीचमा परमेश्वरले के गर्नुभयो भन्ने जस्ता कुराहरू इतिहास त्यहाँ दोहोऱ्याइन्छ। तब त्यहाँ पालिस्टियरको बीचमा एकजना हिब्रू परम्पराका जानकार पालिस्टियहरू आउँछन्। अब परमेश्वरको सन्दुक पठाइदिनुहोस्, सौगात सहित पठाइदिनुहोस्, अनि त्यहाँ त्यस्तै हुन्छ र परमेश्वरले आफ्नो सन्दुक अझै भन्दा आफ्नो उपस्थितिलाई चोरेर धोका गरेर लानेहरू लुटेर लानेहरूबाट आफैलाई मुक्त गर्नुभयो, किनभने उहाँ परम शक्तिशाली परमेश्वर हुनुहुन्छ। उहाँ र उहाँका कुरालाई कसैले पनि आफ्नो बन्धनमा राख्न सक्दैन। श्रोता, छ अध्यायमा जब सन्दुक दुईवटा गाईले नारिएको गाडामा राखेर पठाइए, मानिसहरूले सन्दुकलाई बिर्सिसकेका थिए। त्यतिखेर मानिसहरू आफ्नो बाली कटनी गर्दै थिए। जब परमप्रभु परमेश्वरको सन्दुक उनीहरूको बीचमा आइपुग्यो, ठूलो हर्ष, खुशी र उत्साह त्यहाँ थियो र त्यही हर्ष र खुशी र उत्साहको बीचमा परमप्रभुले दिनुभएको एउटा व्यवस्था तोडियो। केही यस्ता व्यक्तिहरू उठे, साँच्चै यो सन्दुकभित्र भएको सामान पलिस्टियरले झिके कि झिकेर रित्तो सन्दुक पठाए कि अथवा त्यसभित्र छ भनेर त्यो सन्दुक उगारेर हेरे। परिणामस्वरूप परमप्रभु परमेश्वरको क्रोध त्यहाँ दन्कियो र ती मरे। वास्तवमा त्यो सन्दुक उगार्नको लागि एकचोटि बन्द भइसकेको सन्दुक फेरि खोल्ने अनुमति कसैलाई पनि थिएन। यहाँसम्म कि न त प्रधान पुजारी आफैलाई पनि त्यो सन्दुक उगार्ने अनुमति थिएन। यसकारणले गर्दा उनीहरूले परमप्रभु परमेश्वरको वचनको विरूद्ध कार्य गरेको कारण त्यहाँ असल अभिप्रायले त्यो कुरा हेरिएको भए तापनि परमेश्वरको व्यवस्थाको विरूद्धमा थियो। आदरणीय श्रोता, सन्दुक देख्ने बित्तिकै केही लेबीहरूको उपस्थिति थियो र उनीहरूले सन्दुक बोके र ढुङ्गामाथि राखे अनि त्यहाँ परमेश्वरको आराधना गरे, होम बलिहरू धन्यवादका बलिहरू चढाए। उनीहरूले परमेश्वरलाई धन्यवाद दिए। यो असल कार्य थियो। तर दुःखलाग्दो कुरो, परमेश्वरको सन्दुक खोलेर हेर्ने केही मानिसहरू त्यहाँ परमेश्वरको उपस्थितिमा मरे। अब उनीहरू मलाई लाग्यो परमेश्वरलाई हामीले भलाइ गर्यौं तर उहाँले चाहिँ हामीलाई खराबी गर्नुभयो। वास्तवमा परमेश्वर मर्नु हुँदैन, परमेश्वर त्यसरी मानिसहरूलाई मार्नु हुँदैन थियो। किन यसो गर्नुभयो? उनीहरूले आफ्नो गल्ती र आफूले परमेश्वरको आज्ञा भङ्ग गरेको कुरा त्यहाँ देखिन आउँछ। श्रोता, अर्को कुरा त्यहाँ हामी के पाउन सक्छौ भन्ने, जो परमेश्वरले आफ्नो सन्दुकलाई कुनै मानिसको मानवीय शक्ति बिना नै छुटकारा गराउन सक्नुभयो, अब त्यसभित्रको सामानलाई
अब कसले झिक्न सक्छ? आदरणीय श्रोता, त्यसभित्र भएको सामान पलिस्टियरले झिकेका थिएनन्। यहाँसम्म कि उनीहरूले सन्दुकलाई उठाए र त्यो बन्द गरिएकै अवस्थामा आफ्नो देवताको मन्दिर दागोनको मन्दिरमा राखेका थिए। तर उनीहरूले त्यो सन्दुकभित्र के रहेछ भनेर खोलेर हेरेका थिएनन्। तर यता परमेश्वरका जन कहलिएका कोही मानिसहरूले पूरा अविश्वासमा सन्दुकभित्र भएका सामानलाई हेरेका थिए। श्रोता, अविश्वासले हामीलाई परमेश्वरको आज्ञालाई भङ्ग गर्न लगाउँछ। जब अविश्वास गरिन्छ, परमेश्वरको वचन विपरीत हामीलाई हिँड्न लगाउँछ र त्यो अवस्थामा तपाईँ हाम्रो सही उद्देश्य र सही अभिप्राय भए तापनि परमप्रभु परमेश्वरलाई यसले दुखी तुल्याउन सक्छ र हामीलाई दण्डको भागीदार बनाउन सक्छ। आदरणीय श्रोता, हुन त आज हाम्रो बीचमा कुनै करारको सन्दुक छैन। हामीसँग सिधै परमेश्वरको मुखबाट निस्किएर लिपिबद्ध गरिएका वचनहरू बाहेक अरू त्यस्तो पवित्र भन्ने कुराहरू केही पनि छैन। तर कतिपय अवस्थामा अब यही हाम्रो भाषामा लिपिबद्ध गरिएका परमेश्वरको मुखबाट निस्केका बाणीहरूलाई हेलचक्राइ गरेर हामीले अनाज्ञाकारी भएर यसको आज्ञाहरूलाई तोड्न थाल्यौं भनेदेखि पक्कै पनि तपाईँ र हामीमाथि पनि ठ्याक्कै मृत्युको विपत्ति नआउला, तर अन्य विपत्तिहरू, ताडनाहरू तपाईँ हाम्रो अगाडि तयार भएर बसेका हुन सक्छन्। त्यसकारणले गर्दाखेरि हामीले परमेश्वरको मुखबाट निस्किएको वचन बाइबल, जो हाम्रो भाषामा लिपिबद्ध गरिएको छ, लेखिएको छ, त्यसमाथि शंका गर्नु र त्यसलाई तुच्छ ठान्नु, त्यसले आफूले आफूलाई हानि र नोक्सानीको निम्ति बाटो तयार गर्नु हो जस्तो भएको छ। श्रोता, यसकारणले गर्दा हामीले सदैव के भनेर प्रार्थना गर्नुपर्छ भने, प्रभु, म चाहिँ मैले चाहिँ जानै रहोस् या नजानेर होस्, तपाईँको वचन विपरीत हुने कामहरू मेरो जीवनबाट नहोस्। म सदैव तपाईँको वचन अनुसार जीवन जिउन सकौँ, तपाईँको इच्छा अनुसार जीवन जिउन सकौँ। हुन त तपाईँलाई एउटा रहस्य बताउँ, त्यो सन्दुकमाथि भएको कृपा आसनबाट मूसासँग र इसरायलीसँग अथवा भनौँ प्रधान पुजारीहरूसँग परमप्रभु बोल्नुहुन्थ्यो भनेर लेखिएको छ। तर आज सृष्टिकर्ता परमेश्वर हामीसँग पवित्र धर्मशास्त्रबाट हाम्रो हृदयको कृपा आसनभित्रबाट उहाँको वचनलाई प्रकाश पारेर तपाईँ र मसँग बोल्नुहुन्छ। तर त्यसको लागि के गर्नुपर्छ? त्यसको लागि पहिले हामीले बोल्न सुरुवात गर्नुपर्छ। हामी उहाँसँग बोल्नु भनेको के हो? हामी उहाँसँग बोल्नु भनेको प्रार्थना गर्नु हो। अनि उहाँसँग बोल्नको लागि हामीलाई लाग्छ सायद हाम्रो अगाडि कुनै त्यस्तो आकृति बनाउन पाए हुन्थ्यो, किनभने प्रधान पुजारीहरू यहोशू लगायतका व्यक्तिहरू करारको सन्दुकको अगाडि, परमेश्वरको वेदी अगाडि गएर प्रार्थना गर्थे। तर पख्नुहोस्, आज चाहिँ तपाईँलाई हामीलाई कुनै आकृति चाहिँदैन, किनभने पवित्र आत्मा परमेश्वर जो चाहिँ कृपा आसनको बीचमा उपस्थित भएर बोल्नुहुन्थ्यो, त्यो परमेश्वर आज तपाईँ र म भित्र बस्नुहुन्छ। यसकारणले गर्दाखेरि हामी जहाँ जतिखेर पनि घुँडा टेकेर प्रार्थना गर्छौं भने तपाईँभित्र रहनुभएका पवित्र आत्माले तपाईँको प्रार्थनालाई सुन्नुहुन्छ र त्यो प्रार्थनाको प्रतिक्रिया तपाईँले उहाँको समयमा तपाईँले प्राप्त गर्नुहुन्छ। तपाईँले बोल्नुभएका शब्दहरू
कुनै एउटा इसाई गतिविधि होइन। तपाईँ त सिधै सृष्टिकर्ता परमेश्वरसँग प्रत्यक्ष बोलिराख्नु भएको हुन्छ। जसरी मानौ तपाईँ अहिले संसारका साधनहरूबाट, टेलिफोनबाट या भिडियो कल मार्फत तपाईँ टाढामा रहेका आफन्तसँग बोल्नुहुन्छ। आफन्तको त्यहाँ कुनै उपस्थिति हुँदैन, तर त्यहाँ उनको उहाँको आवाज हुन्छ। त्यसै गरी तपाईँ जब बोल्नुहुन्छ, परमेश्वरको भौतिक स्वरूप तपाईँले नदेखे पनि वा त्यहाँ कुनै तपाईँले त्यस्तो कुनै आकृतिहरू नदेखे तापनि उहाँको आवाज तपाईँसम्म पुग्छ र तपाईँको आवाज उहाँसम्म पुग्छ। र तपाईँको आवाजलाई उहाँसम्म पुर्याउने काम कसले गर्छ र परमेश्वरको आवाजलाई तपाईँसम्म ल्याउने काम कसले गर्छ? तपाईँको आवाजलाई उहाँसम्म पुर्याउने र परमेश्वरको आवाजलाई तपाईँसम्म ल्याउने काम स्वयं परमेश्वरको आत्मा यानि पवित्र आत्मा गर्नुहुन्छ। पवित्र आत्माले नै तपाईँलाई सबै कुरा बताउनुहुन्छ र पवित्र आत्माले नै तपाईँका सबै कुराहरू परमेश्वरसम्म पुर्याउनुहुन्छ। श्रोता, यसकारणले गर्दा तपाईँ र हामीले प्रार्थनाको जीवनशैली अप्नाउनुपर्छ। जब जब हामी प्रार्थनाको जीवनशैली अप्नाउँछौ र कुनै वचन खण्ड हामीले बुझेनौ, मानव कुनै बाइबलका पदहरू बुझेनौ, हामीलाई दुविधा भयो भने पनि हामी सिधै पवित्र आत्मा परमेश्वरसँग प्रार्थना गरेर सोध्न सक्छौ। हामी देख्छौ इसरायलीहरूले पलिस्टीहरूबाट फर्किएको सन्दुकको विषयमा, त्यो सन्दुकभित्र खोलेर हेर्न मिल्छ कि मिल्दैन भनेर थाहा नहुनेहरूले सायद त्यतिखेर प्रार्थना गरेका थिए भने परमप्रभु परमेश्वरले लेबीहरूद्वारा आफ्नो अभिप्राय प्रकट गर्नुहुन्थ्यो होला, किनभने लेबी कुल उहाँको सेवकाईको लागि नजिक आउने अधिकार दिएर नियुक्त गर्नुभएको एउटा जाति, एउटा कुल थियो। र अगम वक्ताको अनुपस्थितिमा वा प्रधान पुजारीको अनुपस्थितिमा परमेश्वरले साधारणभन्दा साधारण लेवीका सन्तानहरूलाई पहिलो प्राथमिकता दिएर चलाउनु भएको कुरा हामी बाइबलका अन्य खण्डहरूमा हामी देख्न सक्छौ। आदरणीय श्रोता, त्यसकारणले गर्दाखेरि उनीहरूले त्यहाँ प्रार्थना गरेका थिए भने त्यो सन्दुक खोलेर हेर्नु पर्दैन थियो, तर उनी त्यसो गरेनन् र परमेश्वरको त्यो आशिष र कृपालाई उनीहरूले दुरूपयोग गरे। हामी पनि त्यस्तै गल्तीबाट जोगिन चाहन्छौ भने हामीले हरेक परिस्थितिमा परमेश्वरको वचन बुझेनौ भने पनि, असल प्रकाश पाएनौ भने पनि, हामीले इन्टरनेट च्याट जीपीतिर एआईतिर खंगाल्नुभन्दा पहिला पवित्र आत्मासँग प्रार्थना गर्नुहोस्। तपाईँलाई पवित्र आत्माले एआईले भन्दा सठिक र सामाजिक सञ्जालमा आएका कुरा व्याख्याहरूभन्दा पनि अझै असल व्याख्यान तपाईँको हृदयमा पवित्र आत्मा परमेश्वरले दिन सक्नुहुन्छ। आदरणीय श्रोता, यति भन्दै अब भने कार्यक्रममा एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुन एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर अर्थपूर्ण गीतपछि पुनः स्वागत छ श्रोता। अब भने कार्यक्रमको हामी लगभग अन्त्य अन्त्यतिर आइसकेका छौं र कार्यक्रमको अन्तिम भागमा हामी तपाईँ श्रोताहरूले टिपाउनुभएका प्रार्थनाका अनुरोधहरूलाई लिएर हामी प्रार्थना गर्ने गर्छौं र यतिखेर मेरो हातमा दुईजना श्रोताहरूको प्रार्थनाको अनुरोध आएको छ। पहिलो श्रोता हुनुहुन्छ शर्मिला गौतम र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, मेरो हातको पाखुरामा माथि डल्लो परेर दुखिरहेको छ, चंगाई हुन सकोस् भनेर उहाँले प्रार्थनाको अनुरोध पठाउनु भएको छ। भने अर्को श्रोता हुनुहुन्छ पुना थापा र उहाँको प्रार्थनाको अनुरोध रहेको छ, म परम्परामा अझै अगाडि बढ़न सकौं साथै मेरो परिवारको सदस्यहरूले पनि प्रभुलाई चिन्न सक्नुभएको होस् भनेर प्रार्थनाको अनुरोध राख्नुभएको छ। तादृश श्रोता आउनुहोस्, हामी उहाँहरू दुईजना श्रोताहरूको निम्ति हामी केही समय प्रार्थना गर्नेछौ अनि त्यसपछि हामी आजको कार्यक्रमबाट छुट्टिनेछौ। सर्वशक्तिमान पवित्र अनि पवित्र परमेश्वर पिता, हामी तपाईँको चरणमा आउँदछौ र यो समय हामी तपाईँ परमेश्वरलाई धन्यवाद दिदछौं। तपाईँ जीवित परमेश्वर हुनुहुन्छ पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। हाम्रा प्रार्थनाहरूलाई तपाईँले सदैवदेखि सुनेर जवाब दिइराख्नु भएको छ र आज पनि हामी विश्वास गर्छौं कि तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाब दिनुहुनेछ। पवित्र पिता, यतिखेर हामी विशेष प्रार्थना गर्दछौ शर्मिला गौतमज्यूको लागि, जो उहाँको पाखुरामा पाखुरादेखि माथि डल्लोहरू परेर दुखिरहेको छ। पिता परमेश्वर, त्यो सब के कारणले भएको हो हामी जान्दैनौ, प्रभु तपाईँ जान्नुहुन्छ र कारण तपाईँ सबै रोग बिमारको विशेषज्ञ हुनुहुन्छ। पिता, हामी प्रार्थना गर्छौं तपाईँ पवित्र आत्माले तपाईँको शक्तिशाली हातले उहाँको त्यो समस्या भएको ठाउँमा छुनुहोस् र चंगाई छुटकारा दिनुभएको होस्। पिता, हामी प्रार्थना गर्छौं र त्यो सबै दुःख दिने दुष्ट आत्मालाई यीशुको नाउँमा उहाँको जीवनबाट हटिजाने हामी आज्ञा गर्दछौं। प्रभु, हामी प्रार्थना गर्छौं त्यसै गरी पुना थापाज्यूको लागि, उहाँ अझै तपाईँमा अगाडि बढ्न चाहनुहुन्छ तपाईँको आत्मामा अनि ज्ञानमा बुद्धिमा सबै कुरामा। प्रभु, तपाईँले सहायता गर्नुहोस् र तपाईँको आत्माले उहाँलाई अभिषेक गर्नुभएको होस् अनि उहाँको परिवारका सदस्यहरूले पनि तपाईँलाई चिन्न सक्नुभएको होस्। उहाँको परिवारका अरू सदस्य जो हुनुहुन्छ उहाँहरूको हृदय खोलिदिनुहोस्, तपाईँको शक्ति, तपाईँको महिमा र तपाईँको सामर्थ्यलाई ज्ञात गरिकन समय छँदै आफ्नो आफ्नो पाप र अधर्मबाट पश्चाताप गरेर तपाईँको राज्यमा आउनलाई तपाईँले सहायता गर्नुभएको होस्। पिता, हामी प्रार्थना गर्छौं। धन्यवाद जीवित अनि जिउँदो परमेश्वर, सबै कुरा तपाईँ परमेश्वरको हातमा राखेको छौं र हामी तपाईँलाई धन्यवाद दिन्छौ तपाईँ परमेश्वरले हाम्रो प्रार्थनालाई सुनेर जवाफ दिइसक्नु भएको छ। धन्यवाद, सबै आदर महिमा प्रशंसा हामी तपाईँलाई चढाउँछौ र माग्दछौ आशिष अनुग्रह अति उच्चमा विराजमान हुनु प्रभु येशु ख्रीष्टको नाउँमा, आमेन। हवस् त श्रोता, यिनै प्रार्थनाको अनुरोधको साथसाथै भने आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ। प्रविधिमा सुजन घिमरेज्यूका साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र तबसम्म निरन्तर प्रार्थना गर्दै रहनुहोस्। विश्वास साथ प्रार्थना

0: हजुर आफ्नो जन्म मिति यो हो कार्यक्रम हजुर बालाई चिठी
1: जय मुस्ती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बस्नुभएको भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हजुरबालाई चिठीमा र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबा र नातिहरूको गन्थन हामी सुन्ने गर्छौं र हजुरबाले नातिहरूलाई अर्ती दिने गर्नुहुन्छ। धेरै नाति नातिनालाई हजुरबाले अर्ती भन्ने के हो, अर्ती किन सुन्नुपर्छ, बुढापाकाको कुरा कतिले उहिलेको कुरा खुइलेर गयो भन्छन्, तर अन्तिममा गएर त्यही बुढा बुढीको कुरा मानेर मान्छेहरू सफलताको सिँढी चढेका कयौं घटनाहरू हामीले पाउन सक्छौं र जसले अर्ती सुन्छ त्यो मान्छे सफल पक्कै पनि हुन्छ। र हाम्रो भलाइ चाहने भनेको हाम्रो बुवा आमा अनि अग्रजहरू उहाँहरूकै भनाइ नसुनेपछि हामी कहाँ सफल हुन्छौँ, होइन त? र कार्यक्रम हजुरबालाई चिठीमा हजुरबाले हामीलाई लामो समयदेखि अर्थी प्रतिस्थिति राख्नु भएको छ, हजुरबा आइसक्नु भएको छ, हजुरबालाई स्वागत गरौँ। स्वागत छ हजुरबा।
0: वा नाति ल मेरो तर्फबाट पनि अभिवादन, जय मस्ती चक्राए है ठक्कै पारेर चाहिन्छ कुरामा। अनि के छ नाति हाल खबर?
1: हजुरबा हजुरले भन्नुहुन्छ नि हाँसेकै छु बाँचेकी छु नाचेकै छु हो हजुरबा। ल्याउ
0: हजुर बा हामी प्यारेन्ट्सहरूलाई चाहिँ बा आफ्नो छोरा छोरी नाति नातिना सुस्वास्थ्य रहेको खुसी भएको सुन्दा सबैभन्दा आनन्द त्यतिखेर आउँछ बा। के छ नाति के भनेर सोद्धा ठिक छ भन्दाखेरि आनन्द लागेर आउँछ। गाह्रो छ भने यो बुढो मान्छेलाई पटक्कै निन्द्रै लाग्दैन क्या बा।
1: हो नि हजुरबा हजुरले कति धेरै माया गर्नुहुन्छ हामीलाई, त्यो भएर हजुरबाले प्रत्येक कार्यक्रममा हामीलाई उत्साह दिनुहुन्छ, अर्थी उपदेश दिनुहुन्छ, हामी त धेरै आशिषित भएका छौँ नि हजुरबा।
0: हो नि बा हो, मेरो नाति नातिना सफल हुन्, सबैको अगाडि अगाडि हुन्, होइन उन्नति होस् प्रगति होस् ऋण नलागोस् है। त्यो भएर बा मैले भन्नु खोजेको कुरा चाहिँ आज के हो भने ऋण भन्ने कुराले बा मान्छेलाई साह्रै तनाव बनाउँछ। मैले देखेको छु सुन्या छु, मसँगैको छ दौतारीहरूको छोरा छोरीलाई ब्याङ्कमा घर राखेर सहकारीमा घर राखेर विदेश गएका छन्। अत्त पत्त छैन यहाँनिर, मेरो दौतारीहरूको बिजोग छ। ब्याङ्कले फोन गरेर कहिले किस्ता कहिले तिर्ने घर लिलाम, वो हो बा तिनीहरूको जीवन देखेर मलाई तनाव लाग्छ। त्यो भएर नाति नातिना जे छ त्यसैमा सन्तुष्टि रहनु, यो ऋण भन्ने कुरा तिर्दा तिर्दा जिन्दगी नै जाने रहेछ, कहिले ब्याज कहिले स्याज। ओहो ल छोडेर म यत्रो बुढो भइसके बा अहिले ऋण ल्याएको छैन र लिनु पनि नपरोस्। त्यो भएर मेरो नाति नातिना जहिले पनि घाँटी हेरेर हाड निनु, मान्छेलाई देखाउनको लागि खसी नकाट्नु, मान्छेलाई देखाउनको लागि घर नबनाउनु, मान्छेलाई देखाउनको लागि गाडी नकिन्नु, हेर बा जे छ त्यसैमा सन्तुष्टि रहनु। परमेश्वरले यही कुरा हामीलाई सिकाउनुहुन्छ, हेर त बा उहाँ जे छ त्यसैमा सन्तुष्टि हुनुभयो नि। परमेश्वर भएर पनि एउटा गाईको गोठमा जन्म लिनु, अनि परमेश्वर भएर पनि एउटा सिकर्मीको घरमा हुनु, हेर बा उहाँले चाहनु भएको बा दरबारमा पनि त जन्मिन सक्नुहुन्थ्यो, र बा उहाँ एउटा निम्न मान्छेहरूले भेट्न पाए, दर्शन गर्न पाए। यदि येशु प्रभु महलमा जन्मिनु भएको भए, यदि प्रभु येशु चाहिँ राज खानदानमा जन्मनु भए, दरबारमा जन्मिनु भएको भए दरबारमा को पुग्न सक्थ्यो भए उहाँलाई महिमा गर्न, उहाँलाई दर्शन गर्न? त्यही राजाका खलकहरू त पुग्थे होला नि वा। हामी जस्तो सर्वसाधारण कहाँ प्रभुलाई भेट्न पाउँथे? त्यही भएर गोठमा जन्मिनु भयो, सबैले भेट्न पाए देख्न पाए, उहाँसँगै हिँड्न पाए, उहाँसँगै खान पाए, हेर कस्तो राम्रो कुरा। त्यो भएर जहिले पनि वा आफ्नो जे छ त्यसमा सन्तुष्टि रहनु पर्छ, वा त्यो नै आशिषमय कुरा हुन्छ।
1: ओहो हजुर, वा कस्तो राम्रो कुरा, जे छ त्यसैमा सन्तुष्टि रह, राम्रो कुरा। तर कतिचोटि चाहिँ गाह्रो हुँदो रहेछ हजुरबा। मैले पनि क्या हजुरबा, अस्ति भर्खरै एक वर्ष हुन लाग्यो, सबै साथीहरूले बुलेट बाइक लिएर आउने क्या हजुरबा, टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ टुङ पार्दै ल्याउने, आफू त सिम्पल मान्छे स्कुटी लिएर जाने, कसैले नटेने क्या हजुरबा, कसैले तेरेन, ओ स्कुटी भनेर मलाई त बिल्ला हान्ने क्या हजुरबा। अब उनीहरू बुलेट लिएर आउने, कसैले ओ क्रस फाइभ अरे होइन के अरे के अरे, ओहो हजुरबा मलाई त टेन्सन भएर ल नि त भनेर ऋण गरेर एउटा बुलेट किनिहाल्यो, अहिले ब्याज तिर्दा तिर्दा तिर्दा म त के दिनमा यो बरु स्कुटी नै राम्रो रहेछ भन्ने भयो नि त हजुरबा। अब हेर्नु, बा पनि विदेशमा हुनुहुन्छ, कति टेन्सन दिनु, कति घाममा काम गरिराख्नु भएको होला, अब मम्मी पनि बिरामी हुनुहुन्छ, कहाँबाट ल्याउने। मैले सोचेको थिएँ अब बिहान कलेज जान्छु दिउँसो केही गर्छु भनेको भने जस्तो काम पनि नभेट्ने, त्यो भएर यो देखावटी काम चाहिँ गर्नु हुँदैन रहेछ, अरूलाई देखाउन चाहिँ काम गर्नु हुँदैन रहेछ हजुरबा। हजुरबाले नै अगाडि नै यो सन्देश यो अर्थी उपदेश मलाई दिएको भए त म त ऋणमा पर्ने रहेन रहेछु नि त हजुरबा। हेर सबैभन्दा ठुलो कुरो भने मान्छे समस्यामा पर्नु, ऋणमा पर्नु भनेको देखा के गर्नलाई, देखावटीपन एकदमै देखाउनु पर्ने होइन बा, कसैको अगाडि सानो हुन नचाहने क्या बा। अब हात्ती चढ्यो भने घोडा चढ्नु पर्ने, घोडा चढ्यो भने हात्ती चढ्नु पर्ने, कहाँ यसरी हुन्छ त बा। अब ढुक्कै धुरीमा चढ्यो भने ऊ पनि धुरीमै चढ्नु पर्ने, यसरी जिन्दगी चल्दैन नि त बा, कसलाई देखाउनु छ र। त्योहरू जे छ त्यसैमा सन्तुष्टि रहनु चाहिँ एकदम चाहिने कुरा, महत्त्वपूर्ण कुरा छ बा। त्यो भएर धन्यवादी जीवन होइन, प्रभुकै बारेमा हेर्न, सर्वशक्तिमान परमेश्वर भएर पनि कहिले पनि उहाँले आफ्नो घमण्ड देखाउनु भएन। सर्वशक्तिमान उहाँभन्दा शक्तिशाली कोही छैन, उहाँले चाहेको भए सबै कुराहरूलाई पुनः निर्माण पनि गर्न सक्नुहुन्थ्यो, नष्ट पनि गर्न सक्नुहुन्थ्यो, तर उहाँले गर्नु भएन। हो बा, यहाँबाट के कुरा सिक्न सक्छौ भने हामी त ज्योतिका सन्तान हौ नि, परमेश्वरको छोरा छोरी हौ, हामी शक्तिशाली छौ, हामीलाई परमेश्वरको अनुग्रह छ हामी माथि। त्यो भएर हामीले देखा सिखी गर्नु पर्दैन, परमेश्वरले कहिले पनि म यस्तो हुँ म उस्तो हुँ भनेर भन्नु भएन, त्योको छोरा छोरी हौ हामी। त्यो भएर वा देखा सिखी कहिले नभन्नु है, यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। परम प्रभु परमेश्वर जहिले पनि हाम्रो भलाइ चाहने परमेश्वर हुनुहुन्छ। अब एउटा घटना म तँलाई भन्न चाहन्छु है बा, एउटा मान्छेले के गर भन्नु बा, अब उसलाई चाहिँ एकदमै अब म जतिको कोही छैन, मेरो जतिको घर कसैको छैन भन्ने त त्यही त्यो मान्छेले चाहिँ चाहिन्जो कुरामा चाहिँ ड्याङ धनी पूजा राखेर त्यही होइन, उसको घर चिटिक्कको दुई तला घर थियो, अझै ठुलो घर बनाउन खोज्यो, तिन तला चार तला पाँच तला सात तला गर्दै गयो, लोन ट्याक्क निकाल्यो, के भएर थाहा, घर बनाउँदैछु बनाउँदैछु, त्यतिखेर 72 सालको भुइँचालोले फेदै सम्म ढालिदियो। हेर घर छैन मान्छेको सर्वनाश, हेर अब त्यो घर सात तला बनाउँछु भनेर बनायो, तर के जरैदेखि उखालेर फालिदिएको के रहेछ भन्ने बा, त्यो घर चाहिँ अरूबाट किनौ उसले, त्यो घर चाहिँ बेच्ने उद्देश्यले बनाएर रहेछ बा, अब जग सग दरो सरो हाल्यो बा त जोगिन्थ्यो होला नि वा, फेरैदेखि ढलवा। हेर त वा, 2 करोड ऋण लिएको मान्छे घर पनि छैन, अब त्यो 2 करोड कसरी तिर्ने, हेर वा त्यो 2 करोड पैसा तिर्या छैन, घर ढलिसक्यो, बिजोग भयो त्यो मान्छेको बिजोग, मेरै आँखाले देखे मेरै कानले सुने त्यो घरको परिस्थिति वा, न मर्नु न बाँच्नु भएर छाती पितेर रुका छन् के गर्ने यो भनेर। हेर त बा, अर्कोले अगाडि सात तले बनायो भनेर आफूले पनि सात तला बनाउनु पर्छ त बा,
0: घाँटी हेरेर हान्ने न पर्दैन, अब हेर्नु न मर्नु न बाँच्नु त्यो मान्छे भएको के त्यो हुन्छ त्यो भएर र बा कसैको देखासिखी गरेर बाइक पनि किन्नु हुँदैन, अरू अमेरिका गयो भने म पनि अमेरिका जान्छु पनि भन्नु हुँदैन, अमेरिकामा विदेशमा जे पैसा रुखमा फाल्या हुन्छ यहाँ मेहनत गरे भए उहाँ पनि मेहनत गरिन सकिन्छ, यहाँनिर एउटा ढलेको लोटा ढलेको भाँडा उठाउनु छैन त्यहाँ त बा दुःख गर्नुपर्छ, दुःख कष्ट नगरी कहाँ पैसा कमिन्छ बा, विदेशमा पनि बा मान्छे भन्दा पनि काम प्यारो हुन्छ क्या बा, हामी पनि 3 वर्ष त विदेश भएर आएको नि बा छ नि अनुभव, तिमी राम्रो हेर्छौ भनेर भन्दैन बा, तिमी राम्रो काम गर्छौ भने तिमी सबैको प्यारो, तिमी ठग्दैनौ भने सबैको प्यारो, अनुहारले कहाँ सेलरी बढ्ने हो र तिम्रो कामले चाहिँ तिम्रो सेलरी बढ्ने हो, त्यो भएर हामी देखासेखी नगरौँ कोही विदेश जान जान देऊ, यहीँ पनि त सङ्घर्ष गर्दा हुन्छ त, हामीले गरेकै छौँ अहिलेसम्म परिवार चलाएकै छौँ साथी सङ्गी राखेकै छौँ, ए बा विदेशमा चाहिँ पैसा फल्या हुँदैन, त्यो भएर देखासिखी गएर विदेश पनि नजाउँ यो प्रथालाई रोक्नु पर्छ, अब ऋण पान गरेर विदेश जान्छ विदेश जाने बित्तिकै पैसा रुखमा फल्दैन बा सङ्घर्ष गर्नै परो, अब ऋण तिर्नु पर्यो, अब यहाँ बाबाआमालाई तना, अब मान्छेले ब्याज चाउ माग्छन् उता सङ्घर्ष, ए बा यसरी प्रतिस्पर्धा गर्नु भएन देखासिखी गर्नु भएन, जे छ त्यसैमा सन्तुष्टि रहनु नै एकदमै राम्रो कुरा हो क्या बा, त्यो भएर नाति नातिना आजको मेन सन्देश भनेको चाहिँ देखासिखी नगर्ने, आफूसँग जे छ त्यसैमा आनन्दित हुने, आज मान्छे मान्छे माथि भर परेर प्रश्न मान्छेले के गर्छ यो गरिदिन्छु त्यो गरिदिन्छु भन्छन् प्रतिज्ञा गर्छन् अनि न यता न उता, हेर त बा मैले सुन्दै थिएँ क्या एउटा मान्छेले चाहिँ अब विदेश लान्छु भनेको छ, होला त नि भनेर एयरपोर्ट गयो है, एयरपोर्टमा न मान्छे आउँछ न टिकट आउँछ न यता न उता, लास्टमा राइफलको जुत्ता फर्किनु पर्यो क्या बा, हेर त बा मान्छे माथि भर परेन देखासिखी क्या, त्यो अन्तर्य त गयो म किन बस्ने जाने, अब त्यो विदेश गएर आएर चाहिँ ठुलो घर मनाउँछ म चाहिँ त्यही सानै घरमा, होइन ठुलो घरमा आनन्द हुन्छ र सानो घरमा जस्तो आनन्द घरमा हुँदैन बा, घर मात्रै ठुलो मन सानो भएका मान्छेहरू हुन्छ तर सानो घरमा मन ठुला भएका मान्छेहरू हुन्छन् बा, त्यो कुरा साथी रमाइलो लाग्छ मलाई, हेर बा त्यो भएर तसँग जे छ त्यसैमा सन्तुष्टि गर्नुपर्छ, त पनि त विदेश जान सक्छस् नि त खोइ यहीँ गरिरहेको छ प्रभुको काम पनि गरिरहेको छ पढाइ पनि रखेको छ पढि पनि रखेको छ, समय आयो भने जानु केही छैन ठिक छ, यसो देश विदेश पनि घुम्नु पर्छ तर विदेशै जानुपर्छ भने खुरुन्दा चाहिँ लाग्नु हुँदैन क्या बा, विदेशमा पनि जान्ने रुखमा पैसा फल्या हुन्छ र दुःख गर्नै पर्छ बा, त्यो दुःख यहाँ गरे देशे भन्ने हुन्छ बा, यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ नि त नाति कि कसो हो नि हजुर बा, कति राम्रो कुरा बताउनु भयो, आज त म हृदय आशिषित भएको छु हजुर बा, म पनि साथीभाइको लैलैमा लगाएर जाने हो विदेश भनेर सोचिरहेको थिएँ तर नेपालमै बसेर पनि त के गर्न सक्ने रहेछ, आमाको हातले बनाएको खाना बाबाको माया साथी सङ्गी सँगै बस्नुको मजा अरू कहाँ, त्यो भएर हजुर बा म पनि अब नेपालमै केही गर्न चाहन्छु, हजुरले भने जस्तो म देखासिखी गर्दिनँ, केही समय अगाडि त म पनि देखासिखी गर्थेँ, ए ठुलो बुवाको छोरो चाहिँ जापान गयो म पनि अमेरिका जान्छु भन्ने मेरो मनमा आउँथ्यो क्या हजुरबा, अनि साथीले बुलेट बाइक किन म पनि किन्छु भन्ने जस्तो लाग्थ्यो, होइन साथीले आइफोन किन म पनि आइफोन किन्छु जस्तो लाग्थ्यो, तर होइन रहेछ आफूसँग जे छ त्यसमा सन्तुष्टि रहनु नै आनन्दको कुरा रहेछ नि त, हजुरबा तपाईँले आज मेरो आँखा खोल्दिनु तपाईँलाई धेरै धेरै धन्यवाद, ए भा धन्यवाद त परमेश्वरलाई दिनुपर्छ, याद
1: आज म एकै ठाउँमा बसेर परमेश्वरको महिमा गर्न पाएका छौँ। आज कति साथीहरूले विदेशमा गएर सङ्गति नै पाएको छैन, परमेश्वरसँगको सम्बन्धै छैन। अब परमेश्वरसँग सम्बन्ध छैन भन्नु भनेको चाहिँ बा कस्तो भने, तिमीसँग आइफोन छ त्यसमा चार्ज गरेनौ भने के हुन्छ बा? त्यो फोनको मतलबै हुँदैन नि। हो बा, त्यस्तै हो जिन्दगी भने। अब 4 लाख कमाउँछ रे, 5 लाख कमाउँछ रे, अनि सङ्गति, यहाँ त सङ्गति नै हुँदैन, अनि के भयो र बा? परमेश्वरसँगको सङ्गति नै छैन, परमेश्वरसँगको आराधना नै छैन, परमेश्वरसँगको कुराकानी नै छैन भने मलाई त लाग्छ बाबु जति कमाए पनि बालुवामा पानी हाले जस्तो। त्यो भएर सङ्गति खोज्नु पर्यो, विदेशमा हुँदा पनि सङ्गति खोज्नु पर्यो। सङ्गति त भेटिहालिन्छ नि भा, जहाँ इच्छा त्यहाँ उपाय त हुन्छ नि। बरु हुँदै भएन भने नजिक नजिक साथीहरू भेला पार्ने, आराधना गर्ने, सङ्गति गर्ने, प्रभुलाई महिमा गर्ने, धन्यवाद दिने, त्यो कुरा एकदमै महत्त्वपूर्ण कुरा छ। त्यो भएर जति नै महँगो मोबाइल भएर के गर्नु, चार्ज नै छैन, बत्ती नै छैन भने के मतलबै नभए जस्तो। हामी जति नै ठुलो मान्छे भएर पनि, हामीले जति नै धेरै पैसा कमाए पनि परमेश्वरसँग सम्बन्ध छैन भने त्यो 3 लाखको आइफोन जस्तै हो। अब जुन आइफोनमा चार्ज नै छैन के गर्नु? त्यो भएर वा आफ्नो जीवनलाई अर्थपूर्ण बनाउनु छ भने परमेश्वरसँगको सम्बन्ध चाहिँ एकदमै महत्त्वपूर्ण कुरा छ यो बा। र परमेश्वरसँगको सम्बन्धले चाहिँ हाम्रो जीवनलाई अर्थ दिन्छ। हामी परमेश्वरसँग सम्बन्ध राख्नु भनेको चाहिँ एउटा उदाहरणीय जीवन जिउनु पनि हो, आशिषमय जीवन जिउनु पनि हो नि हजुर बा। हो हजुरले आजको सन्देशबाट, आजको थाहाबाट, आजको भनाइबाट म चाहिँ एकदमै आशिषित हजुरबा, धेरै धेरै धन्यवाद। ल जो जति नाति नातिनाले कार्यक्रम सुनिराख्नु भएको छ तपाईँहरूलाई पनि धन्यवाद। आजको अर्थी उपदेश मेरै नाति नातिनाको लागि हो। एउटा कानले सुन्ने, अर्को कानले उडाउने कहिले गर्नु हुँदैन। अर्थी उपदेश भन्ने कुरा मानिलिनुपर्छ, शिरोपर गर्नुपर्छ, अनि चाहिँ हाम्रो जीवनमा आशिष मिल्छ है वा। ल नाति म पनि जानु पर्यो, हेर अब पानी पर्ला पर्ला जस्तो छ, आज छातै नलि आइछु। गाती के गर्ने, बुढो मान्छे भिज्यो भने फेरि ज्वरो आउला, खोकी लाग्ला, गाह्रो हुन्छ। ल ल ल नाति म चाहिँ लागे ल ठ्याक्क पारेर। हुन्छ हजुरबा, हुन्छ ल, बिस्तारै जानु है। जो साथ दिनुभयो, प्रार्थना गरिदिनु भयो हजुरबा, अनि अर्थी उपदेश दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद है तपाईँलाई। ल बा ल, अब यो हजुरबा नातिहरूको, नाति हजुरबाको, के गर्ने, जे हुन्छ भलाइकै लागि हुन्छ।

आदरणीय श्रोता कार्यक्रम हजुरबालाई चिठीमा सुन्नुभयो हजुरबा र नातिहरूको गन्थन। मलाई त आज एकदमै आशिषमय लाग्यो हजुरबाको कुरा, जे छ त्यसैमा सन्तुष्टि रहने। आखिर विदेशमा कहाँ पैसा फल्छ र सङ्घर्ष त जहाँ पनि गर्नु नै पर्ने हो। त्यो सङ्घर्ष नेपालमै गरे के पैसा फलाउन सकिँदैन? पक्कै पनि सकिन्छ। र हजुरबा हजुरआमाको इच्छा पनि यही हुँदो रहेछ, बुढेसकालमा कतै नजाउन्, यसै वरिपरि रहन्, उनीहरूको नजिक बस्न पाइयोस्, खोजेको बेलामा होइन तातो पानी दिने छोराछोरी होस् भन्ने जसलाई हुँदो रहेछ। एउटा भनाइ छ नि, छोराछोरीले सानो भन्जेलसम्म रुएर है सुत्नै दिँदैनन् अरे, ठुलो भएपछि रुवाएर सुत्नै दिँदैन भन्छन् होइन। त्यस्तो नहोस्, सबैको परिवारमा परमेश्वरको आशिष रहेको होस्, कृपा रहेको होस्, परिवारको एक सदस्यलाई परमेश्वरले आशिष दिनुभएको होस्, प्रशस्ताको जीवन दिनुभएको होस् भन्न चाहन्छु। र जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: म अमित थापा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशू ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

प्रिय मित्रहरू, आजको बाइबल पाठ मैले प्रस्थानको पुस्तक 23 अध्यायको 1-8 पदसम्म छानेको छु। यसरी लेखिएको छ, झुटा गवाही नदेऊ, दुष्टको साथ लागेर त्यसको निम्ति इच्छापूर्ण गवाह नबन, खराबी गर्न भीडसँग नलाग, मुद्दामा बहुमततिर लागि गवाही दिएर इन्साफ नबिगार, गरीब भनेर उसको मुद्दामा पनपक्षी नगर। यदि तिमीहरूले आफ्नो शत्रुको गोरु वा गधा बिचकेर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर फेरि त्यस कहाँ ल्याइदेऊ। तिमीहरूसित रिस इब्बी गर्नेको गधा भारीले थिचिएको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड, तर त्यसलाई उठाओ। मुद्दामा गरीब मानिसको न्याय नखोस, झुटा कुराबाट दूर बस, निरपराध र इमान्दारलाई प्राण दण्ड नदेऊ, किनकि दोषीलाई म कहिल्यै निर्दोष ठहराउने छैन। घुस नखाओ, किनकि घुसले मानिसलाई अन्धा तुल्याउँछ र धार्मिकताको कुरालाई उल्टाइदिन्छ। मैले तपाईँलाई परमेश्वरको वचनबाट एउटा खण्ड पढेर सुनाए। यो खण्ड पवित्र ग्रन्थ बाइबलको 2 पुस्तकबाट लिएको हो। यस पुस्तकलाई प्रस्थानको पुस्तक भनिन्छ। परमेश्वरको प्रजा इजरायलीहरू 400 वर्षसम्म मिस्र देशमा दासको रूपमा बसेर छुटेका थिए। 400 वर्षको समय भनेको लामो समय हो मित्र। सायद उनीहरूको 4-5 पुस्ता नै दासत्वमा जिउन परेको थियो होला। ती मानिसहरू परमेश्वरदेखि बिराना भएका थिए, परमेश्वरलाई चिन्नदेखि अन्धा भएका थिए। अरूको अधीनमा बस्न परेको कारण तिनीहरूले आफूलाई सोचेको जस्तो गरी परमेश्वरको आराधना गर्न सक्दैनथे। परमेश्वरले तिनीहरूलाई अचम्म प्रकारले छुटकारा दिनुभएको थियो। मोसा नाउँका एक व्यक्तिलाई उहाँले ती लाखौं इजरायलीहरूलाई नेतृत्व गर्नका निम्ति चुन्नु भएको थियो। मिश्रका शासक फारो त्यस समयका शक्तिशाली शासक थिए। मोसाले त्यस्तो शक्तिशाली शासकको सामना गरी इजरायलीहरूलाई छुटकारा दिनु परेको थियो। तर मोसाको साथमा परमेश्वर हुनुहुन्थ्यो। जीवित परमेश्वरले मोसालाई सहायता गर्नुभयो। जुन व्यक्तिलाई परमेश्वरले साथ दिनुहुन्छ त्यो व्यक्ति उसको काममा सफल हुन्छ। हो श्रोता मित्र, परमेश्वरको साथ पाउनु नै जीवनमा सबैभन्दा उच्च कुरा हो, सबैभन्दा महान कुरा हो। यसरी अचम्म र उद्वेग प्रकारले इजरायलीहरू दासत्वबाट छुटे, तर दासत्वबाट छुटकारा पाएपछि इजरायलीहरूको जीवन सामाजिक ढाँचा परिवर्तन हुनु पर्थ्यो। परमेश्वरले तिनीहरूको समाजमा सुव्यवस्था होस् भन्ने चाहनुहुन्थ्यो। श्रोता मित्र, सुव्यवस्था नियमहरू पनि मानिसको जीवनको धार्मिकतासँग सम्बन्धित हुन्छ। यसै कारण परमेश्वरले तिनीहरूमा साँचो धार्मिकता उत्पन्न गर्न नीति नियमहरू दिनुभयो। उनीहरूको जीवनमा परिवर्तन आओस् भन्ने परमेश्वर चाहनुहुन्थ्यो। त्यही कारण उहाँले थुप्रै नीति नियमहरू उनीहरूलाई राखिदिनुभयो। मानिस एक्लै जिउन सक्दैन, मानिस सामाजिक प्राणी हो। समाजले मानिसलाई सुरक्षा पनि प्रदान गर्छ, सहायता दिन्छ। इजरायलीहरू पनि एउटा समाज थियो, तर धेरै वर्षसम्म दासत्वमा बसेकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा आइपुग्नका निम्ति 40 वर्ष लागेको कारण उनीहरूका विचार व्यवहारहरू लथालिङ्ग अनि भताभुङ्ग भएका थिए। कुनै नीति नियम नजान्ने पशु जस्तो तिनीहरू भएका थिए। त्यसकारण एक समाज बनेर बस्नका निम्ति तिनीहरूले गर्नुपर्ने आवश्यक कुराहरू परमेश्वरले तिनीहरूलाई बताउनु भयो। त्यस बेला आजको जस्तो कुनै ठूलो सहर थिएन, विद्यालयहरू थिएनन्, नियम कानूनका किताबहरू थिएनन्, तर परमेश्वर तिनीहरूसित हुनुहुन्थ्यो। उहाँले तिनीहरूलाई कसैको विरुद्धमा झुटो गवाही नदिनु भनी भन्नुभयो। झुटले मानिसको जीवनलाई साथै समाजलाई समेत भ्रष्ट पार्छ। मानिसले झुट बोल्नु हुँदैन, झुट बोल्ने मानिस झुटद्वारै नाश हुन्छ। मानिसको धर्म कर्म प्रार्थना भजन दान भेटी दक्षिणा बलिदान मात्र सीमित हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। मानिसको जीवन धर्म कर्म प्रार्थना दान भजन भेटीहरू दक्षिणा बलिदानमा मात्र सीमित हुनु हुँदैन, तर उसको जीवन पनि धार्मिक हुनुपर्छ। धर्म कर्म चाहिँ एकातिर, जीवनको व्यवहार भने अर्कोतिर भयो भने त्यो साँचो धर्म होइन।
परमेश्वरले मानिसको बाहिरी धर्म कर्मलाई होइन श्रोता मित्र, तर उसको जीवनको आचरणलाई स्वभावलाई हेर्नुहुन्छ। ती इसरायलीहरूलाई चाहिँ आज सभ्य समाज र देशमा बस्ने हामीलाई पनि परमेश्वरले आज्ञा गर्नुभएको छ। परमेश्वर हामीलाई पनि झुठ नबोल भन्नुहुन्छ। मित्र, एउटा भर्याङको कल्पना गर्नुहोस्। सत्य बोल्ने व्यक्ति भर्याङ उग्लाउँदै धेरै माथि पुग्छ, झुटो बोल्ने व्यक्ति भर्याङबाट झर्दै झर्दै गएर तल पुग्छ। मैले मानिसहरूको जीवनमा यस्तो घटना घटेको देखेको छु, यस्तो कुरा भएको देखेको छु, हुन सक्छ तपाईँले पनि देख्नु भएको होला। परमेश्वरले ती मानिसहरूलाई जस्तै आज हामीलाई पनि भन्नुहुन्छ, खराबी गर्न भीडको पछि नलाग। भीड भनेको के हो? यो मानिसहरूको जमात हो, हुल हो अथवा झुण्ड हो। मानिसहरू भीड लागेर जादु हेरिरहेका हुन्छन्, भीड लागेर के गरिरहेका हुन्छन्। भीडका मानिसहरू एकले अर्कोलाई राम्ररी चिन्दैनन्, तर पनि तिनीहरू एक साथ हुन्छन्, एक मत हुन्छन्। राम्रो कुराका निम्ति एक मत हुनु धेरै असल कुरा हो श्रोता मित्र। खराबी गर्नका निम्ति एक मत हुनु आगोमा घिउ घोप्ट्याउनु जस्तो हो। धर्मी मानिस भीडको पछि लाग्दैन, उसलाई परमेश्वरले बुद्धि विवेक दिनुभएको छ, उसलाई हुल चाहिँदैन। मानिसले आफ्नो जीवनका निम्ति आफै विचार गर्नुपर्छ, आफै निर्णय लिनुपर्छ। प्रभु येशूलाई क्रुसमा टाँगेर मृत्यु दण्ड दिन माग गर्ने मानिसहरू पनि भीडमा थिए। भीडले निर्दोष प्रभुलाई दण्ड दिलाएको थियो। हामी भीडको पछि नलागौं, बरु आफ्नो विवेक प्रयोग गरौं, अरूको विचारमा आफ्नो जीवन नउचालौं, बरु आफै विचार गरी निर्णय लिने कोसिस गरौं। आदरणीय श्रोता मित्र, धेरै पटक हामी भीडको कारणले गर्दा गलत अवस्थामा पुगिरहेका हुन्छौं। भीडकै कारणले गर्दा हाम्रो जीवन नाश हुँदै गइरहेको हुन्छ, भीडकै कारणले गर्दा हाम्रो आर्थिक अवस्था पनि खस्किराखेको हुन्छ। अघि नै मैले भने भर्याङबाट तल झरे जस्तै भइरहेको हुन्छ। त्यसकारण हाम्रो स्वविवेकले हामीले निर्णय लिनु अति व्यवहारिक हुन्छ। परमेश्वरले शत्रुप्रति पनि सद्भावना राख्नुपर्छ भन्नुभयो। भलाइ गरेर शत्रुलाई जित्न सकिन्छ, बदला लिएर शत्रुलाई नाश पारेर कोही ठूलो हुँदैन। येशूले भन्नुभयो, आफ्नो शत्रुलाई आफूलाई जस्तै प्रेम गर। श्रोता मित्र, वास्तवमा शत्रुलाई प्रेम गर्न धेरै गाह्रो हुन्छ, तर जसले प्रेम गर्छ ऊ साँच्चै परमेश्वरको सन्तान हो, धर्मी जन हो, उसले परमेश्वरको धार्मिकता प्राप्त गरेको हुन्छ। पक्षपात, झुठ, घुस खाने कुराहरू, अन्याय जस्ता कुराहरूले मानिसको समाजलाई भ्रष्ट बनाउँछ। पवित्र शास्त्रले हामीहरूलाई यस्ता कुराहरूबाट टाढा बस्ने सल्लाह दिएको छ। हामी सत्यको पछि लाग्नुपर्छ मित्र। प्रभु येशूले भन्नुभयो, सत्य म नै हुँ। उहाँले यो पनि भन्नुभयो, सत्य के हो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई छुटकारा दिनेछ। यूहन्ना 8 अध्यायको 32 पदमा तपाईँले यी कुराहरू पढ्न सक्नुहुन्छ। मानिसले बनाएका नियम विधिहरूले भन्दा परमेश्वरले दिनुभएको शिक्षाले हाम्रो जीवन र समाजमा धेरै भलाई उत्पन्न हुन्छ। हामी प्रभु येशूमा विश्वास गरौं अनि सत्यमा चलौं, तब परमेश्वरले हाम्रो जीवनमा साँचो धार्मिकता उत्पन्न गर्नुहुनेछ। आदरणीय श्रोता मित्र, यसै कार्यक्रम मार्फत म तपाईँलाई आग्रह गर्न चाहन्छु, के हामीले सत्य चिनेका छौं? सत्य येशू ख्रीष्ट हुनुहुन्छ, जो तपाईँको निम्ति र मेरो निम्ति सत्य प्रकट गर्न, परमेश्वरको इच्छा प्रकट गर्न, मुक्तिको बाटो देखाउन यो संसारमा आउनु भएको हो। आज यही सत्यलाई विश्वास गर्ने मानिसले मात्रै आज संसारमा भएको ठूलो भीड़लाई त्याग्न सक्छ, यो भीड़लाई छोड्न सक्छ, किनभने छुटकारा येशू ख्रीष्टले मात्रै दिनुहुन्छ। के तपाईँले यो छुटकारा अनुभव गर्नुभएको छ? के तपाईँले यो छुटकारालाई आफ्नो बनाउनु भएको छ? यदि छैन भने श्रोता मित्र, आज नै यो सत्यमा विश्वास गर्नुहोस्। जो ख्रीष्ट हुनुहुन्छ उहाँले मात्रै तपाईँलाई संसारको कुलतबाट छुटकारा गर्नुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने,
हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ट्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुई हात जोडेर आज फेरि यस चौतारोमा तपाईँलाई म हार्दिक स्वागत गर्दछु। धन्यवाद दिन्छु तपाईँले यो समयलाई पर्खिराख्नु भएको थियो। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा तपाईँलाई मेरो हार्दिक अभिवादन छ। यो संसारमा तपाईँ र म जिउनु पर्छ। जिउने धेरै आधारहरू छन् र एउटा आत्मिक आधार हामीसित जीवित आशा छ। ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। आशा नभएका मानिसहरू कसरी कुरा गर्छन् थाहा छ? यसरी कि गरी खान देऊ कि मरिजान देऊ, कि पुरै फुल्न सकौं कि झरिजान देऊ, कि बारी बस्न सकौं कि तरिजान देऊ, कि माया टिप्न सकौं कि छरिजान देऊ। आशा विहीनको कल्पना गीत कविता। आशा जीवन भएकाहरूसित गर्न सकिन्छ। जिउँदो होन्जेल मानिसको जीवनमा आशा छ, होइन त? म तपाईँको भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र श्रोता, तपाईँप्रति कृतज्ञ छु। तपाईँले देखाउनु भएको माया प्रेमको निम्ति हामीलाई तपाईँको निरन्तर सहायता र प्रार्थना चाहिएको छ। हामी हेरिरहेका छौं कि यस कार्यक्रमद्वारा धेरै धेरै मानिसहरूले आफ्नो जीवनमा आशिष पाइरहेका छन्, साथै यस कार्यक्रमलाई आफ्नो जीवनको एउटा अभिन्न अंग बनाएका छन्। परमेश्वरले तपाईँलाई निरन्तर आशिष दिउन्, उहाँको बाटोमा डोर्याउन्। आमेन। आउनुहोस् सदिन्जे आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति

छोटो हुँदा हुँदै पनि यात्रा लामो हुन्छ। हो, आशा यस्तै कुरा हो जसले हामीलाई धेरै धैर्यताको पाठ सिकाउँछ, धेरै हामीलाई कुर्याउँछ। तर पनि आशा जीवन भएकासित गर्न सकिन्छ, हिउँदो हुन्जेलसम्म आशा छ। हो, तपाईँ र मेरो निम्ति ख्रिस्ट हाम्रो जीवित आशा हुनुहुन्छ। म तपाईँसित परमेश्वरको पवित्र वचन पहिलो पत्रुस पहिलो अध्यायको 3-9 पाठ गर्दैछु। जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। परमेश्वर हाम्रा प्रभु यीशु ख्रीष्टका पिता धन्यका हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रीष्ट पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मेका छौं। स्वर्गमा तिमीहरूका निम्ति साँची राखेको उत्तराधिकार अविनाशी विशुद्ध र नओइलने किसिमका छन्। आखिरी समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयका निम्ति तिमीहरूले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ, आगोबाट खारिने, तर नष्ट भएर जाने सुन भन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशु ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा महिमा र आदरको योग्य बनोस्। तिमीहरूले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ। उहाँलाई तिमीहरू अहिले देख्दैनौ, तापनि उहाँमाथि विश्वास गर्छौ र अवर्णनीय र गौरवमय आनन्दमा रमाउँछौ। तिमीहरूका विश्वासको प्रतिफल स्वरूप तिमीहरूले आफ्नो आत्माको मुक्ति पाउँछौ। यो थियो जीवित आशाको निम्ति परमेश्वरको प्रशंसा। जीवित वचनबाट पहिलो पत्रुस पहिलो अध्याय 3-9। यहाँ जीवित आशाको व्याख्या छ। नयाँ जन्म, नयाँ जीवन, नयाँ आशा, सबै नयाँ कुराहरू। त्यसपछि उत्तराधिकारीपनको यहाँ स्मरण गराइएको छ। हाम्रो सम्पत्ति जुन अविनाशी छ, विशुद्ध छ र नओइलिने किसिमको छ, अर्थात सुकेर जाने, नझर्ने किसिमको, नओइलाउने किसिमको। कुन आशा त? कुन आशा भन्दाखेरि तपाईँ र मेरो निम्ति परमेश्वरमा आशा। यो विषयमा त हामीले बुझ्न पर्ने कुरा के छ भने हाम्रो सम्पत्ति के हो त्यो हामीले जान्न सक्नुपर्छ। एफिसी 1:18-19 पदले हाम्रो सम्पत्तिको विषयमा स्पष्ट बताएको छ, म यो पनि प्रार्थना गर्दछु कि तिमीहरूको हृदयको आँखा उज्यालो होस् र कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। फेरि सुन्नुहोस् है, कुन आशाको निम्ति उहाँले तिमीहरूलाई बोलाउनु भएको छ र सन्तहरूमा उहाँको महिमित उत्तराधिकारको सम्पत्ति के हो सो तिमीहरूले जान्न सक। सम्पत्ति के हो त्यो तपाईँ र मैले जान्न पाऊ। असीम शक्तिको असीम महानता परमेश्वरमा तपाईँ र मेरो निम्ति जीवित आशा छ। यो संसारमा मानिसहरूले थरी थरीको आशा दिन्छन् अनि सान्त्वना दिन्छन् तर बिर्सिहाल्छन्, होइन त? कहिलेकाहीँ त्यस्तै काम तपाईँ र मबाट पनि भएको होला। त्यसकारण मुखबाट कसैलाई आशा दिन अगाडि विचार गर्नुहोस् है। तपाईँ र म बाँच्छौँ, मानिसले आशा गर्छन्, ससाना नानीहरूले पनि आशा गर्छन्, बिर्सँदैनन्, बिर्सँदैनन्, उनीहरूले बिर्सँदैनन्। त्यसै कारण तपाईँ र म त्यसै आशा बाँड्दै नहिँडौ, तर परमेश्वरले तपाईँ र मलाई जीवित आशा दिनुहुन्छ है। उहाँले हामीलाई चाहिँ आशा दिनुहुन्छ, परमेश्वरमा भएको जीवित आशा। रोमी 5:1-5 खण्डमा अझै हामी परमेश्वरको महिमाको सहभागी हुने, उहाँको परमेश्वरका महिमामा सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौ। परमेश्वरमा जुन हाम्रो सहभागिताको आशा छ त्यसमा
हामी रमाउँछौ। रोमी के 8:24-25 खण्ड पनि म पाठ गर्दैछु, किनकि यही आशामा हामीले मुक्ति पाएका थियौं, यही आशामा। अब देखिने चाहिँ आशा त आशै होइन, जुन कुरा हामी देखिहाल्छौं त्यो त आशा नै भएन, किनकि देखेका कुराको आशा कसले गर्छ र? तर यदि हामी आफूले नदेखेका कुराको आशा गर्छौं भने धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। हो, यो आशा सँगसँगै धैर्यताको पनि परीक्षा हुन्छ, किनभने आशा एउटा सान्त्वना हो, आशा एउटा प्रतिज्ञा हो। यसको निम्ति तपाईँ र ममा धैर्यताको आवश्यकता हुन्छ। धैर्यता साथ हामी त्यसको प्रतीक्षा गर्दछौं। प्रतिज्ञा पुरानो करारमा अगम वक्ताबाट यसैया 11:10 यिसैको वंशबाट एकजना आउनुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ, उहाँले अन्य जातिहरूमाथि शासन गर्नुहुनेछ र उहाँमाथि अन्य जातिहरूले आशा राख्नेछन्। हो, परमेश्वरमाथि आशा राख्नेछन्, आफ्नो मुक्तिदातामाथि आशा राख्नेछन्। यो चाहिँ अगम वक्ताबाट आएको परमेश्वरको सन्देश। कुनै बेला हामी आशा विहीन थियौं, केही पनि थिएन, आशा नभएको मानिसहरू कस्ता हुन्छन् होला सोच्नुहोस् त तपाईँले। आशै नभएको, कुनै आशा नभएको मान्छे त कस्तो हुन्छ होला? एफिसी 2:12 याद राख, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग्ग इजरायलका नागरिक हकबाट बाहिर भएका थियो र प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। एफिसीको पत्रीमा यहाँ हामीलाई स्मरण गराइँदैछ कि हामी अन्धकारमा रहँदाखेरि हाम्रा मुक्तिदातालाई नचिनेको अवस्थामा स्मरण गराइँदैछ, तिमीहरू त्यस बेला ख्रिस्टबाट अलग इजरायलका नागरिक हकबाट पनि बाहिर भएका थियो, प्रतिज्ञाका करारबाट बिराना आशा नभएका र यस संसारमा परमेश्वर रहित थियो। हो, तर अब एउटै जीवित आशा म तपाईँ र म सम्मिलित भएका छौं, बोलाइएका छौं। एफिसी 4:4-6 जसरी तिमीहरू बोलाइँदा एउटै आशामा बोलाइएका थियो, तपाईँ र म जुन आशा तिमीहरूको बोलावटसँग गाभिएको छ, एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर र पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। कति आशिषको वचन, एउटै जीवित आशा। एउटै जीवित आशामा तपाईँहरू मेरो बोलावट भएको छ र त्यही आशामा तपाईँहरू म गाभिएका छौं, अर्थात् एउटै प्रभु, एउटै विश्वास, एउटै बप्तिस्मा, हामी सबैका एउटै परमेश्वर पिता, जो सबैमाथि, सबैका मध्य र सबैमा हुनुहुन्छ। 1 तिमोथी 1:1 पनि भन्छ, हाम्रो आशा येशु ख्रिस्ट, उहाँ हाम्रो आशा हुनुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई प्रेम गर्नुभयो र हाम्रो निम्ति मर्नुभयो। निराशामा पनि आशा, किनभने परमेश्वरले हाम्रो वास्ता गर्नुहुन्छ। निराशामा पनि आशा, किनभने परमेश्वरले हामीलाई निको पार्नुहुन्छ। निराशामा पनि आशा, किनभने उहाँसित एउटा सुन्दर योजना छ मेरो निम्ति। निराशामा पनि आशा, किनभने उहाँ फेरि आउँदै हुनुहुन्छ, महिमित आशा। तितसको 2:13 भन्दछ, हाम्रो धन्यको आशा, हाम्रा महान परमेश्वर मुक्तिदाता येशु ख्रीष्टका महिमाको आगमनको हामी प्रतीक्षा गर्दछौं। आमेन। कुराकानी गर्दा गर्दै समयले बिदाय दिइसक्यो, तर कति आशा, उत्साह, प्रसन्नता हाम्रो हृदयभित्र उब्जेर आउँछ जब हामी परमेश्वर माथिको हाम्रो जीवित आशालाई स्मरण गर्दछौ। यो जीवित आशा ख्रिस्टमाथि हाम्रो, उहाँ हाम्रो निम्ति आशा छ,
किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ, हामीलाई निको पार्नुहुन्छ, उहाँले सुन्दर योजनामा डोर्याउनुहुन्छ, उहाँ फेरि आउँदै हुनुहुन्छ तपाईँको निम्ति, मेरो निम्ति। परमेश्वरले तपाईँलाई प्रशस्त आशीर्वाद दियो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले तपाईँलाई दिनुभएको स्रोत र साधनको सदुपयोग गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 69 यहाँहरूलाई स्वागत छ। परमेश्वरले तपाईँलाई यस्तो प्रतिभा र क्षमताले आशीर्वाद दिनुभएको छ जुन यस संसारमा अरू कसै भन्दा फरक छ। आफ्नो प्रतिभा के हो भनेर पहिचान गर्ने र त्यसपछि त्यसको अधिकतम प्रयोग गर्ने काम तपाईँमा निर्भर छ। आत्मविश्वास तपाईँको भविष्यको सफलतामा भूमिका खेल्ने महत्वपूर्ण कुञ्जीहरू मध्ये एक हो। आत्मविश्वासको लागि आत्मअनुशासन, कडा परिश्रम र दृढता आवश्यक पर्दछ। जब तपाईँ त्यो प्रक्रियाबाट गुज्रनुहुन्छ, यसले तपाईँभित्र चरित्र, क्षमता र आत्मसम्मान निर्माण गर्दछ। रोमीको पुस्तक 12:6 हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबानीको हो भने विश्वासको परिणाम अनुसार हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबानीको हो भने विश्वासको परिमाण अनुसार हामीले चाल्नुपर्ने पहिलो कदम भनेको परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको विशेष प्रतिभाहरू पहिचान गर्नु हो। अर्को कदम भनेको ती उपहारहरूलाई यसरी विकास गर्नु हो जसले गर्दा हामी बाँचिरहेको संसारमा सकारात्मक योगदान दिन सकौं भनेर तिनीहरूको अधिकतम प्रयोग गर्न सकौं। लुकाको पुस्तक 19:11-13 तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ एरुसलेमको नजिकै हुनुहुन्थ्यो अनि मानिसहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए। उहाँले भन्नुभयो, एकजना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्की आउन भने कुनै टाढा देशमा गए। तिनले आफ्ना 10 नोकरहरूलाई बोलाएर तिनीहरूलाई 10 सुनका सिक्का दिएर भने, जबसम्म म फर्की आउँदिन यसबाट व्यापार गर। यसले यहाँ सिकाउनु भएको पाठमा भण्डारेपन समावेश थियो। यो भावी राजाले आफ्नो नोकरहरूलाई पैसाका थैलीहरू सुम्पिएका थिए जुन उनीहरूको थिएन। पैसा उनीहरूको मालिकको थियो। तिनीहरूका मालिकले तिनीहरूलाई दिएको पैसालाई उत्तम तरिकाले प्रयोग गर्न निर्देशन दिए। उहाँले तिनीहरूलाई भन्नुभयो, जब म फर्की आउँछु म हेर्न चाहन्छु कि तिमीहरूले यसको साथ के गर्यो। त्यसै गरी परमेश्वरले हामीलाई दिनुभएको प्रतिभा र क्षमताहरू हाम्रो होइनन्, हामी केवल तिनीहरूका भण्डारी हौ। अन्तत हामीसँग भएका सबै कुरा परमेश्वरको हो र एक दिन परमेश्वरले हामी प्रत्येकलाई उहाँले हामीलाई दिनुभएका सबै कुरा कसरी प्रयोग गर्छौं भनेर जवाफदेही बनाउनुहुनेछ। प्रिय श्रोता, त्यो मानिस राजा भयो र आफ्नो नोकरहरूले दिएको पैसा के गरे भनेर हेर्न फर्कियो। पहिलो नोकरले आफ्नो पैसा धेरै राम्रोसँग लगानी गरेको थियो। उसलाई दिएको एउटा थैलोले उसले 10 पैसा कमायो। राजाले उसको भण्डारेको प्रशंसा गरे र उसलाई 10 शासक हुने जिम्मेवारी दिए। दोस्रो नोकरले उसलाई दिएको एउटा थैलो 5 पैसा कमायो। राजाले उसको पनि प्रशंसा गरे र उसलाई 5 शासक बनाए। तेस्रो नोकर राम्रो भण्डारे थिएन। आफ्नो पैसा लगानी गर्नुको सट्टा उसले त्यो गाडी दियो। राजा उनीसँग रिसाए, उसको पैसाको थैलो खोसे र त्यो मानिसलाई दियो जससँग पहिले नै 10 पैसा थियो। लुकाको पुस्तक 19:26 म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसिनेछ। परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको सबै स्रोत साधनहरूको उपयोग गर्नु धेरै महत्वपूर्ण छ। जब हामी त्यसो गर्छौं, परमेश्वरले हामीलाई अझ धेरै आशीर्वाद दिनुहुनेछ। यदि हामीले त्यसो गरेनौ भने हामी परमेश्वरलाई उहाँले चाहनुभएको सबै आशीर्वाद दिनबाट रोक्छौं। पहिलो पत्रुसको पुस्तक 4:10 जसले जस्तो वरदान पाएको छ परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारी चाहिँ ती एकअर्काको निम्ति प्रयोग गर आफ्नो प्रतिभा विकास गर्ने र अरूको सेवा गर्ने छनौट गर्नुहोस्। यसरी तपाईँले परमेश्वरले तपाईँलाई दिनुहुने आशिषहरूको संख्यालाई अधिकतम बनाउनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक शोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
4: आछी नेना दिएको दो निछ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। येकेगु व कदर याइगु दथुई पागु दो जय मसी जो जलपाजी अमृता महर्सन स्पार्क माई फेथ यु जीवन या छेन श्रृंखला भाग 38 के छि सकसित न लसकुछ छिगु जीवन छित येकी पिं मनु दु तर इम्सा छि व्यक्तिगत रूपे सुख धका महत्व मब्यु सु मनु याके थगु यक्कु यी व नुग लगानी याइगु व मबिगु धका निर्णय याइ भोले खत मूल्य बिपी ल्या दिस छिगु आज या त आत्मिकी कथ तीव बित लेबि छिगु महत्व एकांक्षा या त मसीका प्रोत्साहन याइपि इम्सा छिमके परमेश्वर या आत्मा ज्यायना चोङ्गु खनि अले परमेश्वर सित ब्यादिगु बोलावट इम्स सम्मान यै हिब्रो झिगु अध्यायु नि पेङ्गु पत्के दहाटगु दु जिस थथ माया यागु व झिगु ज्या यागु मने तेमा छि मतिना याई म मनु व हे ख गुमस्या छित मत्तिक प्रोत्साहन बित श्रोय जब छि डिप्रेसनीय अवस्था भनी उपी हे छिगु नीति याग्ने दै छिगु नीति प्रार्थना यै छिरिसे परमेश्वरिया वचन यानी अले छिगु नीति व ख्रिस्टिया मेया नीति छिगुली महत्वपूर्ण खदका बारम्बार लुमङ्गाबि योको मनु त दु गुमेसा छित मूल्य ब्याचोना धका विचार याकी तर दुने दुने इम्स छित सम्मान याइमुखु छि इपि मनु त गथेयाना मसिकेको इम्स छित प्रशंसा याइगु ख यक्कु ध्यान बिमते बरु इमगु ज्या ख स्वया इम्स छित धागु प्रशंसा याइगु खगो इम्स छित यागु व्यवहार दिसे मिले जुला धका औलकन्याना दिसो यो पि न्यानु मिपि खगो स्वया ज्यागो तस्न ख लाया खगो स्वया ज्यागो तस्क खलाई दयुगु बनाइदु सुनान छित धाथे बाला हु व सम्मान जनक ख मुटु धाइगु तस्क अपु तर उस छित थुकथ व्यवहार यै गुनी मूल्य बि दैगु उस छित थुकथ व्यवहार यै दैगु ख निर्धारण यै छित इमगु गुहाली माने बोले इमस यागु निर्णय बालक ध्यान बिउ छित माने बोले इपि इमगु मुङ्गु इ तोत्ते त तयार दुला छु इपि छित पल्ख सूची बि बोले ग्वाली या त तयार दुला छि ले तै बोले जक इपि छिनाप सुने त इच्छुक जुला अले छित इपि माले बोले इपि तनाउने यो पि निपि आ सुना छिलिसी नाप लागु इ कुछि अले उगु प्रतिबद्धता या त पालन मयासा उम मनु या त छिगु व छिगु इ या सम्मान या अभाव किम विशेष याना इम्स छित न्योनी हे धा चाहे मोजुगु छादासा उम्स उगु नाप्लागु ग्वासा गोया चुनेगु दु छिद धाथे वास्ता याइपि मनु त छु मा ब्ले जक्क छिगु जीवने खनेदै अले इम्स विचार याइकी छि इम त मागु ग्वाली बिफु इम्स निरन्तर रूपमा थथे व्यवहार याइ बोले इम्स थगु स्वार्थ या इच्छा या तजक चिउटा तया सुनिगु प्रदर्शन फिलिपी निगु अध्याय सोमु पथके धया तगुदु थुगु जक्क भिङ्गु सोया त धुना जुइमते बरु थ थम कोमिलो जुया मिपी सोया छि दजुयाजु यो पिङ्गेन मिपी छि त धाथे मूल्य बिपी दैपी छु न मुआबले छिलिसे स्वापुत इम्स छिगु बारे निनी छा धासा इम्स धाथे हे छि कथे चो धका बिचाए अलि छिगु थाकुको अवस्था लाना सुन धका इम्स सिउ भले इपी छि त ग्वालिया त उत्सुक जुई छि थौकने इम्गु निति याना दिगु ज्या यानी ती इम्स धाथेगु कदर याए त याक्न याक्न ए छिगु धाथे वास्ता याइ पिन्छ छिलिसे यी छेले त थगु यी या त प्राथमिकता दि छि त वास्ता मया पिन्छ छि त तस्क लिमला धका मत्तीका बाहना ब्याचु सुना थ थम व्यस्त धका ध्याव धाथे धैगु खसा वयागु जीवने छि सोयान महत्वपूर्ण मेगुदु छिगु यी तस्क महत्वपूर्ण जु विशेष याना परमेश्वरिया मनुतेगु सेवा याए त थगु यी बिहाचुनी दिगु इले सैताना छि त थगु निति ज्या याके त निरन्तर रूप चल खेली याए त सोयाचुनी मनुतेगु माध्यम छिगु यी क्या त बिमते दया याना उगु सम्बन्ध पाखे थ त अलग याना दिसो अले उकिया थासे छि पाखे क्यागु पल्सा छिगु सेवा याए चाहे जुपिन मनु त तया दिस एफिसे यहाँको अध्याय निछोगु पत्के तया टगुदु ख्रिस्ट या त माने याना चुने पि जुया छिम्स छम मेमसिगु ख नियनिगु या यो पि नियनमे पि छिपि निमेश्या थव सेवा यही बोले ईश्वरिया स्वापुदै परमेश्वरीय वचन यहाँ दिगुने छि सकसित न परमेश्वर सवाबीमा जय नमिपी छिम्स नकतिनी हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 65 33 39 98 65 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी अब प्रस्तुत छ कार्यक्रम मधुर संगीत
5: स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगाहर्जमा हामी छौं कार्यक्रम मधुर संगीतको साथमा आज बिहिबार हो हामी मधुर संगीतमा निकै मिठा मिठा भजनहरू तपाईँमा आज प्रस्तुत गर्ने गर्छौं र आज पनि त्यस्तै मिठा मिठा भजनहरू हामीसँग रहेका छन् र प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमको शुरूआतमा रोहित थापाले गाउनुभएको भजन राख्न चाहन्छु

एकदमै अर्थपूर्ण भजन हामीले सुन्यौं, बिहानीको सूर्य जस्तै परमेश्वरको महिमा करुणा हाम्रो जीवनमा छ भनेर रोहित थापाज्यूले गाउँदै हुनुहुन्छ। कार्यक्रम मधुर संगीतमा अर्को भजन राख्न चाहन्छु, सलोमी तिमोथीजीले गाउनुभएको एक बिहान एक साँझ।

समन्वय तिमीज्यूको आवाजमा निकै अर्थपूर्ण भजन अनि एकदम मिठो भजन हामीले सुनेका छौं। बिहानको समयमा परमेश्वरको साथ रहनु, परमेश्वरको उपस्थितिमा जीवन बिताउनु, समय बिताउनु चाहिँ महत्वपूर्ण छ भनेर भजनले भनिरहेको छ। अब हामी प्रज्वल रामतेलको आवाजमा एउटा भजन सुन्छौं, फेरि यो समय निकै नै सुन्दर भजन राख्दैछौ।

फाइभ एन्जल्स सुन्नुहुन्थ्यो कार्यक्रम मधुर संगीत. समय सकिएको छ. हामी केही भजनहरू एउटा भजन चाहिँ राखेर म बिदाउँछु. प्राविधिक मित्र विजयजीलाई पनि धन्यवाद. तपाईँहरू सबै सुन्ने श्रोताहरूलाई पनि धन्यवाद दिँदै म भने छुटिन्छु. धन्यवाद. जयपछि

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान। अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
1: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
2: जब भाग्न मन लाग्छ, जोनी र साथीहरूमा तपाईँलाई स्वागत छ। म जोनी एरिक्सन टाडा। तपाईँलाई थाहा छ, जब कुनै विश्वासीले दुःखको सामना गर्छ, मेरो मतलब वास्तवमै अत्यन्तै पीड़ादायी दुःखको, त्यति बेला त्यसबाट उम्कन भागेर टाढा जान मन लाग्ने तीव्र इच्छासँग संघर्ष नगर्ने व्यक्ति सायदै कोही होला। स्वास्थ्य बिग्रिएको होस्, आर्थिक समस्या होस् वा सम्बन्धमा समस्या होस्, मानिसहरू क्रिश्चियनहरू समेत त्यसबाट उम्कने बाटो खोज्छन्। हामी दिवा स्वप्नमा डुबेर उम्किन खोज्छौं, हामी निन्द्रामा उम्किन खोज्छौं, हामी दुखाइ कम गर्ने औषधि, केही समय सबै कुराबाट टाढा रहने, टेलिभिजन वा फ्रिजमा भएका खानेकुराहरूतिर आफूलाई भुलाएर उम्किन खोज्छौं। अनि केही मानिसहरू त आत्महत्याको बाटो रोजेर समेत उम्कन खोज्छन्। कहिलेकाही सबैभन्दा बलिया र दृढ विश्वास भएका सन्तहरू अर्थात परमेश्वरलाई गहिरोसँग चिन्ने क्रिश्चियनहरू पनि कहिलेकाही प्रलोभनमा पर्ने सम्भावना सबैभन्दा बढ़ी भएका मानिसहरू हुन सक्छन्। एलिया जस्ता एक शक्तिशाली अगमवक्ताले समेत आफ्नो कष्टबाट भाग्ने प्रयास गरेका थिए। उनी वास्तवमै मैदान छाड्न चाहन्थे। उनलाई लाग्यो कि उनले अब यो भन्दा बढ़ी सहन सक्दैनन् र उनी मर्न चाहन्थे। उनी यो सबैबाट उम्कन चाहन्थे। अनि मेरो मतलब एलियाले परमेश्वरलाई साँच्चै चिन्नुहुन्थ्यो। उनी प्रभुसँग नजिक थिए, उनी परमेश्वरका मानिस थिए। अनि तपाईँलाई कथा थाहा छ, जब दुष्ट रानी इजेबेलले कसै मार्फत यो कुरा थाहा पाइन् कि एलियाले उनका सयौं अगमवक्ताहरूलाई नष्ट गरेका छन्, तब उनी एलियाको ज्यानै लिन पछि लागिन्। एलियाका खुडा कापे र उनी ज्यान बचाए।

0: तार भागे अनि उनले एक राजा 19:1-9 भने, हे परमप्रभु, अब पुग्यो, मेरो प्राण लैजानुहोस्। तपाई आफै पनि यो पढ्न सक्नुहुन्छ। तपाईँलाई थाहै छ, परिस्थितिहरू व्यक्ति पछि फरक हुन सक्छन्, तर हामी सबै कुनै न कुनै समयमा एलियाको अवस्थामा पुगेका छौं, र यही कारणले गर्दा हामी सबै एलिया जस्तै कमजोर र असुरक्षित हुन सक्छौ भन्ने तथ्यबाट पनि हामीले सान्त्वना पाउन सक्छौ। धन्य होस् परमेश्वरले यस अगमवक्ताको भावनात्मक सीमाहरू बुझ्नु भएको थियो। परमेश्वरले सम्झनु भएको थियो कि एलिया पनि केवल धूलोबाट बनेका मानिस थिए र अरू कुनै मानिस जस्तै उनमा पनि कमजोरीका ठाउँहरू थिए। परमेश्वरलाई यो कुरा थाहा थियो र उहाँले एलियाप्रति गहिरो सहानुभूति राख्नुभयो, यति धेरै कि जब तपाईँले यो शक्तिशाली अगमवक्ता कसरी आफ्नो निराशाबाट बाहिर निस्किए भन्ने कुरालाई अझ नजिकबाट हेर्नुहुन्छ, तपाईँले देख्नुहुनेछ एलियालाई आफ्नै अंगालोमा लिएर उनका आँसु पुस्ने व्यक्ति स्वयं परमेश्वर हुनुहुन्थ्यो। अनि खुशीको कुरा के हो भने एलियाको यो पाठ तपाईँका लागि पनि हो। जसरी परमप्रभुका स्वर्गदूतहरूले स्वयं अगमवक्तालाई चिसो पानीको केही खुटको पिउन दिए र आराम गर्न सुताए, त्यसरी नै आज पनि प्रभु तपाईँको वरिपरि राख्नुभएका मानिसहरूद्वारा तपाईँको जीवनलाई स्पर्श गर्न चाहनुहुन्छ। ती मध्ये केही यस्ता क्रिश्चियन मित्रहरू हुन् जसले साँच्चीकै तपाईँको ख्याल राख्छन् र व्यवहारिक रूपमा तपाईँलाई सहयोग गर्छन्। अरू केही यस्ता छन् जसले अन्तर्विन्ती प्रार्थनाद्वारा तपाईँलाई सहायता गर्छन्। अनि अरू केही यस्ता हुन्छन् जो तपाईँका कुरा सुन्न तपाईँको साथमा हुन्छन्। यी मानिसहरूले तपाईँका लागि परमेश्वरको प्रतिनिधित्व गर्छन्। उही परमेश्वर जसरी उहाँले एलियासँग गर्नुभयो, त्यसरी नै तपाईँलाई आफ्नै अंगालोमा लिन तपाईँका आँसु पुछन्, तपाईँको प्राणलाई ताजा र पुनर्स्थापित गर्न, उहाँमा विश्राम दिन अनि फेरि आफ्ना खुट्टामा उभिन सक्ने बनाउन चाहनुहुन्छ। यदि एलिया आफ्नो जीवनको त्यो मोड पार गरेर फेरि आफ्नो आत्मिक मार्गमा फर्कन सके भने परमेश्वरलाई धन्यवाद होस्, तपाईँ पनि फर्कन सक्नुहुन्छ। ओहो मेरा प्रिय मित्र, यदि तपाईँलाई अब म सक्दिन भनेर हार मान्ने विचार गरिरहनु भएको छ भने, तपाईँले दुःखको सामना गरिरहनु भएको बेला तपाईँका सबैभन्दा गहिरा चाहना र सबैभन्दा तत्कालका आवश्यकताहरूको उत्तर प्रभु नै हुनुहुन्छ। उहाँ त्यहाँ हुनुहुन्छ। तपाईँ पीड़ामा हुनुहुँदा उहाँ इमानुएल तपाईसँग हुनुहुने परमेश्वर हुनुहुन्छ। भजनकारले भने झैं, म तपाईँका आत्माबाट कहाँ जाउँ, तपाईँको उपस्थितिबाट कहाँ भागु, म स्वर्गतिर गए भने तपाईँ त्यहाँ हुनुहुन्छ, म गहिराईमा आफ्नो उच्छान लगाए पनि तपाईँ त्यहाँ पनि हुनुहुन्छ। त्यसैले मेरा मित्र, जब उम्किएर भाग्न मन लाग्ने कुरा आउँछ, तब यो सम्झनुहोस् कि तपाईँ कहिले पनि उहाँको प्रेमबाट उम्किएर भाग्न सक्नुहुन्न, तपाईँ उहाँको प्रेमबाट कहिले उम्कन सक्नुहुन्न। बस कुरा यति नै हो। त्यसैले यदि तपाईँ अहिले दुःखको एउटा कठिन समयबाट गुज्रिरहनु भएको छ भने प्रभुतिर दौडेर जानुहोस्, उहाँ तपाईँसँग हुनुहुन्छ। आमेन।
1: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अत्यन्त जरुरी सूचना।
2: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
1: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
2: 01-4470-754, 01-4470-754
1: र 01-59-13-755, 01-59-13-755।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते, म सृजना बुहारा। हजुर, म त खुसी छु, आनन्दित छु, प्रभुमा आशिषित छु। तपाईँ पनि खुसी हुनुहोस्, आनन्दित हुनुहोस्, साथै कार्यक्रम खुसीका पलहरू सुन्नुहोस् है।
1: खुसी हुने समय अहिले हो र खुसी हुने ठाउँ यही हो।
2: हजुर, कार्यक्रम खुसीका पलहरू प्रत्येक बुधबार 4 बजेदेखि 5 बजेसम्म म प्रस्तुता पुनमको साथमा सुन्न नबिर्सनुहोला, मात्र गुड न्युज एफएम 105.1 MHz। के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: जय मसीह, म गायिका चन्दा देवान। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम थ्याङ्क यू गुड न्यूज।
2: जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्यून गरेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा। आदरणीय श्रोता, कार्यक्रम थ्याङ्क यू गुड न्यूज लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बिहिबार 10 बजेदेखि 11 बजेसम्म कार्यक्रम मार्फत हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र विशेष गरिकन श्रोता तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ र विशेष गरिकन धन्यवाद दिन सक्नुहुनेछ। धन्यवाद दिने हामीसँग धेरै कारणहरू छ, तर कतिचोटि हामी यसरी झुकिन्छौं, हामी यसरी हामीलाई झूठ बोलिन्छ होइन अन्धकारको शक्तिहरूबाट कि हामीसँग चाहिँ केही पनि छैन र हामीसँग धन्यवाद दिने त झन् कारण नै छैन, हामीसँग त धेरै निराश हुने कारण छ, गनगन गर्ने कारणहरू छ भनेर हाम्रो हेर्ने दृष्टिकोण चाहिँ धन्यवादीपनाबाट भन्दा पनि हामी यता गनगनतिर धेरै लगाइरहेको हुन्छौं। तर आज म तपाईँलाई यही उत्साह दिन चाहन्छु कि तपाईँ हाम्रो जीवनमा सबैभन्दा पहिलो स्थानमा त परमेश्वर हुनुहुन्छ, जो सबै धन्यवाद र प्रशंसाको योग्य हुनुहुन्छ। हाम्रो दिनको शुरूआत उहाँलाई धन्यवाद नदिकन हामी गर्नै सक्दैनौं है। उहाँ त्यति महान परमेश्वर, हामीलाई प्रेम गर्नुहुने परमेश्वर हाम्रो जीवनमा हामीले पाएको छौं र उहाँलाई धन्यवाद हामीले दिनुपर्दछ। सँगसँगै हाम्रो जीवनमा भएका आशिषहरूप्रति धन्यवादी हुनुपर्छ र हाम्रो वरपर परमेश्वरले राखिदिनु भएको हामीलाई वास्ता गर्ने, हामीलाई साथ दिने, हामी सँगसँगै होइन हाम्रो निराशामा पनि, हाम्रो सबलता दुर्बलतामा पनि हामीलाई साथ दिने हाम्रा परिवारका सदस्य, साथीभाइ, मित्रहरू हुनुहुन्छ र हाम्रो लागि प्रार्थना गर्ने, उत्साह दिने व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामीले धन्यवाद दिनुपर्छ। अनि त्यही धन्यवाद दिने कार्य चाहिँ कार्यक्रम मार्फत एक मुष्टमा हामी गर्दै आइरहेको छौं। तपाईँले आफ्ना प्रियजनहरूलाई सम्झिन सक्नुहुनेछ। 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ र फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। सुमनजी, हामी एकदमै आरामै छौँ, तपाईँ कस्तो हुनुहुन्छ?
3: एकदमै सुस्वास्थ्य रहनुहोस्। एकदमै परमेश्वरको महिमा गर्दै एकदमै हाँसी खुसी जीवन बिताउनु होला भन्नु चाहन्छु। एकदमै ठिक छ मेरो, सोध्नु भयो। एकदमै धेरै वास्ता फिक्री लागि वास्ता फिक्री गरेर मलाई छोड्नु भयो। धेरै यहाँलाई धन्यवाद। खानापिना गर्नुभयो?
2: हजुर, खानपिन भइसकेछ मान्छे हाम्रो, तपाईँको खानपिन भयो?
3: एकदमै अब यसो शारीरिक भोजन गर्यो, अब यसो आत्मिक भोजनतिर लागेको हजुरहरूसँग यसो कुरा गर्नु मन लागेर
2: दिइहाल्नु भएर एकदमै धन्यवाद फोन गर्नुभयो। एकदमै खुसी लाग्यो सुमनजी। र आज तपाईँ को कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ त्यो कुराहरू यो समय राख्न सक्नुहुनेछ।
3: कसलाई किन भनेदेखि, सर्वप्रथम त म हाँस्नु पाएको छु, बाँच्नु पाएको छु, आजको दिनलाई हेर्नु पाएको छु। यसै कारण म धेरै परमेश्वरलाई म धन्यवाद दिन चाहन्छु। म हरेक दुःखमा, कष्टमा, पीडामा, निराशमा, हठातमा, हारेको बेला, लडेको बेला, सहारा खोज्दै हिँडेको बेला परमेश्वरले मलाई बचाउनुहुन्छ, परमेश्वरले मलाई जोडाउनुहुन्छ। शान्ति आनन्दको मार्गमा मेरो अन्तर्विन्दी र प्रार्थनाको लागि उहाँले सुन्नुहुन्छ, मलाई ढोका खोलिदिनुहुन्छ, मलाई बाटो खोलिदिनुहुन्छ। हरेक परिस्थितिमा, पल पलमा म परमेश्वरको दृष्टिमा म एउटा दुले बालक जस्तै हो। भर्खर जन्मेको म आफ्नो पाटो चिन्नु पनि सक्दिनँ, तर दोहोऱ्याउनु हुने परम प्रभु हुनुहुन्छ। आमाको गर्व धारादेखि मलाई प्रभुले रजेर आजको दिनसम्म मलाई यसरी देख्ने मौका दिनुभएको लागि धेरै धन्यवाद। धन्यवाद दिएर नसकिने कुराहरू छ, जति नै हामी धन्यवाद दिए पनि कमी नै होला जस्तो मलाई लाग्छ। कमी नै होला जस्तो होइन, कमी नै हुन्छ, किनभने परमेश्वरले हाम्रो निम्ति प्राण त्याग गर्नुभयो, संसारमा आउनुभयो। यदि परमेश्वर नआएको भए हाम्रो जीवन अर्थ हीन हुन्थ्यो होला। अनि यसै कारण परमेश्वरलाई धन्यवाद। अनि विशेष गरी मेहनतको साथमा, परिश्रमको साथमा, जमिनमा, बादलमा, हरेक परिस्थितिमा हामीलाई आत्मिक भोजन गाउनुहुन्छ, हामीले व्याख्या गर्न साध्य छैन। हाम्रो पुनम बहिनीलाई धेरै धेरै विनम्र धन्यवाद दिनु चाहन्छु। अनि धन्यवाद हाम्रो सुदर्शनलाई, धन्यवाद हाम्रो ज्ञानो बहिनीलाई, धन्यवाद हाम्रो सन्ध्या बहिनीलाई, धन्यवाद हाम्रो सुनिल दास सरलाई, धन्यवाद अनि यसै गरी हाम्रो सुजन सरलाई पनि मैले झन्न बिर्सेको क्षमा प्रार्थी चाहन्छु। अनि यहाँलाई पनि धेरै धेरै धन्यवाद, हाम्रो हिरो सरलाई, अपराम सरलाई धन्यवाद। अनि धन्यवाद दिनु पर्दाखेरि साँच्चै नै हाम्रो यसै गरी हाम्रो टाजन गुरुङ सरलाई धन्यवाद दिनु पर्दछ। हाम्रो यसै गरी कुमार विष्ट सरलाई पनि धन्यवाद, हाम्रो जीवन गुरु चाहिँ हामीलाई खुवाउनुहुन्छ। हाम्रो शेखदास सरलाई धन्यवाद, अनि धन्यवाद दिनु चाहन्छु म हाम्रो यान्डु खटोडालाई धन्यवाद, हाम्रो तेसुरो काजीलाई धन्यवाद, हाम्रो आयुजिक राईलाई धन्यवाद, सिमन पाण्डेजीलाई धन्यवाद, हरिविक्रजीलाई धन्यवाद, अनि धन्यवाद मङ्गलमान महर्जनजीलाई धन्यवाद, अनि हाम्रो नारायण शर्माजीलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि धन्यवाद दिनु पर्दछ। अनि यसै गरी हाम्रो मिन कुमार सरलाई पनि एकदमै सफलता उन्नतिको मार्गमा हामीलाई जोडाउनुहुन्छ उहाँले, उहाँलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण गुणमी एफएम परिवारलाई यति नाम सूचक छ भनेदेखि म क्षमा प्राप्त चाहन्छु। हाम्रो राज सर अहिले हुनुहुन्न, कता विदेशी हुनुहुन्छ उहाँलाई पनि धन्यवाद। अनि यसै गरी सम्पूर्ण गुणमी एफएम परिवारलाई म सुमुन्दाको एकदमै सम्झनाको साथमा धन्यवाद धन्यवाद भन्न चाहन्छु। अनि धन्यवाद दिनुपर्दछ यसै गरी हाम्रो चन्द्रमा बहिनीलाई धन्यवाद, उहाँको साथीलाई धन्यवाद, उहाँको परिवारलाई धन्यवाद, हरिरोकाजीलाई धन्यवाद, सावित्री रोकाजीलाई धन्यवाद, सुभद्र लामाजीलाई धन्यवाद। अनि धन्यवादमा हामीले छुटाउनु हुँदैन हाम्रो अमिता बहिनीलाई म धन्यवाद दिनु चाहन्छु। धेरै धेरै कार्यक्रममा एकदमै कार्यभाग सम्हाल्नु भएको छ, यहाँलाई धेरै धेरै धन्यवाद सम्झनाको साथमा। अनि धन्यवाद उत्तम शिवस्पतिजीलाई पनि धन्यवाद, हाम्रो यसरी विद्या श्रेष्ठजीलाई पनि धन्यवाद, अनि धन्यवाद निष्ठा बहिनीलाई धन्यवाद, हाम्रो माया बहिनीलाई पनि धन्यवाद, हाम्रो लक्ष्मी मगर बहिनीलाई धन्यवाद, अनि धन्यवाद हाम्रो सुन्तली चामलजीलाई धन्यवाद, हाम्रो सुमित्र बहिनीलाई धन्यवाद, तारा बहिनीलाई धन्यवाद, सानो बहिनीलाई धन्यवाद, सुमित्र बहिनीलाई धन्यवाद, अनि यसै गरी रेखा थापा कवरजी पहिला पनि धन्यवाद, शोभा मिश्र पहिला धन्यवाद, अनि धन्यवाद दिनुपर्दा जमुना राणाजीलाई पनि धन्यवाद, अनि हाम्रो लक्ष्मी सुन्दास पहिला धन्यवाद, हाम्रो शर्मिला गौतम पहिला म सम्झनाको साथमा धन्यवाद, पम्फा रोकाजीलाई धन्यवाद, पम्फा गोपालीजीलाई धन्यवाद, अनि धन्यवाद, अनि यसै गरी हाम्रो हन्डा पहिला पनि म धन्यवाद दिन चाहन्छु, उहाँको दाई भाउजीलाई उहाँको परिवारलाई धन्यवाद, अनि धन्यवाद दिनुपर्दा हाम्रो अर्जुन प्रधानजीलाई धन्यवाद, हाम्रो यसै गरी बहादुर प्रधानजीलाई धन्यवाद, दिल कुमार राईलाई धन्यवाद, अनि धन्यवाद रुपेन्द्र राईलाई धन्यवाद, सन्तोष राईलाई धन्यवाद, आशिष राईलाई धन्यवाद, कपिन्द्र राईलाई धन्यवाद, रामकुमार राईलाई धन्यवाद, अनि धन्यवाद हाम्रो शान्ति राईलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि धन्यवाद दिनुपर्दाखेरि हाम्रो पुनाजीलाई धन्यवाद, हाम्रो सारा बहिनीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि विशेष गरी हाम्रो जति पनि भारतबाट कन्ट्याक्ट गर्नुहुन्छ हाम्रो कुमार राई दाईलाई म धन्यवाद सम्झनाको साथमा, रामरी कटेजीलाई धन्यवाद, रामरी सिपजीलाई धन्यवाद, सुशील मगजाजीलाई धन्यवाद, चित्र मगजीलाई धन्यवाद, भीम प्रजाजीलाई धन्यवाद, हाम्रो हिजोरी लालमान तामाङजीलाई पनि धन्यवाद, हाम्रो यसरी हाम्रो राजकुमार तामाङजीलाई पनि म धन्यवाद दिन चाहन्छु, अनि सम्पूर्ण साथीहरूलाई हाम्रो मोतीजीलाई पनि धन्यवाद दिन चाहन्छु, अनि त्यसै गरी हाम्रो रसिला बोरा बहिनीलाई पनि आज हाम्रो मैले अब नयाँ नाम लिएर हाम्रो रसिला बोरा बहिनीलाई पनि म धन्यवाद, अनि यसै गरी सम्पूर्ण गुरुमा पञ्चायत गर्नुहुने हाम्रो यसै गरी विशेष गरी हाम्रो यसै गरी अर्जुन प्राणजीलाई पनि म धन्यवाद दिन चाहन्छु, धर्मराज विनोद परालजीलाई धन्यवाद, जन सरस्वतीजीलाई धन्यवाद, सम्पूर्ण गुन्द्रेश्वरमा कन्ट्याक्ट गर्नुहुने अब नामै लिएर धेरै धेरै हुनुहुन्छ। यस पुस्तामा म सम्पूर्ण मित्रहरूलाई म धन्यवाद धन्यवाद धन्यवाद सुमन्दाको तर्फबाट सम्झनाको साथमा म धन्यवाद दिन चाहन्छु, अनि धन्यवादमा हामीले छुटाउनु हुँदैन हाम्रो गायककार कलाकार सङ्गीतकार हुनुहुन्छ गीतकार हुनुहुन्छ यहाँहरूलाई कहिले पनि हामीले धन्यवादमा छुटाउनु हुँदैन, यहाँहरूलाई धन्यवाद दिनुपर्दछ। मेरो करार मण्डलीको सम्पूर्ण पास्टर प्रचारक एल्डर कीर्तन सम्पूर्ण मण्डली विश्वास विश्वासीहरूलाई विशेष मण्डलीहरूलाई सम्पूर्णलाई म यस पुस्तकमा सबै श्रोताहरू लगायत सम्पूर्ण अहिले सुनिराख्नुहुने मित्रहरूलाई म एकमुष्टमा म धेरै धेरै धन्यवाद चाहन्छु बहिनी।
2: एकदमै धन्यवाद तपाईँलाई भन्ने सुमनजी, र तपाईँको यो वास्ता, तपाईँको हृदयको धन्यवाद आभारहरूद्वारा हामी पनि आशिषित भएको छौँ। प्रभुले धेरै आशिष दिनुभएको होस् सुमनजीलाई, र अहिलेलाई चाहिँ हामी यो समयमा छुटाउँ। जय मसी,
3: जय मसी बहिनी, सफलता उन्नति प्रगति चाहन्छु म यहाँको।
2: हजुर हजुर, धन्यवाद। जय मसी। हाम्रो सुमन राईजी हुनुहुन्थ्यो माता तीर्थबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
4: हेलो, जय मसी पुनम म्याम।
2: जय मसी अर्जुनजी, सन्चै आरामै हुनुहुन्छ तपाईँ?
4: सन्चै आरामै छु। हजुरलाई कस्तो छ अनि हजुरको खाना भयो नि?
2: हजुर, हाम्रो खानपिन पनि भयो, हामी एकदमै ठिक छौ। तपाईँको खानपिन भयो कि भएको छैन कि के छ अर्जुनजी?
4: मेरो खानापिना भइसक्यो, अघि नै मौसम चाहिँ एकदम जाडो मौसम भइरहेछ है।
2: त्यही त, यतातिर पनि चिसो चिसो बढ़िरहेको छ बिहान बेलुकी, र सिक्किमतिर त झनै बढ़िरहेको होला। कस्तो छ माहौल, चिसो हुने ठाउँ?
4: चिसै छ एकदमै, आज त घाम पनि त्यति लागेको छैन, हल्का हल्का मधुरो छ, जाडो अनुभव भइरहेछ भनौँ।
2: हो नि, अब हामी गर्मी सिजनबाट जाडोमा बिस्तारै बिस्तारै प्रवेश गर्ने बेला पनि भइसक्यो है, र प्रभुको काम गर्ने यसरी नै छ, र एकदमै असल सुन्दर छ। प्रभुलाई धन्यवाद भएको छ। हाम्रो अर्जुनजी, आज तपाईँको कसलाई धन्यवाद दिन चाहनुहुन्छ?
4: हुन्छ, पहिलचोटि त परमेश्वरलाई धन्यवाद दिन चाहन्छु, यो दिन सुन्दर दिन देख्ने मौका दिनुभयो है। कतिले आजको दिनसम्म पनि देख्नु पाएको छैनन् होइन, हामीले त अब यो सुन्दर समय देख्ने मौका हामीलाई दिनुभएको छ। परमेश्वरलाई एकदमै धन्यवाद भन्न चाहन्छु हृदयबाटै है, हामीलाई यो सुन्दर समय सुन्दर जीवन दिनुभएको पनि धन्यवाद छ। त्यसपछि हजुरलाई पनि धन्यवाद, हजुरको घर परिवारलाई पनि धन्यवाद भन्न चाहन्छु होइन, हाम्रो ज्ञान आइजिक राई, जोनाथन गिरी, पास्टर बाद ताजन गुरुङ सर, एनपी खतिवरा, सुनिल राज सर, टेकदाल सरलाई पनि धन्यवाद भन्न चाहन्छु है। अनि भन्नु पर्दाखेरि हाम्रो सन्ध्या मिसलाई, सुजन घिमिरे सरलाई, साजन नेपानी सरलाई धन्यवाद भन्न चाहन्छु, हाम्रो सन्दीप राज घले, सरोज सर, रोहन सर, विजय सर, निलुमा मिस, उहाँलाई पनि धन्यवाद भन्न चाहन्छु है। अनि हजुरले कुमार अब्राम सरलाई पनि धन्यवाद, साथै जय मसी भन्न चाहन्छु। र हजुरले बिहानदेखि रातिसम्म है, बिहान छ बजीदेखि राति दस बजीसम्म भनौँ होइन, प्रत्येक कार्यक्रमहरूमा आशिषमय कुराहरू लिएर आउनुहुन्छ, हाम्रो लागि खोराकहरू पस्किनुहुन्छ, एकदमै धन्यवाद हजुरको। यो गुड न्युज एफएमद्वारा जति पनि कार्यक्रमहरू बच्चा एकदमै आशिषमय पूर्ण छ है, र हजुरको भेन्टेलन भयो जयमासी आयोजन गर्ने है, थ्याङ्क यू गुड न्युज, शुक्रबारको गुड फ्राइडे, अन्य विभिन्न कार्यक्रमहरू छ, झोलाभित्र के छ, प्रवासी सन्देश, धेरै महत्वपूर्ण कार्यक्रमहरू छ, एकदमै आशिषमय भइरहेको हुन्छ है। र धन्यवाद दिनु पर्दाखेरि एकदमै प्यारो उपहार स्वरूप दिनुभएको एउटा असल छोरी प्रभुले मलाई दिनुभएछ है, मित्र भनौँ है, नैना थापा, उहाँलाई पनि धन्यवाद, उहाँले पनि बिहान मलाई एकदमै आशिषमय कुराहरू बोलिदिनु भएको छ मेरो जीवनमा है, उहाँलाई पनि एकदमै धन्यवाद, विशेष धन्यवाद उहाँप्रति एकदमै धन्यवाद हृदयबाटै भन्न चाहन्छु। उहाँको आमालाई पनि धन्यवाद, उहाँको छोरीलाई धन्यवाद, उहाँको हस्बेन्डलाई पनि धन्यवाद दिन चाहन्छु है। संसारमा यस्तो मान्छे पनि हुनुहुँदो रहेछ है, अहिलेसम्म अब कति ठाउँमा त छैन है, अब अरूकै विवाहित महिला भए तापनि अर्काको ख्याल वास्ता गर्ने है, संसारमा यति सुन्दर मान्छे पनि बनाउनु भएको रहेछ परमेश्वरले है, मैले महसुस गर्न सकेको छु है। उहाँलाई चाहिँ एकदमै धन्यवाद भन्न चाहन्छु हृदयबाटै। अनि हाम्रो अहिले भर्खरै पर्खर जानुहुने सुमन राई दाईलाई, ईशुभक्त गौतम, पम्पारोका नाना, पम्पा गोपाली नानालाई पनि धन्यवाद, चन्द्रमाया मगर, एली शिवाज्यू, पुनाज्यू, विद्या श्रेष्ठ, सारा तामाङ, रश्मिला बोरा, शान्ता सुनवार, सीता नेपाली, रेखा कुमार थापा, मोती कुमार थापा, अर्जुन थापा, रुबेन राई, उत्तम शिवाकोटी, धर्म विरोध बराल, रुबेन राई, हरिबोल बुढा थकी, अन्ना विकास, सुन्दरी तामाङ, अमिता महर्जन, छोरी महर्जन, विष्मा महर्जन, उहाँलाई पनि धन्यवाद, अनि जो जतिजनाको नाम छुटेको छ उहाँलाई पनि एकै मुष्टमा धन्यवाद। सिक्किम, दार्जिलिङ, कालिम्पोङ जुन जुन ठाउँबाट कल गर्नुहुन्छ, सुन्नुहुन्छ, सबैलाई एकै मुष्टमा धन्यवाद र थ्याङ्क यू, गुड न्युज भन्न चाहन्छु हजुर।
2: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद छ अर्जुनजी फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, अर्जुन प्रधानजी सिक्किमबाट हुनुहुन्थ्यो भने फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो हेलो
5: हेलो,
2: जयमसी हजुर, तपाईँको नाम एकचोटि बताइदिनुहोस् न। हजुर,
5: मलाई सुनिता पनि भन्छ, सुनिता हो भन्ने
2: खास। हजुर, सुनिताजी बोल्दै हुनुहुन्छ। हजुर, आरामै हुनुहुन्छ तपाईँ?
5: अलिअलि लुगा लाग्छ, अब महिना यस्तै छ।
2: हजुर, एकदमै आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। र आज तपाईँ कसलाई किन धन्यवाद दिन चाहनुहुन्छ?
5: आज व्यक्तिलाई धन्यवाद दिने।
2: हजुर
5: हजुर, अनि म सर्वप्रथम प्रभु यीशुलाई, प्रभु पिता परमेश्वर प्रभु यीशुलाई धन्यवाद होस्, अनि उहाँमा रहेको जनहरूलाई होइन,
2: हजुर,
5: जोहरू मेरो लागि प्रार्थना गरिदिनु भएको थियो, अनि जति नै प्रभु यस्तो असम्भव काम गर्नु छ, मेरो सबै काम सफल भयो, एकदम मैले सोचेकै थिएन त्यस्तो काम पनि सफल भयो, अनि गुड न्युज परिवारलाई, अनि प्रिय टावरलाई, अनि उहाँहरू सबैजना गर्नुभयो, अनि अरू पनि शिक्षा बजारहरू सबैजनाले मेरो लागि प्रार्थना गर्नुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद, अनि म धेरै धेरै धन्यवाद उहाँहरूलाई, अनि मेरो लागि पनि प्रार्थना गर्नुभयो, जो तर प्रार्थना गराउनु भन्दा पहिले मैले मेरो हृदयमा म प्रार्थना गरेर प्रभु साँच्चै नै यो कुरा साँच्चै नै प्रभुको योग्य छ भने साँच्चै नै यो कुरा म हासिल गर्न सक्छु भनेको कुरा नै, लचिदायक कुरा नै प्रभुले मलाई दिनुभयो। अनि सबै उहाँ दिदी बहिनीहरूलाई, दाजुभाइहरूलाई, हाम्रो किसान परिवारलाई धन्यवाद, किनकि प्रभु हामीलाई आशिष भनेको नि कुरा, हाम्रो प्रभु यसो हामीसँग कति हुनुहुन्छ, उहाँलाई कति रुचाएको छौ हामी, प्रभु अरू भन्दा यो संसारको भौतिक कुरा त केही पनि होइन, त्यो त आउँछ जान्छ बितेर जान्छ, तर प्रभु यसो अनन्त अनन्तको परमेश्वरलाई तपाईँहरू हासिल गर्नुभएछ, उहाँलाई कहिले पनि नछोड्नु, कति तपाईँहरूलाई अनि कष्ट आयो भने कति कष्ट त दुष्ट भएर आउँछ, कति कष्ट त हामीलाई सपार्नको लागि पनि आउँछ, हामीलाई जाँचको लागि पनि आउँछ, हामीलाई त सही बाटोको लागि आउँछ, तर हाम्रो एकदम बहुमूल्य के अरे आशिष प्रभु यसो नै हुनुहुन्छ, म यति नै भन्न चाहन्छु।
2: हजुर, एकदमै धेरै धन्यवाद तपाईँलाई सुनिताजी, एकदम खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि। र अहिलेलाई छुटौँ हामी, जय मसी। हजुर, सुनिताजी हुनुहुन्थ्यो र उहाँले एकदमै अर्थपूर्ण महत्वपूर्ण कुरा भनेर जानु भएको छ, र यो समय एउटा गीतको साथ दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ र तपाईँले पनि फोन गर्न सक्नुहुनेछ, हृदयको आभार धन्यवाद व्यक्त गर्न सक्नुहुनेछ र यो समयमा तपाईँको हृदयदेखि नै तपाईँले एकदमै धन्यवाद दिन चाहनुभएका व्यक्तिहरूलाई सम्झिएर उहाँहरूलाई धन्यवाद भन्न सक्नुहुनेछ एकमुष्टमा। र धन्यवाद दिनको लागि हामीसँग धेरैजना व्यक्तिहरू हुनुहुन्छ, कचोटि हामीले उहाँहरूलाई धन्यवाद दिने अवसरहरू नपाएको अवस्थाहरू हुन सक्छ, तर कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र धन्यवाद भन्न सक्नुहुनेछ, धन्यवाद दिन सक्नुहुनेछ उहाँहरूलाई जसले तपाईँलाई प्रभु चिनाउनु भएको छ, जसले प्रभुमा हुर्काउनको लागि मेहनत प्रार्थना गरिरहनु भएको छ। अभिभावकहरू धन्यवादको योग्य हुनुहुन्छ, साथीभाइ मित्र जसले हामीलाई हाम्रो दुःख सुख हरेक अवस्थाहरूमा हामीलाई साथ दिनुहुन्छ, हाम्रो लागि प्रार्थनामा खट्ने व्यक्तिहरू हुनुहुन्छ होला, अथवा मैले भनेको भन्दा बाहेकका व्यक्तिहरू जसलाई तपाईँ एकदम हृदयदेखि नै आभार दिन धन्यवाद भन्न चाहिरहनु भएको छ भने कार्यक्रम थ्याङ्क यू गुड न्यूज तपाईँको आफ्नै कार्यक्रम हो, फोन गर्न सक्नुहुनेछ 01-47-70-754 01-47-70-754 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-23-44-646 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ, फोन गर्न सक्नुहुनेछ। र यो समयमा एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौ, फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यौ र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी, जय मसी देव कुमार जी, कस्तो हुनुहुन्छ तपाईँ?
1: परमेश्वरको अनुग्रहमा र हजुरहरूको प्रार्थनाले गर्दा अहिले सम्बन्ध एकदम सन्चो सुबिस्तै छु, आरामै छु। परमेश्वरलाई धन्यवाद, सुन्दर दिनहरू देख्नु दिनुभयो, जीवन दिनुभयो, पहिलो स्थान परमेश्वरलाई नै धन्यवाद भन्न चाहन्छौ।
0: हजुर, एकदमै खुसी लाग्यो आज तपाईँले फोन गर्नुभयो र कार्यक्रम मार्फत तपाईँको कसलाई धन्यवाद भन्न चाहनुहुन्छ?
1: हजुर, एकदमै धन्यवाद भन्दै म आज धेरै दिनको बादमा म आइरहेको छु है। हजुर, म अलिकति काममा चाहिँ अब 100 days एनआरजिएस काम छ कि त्यो कामले गर्दाखेरि चाहिँ यो काममा व्यस्त हुन्छु कि त्यही भएर चाहिँ ठिक्कै 10 बजेको टाइममा चाहिँ हाम्रो काम पनि धमाधम भइरहन्छ कि त्यसले गर्दाखेरि चाहिँ मैले टाइम पनि मैले पाउनु नसकेर नि त्यही भएर चाहिँ आज चाहिँ एकैछिन यहाँ घरमा यसो चिया पिउनुको लागि घरमा यसो कुदी आउँदाखेरि चाहिँ अलिकति टाइम पाउनु सकेकोले गर्दाखेरि चाहिँ हजुरहरूसँग यसरी फेरि त्यसमा यसरी बातचित गर्नु पायौँ, एकदमै धन्यवाद। अनि हाम्रो जतिजना हाम्रो हजुर मेडमलाई नै है पहिलो स्थान धन्यवाद भन्न चाहन्छौँ है।
0: जयमसी
1: अनि हाम्रो ज्ञानु मेडमलाई पनि जयमसी धन्यवाद छ। अनि अब्राम सर, दाजु सर, अनि हरिका सबैलाई म धन्यवाद जयमसी भन्न चाहन्छौँ। यसरी सबैसँग बातचित गर्नु पाएकोमा एकदमै धन्यवाद भन्न चाहन्छौँ। र जति पनि हाम्रो पुनम दिदीलाई पनि जयमसी भन्न चाहन्छौँ, उहाँलाई पनि धन्यवाद। अनि सुमन साथीलाई पनि जयमसी धन्यवाद। अनि माधव विश्वकर्म साथीलाई, अनि सुमन साथीलाई, अनि रुबेन साथीलाई, एलिसिपा बहिनीलाई, पम्फा गोपाली बहिनीलाई, अनि सबैलाई उहाँलाई पनि म जयमसी बिहानीको समयमा भनेर धन्यवाद भन्न चाहन्छौँ उहाँलाई। अनि जति पनि हाम्रो चन्द्रमा नानालाई पनि जयमसी धन्यवाद। सिक्किमबाट अजुर प्रधानलाई पनि जयमसी धन्यवाद भन्न चाहन्छौँ। अनि हाम्रो कतिजना साथीहरू सबैलाई छोडेको छ र सबै उहाँहरूलाई म सबैलाई नै म एकमुष्टमै
0: हजुर, तपाईँलाई पनि धेरै धेरै धन्यवाद। एकदमै खुसी लाग्यो दिल कुमारजी फोन गरेर साथ दिनुभएको लागि र अहिलेलाई चाहिँ हामी सुटाउ। हजुर, हाम्रो दिल कुमार राईजी हुनुहुन्थ्यो यता इन्डियाबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ। र तपाईँले पनि यसरी नै फोन गर्न सक्नुहुनेछ, कार्यक्रम मार्फत आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ। फोन गर्दै गर्नुहोला, अर्को एउटा मिठो गीत तपाईँको लागि यो समय हामी राख्न चाहन्छौ।

0: निकै नै अर्थपूर्ण गीत तपाईँको निम्ति राख्यौं र गीतले भने जस्तै नै साँच्चै नै हामीले पनि जहिलेदेखि यीशु ख्रीष्टलाई पायौं नि त्यो समयदेखि हामीलाई उहाँको साथ निरन्तर छ। वास्तवमा उहाँ त हामीसँग शुरूदेखि नै हुनुहुन्छ, आमाको गर्भमा रचिन्दादेखि नै उहाँले हामीलाई चिन्नुहुन्छ। तर हामीले चाहिँ उहाँलाई भेटाउन पनि समय लाग्ने रहेछ, तर जब हामीले भेटायौं उहाँलाई उहाँकै अनुग्रहद्वारा साँच्चै नै उहाँको साथ निरन्तर हामीले हाम्रो जीवनमा प्राप्त गरिरहेको छौं र उहाँले कहिले पनि नछोड्ने र नत्याग्ने प्रति हाम्रो जीवनमा हामीलाई गर्नुभएको छ। भजन संग्रहको पुस्तक 23 हामीले त्यही पाउँदछौ, मृत्युको अन्धकारमा घाटी भएर जानुभए तापनि म डराउने छैन कारण परमप्रभु परमेश्वर मेरो साथमा हुनुहुन्छ भनेर हामीले त्यहाँ दाउदको भजनमा पाउँदछौ। र उहाँ चाहिँ जस्तो सुकै अवस्था परिस्थिति बाटो भएर हामी जानु परे तापनि हाम्रो साथमा हुनुहुन्छ र हामीलाई त्यो बाटोहरूमा डोर्याउने र विजयी बनाउने र आशिषित बनाउनुहुने जीवित परमेश्वर हुनुहुन्छ। र कार्यक्रम थ्याङ्क यू गुड न्यूजमा हुनुहुन्छ श्रोता, तपाईँसँग नै हामी कुराकानी गरिरहेको छौं। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो
1: हेलो,
0: जय मसी हजुर, जय मसी। चित्रजी बोल्दै हुनुहुन्छ? हजुर, आरामै हुनुहुन्छ तपाईँ? हजुर, हामी पनि एकदमै आरामै छौँ। र चित्रजी, आज कार्यक्रम मार्फत तपाईँले आफ्नो धन्यवादका कुराहरू राख्न सक्नुहुनेछ।
1: हुन्छ सर, प्रथम प्रभुको प्रभु चाहिँ महान परमेश्वर हुनुहुन्छ, उहाँले आफ्नो पुत्र येशु ख्रीष्टलाई संसारमा दिनुभएको कारण हामीले उहाँमा जीवन पायौँ, किनभने उहाँको वचनमा लेखिएको छ फर्स्ट कोरिन्थी 1:30 परमेश्वर नै ख्रीष्ट यसमा तिनीहरूको जीवनको स्रोत हुनुहुन्छ। ख्रीष्टलाई नै उहाँले हाम्रो बुद्धि, हाम्रो धार्मिकता, पवित्रता र हाम्रो उद्धार बनाउनु भयो भनेर लेखिएको छ। सबै कुरा उहाँको नाममा हामीले पाउनेछौँ। यी कुराहरू उहाँले परमेश्वर पिताले येशु ख्रीष्ट आफ्नो पुत्रमा राखिदिनु भएको छ, अनि पुत्रद्वारा नै हामी जिउन सकौँ भनेर उहाँले आफ्नो अद्वितीय पुत्र येशु ख्रीष्ट संसारमा पठाउनु भएको हो भन्ने कुरा चाहिँ उहाँको पुत्रद्वारा हामीले पाएका छौँ। परमेश्वरलाई धेरै धन्यवाद, उहाँले हामीलाई जीवन दिनुभएको छ, हामीलाई हजार लाखमा उहाँले चुन्नु भएको छ, छान्नु भएको छ। प्रभुलाई धन्यवाद भन्न चाहन्छु र उहाँ चाहिँ हाम्रो आशाको परमेश्वर, उत्साहको परमेश्वर, अनि स्थिरताको परमेश्वर हुनुहुन्छ। उहाँलाई परमेश्वरलाई धेरै धन्यवाद भन्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु हाम्रो गुडनेस एफएम सम्पूर्ण फ्यामिली परिवारलाई, गुडनेस एफएम परिवार सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु र जति दिनमा सुनिरहनु भएको छ गुडनेस एफएम प्रार्थना मेरो निम्ति नै प्रार्थनामा सम्झिनुहुन्छ उहाँहरूलाई सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु र मलाई सुसमाचार सुनाउनुहुने प्रभुलाई भेटाउनुहुने चिनाउनुहुने उमेश तामाङज्यू लाई पनि धन्यवाद भन्न चाहन्छु र मलाई हुर्काउनुहुने प्रभुको वचनमा हुर्काउनुहुने अग्रपाष्टजीहरू उहाँहरू सम्पूर्णलाई र मन्दिरको सम्पूर्णलाई धन्यवाद भन्न चाहन्छु।
0: हुन्छ, धेरै धेरै धन्यवाद चित्रजी, अहिलेलाई छुटाउँ। जयमसी। र हाम्रो चित्र मगर्जी हुनुहुन्थ्यो, भक्तपुरबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँले आफ्नो हृदयको आभार धन्यवाद व्यक्त गरेर जानुभएको छ। र तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ र एउटा गीतको साथ हामी फेरि पनि दिन चाहन्छौँ। समयमा गीतपछि उपस्थित हुने नै छौं।

0: कहानीको निम्ति गीत तपाईँको निम्ति राख्यौं र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं। हेलो
1: जय
0: मसी। हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
1: म अरू ठिकै छु। यो हात चाहिँ चिम्चिलाएर रातभरि अन्त चाहिँ बेसार नुन अनि तातो पानी डुबाएपछि चाहिँ चिलाएको छैन, त्यो भत्ते पोलिरहेको छ। अरू ठिक छ।
0: हजुर, आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला पम्फाजी। हामी प्रार्थनामा सम्झिनेछौँ र तपाईँ आज कुकुसलाई किन धन्यवाद भन्न चाहनुहुन्छ?
1: विशेष गरी हृदयदेखि धन्यवाद भन्न चाहन्छु परमेश्वरलाई। आजको दिनहरू पनि देख्न दिनुभयो, दिनदिनको आयहरू थपिदिनु हुने, हामीलाई शङ्क अभाव अटल स्थिरलाई रमाउनलाई खुसी हुनलाई उहाँको वचनद्वारा एकदमै उत्साहित भएको छु। उहाँको परमेश्वरलाई एकदमै हृदयदेखि धन्यवाद। अनि दोस्रो धन्यवाद हजुरलाई यो कार्यक्रम सम्पूर्ण ठाउँमा पुर्याउनु भएको लागि। अनि त्यहाँ सर मिस जो जतिजना हुन्छ म एकमुष्टमा धन्यवाद दिन चाहन्छु। अनि पम्फारोका दिदीलाई पनि धन्यवाद दिँदछौँ। अनि पुना दिदी, विद्या दिदी, अनि सङ्गीता रिमाल दिदीलाई नि म धन्यवाद दिँदछौँ। रश्मिला बोरा, चन्द्रमा मगर बहिनीलाई नि एकदमै हृदयदेखि धन्यवाद दिन चाहन्छु। नैना थापा, रेखा थापा, नातिक उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि निष्मा मर्जन, लक्ष्मी मर्जन, अनि जमुना बिक, अमिता मर्जन उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि एकदमै अनि मेरो निम्ति वास्ता फिक्री गरिरहनु हुने, प्रार्थना गरिरहनु हुने, उपवास बसेर होइन प्रार्थना गरिदिनु हुने, मलाई उत्साह दिने, अनि सम्पूर्णलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। अनि छोरी मर्जन, अनि हरि रोक्का, सावित्री रोक्का, सावित्री खड्का उहाँहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई, अनि रुबेनज्यू, अनि अहिले भर्खर फोन गरेर जाने चित्त मगरज्यू उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। हरिवल बुढा थोकी दाईलाई पनि धन्यवाद। सुमन दाई, उत्तम शिवाकोटी, पास्टर बा, अनि दीपक लामी छाने उहाँहरूलाई पनि धन्यवाद। सानुज्यू, अनि उता सिक्किमबाट फोन गर्नुहुने अर्जुन प्रधान ज्यूलाई पनि धन्यवाद दिन चाहन्छु। राम कुमार, कुमार राई, टेक बहादुर गदाल, अनि अर्जुन थापाज्यूलाई पनि म धन्यवाद।

0: राणाज्यूलाई पनि म धन्यवाद दिन चाहन्छु, छोरी मर्जन अरू जो जतिजना सुन्दै हुनुहुन्छ अनि फोन गर्दै हुनुहुन्छ उहाँहरूलाई म एकदमै हृदयदेखि म धन्यवाद दिन चाहन्छु। अनि सीता पाइलाको रूप पनि आमालाई नि एकदमै धन्यवाद, म भर्खर विश्वास गरेर उहाँले चाहिँ मलाई एकदमै उत्साह दिनुहुन्थ्यो, यस्तो गर्नुपर्छ, यसरी प्रार्थना गरिरहनु पर्छ, अनि कामको लागि प्रार्थना गर्नुपर्छ अनि जुटाउनुहुन्छ भन्नुहुन्थ्यो। अनि मैले जानी नजानी काम के अरे प्रार्थना गर्थेँ अनि काम पनि जुटाउनु भयो। अनि सीता पाइलाको रूप पनि आमालाई नि एकदमै धन्यवाद, पास्टर बा पास्टर आमा उहाँको परिवार सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। अनि मेरो टोखाको बहिनी राई उहाँको देउर देउरानी सम्पूर्ण चारैजनाको परिवारहरू विश्वासी मण्डली परिवारहरू सम्पूर्णलाई म यसरी धन्यवाद दिन चाहन्छु। हाम्रो मण्डलको पास्टर बा पास्टर आमा उहाँको मण्डली परिवार सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। अनि मेरो यहाँ जेठाजुको परिवारलाई पनि धन्यवाद। अनि जेठाजु टोयलेटमा लडेर अनि घाउ भएर चाहिँ यहाँ टाका लाउनलाई जानुभएछ, उहाँलाई सुस्वास्थ्य पनि परमेश्वरले दिनुभएको होस् भनेर पनि धन्यवाद दिन चाहन्छु। अनि सम्पूर्णलाई म नछुटाइकन हृदयदेखि एकदमै एकदमै धन्यवाद, मेरो सासूआमालाई धन्यवाद, मेरो छोरा छोरी ज्वाइँलाई धन्यवाद, मेरो सम्धी सम्धिनी उहाँको परिवारलाई धन्यवाद दिन चाहन्छु, मेरो बहिनी ज्वाइँ अनि त्यो फनसरमा काम गर्ने भाइलाई पनि एकदमै धन्यवाद, मलाई धेरै सहायता गर्नुहुन्छ काठमाडौँ बस्दाखेरि, मलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ आएर प्रार्थना गरिदिनु हुने अनि उत्साह दिनुहुने सम्पूर्णलाई म धन्यवाद। अनि मलाई सुसमाचार सुनाउने बिमला लिम्बूलाई एकदमै हृदयदेखि धन्यवाद। अनि मैले सुसमाचार सुनाएर अनि पाँचवटा मण्डली खडा गर्ने अनि छवटा मण्डलीमा प्रवेश गराउँदै हुनुहुन्छ एकदमै भूमिका राईको दुईजनालाई पनि म हृदयदेखि एकदमै एकदमै धन्यवाद दिन चाहन्छु। हात्तीगौडा हुनुहुन्छ अनि उदयपुरमा अनि कता कता सबै मण्डली खडा गर्न हुने अनि एकदमै म हृदयदेखि धन्यवाद अनि जय मसी भन्न चाहन्छु। अनि सम्पूर्णलाई म हृदयदेखि नछुटाइकन एकदमै धन्यवाद दिन चाहन्छु।
1: हजुर, र तपाईँलाई पनि धेरै धेरै धन्यवाद फोन गरेर साथ दिनुभएको लागि पम्पाजी, एकदमै खुसी लाग्यो। र अहिलेलाई चाहिँ छुटौँ हामी, जय मसी। हजुर, हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो र उहाँले आफ्नो धन्यवादका कुराहरू राखेर जानुभएको छ। र अझै तपाईँसँग कुराकानी गर्न मन थियो तर अझै भने हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र विदा माग्नुपर्ने बेला भइसकेको छ। र जो जतिले आज हामीलाई फोन गरेर साथ दिनुभएको छ र कार्यक्रम सुनेर साथ दिनुभएको छ, तपाईँ सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छौ। प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम थ्याङ्क यू गुड न्यूजबाट यो समयमा पुनः विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
2: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन। यसो त जसले लेखिहाल्छ नि।
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सूचना सूचना सूचना, यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4470-754, 01-4470-754 र 01-5913-755, 01-5913-755।
7: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
8: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
7: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
8: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
7: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
8: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
7: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
9: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
7: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
8: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
9: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
8: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
7: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: म अमित थापा, तपाईँ सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बोलावट र दर्शन, प्रस्तोता कुमारको साथमा। जयमसी, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बोलावट र दर्शनमा। आदरणीय श्रोता, कार्यक्रम बोलावट र दर्शन लिएर प्राविधिक मित्र सुजन र म अब्राहम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि म तपाईँलाई कार्यक्रममा साथ दिनेछु र तपाईँले पनि कार्यक्रम सुनेर हामीलाई साथ दिनुपर्ने हुन्छ र विशेष गरिकन कार्यक्रम बोलावट र दर्शनकै बारेमा हामी कुराकानी गर्ने गर्छौं। कतिजनाले आफ्नो बोलावट त थाहा गर्नुहुन्छ तर कति चाहिँ अन्यलमा पढ्नुहुन्छ त्यो नपरोस् भन्नकै लागि हो कार्यक्रम बोलावट र दर्शन। अहिलेलाई भने कार्यक्रमको शुरूआत पनि गर्न चाहन्छु यो अर्थपूर्ण संगीतबाट।

पराई भनौ त आफू भन्दा प्यारो छौ अथवा माया गर्नुहुन्छ प्रभुले। बोलको गीत थियो, निकै नै अर्थपूर्ण गीत हो। जब परमेश्वरसँगको सम्बन्ध तपाई र म उहाँको सम्बन्धमा, उहाँको बाटोमा, उहाँको वचनमा, उहाँको संगतिमा जब तपाईँ र म हिँड्न थाल्छौ, उहाँको प्रेम तपाईँ र मैले थाहा गर्न सक्छौ पक्कै पनि। र श्रोता, बोलावट चाहिँ एकदमै महत्वपूर्ण कुरा छ तपाईँ र मेरो जीवनमा। बोलावट बिनाको मान्छे चाहिँ, त्यो सब्जीको कुरा गरौँ न, एउटा सब्जी जति नै मिठो बनाए पनि तर त्यो सब्जीमा नुन हाल्दैन भने त्यो सब्जीको केही अर्थ हुँदैन। नुन बिनाको सब्जी मान्छेले खाँदैन पनि। भन्न खोजेको कुरा के हो भने, हामी बोलावट बिनाको जीवन पनि त्यस्तै नै हुन्छ। तर कतिले आफ्नो बोलावटलाई थाहा गर्नुहुन्छ त कतिले सक्नुहुन्न, यो चाहिँ एकदम महत्वपूर्ण कुरा छ। त्यो भएर तपाईँ र म जहिले पनि के कुरालाई याद गर्नुपर्छ भने, परमेश्वरको अनुग्रह हाम्रो जीवनमा प्रशस्त मात्रामा छ। त्यो कुरालाई तपाईँ र मैले मानिलिनुपर्छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

निकै नै अर्थपूर्ण भजन पछि भने फेरि पनि तपाईँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र केही आज महत्वपूर्ण कुरा राख्न चाहन्छु। हामी दशंसाको निकै नै अब प्रभुको जनहरू कतिचोटि हामी जीवन किन ब्लेसिङ हुँदैन, जीवनमा किन आशिष हुँदैन भन्ने कुरा पनि एकदमै महत्वपूर्ण कुरा हुन्छ। अलिकति बोलाउट दर्शनमा अथवा एउटा क्रिस्चियन जीवनमा दशंसाको कति महत्व हुन्छ भन्ने कुरा आज तपाईँ र मेरो निम्ति रहनेछ। दशंसा शब्द दशौं भाग भन्ने शब्दबाट दिएको हो, जसको सामान्य अर्थ 10% भन्ने हुन्छ। तर बाइबलीय सन्दर्भ अनुसार दशंसाको अर्थ हाम्रो आय आर्जन र फाइदाहरूको 10% हो, जो वैधानिक रूपमा परमेश्वरको हो। सम्पूर्ण दशंसा ढुकुटीमा ल्याऊ ताकि मेरो घरमा भोजन होस्। यसमा ममा जाँचे रहेर सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म स्वर्गका ढोकाहरू उगारेर पर्याप्त ठाउँ पनि नहुनेसम्मका आशिष तिनीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिन। मलाकी 3:10। दशंसा दिने सिद्धान्त भनेको परमेश्वरको विश्वासयोग्यता र महानताको लागि उहाँलाई हामीले प्रकट गर्ने एउटा कृतज्ञता हो। नियमित रूपमा दशंसा चढाएर हामीले हामीसँग भएको हरेक कुरो परमेश्वरको हो र हाम्रो जीवन र हामीसँग भएका हाम्रो आर्थिक कुराहरू अर्थात रूपियाँ पैसा समेत यस पृथ्वीमा हामीसँग भएका जे जति कुराहरू छन् ती सबै उहाँकै हुन् भनी स्वीकार गरिरहेका हुन्छौं। दशंसा विषय ख्रिस्टको शरीरमा अर्थात मण्डलीमा एउटा अति नै विवादको विषय पनि हो। धेरै असल क्रिस्चियनहरू दशंसाको आशिषबाट लुटिएका छन्। धेरै जसो मण्डलीहरूमा पास्टरहरू दशंसा चढाउनुपर्छ भन्ने कुरा गर्न डराउँछन् किनभने तिनीहरू मण्डलीका विश्वासीहरूले अब पास्टरले पैसाको बारेमा कुरा गरेर भनेर दोष लगाउँछन् भनी डराउँछन्। तर बाइबलले रूपियाँ पैसा धन सम्पत्तिको बारेमा धेरै ठाउँमा वर्णन गरेका छन् भन्ने रूपियाँ पैसाको बारेमा कुरा गर्न किन डराउने वा लाज मान्ने? धेरै पास्टरहरू यस्तो महत्वपूर्ण विषयमा अनभिज्ञ छन्। तिनीहरूले दशंसा चढाउनुपर्छ भनी दशंसाका आशिषको बारेमा कहिल्यै सिकाउँदैनन् र सिकाएका छैनन्। दशंसाको विषय भनेको त्यस्तो विषय होइन कि जो तपाईलाई मन लाग्दा सिकाइयोस् र मन नलाग्दा नसिकाइयोस्। यो त बाइबलको एउटा महत्वपूर्ण विषय हो जसलाई मण्डलीमा सिकाउनै पर्छ। 85% पास्टरहरूले आर्थिक विषयमा अर्थात रूपियाँ पैसाको बारेमा उदार चित्तले दिने बारेमा आफ्नो मण्डलीमा प्रचार गर्न असजिलो मान्दछन् र यस समयमा तिनीहरू पनि छैनन् भन्ने कुरा हामी देखाउन सक्छौ। र लेवी 27:30 र 32 भन्दछ, रूखहरूको फल वा जमिनका बिउको होस् भूमिको उब्जनीको दशंसा परमप्रभुकै हो र ती परमप्रभुको निम्ति पवित्र हुन्। गन्ती गर्ने लट्ठी मुनि छिरेर जाने पशु गाईबस्तु वा भेडा बाख्रा जे होस् दशंसा चाहिँ परमप्रभुको निम्ति पवित्र हुन्छ। दशंसा परमप्रभुको निम्ति पवित्र हुन्छ। हितोपदेश 20:25 भन्छ, असावधानीसँग केही कुरो अर्पण गरिसकेर पछिबाट मात्रै आफ्नो भाकलबारे विचार गर्नु मानिसको लागि पासो हुनेछ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हामीले कमाएका वा प्राप्त गरेका हरेक कुरामा परमेश्वर हामीसँग साझेदार हुनुहुन्छ। परमेश्वर अलौकिक हुनुहुन्छ र उहाँले अलौकिक रूपमा काम गर्न सक्नुहुन्छ। हाम्रा कमाई र आमदानीहरूमा हामीलाई अलौकिक शक्तिको खाँचो पर्दछ, जसले गर्दा परमेश्वरको राज्यमा हामीले पर्याप्त मात्रामा रूपियाँ पैसाहरू खर्च गर्न सक्छौ। जब अलौकिक परमेश्वरले हाम्रो काममा बन्द व्यापारहरूमा र जीवनमा अलौकिक रूपमा कामहरू गर्नुहुन्छ तब तपाईँले मानिसहरूबाट कृपा दृष्टि पाउनुहुन्छ। तपाईँले कहिले नसोचेका बन्द भएका ढोकाहरू तपाईँको निम्ति पुनः खुल्ला हुन थाल्नेछन्। तपाईँले परमेश्वरलाई आफ्नो साझेदार हुन अनुमति दिन सक्नुहुन्छ। तपाईँले क्षमताभन्दा धेरै बढी उन्नति गर्न सक्नुहुन्छ अथवा तपाईँको आफ्नो सीमित क्षमतामा सीमित रूपमा उन्नति गर्न सक्नुहुन्छ। तपाईँले दशंश चढाउनुहोस् किनकि चढाउनुहोस् कि तपाईँकै निर्णयमा भर पर्दछ। उहाँलाई कुनै थोकको खाँचो परे जस्तो गरी मान्छेका हातबाट उहाँको सेवा गर्नुपर्छ भनी नसोच्नुहोस्, किनभने उहाँले नै सबैलाई जीवन सास र सबै चीज दिनुहुन्छ। तपाईँले विश्वास गर्नुहोस् वा नगर्नुहोस् अथवा तपाईँ क्रिश्चियन हुनुहोस् वा नहुनुहोस्, परमेश्वर तपाईँसँग साझेदारी हुनुहुन्छ। तपाईँले जमा गर्नुभएका र कमाउनुभएका सबै कुराहरूको लागि परमेश्वरले नै तपाईलाई यी कुराहरू प्राप्त गर्नलाई शक्ति र सम्पत्ति दिनुभएको छ, किनभने उहाँले नै सबैलाई जीवन र साहस सबै चीज दिनुहुन्छ। प्रेरित 17:25 परमेश्वरले तपाईलाई असल स्वास्थ्य दिनुभएकोले तपाई बाहिर गएर कमाउन सक्नुभएको छ। यदि तपाई अस्पतालको महिनाको 30 दिन सुतिरहनुभयो भने अस्पतालमा तपाईँले कुनै कुरो पनि कमाउन सक्नुहुन्न। परमेश्वरले तपाईँलाई सूर्य झरी अक्सिजन दिनुभएको छ, त्यसैले गर्दा तपाईँले खानालाई भोजन र सास फेर्नलाई हावा पाइरहनु भएको छ। तपाईँलाई जागिर जुटाइदिने पनि परमेश्वर नै हुनुहुन्छ, जसले गर्दा तपाईँले कमाउन सक्नुहुन्छ। त्यसकारण तपाईँको आय आर्जन र कमाई गर्ने कुरामा परमेश्वर तपाईँको साझेदार हुनुहुन्छ। अस्पतालको महिनाको 30 दिन सुतिरहनुभयो भने अस्पतालमा तपाईँले कुनै कुरो पनि कमाउन सक्नुहुन्न। परमेश्वरले तपाईँलाई सूर्य झरी

साझेदार हुनुभएकोले हाम्रो आमदानी र कमाईको 50% हकवाला उहाँ पनि हुनुहुन्छ तपाई। तर उहाँ धर्मी तथा उदार चित्तको परमेश्वर हुनुहुन्छ। उहाँले हाम्रो आमदानी र कमाईको 50% नभएर 10% मात्र माग्नुहुन्छ। दशंसाको सिद्धान्त भनेको तपाई र तपाईको बीचको करारको भाग हो। त्यसले गर्दा तपाईले जे गर्नुहुन्छ त्यसमा उहाँको सहभागिताको लागि यस करारले उहाँलाई अनुमति दिन्छ। यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: गुड न्यूज एफएम 105.1 MHz।
1: सूचना यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754 01-4770-754 र 01-59-13-755 01-59-13-755।
2: हेलो,
3: नमस्ते, म ब्याङ्कबाट बोल्दैछु।
2: नमस्कार हजुर,
3: तपाईँको ब्याङ्क खातामा समस्या आएको छ, तुरुन्तै तपाईँको ओटिपी भन्नुहोस्, होइन भने खाता ब्लक हुनेछ।
2: तपाईँलाई पनि टेलिफोन, मोबाइल, वाट्सएप, मेसेन्जर, भाइबर जस्ता विभिन्न प्रविधिको प्रयोग गरी चिठा परेको छ, व्यापारिक साझेदार बनाइदिन्छु, विदेशको भिसा लगाइदिन्छु लगायत प्रलोभन दिएर मेसेज टेलिफोन आएको त छैन।
4: अनलाइनबाट वित्तीय कारोबार गर्दा सधैँ सतर्क रहनुहोस्।
5: नक्कली इमेल, एप, लिङ्क जस्ता कुराहरू कोहीसँग पनि आदान प्रदान नगर्नुहोस्। आफ्नो पासवर्ड बलियो राख्नुहोस् र समय समयमा परिवर्तन गरिरहनुहोस्। इन्टरनेटको प्रयोग पश्चात सधैँ लग आउट गर्नुहोस्। आफ्नो पासवर्ड, ओटिपी लगायतका गोप्य जानकारी साझा नगर्नुहोस् र शंकास्पद व्यक्ति, फोन नम्बर, आईडी, इमेल आदिलाई ब्लक गर्नुहोस्।
6: यदि तपाईँबाट गल्ती भइहालेमा वा समस्यामा पर्नु भएमा तत्काल नेपाल प्रहरीको साइबर ब्युरोलाई खबर गर्नुहोस्। साइबर अपराधीबाट आफू पनि बच्नुहोस् र अरूलाई पनि साइबर अपराधीबाट बच्न सचेत गराउनुहोस्।
7: हामी आफै सचेत रहे ठूलो ठगीबाट बच्न सकिन्छ।
8: बागमती प्रदेश सरकार, आन्तरिक मामला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय, हेटौडा, मकवानपुर, नेपाल।
9: होइन, यो झोला भित्र के छ?
10: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
9: यो झोलाको पोकाहरूमा के छ?
10: होइन, यो झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु।
11: हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नुहोला।
12: प्रस्तोता कुमार अब्राहमको साथमा।
10: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
13: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
14: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
15: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
13: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
14: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
15: फोन नम्बर 40225444
13: र 40225744

जय मसी म गायिका मेरिना तामाङ अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट म त सुन्दैछु हजुरहरू पनि सुन्नुहोस् है।

दशंसा आर्थिक उन्नतिको एउटा साँचो हो। मण्डलीलाई तिनै दशंसा आर्थिक उन्नतिको एउटा साँचो हो। एउटा लोकप्रिय सार्वजनिक रेडियो स्टेशन नेशनल पब्लिक रेडियोले एकजना घरविहीन मानिसको बारेमा एउटा कथा प्रसारण गरियो, जसले आफ्नो ब्याङ्क एकाउन्टमा 40,04,000,000 अमेरिकी डलर राखेको थियो। यी मानिस रिचार्ज थिए। उनी एरिजोना बस्थे। उनी मर्दा 40,00,000 अमेरिकी डलर आफ्नो एकाउन्टमा छोडेर गएका थिए। तापनि उनी संसारमा रहँदा घरबार विहीन भएरै रहेका थिए र उनी सुत्दा सिनियर सेन्टरको चौरमा सुत्थे। उनी अस्पतालमा खान्थे र सिनियर सेन्टरको टेलिफोन प्रयोग गर्दथे। जे भए तापनि ब्याङ्कमा भएको उनको 40,00,000 अमेरिकी डलरले उनलाई केही फाइदा भएन। परमेश्वरले हामीलाई स्वर्गको राज्यका साँचोहरू दिनुभएको छ र धेरै क्रिश्चियनहरू आफ्नो हातमा लाखौं रूपियाँ लिएर घर बाहिर विहीन भई मर्दछन्। अनि म तिमीलाई स्वर्गको राज्यको साँचोहरू दिनेछु। जे तिमीले पृथ्वीमा बाँध्नेछौ सो स्वर्गमा बाँधिनेछ र जे तिमीले पृथ्वीमा पुकालौ स्वर्गमा पुकालिनेछ। कुञ्जी अथवा साँचो भन्ने शब्दलाई स्टोन बाइबल शब्दकोशले वर्णन गर्दछ। यो शब्द शक्ति वा अधिकार अथवा कार्यालयको लागि रूपमा प्रयोग गरिएको छ। यसै 22:22 प्रकाश 1:8 हामी देख्न सक्छौ र ज्ञानको कुञ्जीलाई तुलना गर्नुहोस्। परमेश्वरको राज्य सम्बन्धी ज्ञानको अर्थमा प्रयोग हुन्छ। कुञ्जी अर्थात साँचोको शक्ति उपदेशात्मक अधिकारले विस्तारलाई निश्चित गर्न सामान्यतः प्रयोग हुने वाक्य हो। साँचो पाउनुको अर्थ अरू व्यक्तिको सामान्यता प्रवेश गर्न नपाउने ठाउँमा प्रवेश पाउने अधिकार प्राप्त गर्नु हो। तपाईँले परमेश्वरको आशिषको रूपमा प्रवेश गर्न पाउने साँचो पाउनु भएको हो। यसोले हामीलाई परमेश्वरको राज्यको साँचोहरू दिनुभएको छ। त्यसैले हामीसँग स्वर्गका भण्डारहरू उगार्ने साँचाहरू छन्। हाम्रो सामुन्ने खुल्ला गरिएको ढोका छ, तर पनि धेरै क्रिश्चियनहरू त्यस ढोकाको बाहिरबाट परमेश्वरको आशिषलाई च्याउँछन्। मात्र तिनीहरू सबै किसिमका आशिषहरू देख्छन्। तिनीहरू ती आशिषमा आनन्दित हुनको लागि बनाइएका थिए, तर धेरै जसो क्रिश्चियनहरू परमेश्वरले तिनीहरूको लागि प्रबन्ध गरिदिनुभएका आशिषहरूमा आनन्दित हुन नपाइकन गरिबतामै मर्छन्। अनि एउटा मण्डलीका दूतलाई यो लेख यी कुरा त्यसले भन्छ जो पवित्र छ, जो सत्य छ, जससँग दाउदको साँचो छ, जसले खोल्छ कसैले थुनेको छैन, जसले थुन्छ कसैले खोल्ने छैन। मलाई तिम्रा कामहरू थाहा छ, हेर मैले तिम्रा सामुन्ने ढोका खुल्ला राखिदिएको छु, जो कसैले थुन्न सक्दैन। तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ, तापनि तिमीले मेरो वचन पालना गरेका छौ र मेरो नाउँ इन्कार गरेको छैनौ। प्रकाश 3:7-8। तपाईसँग स्वर्गका साँचाहरू छन्। तपाईले सामुन्ने खुल्ला गरिएका ढोका र तपाईसँग भित्र प्रवेश गर्नको लागि परमेश्वरले तपाईँको लागि राखिदिनु भएको टेबलमा आनन्दित हुनको लागि वैधानिक अधिकार र स्वर्गको यस खुल्ला ढोकाभित्र प्रवेश गर्नको निम्ति योग्य हुन्। तपाईँले पूरा गर्नुपर्ने एउटा मात्र माग राखिएको छ, त्यो हो योग्यता। तपाई नयाँ गरी जन्मिएको हुनुपर्दछ। योहन्ना 3:3 भित्र गएर पार्टीमा सहभागी भई आनन्दित हुने अधिकार तपाईलाई दिएको छ। भजन संग्रह 23:5 भन्दछ, मेरा शत्रुहरूको सामुन्ने तपाईले मेरो निम्ति भोज तयार पार्नुहुन्छ। परमेश्वरले तपाईँको निम्ति टेबलमा भोज तयार पार्नु भएको छ र तपाईँ त्यसमा आनन्दित हुन सक्नुहुन्छ। तपाईँ केवल ढोकामा उभिएर चिचाइरहनु पर्दैन। धेरै जसो क्रिश्चियनहरूले उनीहरूलाई येशूले दिएको साँचो कहिल्यै प्रयोग गर्दैनन् र गरिबीपन र अभावमा जिउँछन्। प्रयोग नगरिएको साँचो केही कामको हुँदैन, त्यसलाई आफूसँग बोकेर मात्र केही फाइदा हुँदैन। धेरै क्रिश्चियनहरूले स्वर्गीय भण्डारको साँचोहरू
बोकेर तिनीहरूको सम्पूर्ण जीवनको अवधिभरि एकपल्ट पनि प्रयोग नगरी गरिबै भएको अवस्थामा मर्दछन्। आर्थिक उन्नतिको एउटा कुञ्जी भनेको दर्शन शाको सिद्धान्त हो। यो कुञ्जी ख्रिस्टको शरीर अर्थात मण्डलीलाई दिएको छ, तापनि मण्डलीसँग पर्याप्त मात्रामा यस पृथ्वीमा परमेश्वरको राज्य स्थापना गर्नको लागि रूपियाँ पैसा र सम्पत्ति होस्। जसले खोल्छ कसैले थुन्ने छैन र जसले थुन्छ कसैले खोल्ने छैन।

दशंसा भेटी भन्ने कुरा यति महत्वपूर्ण कुरा छ। त्यो कुरा भनेको चाहिँ यस्तो कुरा हो, परमेश्वरमा आज्ञाकारी होइन। जब हामी परमेश्वरले देऊ भन्ने कुरा त दिनु पर्यो नि त होइन। कतिचोटि हामी यति धेरै लोभ गर्छौ, दिएको फेरि त्यही परमेश्वरले हो, फेरि त्यही परमेश्वरलाई दिनै हामी लोभ गर्छौ। उहाँले भन्नुहुन्छ कसैले मेरो नाउँमा एक गिलास पानी दियो भने पनि त्यसलाई म इनाम दिनेछु भनेपछि यो त पानीको कुरा होइन, पानी दिँदा त इनाम दिन्छु भन्नुभएको छ झन् होइन। हामीले अरू भौतिक कुराहरू, अरू धेरै कुराहरू दिन सक्छौ क्या परमेश्वरलाई, समय दिन सक्छौ होइन, ती कुराहरूको इनाम पनि परमेश्वरले हामीलाई दिनुहुन्छ। र दशंसामा हामी एकदमै आज्ञाकारी हुनुपर्छ, किनभने कतिचोटि कस्तो हुन्छ भने हामीलाई यति धेरै लोभ लाग्छ क्या, सबै खराब कुराको जडै लोभ हो होइन। मान्छे परीक्षामा पढ्नु, मान्छे सकिनु, यी सबै कुरा नै लोभ हो क्या। त्यो भएर तपाईँ र म चाहिँ आज्ञाकारी हुनु चाहिँ एकदमै आशिषमय कुरा हो। र अब भने लगभग समयले मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र विशेष गरिकन चाहिँ हाम्रो प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: किन आँखा मिचेको मिचै गरेको
2: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाइसी क्या
2: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने टाढा 20 फिट जति, बुझिस?
2: बुझे।
1: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: अत्यन्त जरुरी सूचना।
6: यस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष प्राविधिकको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले यथाशीघ्र सम्पर्क गर्न सक्नुहुनेछ।
5: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ, फोन नम्बर
6: 01-4770-754, 01-4770-754
5: र 01-59-13-755, 01-59-13-755।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
7: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: गाउन भाडामा,
11: गाउन भाडामा,
10: हे गाउन भाडामा।
12: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट, न किन्नु पर्ने झन्झट। सस्तो, सुलभ, छिटो वेडिङ गाउन साथै क्राउन, ज्वेलरी, बेल, बुके सबै एकै सेट भाडामा उपलब्ध गराइन्छ।
13: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्। अधिक जानकारीको लागि मोबाइल 98-41-87-68-02, 98-41-87-68-02
14: र 98-18-25-12-40, 98-18-25-12-40।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्यूज एफएम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम आधमा नेवमा र कार्यक्रम आधमेव लिएर म पुनम हामी उपस्थित भइसकेको छौं र कार्यक्रम मार्फत विशेष गरिकन सफल वैवाहिक जीवनको विषयहरूमा जस विवाहसँग सम्बन्धित विभिन्न कुराकानीहरू चाहिँ यहाँहरू समक्ष प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि हामी यसरी नै हाम्रो श्रोताहरूलाई साथ दिने छौं। यता टाजुनजी
1: पक्कै पनि पुनमजी हाम्रा अनुभवहरू पनि बाँडफाँड गर्नेछौ हाम्रा श्रोताहरूसँग र गएको समयमा कसरी हामीले बितायौं हाम्रो दाम्पत्य जीवन भन्ने कुराहरू पनि विवाहितहरूको निम्ति हामी त्यो सोध्न पनि चाहन्छौ हामी आफै भन्न पनि चाहन्छौ होइन
0: र
1: कति कुराहरू चाहिँ विवाह के हो भन्ने कुरा गर्ने गर्छौं हामी यो कार्यक्रममा र वैवाहिक जीवन स्वस्थ हुनुपर्छ भन्ने कुरा नै मूलत हाम्रो आधार हो भन्दै कार्यक्रमको शुरूमा के निकै मिठो एउटा गीत राखौँ क्या
0: एकदमै एउटा अर्थपूर्ण गीत राख्छौ हामी गीतपछि उपस्थित हुनेछौ।

0: हजुर, निकै नै अर्थपूर्ण भजन हामीले तपाईँ माझ राखेका छौँ कार्यक्रम आधारमा श्रोता मित्र। र विवाह सम्बन्धी कुराकानी गर्नुपर्दाखेरि चाहिँ विवाह चाहिँ परमेश्वरले बनाउनु भएको एउटा महत्वपूर्ण योजना हो भनेर हामी भन्न सक्छौं। र बाइबल अनुसार विवाहका असल कुराहरू, विवाहमा धेरै असल कुराहरू छन्, खराबी त केही पनि छैनन् होइन। जस्तै विवाह परमेश्वरले स्थापना गर्नुभएको सम्बन्ध हो भनेर हामी बुझ्छौं, पुरुष र स्त्री भएर जीवन बिताउने सम्बन्ध पनि भन्छौं। पुनमजी, अब सम्बन्ध धेरै किसिमको हुन्छ होइन। जस्तै तपाईँ हाम्रो मित्रताको सम्बन्ध छ होइन, कसैले आमा बुवा र छोराछोरीको सम्बन्ध निभाउँछन्, कसैले सासु बुहारीको होइन, यसरी सालो भिनाजुको होइन, हजुरबुवा नातिको। तर प्रत्येक सम्बन्ध भन्दाखेरि यो वैवाहिक सम्बन्ध चाहिँ एकदम पृथक लाग्छ मलाई, किनभने यो भनेको चाहिँ जीवन बिताउने सम्बन्ध हो। अब साथीसँग पनि तपाईँ हामी अब साथीको रूपमा सम्बन्ध छौँ, हाम्रो सम्बन्ध टाढा नजान सक्छ होइन, कहिलेकाहीँ हामीले एकअर्कादेखि टाढा भएर रहन पनि सक्छौँ होइन, त्यस्तै सम्बन्धहरू बारेमा। तर श्रीमान श्रीमती चाहिँ छुटिएर नबस्ने सम्बन्ध भएको हुनाले जीवनभरिको सम्बन्ध भनेर हामीले कति राम्रो कुराहरू पाउँछौँ त।
1: एकदमै महत्वपूर्ण कुरा टार्जनजी, र साँच्चै नै भन्यो भने श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ एउटा करारमा स्थापित भएको सम्बन्ध हो, र जहाँ चाहिँ परमेश्वर स्वयं आफू भइकन त्यहाँ चाहिँ करारहरू स्थापित भएको कुराहरू पनि हामी पाउँदछौँ। र विवाह चाहिँ केवल दुई व्यक्तिको सम्बन्ध होइन, यो चाहिँ परमेश्वरको उपस्थितिमा दुईजनाले चाहिँ सँगै निर्माण गर्ने एउटा कभनेन्ट पनि हो, एउटा करार पनि हो। त्यो भएको कारणले गर्दा पनि टार्जनजीले भन्नुभयो जस्तो नै श्रीमान श्रीमतीको सम्बन्ध चाहिँ फरक छ, पृथक छ, र अन्य सम्बन्धहरूसँग हामीले तुलना गर्न सक्दैनौँ। र यो एकदमै महत्वपूर्ण सम्बन्ध पनि भएको कारणले गर्दा परमेश्वरले विवाहको कुराहरू र यो श्रीमान श्रीमतीको सम्बन्धको विषयहरूमा चाहिँ परमेश्वरले पनि एकदमै आशिष दिने विषय होइन, उहाँले एकदमै मन पराउने र उहाँको एक प्रकारले भन्यो भने आज्ञा अनुसारको सम्बन्ध पनि हो। यस कारणले गर्दाखेरि वैवाहिक जीवन चाहिँ पवित्र हुनुपर्छ, वैवाहिक जीवन सुन्दर हुनुपर्छ, एकदमै आशिषमय हुनुपर्छ, र परमेश्वरलाई पहिलो स्थानमा राखेर अगाडि बढ़ाएको पनि हुनुपर्छ भनेर पनि हामीले धेरै सुन्ने गर्दछौं। र चारणजी, हामीले अब यसरी विवाहको कुराहरू गर्दै गर्दाखेरि वैवाहिक जीवनले धेरै कुरा सिकाउँछ पनि होइन, धेरै कुरामा एकदमै एकले अर्कालाई निर्माण गर्ने कामहरू पनि गर्छ, अनि जोडीलाई होइन धेरै कुराहरूमा सिक्ने सिकाउने त्याग बलिदानका कुराहरूदेखि लिएर धेरै कुराहरूमा निर्माण गर्दै लिएर जाने कामहरू पनि गर्दछ। किनभने अघि तपाईँले भन्नुभयो जस्तो यो फरक सम्बन्ध छ, र बाइबलमा पनि हामीले हेर्ने भने धेरैजना जोडीहरू हुनुहुन्छ, परमेश्वरले स्थापना गर्नुभएको, परमेश्वरले जोड्नुभएका जोडीहरू, अनि उहाँहरूको जीवनबाट पनि हामीले धेरै कुराहरू सुन्न अनि सिक्न पनि सक्ने रहेछौं। बाइबलमा जब हामी अध्ययन गर्दै जाँदाखेरि सबैभन्दा सुरुमा त आदम र हव्वा नै हुनुहुन्छ होइन, उहाँहरूलाई त हामीले कुनै पनि उदाहरणहरूमा छोड्न नै सक्दैनौं। सबै कुराको शुरूआत उहाँहरूबाट नै भएको छ, र विवाहको शुरूआत पनि परमेश्वरले आदम हव्वाबाट गर्नुभएको छ, र परमेश्वर चाहिँ शुरूआत गर्नुहुने परमेश्वर हुनुहुन्छ, सबै कुराहरूमा नयाँ काम गर्नुहुने, नयाँ शुरूआत गर्नुहुने परमेश्वर हुनुहुन्छ। अनि हामीले उत्पत्तिकै पुस्तकमा पनि त्यहाँ चाहिँ परमेश्वरले कसरी आदमको सृष्टि गर्नुभयो, त्यसरी कसरी हब्बाको सृष्टि गर्नुभयो, कसरी उनीहरूलाई मिलापमा लिएर आउनुभयो भन्ने कुराहरू चाहिँ हामीले त्यहाँबाट सिक्छौं। अर्थात भनौ, त्यहाँ चाहिँ परमेश्वरले शुरूआत गर्नुभएको कुराहरू चाहिँ हामीले पाउँदछौं।
0: पक्कै पनि परमेश्वरको वचनले पनि भन्दछ, दाजु पावलले भन्नुहुन्छ, मैले रोपे अपोलसले पानी हाले, परमेश्वरले हुर्काउनु भयो होइन। जस्तै परमेश्वरले विवाहको सम्बन्ध जोड दिनुभयो, तर हुर्काउने काम चाहिँ हाम्रो हो, श्रीमान श्रीमती मिलेर बनाउनु पर्यो नि त, सधैँ परमेश्वरले सिकाइरहनु त हुन्न नि त। जब हामीले परमेश्वरलाई विश्वास गर्यौं, उहाँले दिनुभयो आज्ञाहरू, त्यो अनुरूप हिँड्न त हाम्रो कर्तव्य हो। त्यसैले गर्दा उहाँले स्थापना गर्नुभएको कुरालाई भत्किन्छ कि बिग्रिन्छ कि भनेर एकदम सचेत हुने चाहिँ जोडीको काम हो होइन। त्यसैले गर्दा मलाई यो वचन एकदम मनपर्छ, फेरि पनि भन्छु, मैले रोपे पावलले वचन रोप्नुभयो होइन, अपोलसले पानी हाले, बढाउने चाहिँ परमेश्वर हुनुहुन्छ। त्यसले गर्दा हरेक सम्बन्धलाई बढाउने, हरेक अवस्थालाई देख्ने परमेश्वर हुनुहुन्छ।
1: आमेन। कस्तो महत्वपूर्ण वचनको पद तपाईँले शेयर गर्नुभयो, र साँच्चै नै आजको दिनहरूमा परमेश्वरले नै वृद्धि गर्ने काम हाम्रो जीवनमा गर्नुहुन्छ। यसै कारण हामीले चाहिँ पहिलो स्थानमा परमेश्वरलाई नै, चाहे सम्बन्धमा होस् चाहे कुनै पनि योजनाहरूमा परमेश्वरलाई नै राख्नुपर्ने रहेछ। त्यस्तै गरिकन हामी कुराकानी गर्नुपर्दाखेरि चाहिँ अलिकति आदमकै बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ आदम एक्लो भएको कारणले गर्दा परमेश्वरले सायद उहाँलाई चाहनु भएको भए साथी दिन सक्नुहुन्थ्यो होला होइन, तर परमेश्वरले उहाँलाई जीवन साथी दिनुभएको छ, किनभने जीवन साथीको महत्व फरक छ। अघि राजनजीले भन्नुभयो जस्तो नै साथीभाइ मित्रको सम्बन्ध फरक छ, र आमा बुवाहरूको सम्बन्ध फरक छ छोराछोरीहरू बीच, भने जस्तै नै जीवन साथीको सम्बन्ध साथ चाहिँ नै फरक छ। कारण मित्र मात्र होइन अथवा साथी मात्र होइन, तर परमेश्वरले आदमलाई जीवन साथी दिनुभएको कुराहरू चाहिँ हामीले पाउँदैछौ।
0: तपाईँलाई म एकैछिन रोक्छु, तपाईँले भन्नुभयो होइन यो चाहिँ अब एउटा स्त्रीलाई किन त साथी बनाइयो होइन, पुरुष पनि त साथी हुन सक्थ्यो, तर मैले चाहिँ के ठक्क के सम्झे अहिले फल्दै फुल्दै जाऊ संसारमा वृद्धि हुँदै जाऊ भन्ने परमेश्वरको योजना भएको हुनाले त्यहाँ स्त्री जातिलाई बनाइयो पुरुषलाई बनाइयो, यो त अनुरूप परमेश्वरले हामीलाई चलाउनु भएको छ
1: एकदमै। र परमेश्वरको योजना छ नि त त्यहाँ होइन, परमेश्वरले त्यही नै चाहनुहुन्छ, समृद्धि र वृद्धि नै चाहनुहुन्छ। र हाम्रो जीवनबाट पनि परमेश्वरले चाहनु भएको कुरा चाहिँ समृद्धि वृद्धि र अफस्प्रिङको कुराहरू पनि आउँदछ, यी सबै कुराहरू नै पर्दछन्। र यसै कारण पनि विवाहका कुराहरू, सम्बन्धका कुराहरू, जोडीको कुराहरू एकदमै महत्वपूर्ण लाग्छ मलाई पनि दार्जुनजी।
0: हजुर, जस्तै प्रेम र सम्मान विवाहको आधार हो भनेर हामी बुझ्न सक्छौ। पतिले पत्नीलाई, ख्रिस्टले मण्डलीलाई प्रेम गरे चाहिँ प्रेम गर्नुपर्छ भनेर एफिसी 5:25 भन्दछ। कति राम्रा राम्रा वचनहरू हामी पढ्न पाउँछौं, तर जीवनमा लागू भएको छ कि छैन भन्ने कुरा चाहिँ महत्वपूर्ण छ। जस्तै मेरो जीवनमा, तपाईँको जीवनमा, जस्तै पूनमजी अघि सम्बन्धको कुरा गर्दै गर्दा, मैले विवाह अगावै मेरा थुप्रै साथीहरू थिए, म सबैसँग मिल्न सक्ने मानिस हो एक किसिमले भन्दाखेरि, अनि मेरा एकदम नजिकका साथीहरू उनीहरूको घरमा जाने बस्ने, मेरो घरमा पनि आउने बस्ने, त्यस्तो हुँदाहुँदै विवाह हुँदाखेरि उनीहरूलाई छट्ट छोड्नु पर्दाखेरि चाहिँ अलिकति हुम्सिक जस्तो पनि भयो मलाई। कहिलेकाहीँ त मैले अनि साथीकोमा गएर बसिराख्दाखेरि ओहो मैले विवाह गरेको छु र भन्ने पनि बिर्सने कि, अब त्यो त मलाई थाहा छ विवाह भनेको के हो होइन, त्यतिखेर त अपरिपक्व पनि थियौं, भर्खरै हामीले विवाह गरेको अब 17-18 वर्ष भयो, अब अहिले त अब प्र्याक्टिस भइसक्यो होइन, त्यतिखेर त अब वचनमा पनि सायद हामी बलियो थिएनौं होला, अनि वैवाहिक सम्बन्धमा पनि हाम्रो कमजोरीपनाहरू थियो होला, चुनौतीका कुराहरू थियो होला होइन, एकअर्कालाई बुझ्न सकेका थिएनौं होला, अनि हामी त्योभन्दा अगाडि प्र्याक्टिस चाहिँ साथीसँग गरिरहेको होइन, एउटा दाजुभाइहरूसँग सँगै हिँडिरहेको, सँगै खाइरहेको, सँगै खेलिरहेको, सुतिरहेको कारणले गर्दाखेरि चाहिँ, अनि फेरि श्रीमतीसँग त्यो अर्को सम्बन्धमा जान पर्दाखेरि चाहिँ अलिकति हामीलाई पनि जम गरे जस्तो के, अब अलिकति अब भनौँ न बिना ट्रेनिङ गर्ने जस्तो,
1: एउटा संसारबाट अर्को संसारमा
0: जस्तो, त्यस्तो पनि हुँदोरहेछ जीवनमा। मेरो चाहिँ त्यस्तो पनि भयो होइन, किनभने सम्बन्ध सबै निभाउनु पर्छ, सबैलाई हामीले प्रेम गर्न जान्नुपर्छ। जस्तै म साथीसँग थिएँ भने उसलाई पनि आफ्नो ठाउँमा प्रेम गर्न जान्नुपर्छ हामीले। अब मैले विवाह गरे, अब तिमीसँग छुट्छु, अब कुनै सम्बन्ध छैन भन्न पनि मिल्दैन, हामीले चाहिँ त्यसलाई यो सन्तुलनमा राख्न नै विश्वासीहरूको चाहिँ कर्तव्य हो र एकदम गाह्रो पनि छ के। अनि कतिले के भन्छन् भनेदेखि, वैवाहिक सम्बन्धमा घाँसिसकेपछि हामीलाई त वास्तै गर्दैन यसले, यति मिल्ने साथी थियो, हामीलाई खुवाउँथ्यो पिउँथ्यो, हामीसँग दौतर भएर हिँड्थ्यो, तर विवाह गरेपछि साथीहरू नचाहिने भयो भन्ने हुन्छ होइन होला। कति व्यावहारिक रूपमा फस्नु पर्दा पनि ती कुराहरू हुन्छन्, तर एउटा साँचो इसाईले चाहिँ त्यसो गर्न सक्दैन। प्रेम चाहिँ सबैलाई बाँडिरहेको हुन्छ, किनभने हाम्रो काम त परमेश्वरको वचन सुनाउने, प्रेम गर्ने हो नि त, त्यसरी गर्दा त्यस्तो पनि हुँदो रहेछ कि पुनमजी।
1: र एकदमै तपाईँले रमाइलो अनुभव एक्सपिरियन्सहरू सेयर गर्नुभयो, अवश्य पनि धेरैजनाको जीवनमा यो कुराहरू हामी देख्छौं, पनि यस्तो प्रकारको च्यालेन्जहरू पनि देख्छौं। र अवश्य पनि एउटा फरक सम्बन्धमा, एउटा फरक संसारमा नै हामी प्रवेश गरेको कारणले गर्दा, फेरि त्यो भन्दै गर्दा अब सबै पहिलाका कुराहरू चट्टकै बिर्सिने छोड्ने त होइन, तारणजीले भन्नुभयो यसरी नै ब्यालेन्स गर्ने, सबै कुरालाई ब्यालेन्स गरेर, अनि महत्वपूर्ण स्थानमा चाहिँ कुन कुन सम्बन्धलाई राख्ने र त्यसपछि बाँकी सम्बन्धहरूलाई कसरी हामीले ब्यालेन्स गरेर प्रेम गर्दै वास्ता गर्दै अगाडि बढाउनुपर्छ भन्ने कुरालाई पनि विचार गर्दै अगाडि चाहिँ बढ्नुपर्छ। र कुराकानीहरू गर्दै जानेछौँ हामी यो समयमा,
0: निकै मिठो गीत छ हामीसँग, गीत राख्छौँ, त्यसपछि हामी विविध कुराकानी त छँदैछौँ।

फेरि पनि निकै अर्थपूर्ण भजन हामीले सुन्यौं छौं हामी त दुवैलाई शुभकामना भनेर र हामीले विवाह अगाविका विवाह पश्चातका कुराहरू पनि गरिरहेका छौं र पुनमजी विवाह अघिका जीवन र विवाह पछिको जीवनको फरक अलिकति भन्न चाहन्छु म बाइबलको दृष्टिकोणले त धेरै महत्वपूर्ण फरकहरू छन् कि जस्तै विवाह अघि चाहिँ आफ्नो चरित्र विश्वास र जीवनको दिशा बलियो बनाउने एउटा समय र सपना पनि हो र एउटा प्र्याक्टिस गर्ने समय हो त्यो भनेर भनिएको छ. कसरी चरित्रलाई निर्माण गर्ने, परमेश्वरमा अझ विश्वासिलो कसरी हुने, अनि जीवनको दिशा कतातिर हो भनेर एउटा लक्ष्य थाहा पाउने समय अरे. अनि अर्को कुरा चाहिँ भविष्यको जीवनसाथी छान्दा केवल रूप पछिको जीवनको फरक अलिकति भन्न चाहन्छु म बाइबलको दृष्टिकोणले त धेरै महत्वपूर्ण फरकहरू छन् कि जस्तै विवाह अघि चाहिँ आफ्नो चरित्र

0: भित्र स्वभाव र जिम्मेवारी भएको हेर्नुपर्छ भनिएको छ. असाध्यै राम्रो यो विवाह अगाडिका कुराहरू हाम्रो श्रोता पनि सुन्दै हुनुहुन्छ भने हामीले जीवनसाथी छान्दाखेरि पनि केवल रूप अनि पैसा आकर्षण होइन विश्वास चरित्र र स्वभाव जिम्मेवारी हेर्नुपर्छ र एक अर्कालाई राम्रोसँग बुझ्ने कुराकानी गर्ने भविष्यका विषयमा स्पष्ट हुने भनेर भनिएको छ र विवाह पश्चातका कुराहरू गर्नुपर्दा चाहिँ म भन्दा हामी भन्ने जीवन शुरू हुन्छ अब होइन. पहिले म भन्दैथ्यौँ भने म भन्दा हामी भन्ने जीवन शुरू भएपछि पति पत्नीले एक अर्कालाई प्रेम सम्मान र सहयोग गर्नुपर्छ. अलिकति यहाँ चाहिँ गाह्रो अब अभिधाराहरू बढ्यो नि त होइन, चुनौतीहरू आए. पहिला आफैलाई मात्रै प्रेम गर्दा हुन्थ्यो भने अहिले मबाट हामी भइसकेको छन् है. र पैसा परिवार स्वास्थ्य दुःख सुख र भविष्यका निर्माणहरू मिलेर गर्नुपर्छ. पहिले चाहिँ मसँग जति पैसा थियो मेरो आफ्नै खुसीले चाहिँ खर्च गर्न सक्थे होइन, जे मन लाग्यो त्यही खान सक्थे, जहाँ जान मन लाग्यो त्यही लुगाहरू किनेर म लाउन सक्थे होइन. तर अब दुईजना भइसकेपछि चाहिँ एकले अर्काको सरसल्लाह माग्नुपर्छ होइन, अनि यति पैसाले मेरो लागि किनौँ, यति पैसाले मेरो लागि किनौँ भन्दा त पक्कै पनि चित्त नबुझ्ला होइन, नपुग्ला पनि होइन. कहिले काहीँ ब्रान्डेड लुगाहरू हेर्न परेको हुन्छ हामीलाई
1: होइन.
0: अब श्रीमतीलाई आधा दिनु पर्यो भने त आउँदैन मलाई होइन. अनि यस्तो सम्झिन्छु म कहिले काहीँ धेरै नै चुनौतीका कुराहरू आउँछन् एउटा, किनभने व्यावहारिक कुरा यस्तै साना साना कुराहरू नै मानिसको मनमुटावहरू हुन्छ नि त होइन. मनको इच्छा पूरा गर्नको लागि, शारीरिक इच्छा पूरा गर्नको लागि मान्छेले आत्मिक इच्छा भन्दा शरीरका इच्छा पूरा गर्न धेरै कोसिस गरिरहेको हुन्छ मान्छेले कि. अनि त्यो पूरा भएन भने रिस उठ्ने मानिसलाई, चिडचिडापन हुने, एक अर्कामा सम्बन्ध बिग्रिने पनि हुन्छ. विभिन्न किसिमको स्वभाव हुन्छ नि मानिसको. जस्तै म चाहिँ लुगा कपडाहरूमा धेरै सपिङ गर्ने मानिसमा पर्छु, अहिले चाहिँ म गर्दिन. त्यो ठिक त होइन, तर हाम्रो आफ्नो आफ्नो किसिमको स्वभाव हुँदो रहेछ. कतिजनाले चाहिँ यति मजाले चाहिँ म्यानेज गर्नुहुन्छ, मसँग एकजोर छ भने त्यो राख्नुपर्छ, मैले त्यति भए पुग्छ, मलाई अर्को फेर्ने मसँग भए त्यही पुग्छ चेन्ज गर्ने भनेर पनि त्यसरी रहनु भएको छ कि. उहाँहरूले सेभ गर्नुभएको छ भनेदेखि कतिले चाहिँ किनिरहन्छन्, पैसाहरू खर्च गरिरहनु भएको हुन्छ होइन. र यस्तै कुराहरू चाहिँ मिलेर गर्नुपर्ने हुन्छ निर्णय गर्दाखेरि पनि, चाहे जे सुकै हामीले गर्दाखेरि पनि. जस्तै मतभेद आउन सक्छ तर रिस अपमान र बदला होइन, क्षमा धैर्य र संवाद चाहिन्छ. अब के भयो भने विवाह पछिका कुराहरू हामी गर्दैछौ, त्यसमा मतभेद आउन सक्छन् अनि त्यतिखेर रिस उठ्न सक्छ होइन, अपमान र बदला लिन चाहना हुन सक्छ है. यसले मलाई अघि अस्ति भर्खर आएर उसले चाहिँ मलाई अर्डर गर्ने, उसले चाहिँ मलाई अन्डरमा राख्ने भन्ने कुराहरू होला. हामी मानिस त हो होइन, विभिन्न किसिमका कुराहरू गर्छौं. र अब त्यो नभएर चाहिँ यहाँ ठिक छ म, किनभने हामी मबाट हामी भएको हुनाले क्षमा धैर्य र संवाद चाहिँ चाहिन्छ भनेर आफूले पनि सम्झाउनु पर्यो कि क्षमा र धैर्य चाहिन्छ. त्यति क्षमा र धैर्य भइसकेपछि श्रीमान श्रीमतीमा अलिकति पर्याप्तता हुन्छ नि त होइन, अनि एकले अर्कालाई सहने तरिका जान्दछन्. र विवाह केवल खुशीको समयमा साथ दिने मात्र होइन, कठिन समयमा पनि साथ दिने प्रतिज्ञा हो. कति राम्रो कुरा छ कि, केवल खुशीको समयमा साथ दिन, खुशीमा जसले पनि सहायता गर्न साथ दिन सक्छ. मानिस नाचिरह हुन्छन् खुसीमै हो होइन, हाँसिरह हुन्छन् खुसीमै हो, तर जब दुःख पर्छ अनि नाच्न सक्दैनन् मानिस होइन. त्यसैले गर्दाखेरि हाम्रो जीवनमा पनि खुसीको समयमा जति सम्बन्ध ठिक हुन्छ अनि दुःखको समयमा पनि त्यतिकै सम्बन्ध निभाउन सक्ने मानिस चाहिँ महत्वपूर्ण हो होइन, सबैभन्दा महान हो. र परमेश्वरलाई सम्बन्धको केन्द्रमा राख्दा विवाह अझ बलियो हुन्छ भन्ने कुरा उपदेशक 4:9-12 हामी देख्छौं. र परमेश्वरलाई सम्बन्धको केन्द्रमा राखेर जहिले पनि सोच्नुपर्ने हुन्छ, आज म मात्रै छैन, मेरो श्रीमती मात्रै छैन, त्यहाँ येशु ख्रिष्ट पनि हुनुहुन्छ भन्ने कुरा, सम्बन्धलाई हामीले जहिले पनि परमेश्वरलाई केन्द्रबिन्दुमा राख्ने भन्ने कुरा चाहिँ हो. हामी मात्रै होइन, हामीले जे गर्छौं हामी नै गर्छौं भनेर दुईजनाका कुरा मात्रै अब हुँदैनन्, परमेश्वरले पनि साथ दिनुभएको हुन्छ. बिना प्रभु चाहिँ हामीले केही पनि गर्न सक्दैनौ.
1: कस्तो सुन्दर कुरा तपाईँले बताउनु भयो टार्जनजी. र साँच्चै नै विवाह अगाडिको जीवन र विवाह पछाडिको जीवन साँच्चै नै केही हदसम्म नभनेकन धेरै नै परिवर्तन हुन्छ. सोच्ने, बोल्ने, हिँड्ने, खाने होइन, हरेक चोइसहरूदेखि लिएर विभिन्न कुराहरूमा अलिकति परिवर्तन चाहिँ आउँछ. फेरि त्यो भन्दैमा अब सबै कुराहरू पुरानो कुरा अनुसार मैले गर्न पाइनँ भन्ने कुरा चाहिँ हुँदैन, तर सहमतिमा एकअर्कालाई उत्साह दिँदै के कुरा ठिक छ, के कुरा बेठिक छ, के कुराले फाइदा गर्छ, के कुराले फाइदा गर्दैन भन्दै सल्लाह गर्दै, त्यस्तै जीवनसाथी भनिएको होइन, अब साथीले निभाउने भूमिका र जीवनसाथीले निभाउने भूमिका त्यही भएर पनि फरक छ. त्यो भएको कारणले गर्दाखेरि चाहिँ धेरै कुराहरूमा बदलावहरू आउँछ, तर त्यो बदलावले फेरि आशिष पनि लिएर आउँदछ. परमेश्वरको वचन अनुसार

0: विस्तार चाहिँ हामीले एकले अर्कालाई साथ दिँदै उत्साह दिँदै परिवर्तनहरू लिएर आउँदै सल्लाह गर्दै होइन अगाडि बढ़यो भने सबै कुराहरूमा आत्मिक जीवनमा पनि अनि आर्थिक जीवनमा पनि सँगसँगै हाम्रो सबै सोच विचार घर परिवार प्रेम सबै कुराहरूमा प्रभुले प्रशस्तै आशिषहरू दिनुहुन्छ र एकदमै महत्वपूर्ण कुरा तार्जनजी तपाईँले बताउनुभयो।
1: विवाह अघिका अझै पनि धेरै कुराहरू छन् मसँग होइन आज म भन्न चाहन्छु आफूलाई चिन्नु भन्ने एउटा कुरा छ होइन आफूलाई चिन्नु भन्ने एउटा शब्द छ जस्तै आफ्नो कमजोरी स्वभाव जिम्मेवारी र भविष्यको लक्ष्यलाई बुझ्नु विवाह अघि यो चाहिँ एउटा तयारीका कुराहरू भयो होइन जीवनसाथी छान्दा प्रशस्त प्रार्थना गर्नु हतार नगर्नु भन्ने कुरा पनि विवाह अगाविका कुराहरू भए र परिवार र आर्थिक जिम्मेवारी बारे पहिले नै कुरा गर्नु कसैले पारिवारिक जीवन बिताइरहेका छन् भने उनीहरूसँग सोधपुछ गर्ने विवाह पश्चात चाहिँ कस्तो किसिमको आनी बानी हुनुपर्छ कस्तो किसिमको व्यवहार हुनुपर्छ भन्ने कुरा चाहिँ हामी त्यसरी पनि बुझ्न सक्छौँ होइन जस्तै परिवार र आर्थिक जिम्मेवारी बारे पहिले नै बुझेका मानिसहरूलाई अलिकति सहज हुन्छ कि जस्तै अविवाहित मानिसले आज आदम इभ चलाउनु भएको छ आदम इभ कार्यक्रममा रहनुहुन्छ भनेदेखि मलाई कस्तो लाग्छ भने उहाँले धेरै कुराहरू बुझ्नु भएको हुन्छ जस्तो लाग्छ विवाहको लागि तयारी गर्नको लागि होइन मैले के भन्न खोजेको भने यो सुन्दै नसुन्नु भनेर सुन्नुमा धेरै फरक पर्छ बाइबलका धेरै कुराहरू विवाह सम्बन्धी जानिरहेको छौँ भनेदेखि त्यो चाहिँ अलिकति अलग कुरो हो झन् त्यसले चाहिँ हामीलाई थप ऊर्जा मिल्दछ र रिस ईर्ष्या झुट लत आदि खराब बानी छन् भने अघिबाट नै हामीले सुधार्ने प्रयास गर्नुपर्छ किनभने विवाह पश्चात चाहिँ मेरी श्रीमती त एकजना विश्वासी हुन् प्रभुको जन हुन् अनि उसँग गर्ने व्यवहार चाहिँ अलग हुनुपर्छ पवित्रतामा हुनुपर्छ भन्ने कुरा जानेर आफ्नो अप्ठ्यारा कुराहरू चाहिँ फ्यालिहाल्नुपर्छ कि अनि ठिक ठाउँमा आउनुपर्छ र प्रेम पर्याप्त हुँदैन विश्वास परिपक्वता र जिम्मेवारी पनि चाहिन्छ र विवाहले आफ्ना सबै समस्या समाधान गर्छ भन्ने सोच राख्न चाहिँ हुँदैन त्यसमा आफूले धेरै नै कोसिस गर्नुपर्छ त्यस्तै विवाह पश्चातका कुराहरू पनि फेरि गर्छु पति पत्नीले एकअर्कालाई परिवर्तन गर्न जबरजस्ती गर्ने होइन बुझ्ने र सहयोग गर्ने हो जबरजस्ती चाहिँ परिवर्तन गर्न हामी कसैलाई पनि सक्दैनौँ जस्तै हाम्रा छोराछोरीहरू कति अवस्थामा मण्डली जान मान्नुहुन्न होइन अनि हामीलाई कस्तो दुःख लाग्छ होइन सँगै हामीसँग सेवकाई गर्न पाए त हुन्थ्यो भन्दा सबैजना छोराछोरीहरूले त बुझ्दैनन् नि होइन अनि उनीहरूको अन्तरात्माका कुराहरूलाई हामीले जबरजस्ती गर्न पनि सक्दैनौँ हरेक कुरामा जबरजस्ती चाहिँ राम्रो हुँदैन र यहाँ त अझ पति पत्नीको सम्बन्धमा हामीले परिवर्तन गर्नको लागि जबरजस्ती गर्नु हुँदैन म जस्तो छु ऊ त्यस्तै हुनुपर्छ भन्न सकिँदैन ऊ उही हो म मै हो होइन तर हामीले सहमतिमा रहेर कुन कुरा असल हो त्यो कुरामा अगाडि बढ्न सक्छौ र निजी कुराहरूलाई अनावश्यक रूपमा नबताउने जस्तै निजी कुरा मलाई के मनपर्छ मेरो श्रीमतीलाई खालि त्यही मात्रै भनिरहने होइन अब तिमी जस्तो भए पनि मेरो त यस्तो थियो यस्तो भनेर आफ्नै निजी कुराहरू मात्रै गर्न पनि ठिक हुँदैन कहिलेकाहीँ झगडा हुँदा पुराना गल्तीहरू निकालेर एकअर्कालाई चोट नदिने यो चाहिँ विवाह पश्चातका कुराहरू भए होइन र पैसाको विषयमा पारदर्शिता राख्ने जस्तै जसले जति खर्च गरे पनि मैले यसमा यति गरेँ भन्ने एउटा पारदर्शिता हुनु राम्रो पनि हो र दुवैको परिवारलाई सम्मान गर्ने तर आफ्नो वैवाहिक सम्बन्धमा उचित सीमा पनि राख्ने श्रीमानले श्रीमतीको फ्यामिलीलाई पनि त्यतिकै सम्मान गर्ने श्रीमतीले पनि श्रीमानको परिवारलाई त्यतिकै सम्मान गर्दै अगाडि बढ्नुपर्छ होइन शरीरमा पनि त हामीले विवाह गर्दाखेरि हाम्रा सन्धि सम्धिनाहरूको चाहिँ जोडिन्छन् एकअर्कामा होइन उहाँहरूले कति राम्ररी सम्बन्ध निभाउनु भएको हुन्छ कति सम्बन्धहरू त्यसरी हामीले देखेका छौँ होइन त्योभन्दा पनि बढी आज हामीलाई परमेश्वरले दिनुभएको वचन अनुसार त हामीले त्योभन्दा बढी राम्रो सम्बन्ध चाहिँ निभाउनु पर्ने हुन्छ र बच्चा भए सन्तान भए उनीहरूको पालन पोषण र अनुशासनमा सकेसम्म एउटै दिशामा अघि बढ्ने प्रयास हामीले गर्नुपर्छ कठिन समय आयो भन्दैमा तुरन्तै सम्बन्ध त्याग्ने सोचभन्दा पहिले समस्या बुझ्ने संवाद गर्ने आवश्यक परे परामर्श दिने सबैभन्दा महत्वपूर्ण चाहिँ प्रेमलाई शब्दमा होइन व्यवहारमा उतार्ने भनिएको छ एकदम राम्रो कुरा छ किनभने कठिन समय आयो भन्दैमा तुरन्तै सम्बन्ध त्याग्ने सोचभन्दा पहिले समस्या बुझ्ने यो चाहिँ धेरैको जीवनमा यो हुन्छ कठिन समस्या आउँदाखेरि चाहिँ खै प्रभुले के गर्नुभयो र तपाईँले पनि मेरो लागि के गर्नुभयो र मेरो लागि तपाईँले के गर्नुभएको छ के योगदान छ भनेर मानिसले न्यू खोज्न थाल्छन् होइन एकले अर्कासँग एउटा नेगेटिभ कुराहरू राख्न थाल्छन् त्यति त्यो गर्दाखेरि चाहिँ द्वन्द शुरू हुन्छ त्यसरी गर्दा आज म मात्रै धेरै बोलिरहेको छु
0: होइन एकदम महत्वपूर्ण कुरा तपाईँले राखिरहनु भएको छ र मलाई पनि सुन्दाखेरि एकदम आशिष महसुस भइरहेको छ तारणजी र अझै पनि तपाईँले कतिवटा कुराहरू राख्न सक्नुहुनेछ
1: विवाह पश्चातका कुराहरू मैले पनि राखेँ, अनि विवाह अगाडिका कुराहरू पनि राखेँ, अलिकति आज पृथक कुराहरू पनि मैले थाहा पाएको छु। र त्यसैले गर्दाखेरि श्रोतामित्र, हाम्रो जीवनमा विवाह अगावै र विवाह पश्चातका कुराहरू कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुँदो रहेछ तपाईँले र मैले।
0: एकदमै, र तपाईँले त्यो भन्दै गर्नुभएको कुराहरूमा चाहिँ एकले अर्कालाई सुधार्ने प्रयास चाहिँ नगर्ने, मतलब चेन्ज गर्नको लागि चाहिँ नखोज्ने तर प्रार्थना गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदमै राम्रो लाग्यो। किनभने हामी आफ्नै आफ्नै प्रकारको स्वभावबाट आएको छौं, ब्याकग्राउण्डबाट आएको छौं, हाम्रो पारिवारिक कुराहरू आफ्नै आफ्नै छ, र मेरो लागि चाहिँ तपाईँ यस्तो खालको हुनैपर्छ भनेर चेन्ज गर्ने भन्दा पनि उहाँ एकअर्काको कमजोरी दुर्बलताको लागि प्रार्थना गर्ने, प्रार्थनामा राख्ने कार्यहरू गर्यो भने चाहिँ सायद सम्बन्धित व्यक्तिले स्वत उसले आफूलाई परिवर्तन गर्नुपर्ने ठाउँमा परिवर्तन पनि गर्नेछ र अझै ठिक भएर जीवन पनि जिउनेछ। कस्तो राम्रो राम्रो कुराहरू तपाईँले बताउनु भयो र हामी कुराकानीहरू गर्दै जानेछौं, तर यो समयमा चाहिँ एउटा मिठो गीतको साथ फेरि पनि श्रोतालाई दिन चाहन्छौं।

0: पक्कै पनि परमेश्वरको असल योजनामा सहयोगी बनिएको छ अनि हामी त्यसै अनुरूप हाम्रो जीवनलाई अगाडि बढाइरहेका छौँ। श्रोता, बढाउनु पनि पर्छ, एकदम असल कुराहरू बोकेर पवित्रतामा हामी अगाडि बढ्नुपर्छ, एकले अर्कालाई सहेर। अघि हामीले जबरजस्ती बदल्ने कुराहरू गरे पनि अलिकति म यसमा राख्न चाहन्छु, बदलिनको निम्ति समय लाग्छ मानिसलाई, र मानिसको स्वभाव, सोच, बानी र व्यवहार एकै दिनमा परिवर्तन पक्कै हुँदैन। विवाह अघि पनि र विवाह पछि पनि राम्रोसँग बुझ्न समय चाहिन्छ, गल्तीहरू सुधार्न समय र धैर्यता चाहिन्छ, विश्वास गहिरो हुन पनि समय चाहिन्छ, र दुई फरक व्यक्तिले एउटै जीवनमा मिलेर हिँड्न समायोजनको समय चाहिन्छ। त्यसैले गर्दाखेरि एउटा धैर्यता होइन, पहिलो कोरिन्थी 13:4 पनि भन्छ धैर्यता प्रेम मानिसमा हुनुपर्छ। त्यसैले गर्दाखेरि कसैलाई म जबरजस्ती परिवर्तन गर्छु भन्दा समय पर्खिने नि होइन, समय पर्खिने, कहिलेकाहीँ गाह्रो परे पनि समय पर्खिने, अनि परमेश्वरले त्यो समय दिनुहुन्छ, हाम्रो हरेक अवस्था परमेश्वर जान्नुहुन्छ नि होइन, हामीलाई आनन्द दिन, सुख दिन, सबै कुरा गर्न जान्नुहुन्छ। त्यसैले गर्दा केही समय हामीलाई गाह्रो भए पनि धैर्यता ले चाहिँ राम्रो प्रतिफल ल्याउँछ जस्तो लाग्छ।
1: एकदमै चार्जनजी, र जबरजस्तीको कामले कहिले पनि आशिष लिएर आउँदैन जीवनमा, र यदि आशिष लिएर आउँथ्यो भने सायद परमेश्वरले पनि हामी मानव जातिहरूलाई जबरजस्ती नै गर्नुहुन्थ्यो होला। अहिलेको समयहरूमा अब हामी अनुग्रहको समयमा बाँचिरहेको छौँ। हामीले पुरानो करारहरूमा त कचोटि देख्थ्यौं कसैले आज्ञा उल्लंघन गर्यो, पाप गर्यो भने तत्काल प्रतिफल भएको कुराहरू, घटनाहरू पनि छ। तर अहिलेको समय यो अनुग्रहको समय भएको कारणले गर्दाखेरि परमेश्वरले हामीलाई सबैलाई स्वतन्त्र छोडिदिनु भएको छ। ठिक छ, तिमीहरू जे गर्दै गर्छौ गर, तर यति चाहिँ याद गरे कि अन्त्यमा सबै कुराहरूको चाहिँ न्याय हुनेछ होइन, लेखा परमेश्वरले लिनुहुन्छ, सबै कुराको रेकर्ड हुन्छ भनेर उहाँले त्यसरी छोडिदिनु भएको छ। र हामीलाई फेरि गाइड पनि गराउनु भएको छ कि तिमीहरू ठिक प्रकारले जीवन चाहिँ जिउ है भनेर हामीलाई वचन दिनुभएको छ। भने जस्तै नै वैवाहिक जीवनमा पनि त्यही कुरा नै लागू हुन्छ जस्तो लाग्छ मलाई पनि तार्जनजी। यदि श्रीमानले श्रीमतीलाई चेन्ज हुनको लागि अनि श्रीमतीले श्रीमानलाई चेन्ज हुनको लागि जबरजस्ती गर्न थाल्नुभयो भने त्यहाँ आशिष भन्दा पनि मनमुटाव चाहिँ झगडा र कचोटि अब सम्बन्धमा होइन समस्याहरू हुन सक्छ। तर परमेश्वरको वचनमा रहेर एकले अर्काको लागि प्रार्थना गर्ने, उत्साह दिने र सम्झाउने, र बरु कहिलेकाहीँ चाहिँ धैर्य, अघि तपाईँले भन्नुभयो यसै नै धैर्यताका साथ पर्खिने हो भने एउटा उचित समय निश्चय नै आउँछ। परमेश्वरमा आशा गर्नेहरू कहिल्यै पनि निराश हुनु पर्दैन, र त्यो समयमा परमेश्वरले सबै कुराहरू सुन्दर बनाउनुहुनेछ, सुन्दर गर्नुहुनेछ।
0: जसरी परमेश्वर प्रेमी हुनुहुन्छ भनेर हामीले चिन्दछौँ हाम्रो परमेश्वरलाई, न्यायी पनि हुनुहुन्छ, बिर्सनु हुँदैन हामीले, त्यसैले गर्दा प्रेम गरिहाल्नुहुन्छ, मैले जे गरे पनि हुन्छ, सम्बन्ध जसरी बिगारेरै रहे पनि हुन्छ भन्ने सोचतिर नजाउँ। हाम्रो प्रत्येक कामको चाहिँ लेखा हुन्छ, त्यहाँ लेखिएर राखेको छ भन्ने कुरा चाहिँ बिर्सनु हुँदैन। त्यसैले गर्दा परमेश्वरले प्रेम पनि गर्नुहुन्छ र अन्त्यमा हामीलाई न्याय पनि गर्नुहुन्छ। श्रोता, तपाईँले गर्नुभएको प्रत्येक काम, मैले गरेको प्रत्येक कामको चाहिँ लेखा लिने, उहाँको भनौँ न खाता किताबमा राख्नको लागि एकदम माहिर हुनुहुन्छ।
1: हामीले सायद टेलिभिजनमा हेरे जस्तै गरेर हाम्रा हरेक क्रियाकलापहरू भोलिको दिनहरूमा त्यो समयमा उहाँले हामीलाई छर्लङ्गै देखाइदिनु भयो भने सायद हामीलाई यस्तो नहोस् कि हामीलाई लाज नहोस्, हामीलाई होइन अप्ठ्यारो नहोस्, त्यो भएको कारणले गर्दाखेरि एकदमै श्रीमानले श्रीमतीमा कसरी आफ्नो कर्तव्य पूरा गर्दै हुनुहुन्छ, श्रीमतीले श्रीमानमा आफ्नो कर्तव्य कसरी पूरा गर्दै हुनुहुन्छ, एकले अर्कालाई हामी कसरी साथ दिइरहेको छौं कि छैनौ, सबै कुराको पनि रेकर्ड हुन्छ। त्यो भएको कारणले गर्दाखेरि फेरि डरमा होइन, तर यो चाहिँ मेरो एउटा राम्रो अपर्च्युनिटी हो, मौका हो, मैले मेरो परिवारलाई, हाम्रो जोडीलाई सुन्दर बनाउनुपर्छ भनेर परमेश्वरलाई पहिलो स्थानमा, केन्द्रबिन्दुमा राखेर चाहिँ एकले अर्कालाई वास्ता गर्ने, सुधार्ने, अनि प्रेम गर्ने, प्रार्थना गर्ने, बनाउने, निर्माण गर्ने र परमेश्वरको आज्ञालाई पूरा गर्ने कार्य गर्दै गए भने यसको पनि प्रतिफल धरतीमा पनि छ र माथि परमेश्वरसँग पनि हाम्रो लागि एकदमै उहाँले तयार गरेर राख्नु भएको छ।
0: धेरै सुन्दर कुराहरू हामीले गर्दैथ्यौं, समयको अन्ततिर पनि छौं, समय दौड़िरहेको छ। हामी पुनजी के गरौं, अब जाँदा जाँदै एउटा गीत छोड्छौ अनि बिदा मागेर एउटा गीत श्रोता समक्ष राखेर हामी
1: एकदमै विदा हुन्छौ। र हाम्रो सम्पूर्ण श्रोतालाई एकदमै धन्यवाद दिन चाहन्छौ, आजको कुराहरूद्वारा तपाईँ आशिषित हुनुभएको छ भनेर हामीले एकदमै आशा लिएको छौं। र प्राविधिक मित्र सुजनजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम आदमीबाट
0: म टार्जन
1: र म पुनम हामी विदा हुन्छौ। जय मसीह।

0: गुड न्युज एफएम 105.1
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
2: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
3: माउ किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
2: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
3: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
2: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
3: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
4: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
5: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूचना सूचना सूचना, इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोसल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने। थप जानकारी तथा सम्पर्कको लागि गुड न्युज एफएम प्राली अनामनगर काठमाडौँ फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: झरिलो रसिलो, झरिलो रसिलो,
13: होइन दाजु, झरिलो र रसिलो भन्दै कता
12: कता हुनु बाटुली, झरिलो र रसिलो स्याउ लिएर ससुराली जाउँ भनेको कतै पाइएन, ठ्याक्कै पारेर।
13: ए अब चिन्ता नगर्नुहोस् न दाजु, हाम्रै नेपाली दाजुभाइहरूले उत्पादन गर्नु भएको जुम्लाको स्याउ अब नेपाली बजारमा, फोन मात्र गर्नुहोस्, स्याउ तपाईँकै घरमा।
12: हो र, फोन नम्बर बताऊ बताऊ।
13: लु टिप्नुहोस् त, 98-60-091-3-61, 98-60-091-3-61।
12: खाने होइन त जुम्लाको झरिलो र रसिलो स्याउ ठ्याक्क पारेर।
14: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
15: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
14: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे?
15: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
14: ए हो र बाबु?
15: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
14: ए
15: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
14: हस् हस् बाबु।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: कार्यक्रम जीवनको वचन प्रत्येक दिन दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न नभुल्नुहोला, मात्र गुड न्यूज एफएम 105.1 MHz बाट।
18: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
18: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
18: अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
18: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
18: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
18: ए सहरमा मात्र होला नि?
15: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
18: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

प्रिय श्रोता मित्र, जयमसी तथा हार्दिक स्वागत छ गुडनीज एफएमको यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझाउमा। यस कार्यक्रमको हरेक श्रृंखलामा हामी पवित्र बाइबलसँग सम्बन्धित केही प्रश्नहरूका साथमा ती प्रश्नका उत्तरहरूलाई प्रस्तुत गर्दै अर्थपूर्ण गीत संगीतलाई सुन्दै यीशु ख्रीष्टको जीवित वचन बाइबलबाट पनि केही कुरालाई हेर्नेछौ। आशा गर्छौ गुडनीज एफएममा प्रसारण हुने हरेक अन्य कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर साथ दिनुभएको जस्तै यो नयाँ कार्यक्रमलाई पनि नियमित रूपमा सुनेर साथ दिनुहुनेछ र म हुँ तपाईँहरूकै कार्यक्रम प्रस्तोता आइजेक राई। मित्र, अब आउनुहोस् आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा अघि एउटा अर्थपूर्ण अनि मधुर ख्रिष्टीय वचनलाई सुनौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा तपाईँलाई स्वागत छ। र तपाईँले गुनिज एफएम 105.1 MHz काठमाडौँबाट र गुनिज एफएम 105.6 MHz पोखराबाट यस प्रसारणलाई सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, कार्यक्रम बाइबललाई बुझाउमा फेरि पनि तपाईँलाई स्वागत छ। र अहिले हामी आजको लागि पवित्र बाइबलको नयाँ करारको खण्डलाई बुझ्नको लागि आवश्यक केही कुराहरू हेर्ने समयमा फेरि पनि आइपुगेका छौं। र त्यसमा हामीले तपाईँलाई गएका केही श्रृंखलाहरूमा चार सुसमाचारका पुस्तकको भूमिकाको बारेमा केही कुरा बताइरहेका छौं। र हामीले गएको श्रृंखलामा तपाईँलाई येशूको कथा फेरि भनिएको बारेमा अर्थात प्रेरितको पुस्तकमा वर्णन गरिएको विषयमा सुनाएका थियौं। र त्यसपछि हामीले तपाईँलाई चार सुसमाचारका पुस्तकहरू बन्न आएको विषयमा केही कुरा बताएका थियौं, जसमा हामीले तपाईँलाई स्पष्टीकरणहरू दिएका थियौं, दुई सम्बन्धित विवरण र तेस्रो सम्बन्धित विवरण दिएका थियौं। र आज चाहिँ हामी तपाईँलाई यहोन्नाको पुस्तकको बारेमा केही कुरा भन्दै मत्तीको पुस्तकको बारेमा पनि केही कुरा बताउनेछौ। यो हाम्रो चार सुसमाचारका पुस्तकको भूमिकाको बुझाइ क्रमाङ्क 3 हो। आउनुहोस् हामी यहोन्नाको सुसमाचार पुस्तकको बारेमा केही कुरा हेरौं। एउटा भिन्नै किसिमको पुस्तक यहोन्नाको सुसमाचार, त्यसको रूप र शैलीमा अन्य 3 सुसमाचारका पुस्तकभन्दा भिन्नै छ। यो पुस्तक पहिलो शताब्दीको झण्डै अन्तिम दशकतिर लेखिएको थियो, जुन बेला सुसमाचारका अरू 3 पुस्तक व्यापक रूपमा सुपरिचित भइसकेका थिए। यूहन्नाले पनि येशूको बप्तिस्मादेखि उहाँको पुनरुत्थानसम्मका कथाहरू अरू लेखकले झैं बढ़ाउँदै लगेका भए तापनि तिनको उद्देश्य येशूका थोरै सेवकाईको अर्को विवरणात्मक पुस्तक तयार गर्नु थिएन। तिनले येशूका थोरै कथा मात्र सुने, तर तीबाट उत्पन्न शिक्षाहरू सविस्तार लेखे। तिनले मानिसहरूलाई येशू को हुनुहुन्थ्यो र संसारका मानिसहरूका निम्ति यसको अर्थ के हो भन्ने विषयमा प्राथमिक शिक्षा दिन चाहन्थे। यूहन्ना जुन क्षेत्रमा बसेका थिए, सम्भवत एफिसस जुन पश्चिम एसिया माइनरमा छ, त्यहाँका मानिसहरू झुटा शिक्षकहरूका गतिविधिका कारण अन्योलमा परेका थिए। त्यसै कारण तिनले यो पुस्तक लेखेका थिए। यस्तै कुनै कुनै झुटा शिक्षकले येशू सिद्ध परमेश्वर हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्थे भने अरूले उहाँ सिद्ध मानिस हुनुहुन्छ भन्ने कुरालाई इन्कार गर्थे। यूहन्नाले यी शिक्षकको विरोध गरे। पहिलो यूहन्ना 2:18-23 अनि 26 र त्यसपछि पहिलो यूहन्ना 2:18-23 र पहिलो यूहन्नाकै 4:1-3 भएको कुरा तपाईँले पाउन सक्नुहुन्छ। तर पुस्तक लेख्ने तिनको मुख्य कारण नकारात्मक थिएन, तिनको उद्देश्य सकारात्मक थियो र तिनी मानिसहरूलाई येशू परमेश्वरका पुत्र हुनुहुन्छ र उहाँद्वारा साँचो जीवन पाउनुपर्छ भनी देखाउन चाहन्थे। यस कुरालाई हामी यूहन्ना 20:31 हेर्न सक्छौ। मित्र, त्यसकारण यूहन्नाको सुसमाचारको अधिकांश भागमा शिक्षा छ, तर यी प्राय शिक्षा स्वयं येशूले बोल्नुभएका लिखित वचनहरूबाट लिइएका छन्। समदर्शी सुसमाचारहरूको तुलनामा यसमा येशूले गर्नुभएका कार्यहरूको वर्णन कम छन्। यूहन्नाको सुसमाचारको 90% भन्दा बढ्ता सामग्री अरू सुसमाचारमा पाइँदैन। यसरी मित्र, हामी बुझ्न सक्छौ कि यूहन्नाको सुसमाचारको पुस्तक एउटा भिन्नै किसिमको पुस्तक हो सुसमाचारका पुस्तकहरू मध्येमा, र यो नयाँ करारको एउटा भाग हो, पवित्र बाइबलको नयाँ करारको एउटा भाग हो। अब आउनुहोस् हामी मत्तीको सुसमाचारको भूमिका, लेखक र तिनका पाठकहरूका विषयमा केही कुरा बुझ्नतर्फ लागौं। मत्तीको सुसमाचारको भूमिका, लेखक र तिनका पाठकहरू। मत्तीको सुसमाचारले यसको लेखकको नाउँ बताएको छैन,
न त तिनले यो पुस्तक लेख्नुको उद्देश्य नै बताएका छन्। दोस्रो शताब्दीमा यसलाई दिइएको मत्ती शीर्षकले प्रारम्भिक मण्डलीले यसका लेखक मत्ती नै थिए भनी विश्वास गरेको कुरा प्रकट गर्दछ। तापनि यो पुस्तक तयार भएर निस्कनु अघि यो कस्तो प्रकारले विकसित हुँदै गयो भन्ने सम्बन्धमा केही अनिश्चितता छन्। मत्ती आफैले यो पुस्तक तयार गरेको भए पनि वा नभए पनि यो स्पष्ट छ कि तिनका लेखहरूले यस पुस्तकका निम्ति धेरै सामग्री उपलब्ध गराएको स्पष्ट देखिन्छ। तिनका लेखहरू दोस्रो शताब्दीका अभिलेखहरूमा उल्लेख गरिएका छन्। मित्र, नयाँ करारका अन्य पुस्तक झैं मत्तीको पुस्तक पनि ग्रीक भाषामा लेखिएको थियो। यो सिरिया र प्यालेस्टाइनका ग्रीक भाषा बोल्ने क्रिस्चियनहरूलाई पुरानो करारमा प्रतिज्ञा गरिएको मसीह येशु नै हुनुहुन्छ र उहाँले परमेश्वरले इसरायललाई चुन्नुका उद्देश्यहरू पूरा गर्नुभयो भनी निश्चयता दिन लेखिएको देखिन्छ। मसीहका मानिसहरूका रूपमा यहुदी क्रिस्चियनहरू पुरानो करार कालको इसरायल जस्तो अन्य जातिहरूलाई सुसमाचार सुनाउन असफल हुनुहुँदैन थियो, तर सबै जातिमा सुसमाचार फैलाउन क्रियाशील हुनुपर्थ्यो। यस विषयमा हामी मत्ती 28 19 र 20 पद अनि मत्ती 8 1-12 पद, मत्ती 11 20-24 पद र मत्ती 24 14 पदमा हामी हेर्न सक्छौ। मित्र, यो पुस्तक लेखिएको सम्भावित स्थान सिरियाको एन्टियोक हुन सक्छ, जुन त्यो क्षेत्रको यहुदी मण्डलीहरू र अन्य जातिका निम्ति गरिएका कार्यहरूसँग घनिष्ठ रूपले जोडिएको थियो। प्रेरित 11:19-22, प्रेरित 11:27-29, प्रेरित 13:1-4 पद र प्रेरित 15:1-3 पद र 22 पद। र मित्र, हामीले तपाईँलाई मत्तीको सुसमाचारको लेखन सम्बन्धित अधिक जानकारी सुसमाचारका पुस्तकको लेखनको विषयमा बताउने क्रममा दिइसकेका छौं र आशा छ अहिले भर्खरै भनिएका मत्तीको सुसमाचारको भूमिका लेखन र तिनका पाठकहरूका विषयमा बताएका कुराद्वारा तपाईँले नयाँ करारको मत्तीको पुस्तकलाई बुझ्नको लागि केही मदत पाउनु भएको छ। अब नै हामी तपाईँलाई मत्ती कर उठाउने व्यक्तिको बारेमा केही कुरा बताउनेछौ। यो सुसमाचारको पुस्तकमा पाइने प्रमाणले यस पुस्तकका लेखक कर उठाउने व्यक्ति मत्ती हुन् भन्ने धारणालाई पुष्टि गर्दछ, जो पछिबाट 12 प्रेरित मध्येका एकजना बने। मर्कुस र लुकाले 12 प्रेरितका बारेमा उल्लेख गर्दा मत्तीका नाउँ उल्लेख गर्छन् र तिनको पेसा उल्लेख गर्दैनन्। मर्कुस 3:18 पद, लुका 6:15 पद। उनीहरूले येशूका चेला बन्ने कर उठाउने त्यस व्यक्तिको उल्लेख गर्दा तिनलाई मत्ती नभनेर लेवी भन्छन्, जुन तिनको अर्को नाउँ थियो। मर्कुस 2:14-17 पद अनि लुका 5:27-32 पद। यहुदीहरूले रोमका निम्ति कर उठाउने तिनीहरूका आफ्नै मानिसहरूलाई घृणा गर्ने हुनाले उनीहरूले मत्तीप्रति दया देखाउँदै तिनी एकपटक कर उठाउने व्यक्ति थिए भन्ने कुरा उल्लेख नगरेका जस्तो देखिन्छ। मत्तीले भने तिनी एकपटक कर उठाउने व्यक्ति थिए भन्ने कुरा नलुकाएर बरु यो स्पष्ट रूपमा बताएका छन्। येशूको बोलावटप्रति तिनको जवाफको बारेमा चर्चा गर्दै तिनले लेवी होइन मत्ती नाउँ प्रयोग गरेका छन्। मत्ती 9:9-13 पदमा यस कुरालाई हामी पढ्न सक्छौ। अनि 12 प्रेरितका नाउँ बताउँदा तिनले आफ्नो पहिलेको पेसा पनि बताएका छन्। मत्ती 10:3 पद। यस पुस्तकले एकजना कर उठाउने व्यक्तिले एक प्रेरित हुनका निम्ति येशूद्वारा चुनिँदा जुन कृतज्ञताको अनुभव गर्यो त्यस कुराको वर्णन गरेको छ। रूपियाँ पैसा सम्बन्धी कथाले त्यस व्यक्तिले सिकेका पाठहरूको बारेमा बताउँछ, जुन व्यक्तिको जीवन एकपल्ट लोभको वशमा परेको थियो।
मत्ती 18:23-35 पद, मत्ती 20:1-16 पद, मत्ती 27:3-10 पद, मत्ती 28:12-13 पद मा यस कुरालाई तपाईँले आफै पनि पढ्न सक्नुहुन्छ मित्र। मत्तीले कर उठाउने काम गरेको ठाउँ कफरनहुम थियो, जुन गालिल झिलको किनारमा अवस्थित थियो। मर्कुस 2:1-13-14 पद, तिनको आमदामी राम्रो थियो र तिनीसँग धेरैजना मानिसलाई राख्न सक्ने आफ्नै एउटा ठूलो घर थियो। लुका 5:29 पद, यस्तो लाग्छ तिनको जीवनशैली सुरक्षित र स्थिर थियो। तर तिनले यसुलाई पछ्याउने र उहाँको राज्यको सुसमाचार फैलाउने जोखिमपूर्ण कार्यका निम्ति यी सबै कुरा त्यागे, जसको विषयमा हामी मत्ती 10:5-23 पदमा पढ्न सक्छौ। तिनी प्रारम्भिक मण्डली स्थापना गर्ने कार्यमा संलग्न थिए। प्रेरित 1:13 पदमा हामी यस कुरालाई हेर्न सक्छौ। तर बाइबलले तिनको पछिबाटको सेवकाईको बारेमा वर्णन गरेको छैन। मित्र, आज हामीले तपाईँलाई चार सुसमाचारका पुस्तकको भूमिकाको विषयमा बुझ्नको लागि योन्नाको सुसमाचारको पुस्तकको बारेमा एउटा भिन्नै किसिमको पुस्तक भन्ने खण्डलाई सुनायो, अनि मत्तीको सुसमाचारको पुस्तकलाई बुझाउनको लागि मत्तीको सुसमाचारको भूमिका, लेखक र तिनका पाठकहरू, अनि त्यसपछि मत्ती कर उठाउने व्यक्तिको बारेमा बताएका छौं। आशा छ तपाईँले यसलाई सुनेर चार सुसमाचारका पुस्तकको भूमिकाको विषयमा केही कुरा जान्नुभएको छ र पवित्र बाइबलको सुसमाचारका पुस्तकहरूको खण्डलाई अझ बुझ्नको लागि केही सहायता मिलेको छ र उत्साह पाउनु भएको छ। नियमित रूपमा प्रार्थनासहित पवित्र बाइबललाई पढ्नुहोस् र अझ बुझ्नुहोस् अनि प्रभुमा अगाडि बढ्दै जानुहोस् भनी हामी तपाईँलाई अनुरोध गर्न चाहन्छौ। मित्र, चार सुसमाचारका पुस्तकको भूमिकाको सुनाई क्रमाङ्क यो 3 हो। हामी तपाईँलाई आगामी श्रृङ्खलामा मत्तीको पुस्तकका सामग्रीको व्यवस्थापना, शिक्षा दिनुको उद्देश्य, मर्कुसको सुसमाचारको भूमिका अनि लेखक सुसमाचारमा मर्कुसको सेवाको बारेमा हामी तपाईँलाई केही कुरा बताउनेछौ। तर अहिलेलाई भने हामी एउटा गीत सुन्नतर्फ लाग्नेछौ र गीतपछि हामी फेरि पनि अवश्य केही सामग्रीहरू लिएर तपाईँको सामु उपस्थित हुने नै छौ। आउनुहोस् हामी एउटा गीत सुन्नतर्फ लागौं।

श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम हरियोलाई बुझाउमा स्वागत छ। अहिले तपाईँ गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्दै हुनुहुन्छ। र तपाईँले हामीलाई www.goodnewsfm.com.nb मा लगइन गरेर पनि सुन्न सक्नुहुन्छ। र यो कार्यक्रम बाइबललाई बुझौं। श्रोता मित्र, हामीले तपाईँलाई गएको साता र त्यसभन्दा अघिको श्रृंखलाहरूमा बाइबल सम्बन्धित केही प्रश्नका उत्तरहरू सुनेका थियौं र हामीले हाम्रो गत श्रृंखलामा चाहिँ उत्पत्तिको पुस्तकको रूपरेखालाई हेरेका थियौं र हामीले थाहा गरेका थियौं कि उत्पत्तिको पुस्तकमा के कस्ता कुराहरू रहेका छन्। आज चाहिँ हामी पवित्र बाइबलको पुरानो करार अर्थात पुरानो नियमको सर्वेक्षणलाई शुरू गर्नेछौं, जसमा हामी हेर्नेछौं कि बाइबलमा भएका वितरणहरू के कस्ता छन्। हामी तपाईँलाई बताउनेछौ कि पवित्र बाइबलको वितरण के हो। यो वितरण धर्मशास्त्रीय सिद्धान्तको त्यो अध्ययन प्रणाली हो जसले परमेश्वरको योजनाहरूलाई बाहिरी रूपमा बताउनको लागि विभिन्न समयहरूमा पवित्र बाइबलको वचनहरूमा भएको अनुकूलता, शब्दहरू र साधारण अनुवादहरूद्वारा बाइबलको एउटै उद्देश्यलाई व्याख्या गर्न खोजेको हुन्छ। डिस्पेन्सेसन, अंग्रेजी शब्द DISPENSATION, ल्याटिन शब्द डिस्पेन्सियोबाट सहर गरिएको शब्द हो, जसको अर्थ नापतौल गर्नु वा बाँड्नु हुन्छ, जसलाई वल्गेटको संस्करणमा भएको नयाँ करारमा ओइकोनोमिया भन्ने ग्रीक शब्दको प्रयोग भएको पाइन्छ, जसको अर्थ बाँड्नु, विभाजन गर्नु, प्रबन्ध गर्नु वा घरमा रहेको कार्यहरूलाई व्यवस्थापन गर्नु भन्ने हुन्छ। यस वितरणलाई एक कारिन्दापन, प्रशासनिक दूरदर्शिता वा अरूहरूको सम्पत्तिको व्यवस्थापन गर्नु भनेर पनि परिभाषित गर्न सकिन्छ। यसमा उत्तरदायित्व, जवाफदेहिता र भण्डारेपनको भागमा पनि विशेषज्ञता जस्ता कुराहरूको समावेश भएको हुन्छ। पहिलो कोरिन्थी 4:1-2, EPHESIANS 1:9-10 पद। संक्षिप्त रूपमा धर्मशास्त्रीय अध्ययनले वितरणलाई परमेश्वरको उद्देश्यको लागि बाहिरी रूपमा गरिने एक विशिष्ट प्रबन्ध भनेर पनि परिभाषित गरेको हुन्छ। प्रिय मित्र, वितरण भएका कुराहरूले वचनमा परमेश्वरले मानव जातिका लागि राख्नुभएको अनन्तको नटुङ्गिने परमेश्वरको योजनाको प्रकृतिको विकास क्रमलाई एकमुष्टमा हेर्न मदत गर्नेछ, जसले त्यस योजनाको उद्देश्यको एकतालाई सुनिश्चित गर्दछ। परमेश्वरद्वारा एकताको उद्देश्यले संसारमा उहाँलाई नै महिमा ल्याउने काम गर्दछ। यस वितरणले विशेष गरी इसरायल र मण्डली बीचको विशिष्टता प्रस्तुत गर्दछ। यस विशिष्टताले गर्दा नै यसको निरन्तरको प्रयोगपछि यसलाई धर्मशास्त्रको सोझो वा साधारण अनुवादको रूपमा बढ्दै गएको पाइन्छ। यद्यपि बाइबलीय अनुवादको प्रक्रिया वा विधि जस्तै गरी विशिष्टताहरूको संख्याले यहाँ केही महत्व राख्दैन। प्रिय मित्र, यहाँ 3 वा धेरैमा 9 वटा वितरणहरूलाई थाहा गर्न सक्दछौ, तर प्रायजसो सबैले 7 वटाले गर्दा नै यसको निरन्तरको प्रयोगपछि यसलाई धर्मशास्त्रको सोझो वा साधारण अनुवादको रूपमा बढ्दै गएको पाइन्छ। यद्यपि

पहिलोमा निर्दोषिता मानिसको सृष्टिदेखि पतनसम्म यसलाई हामी उत्पत्ति अध्याय एकको अठाइसदेखि उत्पत्ति अध्याय तीनको छ पदसम्ममा उल्लेख गरिएको पाउँदछौ। दोस्रोमा समर्थता पतनदेखि जलप्रलयसम्म यसलाई हामी उत्पत्ति चार अध्यायको एकदेखि लिएर उत्पत्ति आठ अध्यायको चौधसम्ममा उल्लेख गरिएको पाउँदछौ। तेस्रोमा सुशासन जलप्रलयदेखि बाबेलको धर्रासम्म उत्पत्ति आठ अध्यायको अठार पददेखि उत्पत्ति एघार अध्यायको नौ पदसम्ममा उल्लेख गरेको हामी पाउँदछौ। चौथोमा पुर्खाहरू बाबेलदेखि सिनै पर्वतसम्म उत्पत्ति अध्याय एघारको पद दशदेखि लिएर प्रस्थान अध्याय अठारको सत्ताइस पदसम्ममा यो कुरा उल्लेख गरिएको हामी पाउँदछौ। पाँचौंमा व्यवस्था सिनै पर्वतदेखि पेन्टिकोससम्म प्रस्थान उन्नाइस अध्यायको एकदेखि लिएर प्रेरित अध्याय एकको छब्बीस पदसम्म। छैटौंमा अनुग्रह पेन्टिकोसदेखि आर्मागेडनसम्म प्रेरित अध्याय दुईको पद एकदेखि लिएर प्रकाश उन्नाइस अध्यायको एक्काइस पदसम्म। त्यसै गरेर सातवटा वितरणहरूमा अन्तिम वितरण सातौं वितरण चाहिँ रहेको छ राज्य येशु ख्रिष्टको दोस्रो आगमनदेखि अनन्त राज्यसम्म प्रकाश अध्याय बीसको एकदेखि छ पद। प्रिय मित्र, यसरी हामी बाइबलमा रहेका वितरणहरूको विषयमा अध्ययन गर्न सक्दछौ। उत्पत्तिको पुस्तकदेखि लिएर प्रकाशको पुस्तकसम्मको यो सातवटा वितरणहरू र मित्र, म आशा गर्छु पवित्र बाइबलमा भएका वितरणहरूका विषयमा तपाईँले अहिले चाहिँ बुझ्नु भइसकेको छ। हामी तपाईँलाई यस विषयमा विस्तृत रूपमा केही जानकारीहरू आगामी श्रृंखलामा बताउँदै जानेछौ र तपाईँले बाइबललाई बुझौ कार्यक्रममा यो कुरा बुझ्न सक्नुहुनेछ। अहिले तपाईँ सुनिरहनु भएको छ गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट कार्यक्रम बाइबललाई बुझौ। अब आउनुहोस्, हामी आजको लागि फेरि अर्को गीत सुन्नतर्फ जानेछौं।

प्रिय श्रोता मित्र, यो अर्थपूर्ण गीतपछि कार्यक्रम बाइबललाई बुझाउमा स्वागत छ। र अब आउनुहोस्, हामी आजको बाइबल अध्ययनतर्फ लागौ। र मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौ। र भर्खरै रेडियोलाई ट्युन गर्नुभएको छ भने तपाईँले अहिले गुड न्यूज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्यूज एफएम 105.6 MHz पोखराबाट हामीलाई सुनिरहनु भएको छ। आउनुहोस्, हामी आजको बाइबल अध्ययनतर्फ लागौं। प्रिय श्रोता मित्र, येशू ख्रीष्टको नाउँमा तपाईंलाई आजको बाइबल अध्ययन कार्यक्रममा स्वागत छ। अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं। र हाम्रो यो बाइबल अध्ययनको पाँचौं श्रृंखला हो। प्रिय मित्र, के तपाईँले हामी कहाँबाट आएका हौं भनेर कहिल्यै अचम्म मान्नु भएको छ? के तपाईँले जीवनको अर्थको बारेमा कहिल्यै दिलचस्पी लिनु भएको छ? के तपाईँले कहिले जीवनको अर्थको बारेमा चासो लिनुभएको छ अथवा चिन्तन गर्नुभएको छ? के तपाईँले यो संसार कहाँबाट आयो र आजको दिनमा यो संसार किन यस्तो जटिल परिस्थितिमा पुगेको छ भनी कहिल्यै अचम्म मान्नु भएको छ? र यो पृथ्वीको बारेमा अभिरुचि लिँदा यसको भविष्य कस्तो छ? के तपाईँले यी प्रश्नहरूको बारेमा अचम्म मान्नु वा विचार गर्नुभएको छ? साँच्चै मित्र, तपाईँले विचार गर्नुभएको छ र सोच्नुभएको छ भन्ने हामी आशा गर्छौ। यो संसारमा वैज्ञानिकहरू छन्, सिक्ने वा शिक्षा लिने मानिसहरू छन् जसले उनीहरूको सम्पूर्ण जीवनको समय वा बाँचुन्जेलसम्म नै यी प्रश्नहरूको उत्तर पाउने कोशिश गर्दछन्। र मित्र, हामीलाई थाहै छ कि पवित्र बाइबल एउटा यस्तो पुस्तक हो जसले यी सबै प्रश्नहरूको उत्तर दिदछ भन्ने कुरा हामीले विश्वास गर्न थालिसकेका छौ। र मित्र, पवित्र बाइबल चाहिँ एउटा यस्तो पुस्तक हो जसले यी सबै प्रश्नहरूको उत्तर दिदछ भन्ने कुरा हामीले विश्वास गर्नुपर्दछ। अब तपाईँले यो प्रश्न गर्न सक्नुहुन्छ, कसरी यो हुन सक्दछ कि यो पुस्तकले यी सबै वा सम्पूर्ण प्रश्नहरूको उत्तर दिन सक्छ? यसको उत्तर पाउनको लागि, खोज्नको लागि मानिसहरूले ठूलो ठूलो पुस्तकालयहरूमा सयौं किताबहरू र हजारौं किताबहरू लेखेका छन् र उनीहरूले अझसम्म पनि उत्तर पाउन सकेका छैनन्। कसरी तपाईँले भन्न सक्नुहुन्छ कि यो संसार कहाँबाट आयो र म को हुँ र यस संसारको भविष्यको बारेमा एउटा पुस्तक छ जसले यी ठूला प्रश्नहरूको उत्तर दिन सक्छन्? हुन्छ, म अझै पनि यही भन्नेछु कि पवित्र बाइबलले हामीलाई यी सब प्रश्नहरूको उत्तर दिदछ। र किन बाइबलले हामीलाई उत्तर दिदछ त? यसले हामीलाई उत्तर दिदछ किनभने यो परमेश्वरको पुस्तक हो, यो सर्वशक्तिमान सृष्टिकर्ता परमेश्वरको किताब हो, यो सर्वोत्कृष्ट अचम्मको र उद्वेगको पुस्तक हो जुन चाहिँ मानिसबाट आएको होइन, मानिसहरूले लेखेको होइन, कुनै मानिसहरूबाट आएको होइन। यो एउटा व्यक्ति वा मानिसद्वारा अथवा केही मानिसद्वारा लेखिएको होइन, यो परमेश्वर स्वयंद्वारा लेखिएको हो। परमेश्वरले यसको लेखन कार्यको निम्ति चाहिँ मानव प्राणीलाई उहाँको इच्छा अनुसार जस्तो प्रकारले पवित्र बाइबल लेखिएको उहाँ चाहनुहुन्थ्यो त्यस्तै प्रकारले उनीहरूलाई प्रयोग गर्नुभयो। परमेश्वरले उनीहरूलाई कसरी लेख्नुपर्ने हो त्यसको सूचना, जानकारी र ज्ञान पनि दिनुभयो। प्रेमित्र, जसै हामी यो हाम्रो पाठमा जान्छौ र पवित्र बाइबलको भित्री गहिराईमा जान्छौ, हामी आशा गर्छौं कि तपाईँले यसलाई देख्न र थाहा पाउन शुरू गर्नुहुनेछ जुन कुरा मैले भर्खर बताइरहेको छु। प्रेमित्र, हामीले पवित्र बाइबलको पहिलो पुस्तक उत्पत्तिको पुस्तक अध्याय 1 बाट हाम्रो अध्ययनलाई शुरू गरेका छौं
र पहिलो कुरा जुन हामीले पवित्र बाइबलको पुस्तकमा हेरेका थियौं, यो पहिलो पुस्तकको पहिलो भागमा हेरेका थियौं, आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यो पाठलाई याद गर्नुहोस्। परमेश्वर मात्रै एकजना हुनुहुन्छ जो अनन्तदेखि नै हुनुहुन्छ। उहाँ मात्रै एकजना हुनुहुन्छ जो एकदमै शक्तिशाली हुनुहुन्छ, एकदमै उदेकको हुनुहुन्छ, एकदमै सर्वोत्कृष्ट हुनुहुन्छ, जसले गर्दा उहाँ हाम्रो समशक्ति भन्दा बाहिरको हुनुहुन्छ, हाम्रो बुझाइभन्दा बाहिरको हुनुहुन्छ। हामीले उहाँलाई पूर्ण रूपले चाहिँ बुझ्न सक्दैनौ, तर हामीलाई थाहा छ कि उहाँ अस्तित्वमा हुनुहुन्छ, किनभने यो संसार छ, किनभने हामीले वनस्पतिहरू र जीव जन्तुहरू र किरा फट्याङ्ग्राहरू र चराचुरुङ्गीहरू र माछाहरू र तपाईँ र मलाई देख्दछौ। जबसम्म कुनै व्यक्तिले यी सम्पूर्ण कुराहरू रच्नु भएन र त्यसलाई अस्तित्वमा ल्याउनु भएन, तबसम्म यहाँ भएका कुनै पनि चीजहरू यहाँ थिएनन्, यहाँ हुने थिएनन्। मित्र, याद गर्नुहोस्, हामीले हाम्रो सबैभन्दा पहिलो अध्ययनमा एउटा साइकललाई हेरेका थियौं। कसरी त्यो साइकल अस्तित्वमा आयो? कुनै व्यक्तिले धातुको टुक्राहरू लियो र केही अरू चीजहरू लियो र तिनीहरूलाई बाहिर खुल्ला मैदानमा राख्यो र त्यहाँ तिनीहरूलाई केही लाख वा दशौं लाख वर्षसम्म छोड्यो र त्यसपछि ऊ त्यहाँ गयो र एउटा नयाँ टल्किने साइकल देख्यो। के त्यो यसरी नै अस्तित्वमा आयो? अवश्य होइन, त्यो वास्तवमा नै होइन, त्यो एउटा हाँसोउठ्दो उत्तर हुनेछ, होइन र मित्र? त्यसो भए के चाहिँ भएको थियो त? र भएको चाहिँ के थियो भने, कुनै व्यक्तिले त्यो साइकलको रचना गरेको थियो, उसले त्यो कस्तो हुनुपर्ने हो त्यो सोचेको थियो र त्यसपछि उसले के इच्छा गरिसकेको थियो त्यो पूरा गर्नको लागि एकदमै होसियारीपूर्वक त्यो साइकल बनायो र त्यो चाहिँ यस ब्रह्माण्डको, यस सृष्टिको, हामी बसेको यस संसारको एउटा धेरै सानो उदाहरण हो। कुनै व्यक्तिले त्यो रचना गर्नुपर्ने थियो, कुनै व्यक्तिले त्यो बनाउनु पर्ने थियो र त्यसको रचनाकार र बनाउने चाहिँ परमेश्वर हुनुहुन्छ। परमेश्वर को हुनुहुन्छ? कसैले पनि परमेश्वरलाई देख्न सक्दैन, कसैले पनि परमेश्वरलाई बुझ्न सक्दैन र वास्तवमा नै कसैले पनि उहाँ को हुनुहुन्छ थाहा पाउन सक्दैन। हामीले उहाँको चित्र वा तस्विर बनाउन सक्दैनौ। परमेश्वर असीम हुनुहुन्छ, परमेश्वर अनन्त हुनुहुन्छ, जसले आदिमा यो ब्रह्माण्डलाई सृष्टि गर्नुभयो, दृश्य अदृश्य ठोकहरूलाई सृष्टि गर्नुभयो। उत्पत्तिको पुस्तकमा, जुन चाहिँ पवित्र बाइबलको पहिलो भागको पहिलो पुस्तक हो, त्यसमा परमेश्वरले विवरण दिनुहुन्छ कि कसरी उहाँले यो ब्रह्माण्डलाई छ दिनमा हरेकलाई 24 घण्टाको अवधिमा सृष्टि गर्नुभयो। जब हामी यो पढ्छौ, हामी अलमल्लमा पढ्दछौ, हामी आश्चर्यले चकित हुन्छौ। के हुन सक्दछ त कि परमेश्वरले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भइहाल्यो। याद गर्नुहोस् मित्र, उहाँले त्यो पहिलो दिनमा गर्नुभयो, जसको बारेमा हामीले गएको समयमा अध्ययन गरिसकेका छौ। उहाँले भन्नुभयो उज्यालो होस्, तब उज्यालो भइहाल्यो। हो मित्र, त्यो केवल यसकारणले हुन सक्दछ किनभने उहाँ परमेश्वर हुनुहुन्छ र त्यसपछि याद गर्नुहोस्, उहाँले उज्यालो र अँध्यारोलाई अलग अलग गर्नुभयो र उहाँले उज्यालोलाई दिन र अँध्यारोलाई रात भन्नुभयो र यसकारणले हामीसँग परमेश्वरद्वारा सृष्टि गर्नुभएको सृष्टिको पहिलो दिन छ। अझसम्म हामीसँग सूर्य अथवा चन्द्रमा छैन, हामीसँग पृथ्वी पनि छैन, हामीसँग दिन र रात बाहेक अरू केही कुराहरू पनि छैन। त्यो चाहिँ पहिलो दिन हो र अब हामी उत्पत्ति अध्याय 1:6 हेरौं, जहाँ हामी पढ्छौं, अनि परमेश्वरले भन्नुभयो
पानीका बीचमा एक अन्तर होस् र जसले पानीलाई दुई भाग गरोस्। अब त्यो अन्तर चाहिँ फैलाउ वा फैलावट हो, जसले यस पृथ्वीलाई अन्तरिक्षको गहिराईभित्र के छ त्यसबाट अलग गराउँदछ र हामी त्यसको बारेमा एकछिन अझै कुरा गर्नेछौ। अन्तर चाहिँ आकाश अर्थात स्वर्गहरू हो। अब हामी पदसातलाई हेरौं, जहाँ परमेश्वरले अन्तरको बारेमा अलिकति धेरै कुरा गर्नुहुन्छ। परमेश्वरले अन्तर बनाएर अन्तरमनिका पानी र अन्तरमाथिका पानीलाई अलग अलग गर्नुभयो, तब यस्तै भइहाल्यो। परमेश्वरले यस अन्तरलाई आकाश भन्नुभयो। साँझ पर्यो र बिहान भयो दोस्रो दिन। परमेश्वरले यहाँ के गर्नुभएको छ हामी त्यसलाई हेरौं। परमेश्वरले अन्तर बनाउनुभयो र त्यसलाई आकाश अर्थात स्वर्गहरू भन्नुभयो। हामी त्यसलाई अन्तरिक्ष भन्दछौ। त्यही नै ताराहरू हुन्छन्, सूर्य र चन्द्रमा हुन्छन्, ग्रहहरू हुन्छन्। अब ती अझसम्म पनि सृष्टि गरिएका थिएनन्। हामीले अझसम्म पनि ती अस्तित्वमा आएको बारेमा पढेका छैनौ। अहिलेसम्ममा हामीलाई यति मात्र कुरा थाहा छ कि त्यहाँ दिन र रात मात्र छ र दिन भएको कारणले उज्यालो छ र परमेश्वरले सजिलैसित उज्यालोलाई अरू कुनै पनि उज्यालो वा प्रकाश भएको वा उत्पन्न गर्ने कुराहरू भन्दा पूर्ण रूपले बेग्लै वा फरक सृष्टि गर्नुभयो, किनभने परमेश्वर सक्षम हुनुहुन्छ। उहाँ ऊर्जा र शक्तिको एकदमै नभई नहुने गुण वा सार भाग हुनुहुन्छ र यसकारणले परमेश्वरले त्यो ऊर्जा पूर्ति गर्न सक्नुहुन्थ्यो अर्थात तयार गर्न सक्नुहुन्थ्यो। यसकारणले त्यहाँ उज्यालो हुन सक्दथ्यो र मित्र त्यसपछि उहाँले पानीको बाफको परमाणु वा कण लिनुभयो, जुन चाहिँ नबनाइएको अवस्थामा थियो र उहाँले तिनीहरूलाई दुई भागमा अलग अलग गर्नुभयो। अन्तरमनिका पानी अथवा आकाश अर्थात स्वर्गहरू र अन्तरमाथिको पानी, र त्यो सबै चाहिँ उहाँले दोस्रो दिनमा गर्नुभयो, 24 घण्टाको दोस्रो अवधिमा गर्नुभयो। अब हामीले हाम्रो अर्को अध्ययनमा अन्तरमनिको पानी अथवा आकाश अर्थात स्वर्गहरू मनिको पानी के भयो भन्ने कुरा हेर्नेछौ। अन्तरमाथिको पानीको बारेमा अरू कुराहरू पढ्ने छैनौ, यद्यपि हामीलाई थाहा छ कि ती अझसम्म त्यहाँ अस्तित्वमा छन्। जसै वैज्ञानिकहरू अथवा अन्तरिक्षभित्र च्याउँदछन् वा आँखा गाडेर हेर्दछन्, तिनीहरूले भेट्टाएका छन् वा पत्ता लगाएका छन् कि अन्तरिक्षको धेरै गहिराईमा एकदमै ठूलो पानीका बादलहरू छन् र ती चाहिँ त्यहाँ अस्तित्वमा छन्, किनभने परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्नुभयो जब उहाँले आकाश अर्थात स्वर्गहरू बनाउनुभयो, जब उहाँले अथवा अन्तरिक्ष बनाउनुभयो, जसले त्यो आकाश अर्थात स्वर्गहरूमाथिको पानीलाई आकाश अर्थात स्वर्गहरू मुनिको पानीबाट अलग पार्नुभयो। प्रिय मित्र, आजको हाम्रो बाइबल अध्ययनलाई यतिमै हामी टुङ्ग्याउन चाहन्छौ। हामी हाम्रो बाइबल अध्ययनको अर्को श्रृंखला आगामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। म आशा गर्छु आजको श्रृंखलाले तपाईँलाई बाइबललाई बुझ्नको लागि केही हदसम्म मदत गरेको छ र हामीलाई उत्पत्तिको पुस्तकमा रहेका वचनको विषयमा अझ स्पष्ट ज्ञान प्राप्त भएको छ। पवित्र आत्मा परमेश्वरले तपाईँलाई पवित्र बाइबललाई बुझ्नको लागि अझ सहायता र मदत गर्नुभएको होस्। प्रिय श्रोता मित्र, अहिले तपाईँ सुनिरहनु भएको छ कार्यक्रम बाइबललाई बुझौं र हामीले हाम्रो प्रश्नोत्तरको खण्ड र बाइबल अध्ययनको खण्डलाई आजको लागि पूरा गरिसकेका छौं र अहिलेसम्म हामीलाई सुनिरहनु भएको लागि तपाईँलाई धेरै धेरै धन्यवाद।

प्रिय मित्र, अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बाइबललाई बुझौं, र यसलाई तपाईँले गुड न्युज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुड न्युज एफएम 105.6 मेगाहर्ज पोखराबाट सुनिरहनु भएको छ। प्रिय श्रोता मित्र, हामी आशा गर्छौ गुड न्युज एफएम को यो बिल्कुलै नयाँ कार्यक्रम बाइबललाई बुझौंलाई सुनेर तपाईँले अवश्य पनि अधिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ। र श्रोता मित्र, अब भने आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ र आउँदो सातासम्मको लागि विदा माग्नु पर्ने बेला भइसकेको छ। त्यसैले मित्र, अब जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौ कि तपाईँले हामीलाई फेरि पनि बाइबललाई बुझौं कार्यक्रमको अर्को श्रृंखलामा अवश्य साथ दिनुहुनेछ। तबसम्मलाई म आइजेक राईलाई विदा दिनुहोस्। जय मसीह। गुड न्युज एफएमलाई सुन्दै गर्नुहोला।

0: जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता यीशु ख्रीष्टको पवित्र र उच्च नाममा ख्रीष्टीय अभिवादन तथा जयमसीह भन्न चाहन्छु। आजको प्रवचन सेवामा यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रको मत्तीद्वारा लिखित सुसमाचार 23 अध्यायको 1-12 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनेर। आउनुहोस्, यसरी पाठ गर्नेछौ। तब यीशुले भीड़हरू र आफ्ना चेलाहरूलाई यसो भन्नुभयो, शास्त्रीहरू र फरिसीहरू मसाको आसनमा बस्दछन्, यसकारण तिनीहरूले भनेका कुरा गर र मान, तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि तिनीहरूले शिक्षा त दिन्छन् तर त्यस अनुसार गर्दैनन्। तिनीहरूले गरौं र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन् तर तिनीहरू आफै चाहिँ ती उठाउनलाई एक औंलाले पनि छुदैनन्। तर तिनीहरू आफ्ना सारा काम मानिसहरूलाई देखाउनलाई गर्दछन्, किनभने तिनीहरू आफ्ना निधार र नाडीमा व्यवस्था पत्र व्यवस्था पत्री ठूला बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लम्ब्याउँछन्। भोजहरूमा तिनीहरू सम्मानको स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्। बजारहरूमा अभिवादन खोज्छन् र मानिसहरूले गुरु भनेको रुचाउँछन्। तर तिमीहरूलाई कसैले गुरु नबनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हो। तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूको एउटै पिता हुनुहुन्छ। तिमीहरूलाई कसैले मालिक नभनोस्, किनकि तिमीहरूको एकमात्र मालिक ख्रीष्ट नै हुनुहुन्छ। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। आदरणीय श्रोताहरू, यीशु ख्रीष्ट उहाँ आफै शिक्षक र उहाँ आफै मालिक हुनुहुन्छ। उहाँ मात्रै एक गुरु अथवा शिक्षक हुनुहुन्छ र उहाँ मात्रै मालिक हुनुहुन्छ। यहाँनिर यीशुले आफ्नो चेलाहरू र भीड़हरूलाई भन्नुभयो, उहाँका चेलाहरू सधैँ उहाँका वरिपरि रहन्थे र त्यसमा फेरि भीड़हरू पनि यीशु प्रभुको शिक्षा सुन्नका लागि र आश्चर्य कर्महरू हेर्नका लागि सधैँ उहाँको पछि लाग्दथे। र उहाँले शिक्षा दिनुहुँदाखेरि चाहिँ ती भीड़हरूलाई र चेलाहरूलाई उहाँले सिकाउनु भएको कुरा के छ भन्दाखेरि, शास्त्रीहरू र फरिसीहरूले भनेको जस्तो गर तर तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि त्यस अनुसार गर्दैनन् तिनीहरूले। यो बडो एकदमै महान र उच्च शिक्षा यीशुले सिकाउँदै गर्नुहुँदाखेरि शास्त्री र फरिसीहरूले भनेको जस्तो चाहिँ गर भनेर यहाँ भनिएको छ। र उनीहरूले भनेका कुराहरू चाहिँ व्यवस्थाले भनेका कुराहरू उनीहरूले बोल्दथे, व्यवस्थाले जे भन्छ त्यो कुराहरू उनीहरूले मानिसहरूलाई सिकाउने काम गर्दथे र व्यवस्थामा लेखेका कुराहरू जस्ताका तस्तै उनीहरूले बोल्ने गर्दथे। त्यसै कारणले पनि येशु प्रभुले भन्नुभयो भीड़लाई चेलाहरूलाई कि उनीहरूले भनेको जस्तो चाहिँ गर। के भन्नुभएको थियो? वचन अनुसार व्यवस्था अनुसार भनेका कुराहरू चाहिँ साँचो हुन्। तर यीशुले तर थपेर भन्नुभयो तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनकि त्यस अनुसार गर्दैनन्। र शास्त्री र फरिसीहरूले आफूले भनेका कुरा अनुसार उनीहरूले नगरेको कुरा यीशुले भन्दै हुनुहुन्छ। गुरुले अथवा सिकाउने व्यक्तिले आफूले नगरेको कुरा गर भनेर सिकाइराखेको कुरा पनि यहाँ देखिन्छ। तर उनीहरूले गर भनेको चाहिँ व्यवस्थाको कुराहरू उनीहरूले सिकाइराखेको थियो र उनीहरूले सिकाएको कुरा भनेका कुराहरू चाहिँ सत्य नै थियो, किनभने व्यवस्थाबाट उनीहरूले भनेका थिए, तर उनीहरूले त्यस अनुसार जिउँदैन थिए भन्ने कुरा स्पष्ट छ। त्यसै कारण यीशुले भन्नुभयो तिनीहरूले गरे जस्तो चाहिँ नगर, किनभने तिनीहरूले गलत गर्दैछन्। उनीहरू वचन अनुसार के बोल्दैछन् त्यो बोली अनुसार उनीहरूले गर्दैनन्। त्यसैले यीशु ख्रिस्टले उनीहरूलाई होसियारी गराउँदै हुनुहुन्थ्यो। अनि उनीहरूले के गर्दथ्यो भन्ने कुरा यहाँ तल उल्लेख गरिएको छ। शास्त्री र फरिसीहरूले चाहिँ के गरेका रहेछन् भन्दा गरौं र बोक्न नसक्ने है गरौंको र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छ। विचार गर्नुहोला यो ठाउँमा सिकाउनेहरूले गरौंको र बोक्नै नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिँदाखेरि के हुन्छ? यो त बडो अन्याय हुन्छ, यो त बडो नमिल्ने कुरा यहाँ हुन्छ। भारी बोक्न सक्नु पर्यो, काँधमा हालिसकेपछि त्यसलाई बोक्न सक्ने पनि हुनु पर्यो, तर बोक्नै नसक्ने भारी लादिएको देखिन्छ। अनि अरूलाई चाहिँ त्यसरी भारी लाद्ने र आफूले चाहिँ उठाउनलाई एक औंलाले पनि छुँदैनन् भनेर यहाँ उल्लेख गरिएको छ। यस्ता अवस्थामा शास्त्री र फरिसीहरूलाई प्रभु येशु ख्रिस्टले एकदमै राम्रोसँग अवलोकन गर्नुभएको थियो। उनीहरूको व्यवहार यीशुलाई थाहा थियो र उनीहरूले के गरिरहेका थिए यीशुलाई थाहा थियो, उनीहरूले के सिकाइरहेका थिए यीशुलाई थाहा थियो। त्यसै कारण यीशु प्रभुले होसियारी गराउनु भयो कि मानिसहरूलाई तिनीहरूले जस्तो चाहिँ नगर, किनभने तिनीहरूले यस्तो काम गर्दछन् कि गरौंगो र बोक्न नसक्ने भारी बाँधेर मानिसहरूको काँधमा राखिदिन्छन्, आफूले चाहिँ केही पनि गर्दैनन्। यस्तो कुराहरू अगुवाहरूको बारेमा यो कुराहरू प्रकट गरिरहेछ। अनि उनीहरू कस्ता हुन्छन् भन्ने कुरा यहाँ उल्लेख गरिएको छ। तिनीहरू त आफ्ना सारा काम मानिसलाई देखाउनलाई गर्दछन् र यति नराम्रो कुरा यहाँ देखिन सक्छ कि किन देखिन्छ, तिनीहरू आफ्ना सारा काम मानिसलाई देखाउनको लागि नै गर्दछन्। मानिसलाई देखाउँदाखेरि के हुन्छ? मानिसलाई नदेखाउँदा के हुन्छ? मानिसहरूले थाहा नपाइकन गर्दा परमेश्वरलाई थाहा हुन्छ। सामान्य रूपमा हामीले बुझ्दा त्यो पनि हो, तर मानिसहरूले देखुन् भन्ने हिसाबले काम गर्दाखेरि त्यो चाहिँ असल छैन। उनीहरू भोजहरूमा सम्मान स्थान र सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्। शास्त्री र फरिसीहरूले भनेको जस्तो गर, तर तिनीहरूले गरे जस्तो नगर, किनकि त्यस अनुसार गर्दैनन्। आदरणीय श्रोता, उनीहरू मानिसहरूले देखुन् भनेर काम गर्दछन् र भोजहरूमा तिनीहरू सम्मानको स्थान सभाघरहरूमा प्रमुख आसनहरू मन पराउँछन्, बजारहरूमा अभिवादन खोज्दछन् र मानिसहरूले गुरु भनेको रुचाउँदछन्, शिक्षक भनेको रुचाउँदछन्। र यस्ता मानिसहरू हुन् शास्त्री र फरिसीहरू। तिमीहरूले यहाँ भन्छ तिमीहरूलाई कसैले गुरुज्यू नबनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ र तिमीहरू चाहिँ सबै दाजुभाइ हो। र यीशु प्रभुले यो कुरा स्पष्ट पार्नुभयो कि शास्त्री र फरिसीहरू जस्तो नहुन् भनिकन उहाँले सिकाउनु भयो, किनभने उनीहरू आफैलाई गुरु शिक्षक भनेको रुचाउँछन्। मानिसहरूले गुरु भनोस् भनेर उनीहरू रुचाउँदछन् र उनीहरूले आफूलाई सम्मान गरेको अभिवादन गरेको मन पराउँछन्। तर यीशु प्रभुको शिक्षा चाहिँ यही हो, कसैले गुरुजी नभनोस्, किनकि तिमीहरूको शिक्षक एउटै हुनुहुन्छ, त्यो येशु ख्रिस्ट हुनुहुन्छ, परमेश्वर हुनुहुन्छ, उनीहरू होइनन्। र सबैजना गुरु होइनन्, उनीहरू चाहिँ दाजुभाइहरू हुन्, एक आपसमा दाजुभाइहरू हुन् भनेर येशु प्रभुले सिकाउनु भयो। र अर्को कुरा उहाँले यो पनि भन्नुभयो, तिमीहरू पृथ्वीमा कसैलाई आफ्ना पिता नभन, किनकि स्वर्गमा तिमीहरूको एउटै पिता हुनुहुन्छ। र येशुले परमेश्वर पिताको बारेमा यहाँ भनिराख्नु भएको थियो र परमेश्वर एउटै हुनुहुन्छ, उहाँ सारा विश्वका पिता हुनुहुन्छ, सारा मानव जातिको पिता हुनुहुन्छ, उहाँलाई पिता भन्नुपर्छ, उहाँलाई मात्र सबैले प्रभु पिता भनिकन पुकार गर्नुपर्छ। र मालिक पनि नभनोस् कसैले, तिमी मालिक हो भनेर नभनोस्, किनभने स्वर्गमा मालिक हुनुहुन्छ त्यो मालिक ख्रिस्ट यीशु नै हुनुहुन्छ। यीशु प्रभुले आफूलाई मालिकको रूपमा प्रकट गर्नुभएको छ। यीशु प्रभु आफैलाई परमेश्वर भनिकन प्रकट गर्नुभएको छ। यीशु प्रभु आफैलाई शिक्षक भनेर प्रकट गर्नुभएको छ। उहाँ बाहेक अरू कोही छैन र उहाँलाई नै प्रभु भनिकन स्वीकार गर्नुपर्छ। उहाँलाई नै मालिक भनिकन स्वीकार गर्नुपर्छ। उहाँ नै शिक्षक हुनुहुन्छ भनेर मानिसहरूले आदर गर्नुपर्छ। मानिस कोही पनि स्वर्गको पिता हुन सक्दैन। कोही पनि स्वर्गको मालिक हुनु एकमात्र मालिक हुन सक्दैन। उनीहरूले आफूलाई मालिक भनिराख्नु आवश्यक छैन। तिमीहरू मध्ये जो सबैभन्दा उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ भनिकन यीशुले भन्नुभयो। र आज एउटा नम्रताको एउटा शिक्षा यीशुले सिकाउनु भएको छ। यीशु मात्र एक परमेश्वर हुनुहुन्छ, मालिक हुनुहुन्छ, उहाँ पिता हुनुहुन्छ, किनभने पिता र उहाँ एकै हो भनेर पनि योहन्नको सुसमाचारमा उल्लेख गरिएको छ भने उहाँ उत्तम शिक्षक पनि हुनुहुन्छ। उहाँलाई मात्र शिक्षक गुरु, उहाँलाई मात्र मालिक, उहाँलाई मात्र प्रभु भनेर पिता भनेर स्वीकार गर्नु पर्दछ। त्यसै कारण यो संसारका मानिसहरूमा सबैभन्दा जो उच्च छ त्यो तिमीहरूको सेवक हुनेछ भनिकन यीशु प्रभुले भन्नुभयो। र आज यो संसारमा मानिसहरू जसले आफूलाई उच्च पार्छ र सबैभन्दा उच्च छ त्यो व्यक्तिहरू चाहिँ सेवक हुनेछ भनिकन यीशुले भन्नुभयो। जसले आफूलाई उच्च पार्छ त्यो होच्याइनेछ, जसले आफूलाई होच्याउँछ त्यो उच्च पारिनेछ। सदुसी र फरिसीहरू अथवा शास्त्री र फरिसीहरूले आफूलाई गुरु भन्ने रुचाउने, मालिक भनेको रुचाउने, अभिवादन उनीहरूलाई गरेको रुचाउने, कामहरू सबै मानिसहरूलाई देखाउने हिसाबले गर्ने अनि मानिसहरूबाट प्रशंसा खोज्ने, यस्तो प्रवृत्ति शास्त्री र फरिसीहरूको स्पष्ट रूपमा यीशुले देखाइदिनु भयो। र उहाँले दिनुभएको शिक्षा चाहिँ के हो भने अब शास्त्री र फरिसीहरूले भनेको जस्तो चाहिँ गर्नु र उनीहरूले गरे जस्तो चाहिँ नगर्नु भनेर यीशु प्रभुले आफ्ना भीड़हरूलाई र चेलाहरूलाई स्पष्ट रूपमा भन्नुभयो। यीशु ख्रिस्ट नै शिक्षक र मालिक हुनुहुन्छ र उहाँ नै प्रभु हुनुहुन्छ, पिता हुनुहुन्छ भनेर पनि स्पष्ट बताइएको छ। मानिसहरूबाट सम्मान आदर खोज्नु, आफैलाई गुरुज्यू भनी माग्नु ठिक होइन भन्ने भनेका छन्। त्यसरी नै हरेकले भनेको गरेको जस्तो गर्नुपर्छ र यीशुलाई शिक्षक र मालिक बनाउनु पर्छ। आदरणीय श्रोता, यीशु प्रभुले यो खण्डमा एउटा नम्रताको पाठ सिकाउनु भएको छ र यीशु प्रभुको बारेमा यहाँ प्रकट गर्नुभएको छ आफैले। र यीशु ख्रिस्ट चाहिँ आफ्नो बारेमा आफै शिक्षक हुनुहुन्छ र मालिक हुनुहुन्छ भन्ने कुरा घोषणा भएको छ र उहाँ बाहेक अरू कसैले पनि आफूलाई शिक्षक मालिक भन्नु मिल्दैन भन्ने कुरा पनि उहाँले स्पष्ट पार्नुभएको छ। त्यसैले आज हरेक व्यक्तिले यीशुलाई ख्रिस्ट मालिक अथवा शिक्षक र मालिक हुनुहुन्छ भनेर विश्वास गर्नुपर्छ र उहाँलाई मात्र गुरु अथवा शिक्षक मालिक भनेर विश्वास गर्नुपर्छ र उहाँ जसरी मालिक शिक्षक हुनुहुन्छ उहाँलाई विश्वास गर्ने व्यक्तिहरूले उहाँले भन्नुभएका कुराहरूलाई गर्नुपर्छ र उहाँले भन्नुभएको कुरालाई गर्नुपर्छ र उहाँले जे सिकाउनु भएको छ त्यो शिक्षा पालन गर्नुपर्छ। आदरणीय श्रोता, यदि हामीहरूले पनि अरूहरूबाट इज्जत पाउन, आदर पाउन, प्रशंसा पाउन भन्ने हिसाबले हामीले काम गरिरहेका छौं कि आफूले नगरेको कुरा उनीहरूलाई सिकाइराख्नु भएको छ कि? हामी सबैजना होसियारी हुनुपर्छ। परमेश्वरको राज्यमा हरेक व्यक्तिले हिसाब बुझाउनु पर्छ र यीशुलाई विश्वास गर्ने व्यक्तिहरूले आफूले सिकाउन लागेका कुराहरू आफूले गरेर मात्रै सिकाउनु पर्छ। आफूले नगरेको कुराहरू सिकाउनु हुँदैन र मानिसहरूलाई देखाउने हिसाबले काम गर्नु हुँदैन, मानिसहरूबाट प्रशंसा पाउने हिसाबले काम गर्नु हुँदैन। आफूलाई सबैले आदर गरोस् भनेर, अभिवादन गरोस् भनेर, गुरु होस् भनोस् भनेर आशा गर्नु हुँदैन। बरु आफूलाई नम्र बनाएर, आफूलाई यीशु जस्तै नम्र भएर मानिसहरूको बीचमा इमानदारी भएर विश्वासयोग्य भएर उहाँले दिनुभएको सेवा गर्नु उत्तम हुन्छ। आदरणीय श्रोता, यदि यहाँहरूले यसरी नै मानिसहरूबाट प्रशंसा पाउने हिसाबले काम गरिराख्नु भएको छ भने त्यो सही छैन भन्ने कुरा यो पाठले सिकाउँछ र हरेक व्यक्तिले आफूलाई नम्र बनाओस्। किनभने जो व्यक्ति नम्र हुन्छ उसलाई परमेश्वरले उचाल्नुहुन्छ, तर घमण्डीहरूलाई उहाँले खसाल्नुहुन्छ, घमण्डीहरू पतन हुन्छन्। र सदुसिया शास्त्री र फरिसीहरूले आफूलाई उच्च स्थानमा राखेका थिए, जुन कुरो उनीहरूले गल्ती गरेका थिए र यीशु प्रभुले उनीहरूको गल्ती देखाइदिनु भएको छ। र आज पनि हामीहरूले गरेका कति गल्तीहरू प्रभुले देखाउनुहुन्छ र त्यो गल्तीहरू प्रभुले देखाउनु भएको छ भने हामी नम्र भएर उहाँलाई मात्र शिक्षक र मालिक हुनुहुन्छ भनेर विश्वास गर्ने आफू चाहिँ एउटा नोकरको रूपमा दासको रूपमा आफूलाई सेवा गर्ने एउटा नम्र दासको रूपमा आफूलाई प्रकट गर्नुपर्छ र इमानदारी साथ सेवा गर्नुपर्छ अनि परमेश्वरले उच्च ठाउँमा ल्याउनुहुन्छ। आदरणीय श्रोता, आजको प्रवचन सेवा यहीँनिर राख्न चाहन्छु। यहाँहरूले सुनिराख्नु भएको प्रवचन सेवा अनुसार आफैलाई नम्र बनाउनुहोस् र यीशु ख्रिस्टलाई प्रभु र मालिक शिक्षक भनिकन विश्वास गर्नुहोस् र परमेश्वरबाट आशीर्वाद पाउनुहोस् र उद्धार र मुक्ति पाउनुहोस्। यदि भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि आउने नै छु। त्यही दिनजेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
0: प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईँले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईँले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हवस्त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस्त, जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: नमस्कार सेनसेविका दिदी.
2: नमस्कार नमस्कार. दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि.
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि.
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि.
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ. यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ.
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी.
2: आहा, कस्तो राम्रो. यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: सूचना इस गुड न्यूज एफएम प्रालीलाई एकजना दक्ष साथै अनुभवी प्राविधिक टेक्निसियनको आवश्यकता परेको हुँदा इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ. आवश्यक योग्यता कम्तीमा पनि 12 कक्षा पास भएको, टेक्निकल ज्ञान र मिडियामा इन्ट्रेस्ट भएको, अडियो भिडियो एडिटिङ तथा मिक्सिङ गर्न सक्ने, सोशल मिडिया प्लेटफर्महरूको लागि आवश्यक सामग्री तयार गर्न सक्ने, क्यामेरा राम्रोसँग चलाउन सक्ने. थप जानकारी तथा सम्पर्कको लागि गुड न्यूज एफएम प्राली अनामनगर काठमाडौँ, फोन नम्बर 01-4770-754, 01-4770-754 र 01-5913-755, 01-5913-755.
6: खै जन्म दर्ता दिनुहोस् त.
7: जन्म दर्ता गरेको छैन नि म्याडम.
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
7: हो र, मलाई त थाहा नै थिएन म्याडम.
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ.
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ.
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
1: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ. हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था साथै पारिवारिक वातावरणमा हेरचाह. सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ. मोबाइल नम्बर रहेको छ 98-41-54-02, 98-41-54-02 र 98-10-33-64-06, 98-10-33-64-06. फोन नम्बर 01-43-92-511, 01-43-92-511 र 01-43-92-510, 01-43-92-510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com. थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित.
7: मरेको के हो?
6: हेर त रगतै रगत भयो. म त त्यस्तो हेर्न नि सक्दिनँ.
10: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
10: त्यहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: गुड न्यूज एफएम 105.1।
12: अब प्रस्तुत हुँदैछ कार्यक्रम झोलाभित्र के छ।
13: आशिष तिमीले पाउनेछौ दिएर होइन दिएर, आशिष तिमीले पाउनेछौ लिएर होइन दिएर। म कुमार अब्राम आइसके कार्यक्रम झोलाभित्र के छ लिएर। जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिराख्नु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम छोलाभित्र के छमा र प्राविधिक मित्र सन्ध्या र म उपस्थित भइसकेका छौं। अब भने हामी तपाईँलाई एक घण्टाभरि कार्यक्रममा साथ दिनेछौ र यो कार्यक्रमलाई साथ दिनको लागि जो एकदमै तयार भएर बस्नु भएको छ तपाईँलाई पनि मनैदेखि स्वागत गर्न चाहन्छु। र विशेष गरिकन कार्यक्रम छोलाभित्र के छमा चाहिँ हामी बाह्रवटा एउटा क्वेशन राख्नेछौ, त्यो प्रत्येक क्वेशन तपाईँले रोज्न सक्नुहुन्छ एकदेखि बाह्रसम्म। तपाईँले जुन रोज्नुहुन्छ त्यहाँ जे छ त्यसको सामना गर्नुपर्ने हुन्छ र जसले सामना गर्छ नि त्यसले मिठो पहिचान पक्कै पनि बनाउँछ। र भने दुईटा कुरा म तपाईँलाई राख्न चाहन्छु, कार्यक्रममा तपाईँले दुईचोटि भाग लिन सक्नुहुन्छ र अर्को महत्वपूर्ण कुरा तपाईँको केही व्यापार व्यवसाय छ र यो कार्यक्रमलाई म पनि एउटा केही चाहिँ स्पोन्सर गर्न चाहन्छु जस्तो लागेको छ भने हामीसँग तपाईँ सहकारी गर्न सक्नुहुनेछ। त्यति मात्र होइन, तपाईँको विज्ञापनलाई हामी एकदमै अनि प्रमोट पनि पक्कै पनि गर्नेछौ। र कार्यक्रममा भने रिचार्जका रिस्पोन्सर चाहिँ गर्नुभएको छ म्यासेज अफ गड टिभीले र यो युट्युब च्यानल हो र यो च्यानललाई हेरेर तपाईँले लाइक सेयर र कमेन्ट र सब्सक्राइब पनि गरिदिन सक्नुहुनेछ। र कार्यक्रममा म फोन नम्बर बताउन चाहन्छु, हाम्रो फोन नम्बर रहेको छ 4470754 अथवा 4770775 छ। हाम्रो वाट्सएप नम्बर रहेको छ 9823344646 9823344646। यतिखेर भने कार्यक्रमको शुरूआत एउटा गीतबाट गर्न चाहन्थे तर के गर्नु, फोन लाइनमा कोही मित्र आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो,
14: तिम्रो आगमनले झोलाभित्र के छ भएका छन् हाम्रो हृदय हर्षर ओमङ्गले ओमङ्ग, तिमीलाई भेट्न पाएको दिनदेखि भएका छौ हामी सबैजना दङ्ग, तिमीलाई भेट्न पाएका दिनदेखि हामी भएका छौ सबैजना दङ्ग, तिमीलाई झोलाभित्र के छ धन्यवाद दिऊ कसरी शब्द छैन, तिमीलाई धन्यवाद दिऊ झोलाभित्र के छ कसरी मसँग शब्द छैन, तिमीलाई भेट्न पाउँदा झोलाभित्र के छ हामी हुन्छौ हर्षर उमङ्ग, हामी भरिन्छौ हर्षर उमङ्ग, हुन्छ हाम्रो हृदय झसङ्ग, झोलाभित्र के छमा बाग्लिन आए हजुर, जे होला होला छिटो गरिदिनुहोस् हजुर आठ नम्बरको झोला, जयमसी टक्राउँदै आए हजुर, हजुरसँग कुराकानी कुरा गर्न भनी यो कार्यक्रममा भाग लिन पाउँदा हर्षित हजुर हर्षित हुन्छ हजुर म पम्फा रोका पनि, यो कार्यक्रममा भाग लिन पाउँदा हर्षित हुन्छ हजुर म पम्फा रोका पनि, जयमसी हजुर
13: जयमसी हजुर। कविताको लागि एकचोटि ताली बजाउन चाहन्छु म एक्लै भए पनि, यति मिठो कविता कहाँबाट आउँछ हजुर यो?
14: धन्यवाद धन्यवाद,
13: मलाई पनि सिकाइदिनु पर्यो।
14: हुन्छ
13: एकदमै एकदमै। अब भनेपछि आठ नम्बरको पोका मैले खोल्नु पर्यो नि त
14: हजुर,
13: र आठ नम्बरको पोका एकदम रमाइलो छ। अब यस्तो रमाइलो छ, कबाट पाँचवटा नाम बनाउनुहोस्।
14: कबाट
13: हजुर पाँचवटा नाम
14: ला कसरी बनाउनु हो?
15: कबाट टाणान
14: एउटा कमला भइहाल्यो, कमला
15: कमला
14: कमला कान्ति कमल भइहाल्यो
15: हजुर,
14: कमल अनि कनान
15: हजुर
14: कनान देश चारवट भइहाल्यो, अनि एउटा काफले काफले एकचोटि काफले त थर हो क्यारे
15: थर हजुर
14: त्यो थर, अनि कञ्चन कञ्चन
15: ल तर तपाईँले तपाईँले मलाई बिर्सिनु भएको
14: हो एकछिन बिर्सिनु हजुरलाई,
15: अनि मेरो पनि नाम कबाटै आउने हो त कुमार बिर्सिनु भएन है, अगाडि भएको नामलाई चाहिँ बिर्सिने तपाईँ ल धेरै धेरै धन्यवाद, एकदमै साथ दिनुभयो, पहिलो हाम्रो जुस पोका नै एकदम राम्रो रमाइलो भयो, खुसी लाग्यो हजुर, धन्यवाद तपाईँलाई छुटौँ जय मस्ती पम्फा रोकाजी हुनुहुन्थ्यो र उहाँले पाँचवटा होइन चारवटा होइन पाँचवटा खबाट नाम भनेर बताउनु भयो र यतिखेर पनि फोन लाइनमा कोही मित्र हुनुहुन्छ उहाँलाई स्वागत गरौं, हेलो
16: हेलो जय मसी हजुर,
15: जय मसी अर्जुनजी कस्तो होइसिन्छ?
16: एकदम आरामै छु हजुर, कस्तो होइसिन्छ अनि?
15: ए म पनि आरामै छु, हाँस्या छु बाँच्या छु, हाउ के खबर?
16: हाउ मेरा पनि खबर त राम्रै छ, हौ बाँचेको छु हाँसेको छु हौ भन्नु पर्छ हौ,
15: अनि कति नम्बरको पोका खोलौ?
16: हौ तपाईँले त उहाँको लागि एक्लै ताली बजाउनु भयो, म चाहिँ वाह वाह वाह भन्छु है उहाँको कविता सुनेर।
15: ओहो वान्स मोर वान्स मोर भन्नुहुन्छ ल अर्जुन सर कति नम्बरको पोका खोलौ?
16: अब कति नम्बरको खोलाउँ, उहाँले त आठ नम्बर खोल्नु भयो, म चाहिँ अब तिन नम्बर खोलाउँ न के पर्छ अब हेरौँ।
15: तिन नम्बरको पोका खोलेर ल अब रमाइलो आयो, एकदमै हाँस्ने समय आएको छ, अब चाहिँ के आएको छ भने कहिले काहीँ तपाईँ वचन सुन्दा सुन्दै निदाको कुनै घटना छ, निदाउनु भयो भने किन निदाउनु भयो नडाटी भन्नुहोस् है, वचन सुन्दा सुन्दै घोर घोर घुरेको अनि त्यसपछि निदाउनु त निदाउनु भयो, त्यो निदाउनुमा पनि त केही कारण होला नि त होइन ल भन्ने कति कतिचोटि निदाउनु भयो वचन सुन्दाखेरि तपाईँ?
16: वचन सुन्दाखेरि एकचोटि चाहिँ निदाएको छु मजाले नै है
15: एकचोटि हजुर, किन निदाउनु भयो ल भन्नु?
16: तर त्यो सुन्दै गर्दाखेरि अब त्यो सुन्नु त ध्यानै भएन होइन, यता निन्द्राको माया भयो, निन्द्रामा भुक्कै परेछु हो
15: हजुर,
16: त्यो चाहिँ एकदमै छ बिर्सन नसक्ने हँसाउने पल भनौँ न होइन
15: हजुर हजुर, भनेपछि सबै आमेन भनेर गएपछि तपाईँ पनि सुतिराख्नु भएको थियो क्या तपाईँ चाहिँ?
16: म चाहिँ त्यस्तै परेको थिएँ भनौँ न,
15: त्यो निन्द्रा लाग्नुको कारण के थियो बताउनु मिल्छ?
16: निन्द्रा लाग्नुको कारण पनि त्यो हुन्छ नि, अब कतिचोटि अब शैतानले बाजा बिघ्न ल्याउँछ होइन, सुन्नै मन गराउँदैन है, त्यो पनि हो कारण त,
15: पहिलो कारण चाहिँ त्यही हो,
16: त्यही हो हजुर,
15: भनेपछि रातभरि फोन गरेर
16: हजुर
15: मोबाइल हेरेर त होइन नि,
16: होइन होइन
15: त्यसो भए तपाईँलाई एक लाइक आयो है त धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, आफ्नो पोल सुटुक्क खोल्नुभयो, कसैले सुनेको छैन होला सायद, सन्ध्या र मैले मात्रै सुनिरहेको छु, कसैलाई भन्दैनौ है,
16: सुने पनि के फरक पर्दैन
15: अब नेपाल आउनु भने चाहिँ म र तपाईँ सँगै बस्नुपर्छ है, वचन सुन्दाखेरि म तपाईँलाई चिमार्छु नि त, फेरि यहाँ नेपाल त फेरि आनन्द आउने ठाउँ हो होइन, ध्यानसँग सुन्ने सुते पनि सँगै सुत्ने, सुन्ने भयो भने सँगै सुन्ने क्या,
16: सँगै सुत्ने सँगै खाने
15: हजुर, सँगै सुन्ने पनि अब वचन सुन्दासँग निदाइयो भने दाजुभाइसँगै निदाउने क्या,
16: सँगै निदाउने
15: ल धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो खुसी लाग्यो, अहिलेलाई छुटौ
16: हुन्छ हजुर, जय मसी हजुर,
15: जय मसी अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट जोडिनु भएको थियो र तपाईँ पनि जोडिन सक्नुहुन्छ। अहिलेलाई भने निकै नै अर्थपूर्ण संगीतको साथ भन्दै थिए, गीत राखौ कि फोन आइरहेछ, पक्कै फोन आइरहेछ, उहाँलाई स्वागत गरौ। हेलो
17: हेलो, जय मसिंह सर।
15: जय मसिंह हजुर। भनेपछि यो नाम चाहिँ चितलाङतिरको होला जस्तो लाग्छ।
17: पक्कै पनि हो नि सर, अस्तिको हप्ता फोन उठाउनु भएन, लास्ता लास्टमा थिएँ, अहिले चाहिँ फर्स्टै गर्नु पर्ला भन् थालेको, तर तेर्सो त भयो।
15: त्यस फर्स्ट सेकेन्ड थर्ड त हुनु भयो नि त, एउटा एउटा पुरस्कार त तपाईँलाई आइहाल्छ नि होइन?
17: आउँछ नि सर, बुकै चारवटा भइसक्यो, एउटा रिचार्जसँग त पाँचवटा भइसक्यो, अब आज के कतिवटा हुने हो
15: अन्त? थपेकै थपेको छ है,
17: थपेको थपै थपेको थपै।
15: अब आउँदा चाहिँ बोरै लिएर आउनु होला,
17: बोरा
15: लिएर आउने कि मकै लिएर आउनु?
17: नखाए भक्कै यो देशमा बस्दिन म पक्कै भनेर जस्तो होइन?
15: हजुर हजुर, हो नि हो नि। ल पम्फा गोपालीजी, कति नम्बरको पोका खोलौ?
17: सात नम्बरको।
15: सात नम्बर, ल कति राम्रो पर्छ तपाईँलाई, यस्तै मनपर्छ, यस्तै परेछ। ल के परेछ भने चाहिँ नि, कसैलाई एकदमै नौलो मान्छेलाई तपाईँले सुसमाचार सुनाउने मौका पाउनु भयो होइन, कसरी सुसमाचार सुनाउन सुरुवात चाहिँ कसरी गर्नुहुन्छ तपाईँ? नौलो मान्छे, एकदमै नयाँ मान्छे, बोलेको छैन, केही छैन, अब त्यो मान्छे एकान्तमा बसिरहेको छ, अब त्यो मान्छेलाई कसरी सुसमाचार सुनाउनुहुन्छ?
17: अब नौलो भनेपछि अब बोल्दै नबोले कि, अब बोल्न त पर्यो नि, बोले बोल्यो भने चाहिँ म पसल छ होइन, अनि आउनुहुन्छ मान्छे, अनि नौलो मान्छे, अनि धुप दिनु न चुरोट दिनु न भन्छ कोहीले, अनि चुरोटहरू राख्दिन भन्छु, अनि धुप लिन आउने धुप राख्दिन, म किन नराखे मन्दिर अगाडि धुप राख्नु पर्दैन भन्छ, म चर्चमा जान्छु त्यही भएर राख्दिन, चर्च गरेर के हुन्छ त राख्नुलाई भन्नुहुन्छ, होइन हामी त्यो स्वास्थ्यलाई चाहिँ त्यो हानिकारक गर्छ चुरोटले, अनि त्यही भएर म राख्दिन, अनि तपाईँ पनि विश्वास गर्नुहोस्, चर्चमा जानुहोस्, अनन्त जीवन पाउनुहुन्छ भनेर चाहिँ म भन्छु सर।
15: त्यसरी भन्नुहुन्छ होइन त? हजुर, धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। पम्फा गोपालीजी अहिलेलाई छुटौ।
17: हुन्छ सर,
15: धन्यवाद, जय मसी। र उहाँले भन्दै हुनुहुन्थ्यो होइन, कति कुराहरू हाम्रो लागि, हाम्रो यति सुन्दर लाइफ छ क्या, जब सुरोट यस्तो कुराहरूले हाम्रो जीवनलाई सिधाइदिन्छ, यो मौका फेरि फेरि हामी जन्म नपाउँदैनौ होइन, त्यो भएर फेरि पनि नपाउने जीवन किन विभिन्न रोगको शिकार भएर मर्ने होइन त, त्यो भएर चुरोट धुम्रपान नगरौं, जहाँ रक्सी चुरोट पनि नखाऊ मनैदेखि भन्न चाहन्छु। कोही हुनुहुन्छ यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर संगीत, संगीताजी जय मसी। हजुर जय मसी, आरामै हजुर? तपाईँ हराउनु भयो कि हामी? ए हराउनु भयो भने भन्नु नि त, हामीलाई भन्यो अरे हराउनुहोस्, हामी यहाँ तपाईँको सूचना सुनाइदिइहाल्छौँ। हाम्रो ठ्याक्क होइन, लगभग लगभग 45 वर्षको होइन दिदी हराउनु भएको कारण, कसैले भेट्नुभयो भने कोटेश्वरको नजिक रहेको गेतसमुनि मण्डलीमा लगेर बुझाइदिनु होला भन्न चाहन्छु भनेर म यहाँ। अनि तपाईँलाई त अनि 55 जस्तो त देखिँदै देखिँदैन, हामीले कसरी पत्ताउनु? ए ल, तपाईँ र म सँगसँगै रहेछौ। हजुर हजुर हजुर, धेरै धेरै धन्यवाद सङ्गीता रिमालजी। ल कति नम्बरको पुक्का खोलौ?
17: अब कति कतिको भयो, कति कतिको
15: बोका
17: भयो
15: अहिलेसम्म चाहिँ? तपाईँको 3 भयो, 7 भयो, 8 भयो।
17: 3 भयो, 8 भयो, अब अप्ठ्यारो अप्ठ्यारो छ कि के छ त? अब एकको भएन होइन?
15: हजुर हजुर, छैन।
17: ल एकै खोल्छौँ, अब जे पर्दा पर्ला
15: एकै खोल्नु भयो। ल धेरै राम्रो छ। तपाईँलाई मनपर्ने बाइबलको दुईटा पद भन्नुहोस्। तपाईँलाई मनपर्ने बाइबलको दुईटा पद,
17: दुईटा पद भन्ने पनि हुन्छ।
15: हुन्छ।
17: ए अनि भजन के अरे ऊ एसिया 41 अध्याय 9 र 10 को वचन भन्दैन।
15: हुन्छ।
17: न डराउ न निराशी न हौ, तिमीसँग म छु, तसँग म छु भन्नुभएको थियो प्रभुले।
15: हजुर, त्यति नै भन्न चाहनुहुन्छ?
17: त्यति नै भन्ने होइन र।
15: हस्, धन्यवाद साथ दिनुभयो।
17: अर्को अर्को मनपर्ने वचन चाहिँ के अरे भजन सङ्ग्रह 51:17
15: जोडेको
17: आत्मा नै आत्मा,
15: प्रभुलाई
17: मनपर्ने होइन टोडिएर।
15: ल हुन्छ, धन्यवाद साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौँ,
17: अर्को पालि नै आउँछु नि फेरि।
15: अहिले आउनु परिहाल्यो नि त। ल अहिलेलाई भने सङ्गीताजी छुटौँ है त। सङ्गीता रिमालजी हुनुहुन्थ्यो, हामीलाई कार्यक्रममा साथ दिनुभएको थियो भने तपाईँ पनि जोडिन सक्नुहुन्छ। हाम्रो फोन लाइन एकदमै खुल्ला रहेको जानकारी मैले तपाईँलाई गराइसकेको छु। र तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ, र झोलाभित्रमा 12 पोका छ, र तपाईँले फोन गरेर 1-12 नम्बरको पोकालाई तपाईँले रोज्न सक्नुहुन्छ। त्यहाँ जे पर्छ त्यसको सामना तपाईँले गर्नुपर्छ। र यो कार्यक्रमलाई रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ म्यासेज अफ गड टीवी, र यो युट्युब च्यानललाई तपाईँले लाइक, शेयर, कमेन्ट र सब्सक्राइब गरिदिनको लागि अनुरोध गर्न चाहन्छु। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो हेलो, कोही त हुनुहुन्थ्यो तर उहाँ बाहिरिसक्नु भएको छ। र अहिलेलाई भने एउटा गीत राख्न चाहन्छु, म एउटा गीत राखौँ जस्तो लाग्यो। एउटा गीत छ, निकै नै राम्रो गीत, छमछम नाच न कम्मर भाची दाउ जै नाच न हृदय देखि कान्छ नाच हो कान्छी नाच। बोलको गीत पक्कै पनि म यतिखेर तपाईँको निम्ति राख्न चाहन्छु। तपाईँले भने फटाफट हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ। गायिका मेनली ना चित्रकारले गाउनु भएको यो गीत पक्कै पनि कार्यक्रममा राख्नेछु। छमछम नाच न कम्मर भाची दाउ जै नाच न हृदयदेखि, यो गीत तपाईँको निम्ति कार्यक्रममा राख्न चाहन्छु।

0: यो अर्थपूर्ण भजन पछि भने यतिखेर फोन लाइनमा कोही मित्र हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ।
1: हेलो
2: हेलो मेरो भाइ बाबु, जय मसी
1: जय मसी नैना। ए हाम्रो पुना थापाजी आरामै हुनुहुन्छ?
2: एकदम आरामै छु हजुर, प्रार्थना सबै कुराको प्रार्थनाले सबैजनाको।
1: भनेपछि थानकोटको हाल खबर ठिकै छ?
2: थानकोटको यस्तै छ, झुम्म झुम्म। अनि म अहिले कलङ्कीतिर आएको थिएँ।
1: हजुर हजुर।
2: त्यहाँ माथि छोरीहरू कहाँ सानो छोरी कहाँ यसो पढ्न मन जानु मन लाग्यो घरमा पुगेँ अनि आएँ। अनि अहिले अब यहाँबाट गाडी चढेर जान्छु एकछिन हाम्रो निर्जलाको निर्जलाको बहिनी हुनुहुन्छ यहाँ सिर्जना, यहाँ पसलमा छु
1: हुन्छ। कति नम्बरको पोका यतिखेर खोलिदिनु?
2: कति नम्बरको बाँकी रह्यो हजुर भन्छु ल।
1: दुई नम्बर बाँकी, चार नम्बर बाँकी, पाँच नम्बर बाँकी, छ नम्बर बाँकी, नौ नम्बर बाँकी, दस नम्बर बाँकी, एघार बाँकी, बाह्र बाँकी।
2: ल भन्नाले म चाहिँ अब पासमा नपरौँ भन्न जान्नको कुरा आइदिए हुन्थ्यो, म के गर्ने है? न बाइबलमा नजिक छ न कतै केही छ गीतहरू। ल म दुई नम्बर चिम्छु
1: तपाईँलाई मनपर्ने नै परेछ। एउटा तपाईँलाई मनपर्ने भजन गाउनुहोस्।
2: ए मलाई मनपर्ने भजन,
1: तपाईँलाई मनपर्ने भजन अब हामी सुन्न चाहन्छौँ।
2: ल गाइदिन्छु है,
1: गाइदिन्छु हुन्छ।
2: ल न यहाँ के बाँकी रह्यो हजुर। जिन्दो छन् यसो जिन्दो छन्, मेरो मनमा यसो जिन्दो छन्।

0: 个恩，也是三代经的餐。那我就这么带去玩了。
1: 也是三代经的餐，对对对，当地吧，八天吧，苦死两个，来来去动。जयमसी पुना थापाजी हामी कलङ्की बाट जोडिनु भएको थियो भने यो समय तपाईँको निम्ति हो र तपाईँले पनि हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र तपाईँ भर्खर रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर हजुर, अभिवादन। हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: भक्तपुरबाट सावित्री खड्का।
1: सावित्री जी आरामै हुनुहुन्छ?
2: एकदम आराम छु। हजुरहरू कस्तो हुनुहुन्छ?
1: पक्कै खाजा खायौ हजुरले?
2: मैले पनि खाए।
1: हजुर हजुर हजुर, सावित्री जीलाई भन्नुहोस् हजुर, यतिखेर कति नम्बरको पोका हजुर खोल्न चाहनुहुन्छ?
2: कति कति बाँकी छन् होला?
1: तन्नै छ हजुर, चार पाँच छ नौ दस एघार।
2: ल म चाहिँ पाँच नम्बरकोलाई टिपे।
1: पाँच नम्बरको चाहिँ आज तपाईँले उपहार पाउनु भएको छ, त्यो भनेको लेखक जेम्स तामाङद्वारा लेखिएको दुईटा किताब तपाईँले पाउनुभयो, तर त्यसको लागि आउनुपर्छ। धेरै धेरै धन्यवाद हजुर, साथ दिनुभयो, खुसी लाग्यो। सावित्रीजी अहिलेलाई छुटौ। जयमसी। सावित्री खड्काजी हुनुहुन्थ्यो हामीसँग कार्यक्रममा जोडिनु भएको थियो। नौ दस एघार।
2: ल म चाहिँ पाँच नम्बरकोलाई टिपे।
1: पाँच नम्बरको चाहिँ आज तपाईँले उपहार पाउनु भएको छ, त्यो भनेको

0: गरेर साथ दिन सक्नुहुन्छ। हाम्रो फोन नम्बर रहेको छ 4740707054। कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो, हजुर, जय मस्ती। कहाँबाट को बोल्दै हुनुहुन्छ? आवाज एकदमै सानो सुने मैले। शान्ताजी, शान्ताजी आरामै हुनुहुन्छ? हामी पनि एकदमै ठिकठाक छौ। अनि हरि सिद्धिको हाल खबर के छ?
1: हरि सिद्धिको हाल खबर ठिकै छ दाइ, सबै राम्रै छ।
0: पानी पर्ला पर्ला जस्तो छ कि के छ?
1: हजुर, अहिले राम्रै छ दाइ, पानी पर्ला जस्तो छैन।
0: ल शान्ताजी, कति नम्बरको पोका यतिखेर खोलौ? छ नम्बरको खोले है त। ल अब मजाले ध्यान दिएर सुन्नुहोस्, तपाईँले भएन भने पनि पास गरिदिनुहोस्, केही छैन। बाइबलमा कतिवटा पुस्तक छन्? नयाँ नियममा कति र पुरानो नियममा कति?
1: बाइबलमा पुरानोमा 39, नयाँमा 27, जम्मा
0: 66 वटा। ओके, ल धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। म चाहिँ ताली बजाउँछु है। ल धन्यवाद शान्ताजी। शान्ता सुनारजी हुनुहुन्थ्यो, हामीलाई हरि सिद्धिबाट साथ दिनुभएको थियो, अहिलेलाई छुटौ। उहाँ हुनुहुन्थ्यो शान्ताजी। र श्रोता यतिखेर कोही मित्र फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो,
2: हेलो,
0: जय बसी। फेरि पनि पम्फा रोक्काजीलाई
2: अनि म 4 नम्बरको झोला मार्छु। हजुर,
0: 7 नम्बरको?
2: 4
0: नम्बरको झोलामा पर्यो रिचार्ज कार्ड। बधाई छ तपाईँलाई।
2: ए धन्यवाद हजुर, धन्यवाद।
0: अब तपाईँले यो रिचार्ज कार्ड,
2: धन्यवाद हजुर,
0: यो रिचार्ज कार्ड तपाईँले चाँडै पाउनुहुनेछ। तपाईँको 2 भयो?
2: 3 भइसक्यो।
0: 3 भइसक्यो?
2: भइसक्यो।
0: ल म रेकर्ड हेर्छु।
2: हुन्छ,
0: आज 2 उहाँले पाउनुभयो, आज नैनाजीले पाइसक्नुभयो 2, अब तपाईँको पालो छ। धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो, अहिलेलाई छुटौँ। जय मसी, जय मसी। उहाँ हुनुहुन्थ्यो पम्फा रोक्काजी, र तपाईँ पनि जोडिन सक्नुहुनेछ। कोही हुनुहुन्छ फोन लाइनमा, उहाँलाई स्वागत गरौँ। हेलो,
3: हेलो, जय मसी।
0: जय मसी, नैनाजी आरामै हुनुहुन्छ?
3: म आरामै छु। फोन लाग्नु कति गाह्रो, प्रोग्राम अघि गरेको फोन लाग्दै लाग्दैन, फेरि लागेपछि उठाउनै हुन्न, कम्ता गाह्रो। आज त गाह्रो, बल्ल बल्ल पालो आयो मेरो,
0: केही छैन
3: झोलाभित्र केमा
0: है,
3: गाह्रो भयो नि। कति कल गरेको उठाउनु हुँदैन, जान्छ फोन तर उठाउनुहुन्न।
0: हो, पक्कै पनि, पक्कै पनि उठाउनुहुन्छ उहाँले, किनभने लाइनमा मान्छेहरू प्याक हुन्छ नि त। ल भन्नुहोस् कति नम्बरको पोका यतिखेर खोलौ?
3: 5 नम्बर।
0: 5 नम्बर त हाम्रो सावित्रीजीले लगिसक्नु भयो, पुनाजीले।
3: कुन चाहिँ नम्बर छ?
0: अब तपाईँले 9 देखि 12 नम्बर छ।
3: 9
0: नम्बर तपाईँको लागि एकदमै राम्रो छ है। ल नैनाजी, अब तपाईँले यहाँ धेरै हामी निराश भएर बसिरहेको छौँ, अब हँसाउनु हँसाउनु पर्ने अब हामीलाई हँसाउनु पर्यो क्या, म एकदमै हाँस्न चाहन्छु। चुटकिला भनेर हँसाउनुहुन्छ कि अब तपाईँ अब तपाईँको जीवनमा घटेको घटना भनेर हँसाउनुहुन्छ कि होइन, हँसाउनुहोस् जसरी पनि हँसाउनुहोस्। तर हँसाउनु पर्यो, हामी आ गरेर बसेको छौँ हाँस्नको लागि।
3: के भन्नु होला नि प्रभु, हाँसाउनुलाई अब निराश नहुनुहोस् होइन, हौसला दिन मात्र आउँछ मलाई, हाँसाउनु त आउँदैन। के गर्नु होला, कस्तो गाह्रो गाह्रो पर्छ के मलाई नै, फेरि प्रभु हँसाउने, अब कसरी हँसाउनु?
0: एउटा चुटकीलाई सम्झेर हँसाउनुहोस् न।
3: ठ्याक्कै मिलाएर भन्दाखेरि हाँस्ने प्रकारको त छैन, एउटा कविता चाहिँ भन्छु ल, एउटा सन्देशको हो यो चाहिँ कविता, कुरा छ यसमा चाहिँ एकदम।

0: हिरेको किनबर्ड
1: हजुर हजुर
0: किताबबाट हजुरहरूको माझमा आज सेयर गर्न चाहन्छु अनि यही कुराबाट नै उत्साहको कुरा हाँस्ने आनन्दित हुने होइन यही कुराबाट चाहिँ हजुरहरूलाई आशिष मिलोस् भनेर भन्न चाहन्छु। ल मेरो टपिक चाहिँ के छ जाऊ हामी सबै मिलेर भन्छ है जाऊ हामी सबै मिलेर नाच्नु जाऊ मिलेर हिमाल पहाड तराई र बेसी मुक्तिको सुसन्देशरी सबै जातिहरूलाई सुनाउँदै जाऊ कम्मरमा हाम्रो शत्रुता छातीमा हाम्रो धार्मिकताको पाता कम्मरमा मिलापको सुसमाचार अनि अर्को विश्वासको ढाल उठाउँदै मुक्ति जोप लगाऊ है माथि पवित्र आत्माको तलवार ली दुष्टको हामी सबै मिलेर अगवानीलाई निभाउँदै जाऊ पवित्र आत्मामा सबै जातिहरूलाई सुनाउँदै जाऊ हामी जाऊ धन्यवाद
1: धन्यवाद साथ दिनुभयो धन्यवाद कार्यक्रम झोलाभित्र केसम्म तपाईँ हुनुहुन्छ र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुन्छ र हाम्रो फोन नम्बर रहेको छ 4740704777574 हाम्रो वाट्सएप नम्बर रहेको छ 9800243446 हजुर यतिखेर कोही मित्र फोन लाइनमा उहाँलाई स्वागत गरौं हेलो कोही हुनुहुन्थ्यो तर बाहिरको जानकार हामीले पाइसकेका छौं तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ तपाईँ भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो कार्यक्रम झोलाभित्र के छ हजुर फोन गरेर साथ दिन सक्नुहुन्छ हाम्रो फोन नम्बर रहेको छ 4740704754 र अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

0: यतिखेर भने फोन लाइनमा कोही मित्र, उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो, फेरि पनि जय मसीह।
0: फेरि पनि जय मसीह सावित्रीजी।
1: आमेन।
0: आरामै हुनुहुन्छ?
1: आरामै छु, सुनिरहेको छु जलाभित्र कार्यक्रममा।
0: हजुर, जलाभित्र
1: के छु?
0: हजुर हजुर, ल भन्नुहोस्। अब हामीसँग 10, 11, 12 छ, कति रोज्न चाहनुहुन्छ? बाह्रमा चाहिँ गाउँ खाने कथा छ है, तपाईँलाई गाउँ खाने कथा परेको छ र यहाँ यस्तो लेखेको छ गाउँ खाने कथा। दाँत धेरै छन् तर टोक्न सक्दैन, के हो? टोक्न सक्दैन
1: के होला त, खालि गाह्रो पो रहेछ त। फेरि
0: तपाईँले दिनदिनै त्यो समाउनुहुन्छ
1: है,
0: दाँत धेरै छन् तर टोक्नै सक्दैन, फेरि थोते पनि होइन है। हाम्रो यहाँ सन्देश प्रश्न सधैँ लगाइँदैन, अरू पनि भन्नुहोस्।
1: अरू के होला, दिनदिनै समात्ने, एउटा त ब्रसै हो,
0: अर्को
1: अर्को के होला, काहीँ हो।
0: ल सही जवाब दिनुभयो, काहीँ हो। हजुर, त्यसको कति दाँत हुन्छ नि त, होइन? थोते पनि होइन, थोते पनि होइन, तर ब्रस त अब दिनदिनै ब्रस प्रयोग गरिँदैन होला नि त सायद, काहीँ हो त दिनदिनै प्रयोग गरिन्छ नि त, होइन?
1: मतलब दुईचोटि नै गर्छु है ब्रस पनि।
0: भनेपछि दाँत मोल्ने ब्रस भन्नु?
1: हजुर,
0: त्यो त अलिक फरक पर्यो। ठिकै छ ठिकै छ, तर त्यसको सही जवाब चाहिँ काइयो नै हो। धेरै धेरै धन्यवाद, साथ दिनुभयो, खुसी लाग्यो। अहिलेलाई छुटौं। जय मसी। सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीसँग जोडिनु भएको थियो र कोही मित्र यतिखेर फोन लाइनमा, उहाँलाई स्वागत गरौं। हेलो
2: हेलो, जय मसी। अमराम सर।
0: जय मसी। संगीता सर आरामै हुनुहुन्छ?
2: संगीता सर आरामै हो,
0: म पनि एकदमै ठिकठाक छु। अब अबराम सर भन्नुहुन्छ नि तपाईँलाई पनि, मैले सर भन्दा के छ,
2: म पनि सरै होला नि।
0: हो नि, अब छोराछोरी सम्मान भन्छन् होइन, के भन्नु। ठिकै छ, यस्तो रमाइलो
2: रमाइलो, अब कति कति छ अब खोल्नको लागि, म त अमिलो खान लागेको।
0: ओहो, अमिलो
2: अमिलो खाएको त अब के आउँछ है, बता।
0: अमिलो भनेपछि कागती खानुभयो कि निबुवा खानुभयो?
2: ल
0: हजुर, अब 10 नम्बर र 11 छ, तपाईँले रोज्न सक्नुहुन्छ।
2: 10 नम्बर र 11 नम्बर हो, 10 नम्बर भन्नु नि न त।
0: 10 नम्बरमा चाहिँ के लेखेको छ भने, जीवनमा सबैभन्दा, तपाईँको जीवनमा सबैभन्दा दुःखको क्षण र सुखको क्षण दुईटा बताउनुहोस्।
2: अस्ति त मैले भनिहालेँ,
0: हजुर तपाईँलाई नै पर्यो,
2: मलाई नै पर्यो।
0: ठिकै छ, अर्को अर्को दुःख पनि होला, अर्को सुख पनि होला, बाँडिदिनुहोस् न।
2: अर्को दुःख भन्दाखेरि मैले पर्वमा नआउँदै कुराको चाहिँ दुःख भन्छु है।
0: हजुर हुन्छ।
2: अनि म पहिला धेरै ठुलो पसल थियो मेरो, अनि धेरै धनी हो, अनि धेरै धनी थियो। त्यहाँबाट लास्टमा सासु बिरामी हुनुभयो, क्यान्सर भयो, अनि देवर मुटुको रोगले बित्नुभयो। अब खर्च गर्दा गर्दा गर्दा गर्दा गर्दा केही सिप पनि लागेन, अनि हामीले पसल ठुलो थियो, मोल डिलर थियो, अनि सामानहरू टन्नै थियो, दिनमा 40-50 मुरी मकै बेच्थ्यो। अनि त्यसो गर्दा गर्दा गर्दा गर्दा पछि अब लास्टमा भएपछि मेरो श्रीमान काठमाडौँ पस्नु भयो, अनि म गाउँमा गर्दै अनि त्यतिकै म पनि आएँ, काठमाडौँ आएँ, कसरी व्यवहार गर्दा पनि भएन। अनि लास्टमा 10,000 बिक्री गरेर म काठमाडौँ पसेको, अनि मैले बाबुहरू जन्मियो, बाबुहरू जन्मेपछि धेरै दुःख, खोलाको बाल्ला झिकेर, अनि धेरै धेरै कष्ट भोगेर, अनि एक पाउ चामल किन्ने सामान म पुगेँ, धेरै दुःख गरे हुर्काएर बाबुहरूलाई, अनि अहिले चाहिँ प्रभुमा आइसकेपछि म धेरै आशिषी भएको छु। प्रभु पाउनलाई मैले प्रभु पाउनलाई धेरै कष्ट धेरै भयो, अहिले चाहिँ प्रभुमा आएको
0: धेरै कष्ट भयो,
2: राम्रो भयो, धेरै कष्ट, ठुलो कष्ट मेरो त कति छ कति गयो भाइ,
0: त्यही भएर तपाईँलाई परेको होला नि त,
2: मलाई नै परेको धन्यवाद। अब 11 नम्बरको छ,
0: हजुर 11 नम्बर
2: होला, नत्र सिमारीलाई भन्नुहुन्थ्यो,
0: अब कन्टिन्यू चाहिँ दिन मिल्दैन, फोन लाइनमा कोही मित्र हुनुहुन्छ, हस् धन्यवाद धन्यवाद। सङ्गीता रिमालजी हुनुहुन्थ्यो, कार्यक्रममा साथ दिनुभएको थियो। कोही अन्तिम श्रोता हुनुहुन्छ, उहाँसँग म जोडिन चाहन्छु। हेलो हेलो
3: हेलो नाति, म त फेरि आइपुगे हौ।
0: अर्जुनजी धेरै धेरै मनैदेखि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रम छोलाभित्र के छमा। अब 11 नम्बरको पोका खोलौँ मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने कविको नाम के होला? मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन,
3: यो कविको नाम त
0: कवि
3: कविको
0: नाम के हो? सायद पढ्नु भएको होला तपाईँले, मुना मदन भन्ने थाहा छ?
3: खै पढ्नु त
0: मुना मदन
3: त कति पढ्यो, अब त्यो ठ्याक्कै कविको नाम चाहिँ ठ्याक्कै मनमा लिनै सकेन
0: भनेपछि पास गरौँ त,
3: पासै गरौँ अब,
0: नत्र एक दुईजना कविको नाम बताइदिनुहोस् न के भएको छ।
3: एक दुईजना अब मैले चिनेको सुनेको अनुसार त लक्ष्मी प्रसाद देवकोटा हो।
0: हजुर हजुर, अनि सही जवाब दिनुभयो त तपाईँले,
3: मिल्यो
0: मिल्यो त, यही हो त मैले भन्न खोजेको, यही थियो हजुर।
3: अब
0: यति राम्रो यो लेख्ने कवि मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन भन्ने कविता महाकवि लक्ष्मी प्रसाद देवकोटाजीले लेख्नु भएको। ल तपाईँले अँधेरामा झट्टी हाने पनि मिलाउनु भयो, धेरै धेरै धेरै धेरै धन्यवाद तपाईँलाई।
3: हुन्छ हजुरलाई पनि धानको भात,
0: अहिले चाहिँ हामी चुट्यौँ है त अब।
3: हुन्छ हजुर
0: धन्यवाद। वहाँ हुनुहुन्थ्यो सिक्किमबाट अर्जुन प्रधानजी। अब भने लगभग समयले पनि हामीलाई बिदा दिइसकेको छ र आज निकै नै अरू दिनभन्दा पनि निकै रमाइलो भयो। जो जतिले फोन गरेर साथ दिनुभयो धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। छुट्ने मन थिएन, कतिले धेरै अहिलेसम्म फोन गरिराख्नु भएको छ, तर अब हाम्रो पोका 12 पोका सकिसकेको छ। अर्को हप्ता भेट्ने बाचा गर्दै जो जतिले फोन गर्नुभयो तपाईँलाई धन्यवाद दिँदै, फोन नगरे तापनि कार्यक्रम सुनेर साथ दिनुहुने श्रोतालाई पनि धन्यवाद दिँदै, र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रमबाट म कुमार अब्राम अहिलेलाई पनि बिदा हुन्छु। धन्यवाद, जय मसीह, नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम महिमाको विधि।
2: हे मुक्तिदाता, तपाईँको त्यो प्रेम नबुझ्दा पाउनसम्म दुःख पाए। हे मुक्तिदाता, तपाईँको त्यो प्रेम नबुझ्दा पाउनसम्म दुःख पाए। हेर्दा हेर्दा खुट्टा मेरो दुख्यो, रोदा रोदा आशा मेरो सुक्यो। प्रभुका हातले रचेका रचनाहरू पुज्दा पाएको आशिष नै गुमाए। प्रभुको हातले रचेका रचनाहरू पुज्दा प्रभु पाएको आशिष नै गुमाए। पापी छैन म भनी तपाईँको हृदय धेरै दुखाए। अब म तपाईँको यो हृदय रुहाउन चाहन्न। यो तपाईँले दिनुभएको प्राण आत्मा शरीरलाई तपाईँकै निम्ति चलाउनुहोस् पवित्र आत्माले मलाई। अब म भुले पनि जाने छैन त्यो अन्धकारमा जहाँ संसारिक रमझम मात्र छ, जहाँ गन्धक र आगो दन्कदैछ त्यहाँ। जय मसीह तथा हार्दिक स्वागत छ कार्यक्रम महिमाको वेदीको अर्को एउटा श्रृंखलामा। प्रस्तोता जोनाथन गिरी तर्फबाट कार्यक्रम हो महिमाको वेदी। आदरणीय श्रोता, यतिखेर दिल कुमारी बुढा मगरद्वारा लिखित कविता संग्रह सबैको लागि परमेश्वरको आशिष नामको यो सुन्दर हरफहरूको साथ आजको कार्यक्रमलाई शुरूआत गरिसकेको छौ र कार्यक्रममा सबै सुन्ने श्रोताहरूलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन चढाउन चाहन्छौ। प्राविधिक पक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीको तर्फबाट। प्रेसोता, यो कार्यक्रम हरेक हप्ता बिहिबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगा हर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगा हर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। कार्यक्रममा हामी तपाईँलाई विभिन्न परमेश्वरको महिमाको बारेमा महिमित घटनाहरूको साथ हामी तपाईँलाई प्रभुको महिमाको बारेमा बताउने गर्दछौ र हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको तपाईँको जीवनमा परमेश्वरको महिमा प्रकट हुन सकेको होस् भन्ने नै हो र जसमा हामी जीवन गवाईहरू, सुसमाचारीय प्रवचनहरू र मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्ने गर्दछौ। श्रोता, आज पनि हामी त्यही कार्य अनुरूप अबको आधी घण्टासम्मको लागि तपाईँसँग रहनको लागि आइपुगिसकेका छौ। रेडियोलाई सुनेर अन्तिमसम्म साथ दिनुहुन हामी तपाईँलाई अनुरोध गर्दछौ। साथै यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ? आउने दिनहरूमा यस कार्यक्रमलाई अझै परिमार्जित र परिष्कृत गर्न के गर्नुपर्छ? सोको विषयमा पनि तपाईँले हामीलाई अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तमा दिने नै छौ। आदरणीय श्रोता, अब भने आजको कार्यक्रममा हामी एउटा मिठो सुमधुर भक्ति गीतलाई साथ दिँदै अगाडि बढाउन चाहन्छौ र गीतपछि आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्नेछौ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने आजको कार्यक्रमको विषयवस्तुभित्र हामी प्रवेश गर्न गइरहेका छौं। आज हामी तपाईँको बीचमा एउटा यस्तो विषयवस्तुलाई उठान गर्न गइरहेका छौं जुन हाम्रो समाजमा व्यवहारिक रूपमा पनि हामीले झेल्दै र भोग्दै आइरहेका छौं। श्रोता, मानिस जातिलाई अलौकिक कुराहरू हेर्नु र अलौकिक कुराहरू देख्नु र त्यसलाई अनुभव गर्नको लागि एकदमै उत्सुकताले छोइरहेको छ। भनौ मानिसहरूले यी कुराहरू हेर्नको लागि एकदम उत्सुक हुन्छन्। जब कोही व्यक्ति आएर कुनै कुराको चमत्कार देखाउँदछ, त्यसपछि मानिसहरू चाहन्छन् हामीलाई अझै चमत्कार हेर्नु छ, अझै चमत्कार हेर्नु छ, अझै देखाऊ, अझै देखाऊ, अझै देखाऊ, सधैँ समय चमत्कार हेर्न चाहन्छ। यद्यपि त्यो चमत्कारमा कतिपय कुराहरू वास्तविक होलान्, कतिपय कुराहरू अवास्तविक होलान्। अनि जो व्यक्ति चमत्कार देखाएर, चमत्कारी शक्तिहरू देखाएर हिँड्छ, मानिसहरू त्यसैलाई आफ्नो गुरु र प्रभु मानिकन त्यसको पछि लाग्ने गरेको पनि हामी देख्ने गर्छौं। यद्यपि त्यो मानिसले त्यो अरू आफ्नो पछ्याउने मानिसहरूको निम्ति जीवनमा कुनै पनि त्यस्तो ठूलो प्रभाव पार्न सकेको हुँदैन र कुनै सहायता पनि गर्न सक्दैन। हाम्रो समाजमा यस्तै व्यक्तिहरू विशेष गरी नेपालमा भन्दा ज्यादा भारत देशमा थुप्रै चमत्कारी व्यक्तिहरू छन् जसले आफूलाई म हुँ भन्दै एउटा एउटा नयाँ नयाँ धर्म र आस्थाको एउटा प्रादुर्भाव गर्दैछन्। यद्यपि उनीहरूको आफ्नै जीवनशैलीलाई हेर्ने हो भने पनि ती जीवनशैली अनुसार उनीहरूलाई ईश्वर तुल्य मान्ने टाढा टाढासम्म कुनै 1% पनि आधारहरू भेटिँदैन। र पनि उनीहरूले आफ्ना 2-4 चमत्कारी शक्तिद्वारा मानिसहरूको आँखामा दिग्भ्रमित पारेर मानिसहरूलाई आफ्नो पछिमा पारेर पछि लगाउन सफल भएका छन् र मानिसहरू त्यसको पछि दौडिरहेका छन् र त्यसको सिधा असर अब नेपालको नेपाली समाजमा पनि पर्न थालिसकेको छ। जसले साँच्चीकै मानिसको पाप र अधर्मलाई क्षमा गर्न सक्दैन, मानिसलाई खोक्रा प्रवचनहरूद्वारा भरमाउन उनीहरू माहिर हुन्छन् र उनीहरूले भरमै पनि रहेका हुन्छन् र तिनमा कुनै वास्तविकता हुँदैन। तर त्यसरी अवास्तविक कुराहरूलाई भारत र नेपालमा समाजमा रहेका मानिसहरूले पूर्ण रूपले आँखा चिम्लेर विश्वास गर्ने गरेको हामी पाउँदछौ। श्रोता, यिनै कुराहरू प्राचीन कालमा जब ग्रीस देशमा गरिन्थ्यो तब ग्रीसका मानिसहरूले ती कुराहरूलाई सहजै पत्याउँदैनथे। साथसाथै अझै एउटा समुदाय जो थियो, बेरियामा बस्ने मानिसहरू, उनीहरूले चाहिँ चमत्कार भन्दा बढी सत्यतालाई चाहन्थे र उनीहरूले कसो गर्थे, जे कुरा मानिसहरूबाट सुन्दथे ती कुराहरू ठिक त्यस्तै हुन् कि होइनन् भनी धर्मशास्त्रहरूमा खोजी गरेर पल्टाउने काम गर्दथे। श्रोता, वास्तवमा यी दिनहरूमा हामी कुनै पनि प्रकारको चमत्कारको पछि लाग्ने या चिन्ह चमत्कार खोज्ने होइन, बरु कुन चाहिँ धर्मशास्त्र सत्य छ र धर्मशास्त्रहरूले अकाट्य कुरा के गरेका छन् त्यो कुराहरूलाई पत्ता लगाउने समय हो। तपाईँलाई थाहा छ सत्यतालाई हामीले कसरी पत्ता लगाउने? सत्य सधैँभरि एउटै हुन्छ, सत्यमा कहिले पनि 1 भन्दा 2 हुँदैन, यो पनि सत्य त्यो पनि सत्य भन्ने हुँदै हुँदैन। अन्तिम सत्य जसलाई अल्टिमेट रियालिटी भनिन्छ, अन्तिम वास्तविकता एउटै हुन्छ र त्यसलाई सम्पूर्ण विचारहरूले, सम्पूर्ण मतहरूले त्यसमा सहमति जनाउँछन् र ती विभिन्न फरक खालका मतहरूले फरक फरक तरिकाले बोल्लान्, त्यही सत्यलाई फरक फरक तरिकाले मानिसहरूको बीचमा घोषणा गर्लान्, तर यी सबै एउटै कुरामा सहमत हुन पुग्दछन्। श्रोता, हामीहरूले पनि अब यो कुरालाई थाहा गर्नु पर्यो कि मेरो हाम्रो धर्मशास्त्रहरूमा बताइएको अन्तिम सत्यता, फाइनल अल्टिमेट रियालिटी के हो, त्यस कुरातिर हामीले ध्यान दिने समय अहिले आएको छ। अन्धकारको शक्ति शैतान डियाबोलस यो चाहँदैन कि मानिसले अन्तिम सत्यलाई जानेको चाहँदैन, त्यसकारणले गर्दा भ्रम छर्नको लागि धर्मशास्त्रीय वास्तविकताहरूलाई बङ्गाई बङ्गाइकन मानिसहरूलाई दिग्भ्रमित पारेर सत्यदेखि टाढा लिएर जाँदैछ। त्यसकारण त्यसको यो छलबाट बस्नको लागि तपाईँ आफ्नो धर्मशास्त्रहरू पल्टाउन थाल्नुहोस्। मानिसले के प्रचार गर्छ र प्रवचन के दिन्छ त्यतातिर तपाईँ नलाग्नुहोस्। तर तपाईँका धर्मशास्त्रभित्र अन्तिम सत्यको बारेमा के बताइएको छ खोजतलास गर्नुहोस्। र तपाईँ आफ्नो धर्मशास्त्र मात्रै पढेर हुँदैन, अनि अब यो सत्यको बारेमा अन्य कुनै धर्मशास्त्रले केही भन्दैछ कि भन्ने विषयमा पनि खोजी गर्नुहोस्। मैले अघि नै भने सत्य सधैँ सत्य हुन्छ। त्यसलाई फरक गर्ने शैली, त्यसलाई प्रकट गर्ने शैली फरक हुन सक्ला, वा भाष्य फरक हुन सक्ला, त्यसलाई बुझाउने दृष्टान्तहरू फरक हुन सक्ला, तर त्यसले अन्तिम सत्यलाई भने नकार्दैन। उदाहरणको लागि हामी देख्छौं, हामीले हेर्ने हो भने हाम्रा प्राचीन वेद पुराणहरूमा येशु ख्रीष्टलाई फरक रूपमा प्रस्तुत गरिएको, फरक नाममा प्रस्तुत गरिएको हामी पाउँछौ। र त्यो नाम जुन नाममा त्यहाँ प्रस्तुत गरिएको छ त्यो पात्रको व्यक्तित्व र त्यो पात्रको विशेषताहरू हामीले राम्रोसँग अध्ययन गर्यौं भने बाइबलमा उल्लेख गरिएको येशूको गुण र येशूको विशेषतासँग ठ्याक्कै मेल खान जान पुग्छ। र अनि अब हामी यसरी भन्न सक्छौ, यहाँ पनि येशू ख्रीष्टको बारेमा यसो भनिएको रहेछ, नाम फरक, भाषा अलग, तर व्यक्तित्व उही। त्यसै गरी हामीले कुरानको विषयमा हेर्ने भने प्रभु येशु ख्रीष्टको नाउँमा उहाँको पनि नाउँ त्यहाँ कुरानमा अर्कै राखिएको छ, तर व्यक्तित्व र विशेषता उही छ जुन बाइबलमा येशूको विशेषता र व्यक्तित्वसँग मेल खान्छ। श्रोता, यो मैले केही उदाहरणहरू मात्रै बताए। त्यसै गरेर हामीले हेर्ने हो भने त्रिपिटक, धम्मपद जस्ता धर्मशास्त्रहरूमा त्यहाँ पनि ख्रीष्ट येशूको बारेमा चर्चा गरिएको छ, तर फरक नाम र फरक शैली र फरक भाषामा, तर व्यक्तित्व र व्यक्तित्वको विशेषता भने एउटै, जुन बाइबलमा उल्लेख गरेको येशूसँग मेल खान्छ। अब यहाँ हामीले विचारणीय प्रश्न के हो भन्दाखेरि प्रेरित 4:12 भनिएको छ, के भनिएको छ भन्दा मानिसहरूको बीचमा र स्वर्गमुनि मुक्ति पाउनको लागि अन्य कुनै नाम दिएको छैन, मात्र येशूको नाम दिएको छ र येशूको नाउँमा मात्रै घोडा टेक्नुपर्छ भन्ने कुराहरू जुन बाइबल धर्मशास्त्रमा भनिएको छ त्यहाँ यी कुराहरू पूरा हुँदै गरेको हामी देख्न सक्दछौ। आदरणीय श्रोता, यसरी हामीले धर्मशास्त्रहरूलाई विश्लेषणात्मक रूपले अध्ययन गरेर बुझ्ने गर्दछौ भने हामीले वास्तविक र अन्तिम सत्यलाई सहजै थाहा गर्न सक्छौ र तपाईँ र हामीलाई कुनै पनि ढोङ्गी र चमत्कारी मानिसहरूले दिग्भ्रमित पार्न सक्ने छैन र हामी त्यो सत्यलाई पक्रनेछौ र अनि हाम्रो जीवनलाई धन्यको बनाउन सक्दछौ। श्रोता, यहाँ हामी देख्छौ एउटा खण्ड मर्कुस 8:11 तल, यहाँ कोही फरिसीहरू आएर येशूको परीक्षा गर्न कुनै चमत्कारिक चिन्ह स्वर्गबाट होस् भन्ने इच्छा गर्दैछन्। यद्यपि ख्रीष्ट येशूले आफ्नो चिन्ह र चमत्कारको साथसाथै आफू त्यही संसारको उद्धारकर्ता र मुक्तिदाता भएको कुरा एकचोटि होइन, बारम्बार एक ठाउँमा होइन, हरेक ठाउँमा जहाँ जहाँ उहाँ पुग्नु हो देखाइसक्नु भएको छ र समस्त इसरायल देशमा जस जसै येशूलाई देखे र सुने सबैले येशू चाहिँ साँच्चीकै परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गरिसकेका छन्। तर यहाँ केही ढोङ्गी समूह छ जसलाई फरिसीहरू भनिन्छ, उनीहरू आएर येशूसँग बहस गर्दैछन्, विवाद गर्दैछन् र तपाईँ सत्य हो भने स्वर्गबाट एउटा चिन्ह दिनुहोस् भनेर उनीहरूले मागेको हामी चाहन्छौ भनेर हामी पाउँछौ। मत्ती 12:38 लेखिएको छ, जो मत्ती येशू सँगसँगै हिँड्थे उनले लेख्छन्, तब शास्त्री र फरिसीहरू मध्ये कुनै कुनैले उहाँलाई भने, गुरुज्यू, हामी तपाईँबाट एउटा चिन्ह हेर्न चाहन्छौ। जवाफमा येशूले जवाफ दिनुभयो, दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ, तर यस पुस्तालाई योना अगम वक्ताको चिन्ह बाहेक अरू चिन्ह दिइने छैन, योना अगम वक्ता, किनकि जसरी योना ठूलो माछाको पेटभित्र 3 दिन र 3 रात थिए, त्यसरी नै मानिसको पुत्र पनि पृथ्वीको गर्भमा 3 दिन र 3 रात रहनेछ भनेर येशूले यसरी आफ्नो चिन्ह दिने कुराहरू बताउनु भयो। यो चिन्ह आफैमा पर्याप्त थियो। योना तीन दिन र तीन रात विशाल माछाको पेटभित्र हुनुको अर्थ के थियो भन्दा उनी जब माछाको पेटभित्र बसे उनी तीन दिनपछि बाहिर निस्किएका थिए। यो एउटा सांकेतिक रूप थियो प्रभु येशु ख्रिस्टको। अनि ठिक त्यसै गरी येशु पनि क्रुसमा मर्नुभयो, सबै मानिसको पाप र अधर्मलाई बोकेर रगत पकाउनु भयो र उहाँको मृत्युपछि तीन दिनसम्म उहाँ चिहानमा राखिनु भयो र तेस्रो दिन उहाँ सखारै चिहानबाट जीवितै पुनरुत्थान भएर बाहिर निस्कनु भयो। श्रोता, यो नै ब्रह्माण्डमा सबैभन्दा ठूलो चमत्कार हो। जो व्यक्ति तीन दिनसम्म मरेर चिहानमा गाडिएर अब उसको शरीरको सडन हुन सुरु हुने बेलामा ऊ फेरि त्यही शरीरमा अर्को शक्तिको रूपमा ऊ निको भएर चिहानबाट बाहिर निस्किनु पक्कै पनि अलौकिक कुरा हो र यही चिन्ह हो जो आजसम्म ब्रह्माण्डमा म सिद्ध हुँ, म मोक्षदायी हुँ भन्नेहरूले देखाउन खोजेका तर नसकेको। श्रोता, आजसम्म ठूला ठूला सन्त महन्तहरू, ठूला ठूला व्यक्तित्वहरू जसले आफूलाई महुँ भने तिनीहरूको हड्डी आज पनि चिहानमै छ, तिनीहरूको शरीर गलिसकेको छ, तिनीहरूको देह माटोमा मिलिसकेको छ। चिहानबाट बाहिर निस्कने त दूरको कुरा, उनीहरूको अस्तित्व आकाश मुनि यत्नपूर्वक खोज्दा पनि भेटिँदैन। तर येशु ख्रिस्ट जसको हाडहरू चिहानमा कुहिएन, चढन हुन सुरु हुने दिनमै उहाँले मृत्युलाई जितेर बाहिर निस्कनु भयो र आफूलाई 500 जना भन्दा बढी मानिसहरूको सामु जीवित प्रस्तुत गर्नुभयो र तिनै व्यक्तिहरूको सामनेबाट उहाँ स्वर्ग लगिनु भयो र स्वर्ग दूतहरूद्वारा उनीहरूलाई यसरी गवाही दिए कि जुन येशु तिमीहरूले स्वर्ग लगिँदै गरेका देखेका छौ यिनै येशु बादलको सवारीमा फेरि आउनुहुनेछ। प्रेरित 1:9-10 हामी देख्न सक्छौ। श्रोता, यो ब्रह्माण्डमा हुने सबै चमत्कारहरू मध्ये सबभन्दा ठूलो चमत्कार हो। अब जसले यो चमत्कारलाई विश्वास गर्छ अब उसलाई अर्को कुनै चिन्हको आवश्यकता पर्दैन येशूलाई विश्वास गर्नको निम्ति। तर जो अहंकारले घमण्डले पूर्ण रूपले भरिएर जसको समझ शक्ति पूर्ण रूपले अन्धो भएको छ, जसले कुरा बुझ्दैन, त्यो व्यक्तिले चाहिँ यो चमत्कार अथवा योभन्दा ठूलो चमत्कार हजारौं पटक देखाए पनि उसले विश्वास गर्दैन। यहाँ सदुकी र फरिसीहरू त्यस्तै गर्दैछन्। उनीहरूलाई प्रशस्त चमत्कार देखाइएको थियो तर उनीहरूले येशूलाई अझै चमत्कार देखाउनु भन्दै हुनुहुन्छ। परिणामस्वरूप येशूले ती व्यक्तिहरूलाई व्यभिचारी पुस्ता भन्नुभयो। व्यभिचारी, यस्तो व्यभिचारी जो आत्मिक व्यभिचार गर्दछन्, यो देवता पनि ठिक, त्यो पनि ठिक, त्यो पनि ठिक, त्यो पनि ठिक भन्दै सबैतिर लाग्छन्, त्यस्ता व्यक्तिहरूलाई उहाँले आत्मिक व्यभिचार भन्नुहुन्छ र उहाँले आफ्नो उपस्थिति पनि हटाउनुहुन्छ। 13 मर्कुस 8:13 भनिएको छ, अनि तिनीहरूलाई छोडी उहाँ फेरि डुङ्गामा चढेर पारिपट्टि जानुभयो। यसको अर्थ येशु ख्रिस्टसँग जो ईश्वरीय उपस्थिति थियो त्यो संगति ती फरिसीहरूसँग टुटेको हामी पाउँदछौ। ती अहंकारीहरूसँग परमेश्वरको उपस्थिति हटेको हामी पाउँदछौ। उहाँले छोडेर जानुभएको कुरा हामी पाउँदछौ। यदि तपाईँ हामीसँग पनि यस्तै प्रकारका घमण्ड छ, सायद येशूको कुनै चमत्कार भयो भने म विश्वास गर्छु, सायद येशूले कुनै आश्चर्य कर्म गर्नुभयो भने म विश्वास गर्छु भनेर जसले येशूलाई बारम्बार चमत्कारको अपेक्षा राखेर परीक्षा गर्दछ, त्यो व्यक्तिसँग उहाँको उपस्थिति हटेर जानेछ भन्ने कुरा हामी यहाँ सिक्न सक्छौ। श्रोता, यदि आज तपाईँ यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ र यो कार्यक्रमलाई सुनिसकेपछि फेरि पनि तपाईँ अर्को चमत्कारको अपेक्षा गर्नुहुन्छ भने तपाईँले येशूलाई जीवनमा विश्वास गर्न सक्नुहुने छैन र जब तपाईँले येशूलाई विश्वास गर्न सक्नुहुन्न तपाईँ परमेश्वरको उपस्थितिबाट सदाको लागि निकालिनुहुनेछ। तपाईँको यो शरीर पछि र शरीरको शेष पछि पनि तपाईँको आत्मा परमेश्वरको उपस्थितिमा जान पाउने छैन। सदाको लागि तपाईँको आत्मा परमेश्वरको उपस्थितिदेखि टाढा फ्याँकिनेछ, जहाँ दियाबलस र त्यसका सेनाहरू हुन्छन्, जसलाई सिधा अर्थमा भन्नुपर्दा नर। तसर्थ तपाईँ के चाहनुहुन्छ? यदि तपाईँ आफ्नो जीवनमा, आफ्नो अनन्त जीवनमा यस्ता दुर्दशा नआएको चाहनुहुन्छ भने अब यीशु ख्रीष्टले 14 पददेखि तल भन्नुभएको दृष्टान्तलाई याद गर्नुहोस्। 14 पददेखि तल यीशुले भन्नुहुन्छ, चेलाहरूले साथमा रोटी बोक्न बिर्सेका थिए र डुङ्गामा तिनीहरूसँग एउटै मात्र रोटी थियो। यीशुले चेलाहरूलाई यसो भनेर चेतावनी दिनुभयो, तिमीहरू फरिसीहरूको खमीर र हेरोदको खमीरदेखि सतर्क रहो। तर तिनीहरूका साथमा रोटी नभएकोले यीशुले यसो भन्नुभएको हो भने तिनीहरूले आपसमा बहस गर्न लागे। यीशुले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरूसित रोटी छैन भने किन तिमीहरू बहस गर्छौ? के तिमीहरू अझै पनि देख्दैनौ वा बुझ्दैनौ कि तिमीहरूको मन कठोर भएको छ? 18 पद, आँखा भए तापनि कि तिमीहरू देख्दैनौ, कान भए तापनि कि तिमीहरू सुन्दैनौ, कि तिमीहरूलाई याद छैन जब मैले 5 रोटीले 5,000लाई बीचमा भाँचे थिए तब कति डाला टुक्रा टाक्रे तिमीहरूले उठाएका थियौ? तिनीहरूले जवाफ दिए, 12 डाला। अनि जब 7 रोटीले 4,000को बीचमा मैले भाँचेको थिएँ तब कति डाला भरि टुक्रा टाक्रे तिमीहरूले उठाएका थियौ? तिनीहरूले उहाँलाई भने, 7। र उहाँले तिनीहरूलाई भन्नुभयो, तब के तिमीहरू अझै बुझ्दैनौ? यहाँ यीशुले भन्नुभएको सदुकी र फरिसीहरूको खमीर वास्तवमा जौको पिठाको रोटी थिएन, न त गहुँको पिठाको आँटाको रोटी थियो। तर सदुकी र फरिसी र हेरोदीहरूको जस्तो घमण्डी र अहंकारी सोचबाट टाढा रहनको लागि उहाँले पूर्ण रूपले चेतावनी दिनुभएको थियो। अर्थात् यदि तपाईँ उद्धार र मुक्ति चाहनुहुन्छ भने अहंकारी मानिसहरूबाट तपाईँ टाढा रहनुहोस् र आफ्नो अहंकारलाई त्याग्नुहोस्। ती व्यक्तिहरूसँग संगत गर्नुभयो जसले आफूलाई ज्ञानी भन्छन् र घमण्ड गर्छन्। यदि तपाईँ त्यससँग संगति गर्नुभयो भने तपाईँ पनि घमण्डी हुनुहुनेछ र तपाईँ उद्धार र मुक्तिदेखि पर हुनुहुनेछ। पहिलो कोरिन्थी 5:6 पावलले भन्दछन्, तिमीहरूको घमण्ड ठिक होइन, अलिकता खमिराले जम्मै ढिकालाई खमिरा बनाइहाल्छ भन्ने के तिमीहरूलाई थाहा छैन? यहाँ प्रेरित पावलले घमण्डलाई खमिरसँग तुलना गर्दछन् र यता यीशुले पनि हेरोद र सदुकी र फरिसी अनि हेरोदीहरूको घमण्डलाई खमिरको संज्ञा दिनुभएको हामी पाउँदछौँ। लुका 12:1 यसो भनेर स्पष्ट पार्नुभयो, यसै बीच जब हजारौंको भीड़मा जम्मा भयो यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, तिमीहरू फरिसीहरूको खमिरादेखि होसियार बस, त्यो खमिर तिनीहरूको कपटपूर्ण आचरण हो। श्रोता, खमिर जसले घमण्डी आचरण गर्छ त्यो नै खमिर हो जसले हाम्रो सम्पूर्ण चरित्रलाई नाश गर्छ र परमेश्वरको निम्ति अयोग्य बनाइदिन्छ। मत्ती 14:1 यीशुले गर्नुभएको कुराहरू यहाँका शासक हेरोदले यीशुको कृति सुने र सुनिसकेपछि यीशुलाई परीक्षा गर्ने उनको विचार थियो। अनि मर्कुश 12:13 यहाँ लेखिएको छ, पछिबाट उहाँलाई कुरामा फसाउन भनेर तिनीहरूले फरिसी र हेरोदी मध्ये कोही व्यक्तिहरूलाई उहाँ कहाँ पठाए भनेर भनिएको छ। अर्थात् सदुकी र फरिसीहरूको घमण्डले यीशुलाई फसाउने प्रबल चाहना गर्दथ्यो र आज यस्ता अहंकारी व्यक्तिहरूले तपाईँ हाम्रा सोझा मन भएका मानिसहरूलाई कुरामा फसाएर विनाशको बाटोमा डोर्याउने षड्यन्त्र रच्नेछन्। त्यही कारण यीशुले यो खण्ड मार्फत तपाईँ र हामीलाई चेतावनी दिनुहुन्छ, अहंकारी मानिसहरूबाट टाढा रहन। श्रोता, तर यहाँ कुरो चेलाहरूले अर्कै बुझे अनि हामीले पनि सायद यी कुराहरू प्रभु यीशुका वचनहरूलाई कसरी बुझ्छौ भन्ने कुरा आउँछ। यसैया 6:9 यसरी उल्लेख गरिएको छ, उहाँले मलाई भन्नुभयो, जाऊ गएर यी मानिसहरूलाई भन, तिमीहरू सुन्न त सुन्छौ तर बुझ्दैनौ, तिमीहरू देख्न त देख्छौ तर थाहा पाउँदैनौ। यहाँ चेलाहरूको जीवनमा यही कुरा चरितार्थ भएको थियो। उनीहरूले यीशुलाई देखे, यीशुलाई छोए र यीशुलाई सुने तर पनि बुझेनन्। यसैया 6:10 यी मानिसहरूको हृदय कठोर र तिनीहरूको कान नसुन्ने पार र तिनीहरूको आँखा बन्द गरिदेऊ, नत्र त तिनीहरूले आफ्नो आँखाले देख्लान् र आफ्नो कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र फर्केर फेरि तिनीहरू निको होलान्। श्रोता, यो कठोरताले तपाईँ हामी हृदयको कठोरताले हाम्रो समझ शक्तिलाई अन्धो बनाउँछ। अर्थात् हाम्रो हृदयमा भएको अहंकारले हामीलाई विशुद्ध रूपले ईश्वरीय कुरा बुझ्न नसक्ने बनाउँछ। मर्कुश 6:52 स्पष्ट रूपले मर्कुशको पुस्तक का लेखक मर्कुशले भन्दछन्, किनकि तिनीहरूले रोटीको विषयमा कुरा बुझेकै थिएनन् तर तिनीहरूको हृदय कठोर भएको थियो भनेर स्पष्ट भन्दछन्। श्रोता, यसकारणले गर्दा आज यो सन्देश सुन्दै हुनुहुन्छ भने तपाईँले आफ्नो हृदयलाई कठोर नपार्नुहोस्, अब नरम पार्नुहोस्। फेरि प्रभु यीशु ख्रीष्टको कृपा परमेश्वरको अनुग्रह तपाईँले महसुस गर्न सक्नुहुन्छ अनि परमेश्वरको कामलाई तपाईँले आफ्नो आँखाले स्पष्ट देख्नुहुनेछ र आफ्नो जीवनमा महसुस गर्न सक्नुहुनेछ। श्रोता, तपाईँले परमेश्वरको महिमालाई देख्नुहुनेछ। तपाईँ के देख्न चाहनुहुन्छ अथवा के महसुस गर्न चाहनुहुन्छ, परमेश्वरको महिमा या फेरि अहंकार? श्रोता, हामीले गरेका अहंकार केही पनि होइनन्। हामी केवल परमेश्वरको महिमा खोज्ने व्यक्ति बनौं, जसको लागि ख्रीष्ट येशूलाई सम्पूर्ण नम्रतामा हामी स्वीकार गरौं र उहाँलाई आफ्नो जीवन अर्पण गरौं। यति भन्दै अब आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कुराकानी सुनेर तपाईँलाई कस्तो लाग्यो? तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भने दिन नभुल्नुहोला। जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम महिमाको वेदी, गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनामनगर, काठमाडौँ, नेपाल, र इमेल jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। अवश्य श्रोता, तपाईँको हप्ताभरिको आशिषको निम्ति एउटा वचन खण्ड छोड्दै हामी आजको कार्यक्रमबाट ओझिलिन चाहन्छौ, जुन रहेको छ मर्कुश 7:34 लेखिएको छ, अनि स्वर्गतिर हेरेर लामो श्वास लिई त्यसलाई भन्नुभयो, इफ्फाता अर्थात खोली जा, आमेन। आदरणीय श्रोता, यो हप्ता तपाईँको पनि परमेश्वरबाट समस्त शक्ति खोलिन सकेको होस् र तपाईँले पनि परमेश्वरको महिमा देख्न र सुन्न सक्ने हुनुभएको होस् भन्दै बिदा हुन्छौ। प्राविधिक कक्षबाटको प्राविधिक मित्रको साथ प्रस्तुत जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस्। अवस्थ जय मसी।
1: जय मसी। नमस्कार, म गायिका धनुषा घले, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है। अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।

नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम अस्ट्रेलियाको रेडियो रिजबाइनका साथै नेपालका विभिन्न 13 भन्दा बढ़ी रेडियो स्टेशनहरूबाट यो कार्यक्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाई हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न क्रम प्रसारण भइरहेको छ। आगामी दिनमा नेपालका अन्य थप रेडियो स्टेशनहरूबाट पनि यो कार्यक्रम चाँडै नै प्रसारण गरिने कुरा यहाँहरूलाई जानकारी गरिन्छ।

0: शुभेच्छा सल्लाह सुझाव र प्रतिक्रियाको लागि हामी कार्यक्रमको अन्तमा यहाँहरूलाई हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस दिनेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। त श्रोता, आजको कार्यक्रममा हामी बुद्धिको विषयमा हेर्नेछौ। आउनु श्रोता, बुद्धि भनेको के हो, यसका प्रकार र यसको महत्वको विषयमा पवित्र धर्मशास्त्र बाइबलमा आधारित रहेर तपाई हामीलाई विस्तृत रूपमा जानकारी दिनको लागि आज तपाई हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनुभएको छ।
1: श्रोता, यो सुसमाचार सबैका लागिमा म फेरि पनि प्रवचन साई यहाँहरूका बीचमा उपस्थित भइसकेको छु। श्रोता, यहाँहरूका बीचमा हामी सधैँ यो सुसमाचार सबैका लागि कार्यक्रम लिएर आउँछौं, किनभने यो कार्यक्रमको महत्व एक भिन्नै प्रकारको छ। जुन कुरालाई बुझ्ने मानिस एक फरक प्रकारको मानिस भन्छ, जसलाई विश्वास गर्नेलाई नयाँ जीवन पाएको मानिस भनेर भनिन्छ। श्रोता, तपाई हामीहरू लुगा लगाएर नयाँ हुन सक्छौ, नयाँ शहरमा गएर नयाँ फेसन र नयाँ चालचलनमा चलेर हामी नयाँ भएको महसुस होला, तर साँच्चै नै ईश्वरीय शास्त्रमा र पवित्र ईश्वरको दृष्टिमा हामी नयाँ कसरी हुन्छौ त भन्ने कुरा अझै महत्वपूर्ण छ। तपाईँलाई हामीहरू यो धरतीमा विभिन्न प्रकारका जीवन जिइरहेका छौं। नेताहरूले आफ्नो जीवन जिइरहेका हुन्छन्, राजाहरूले आफ्नो जीवन जिइरहेका हुन्छन्, ज्ञानी बुद्धिमानहरूले आफ्नो जीवन जिइरहेका हुन्छन्, धार्मिक गुरूहरूले आफ्नो जीवन जिइरहेका हुन्छन्, तर पवित्र शास्त्र बाइबल अनुसार अथवा एकमात्र पवित्रहरूका गुरू प्रभु येशु ख्रीष्ट सर्वशक्तिमान परमेश्वर भएर पनि जो यो धरतीमा आउनुभयो र उहाँको दृष्टिमा नयाँ जीवन भनेको के हो त, र नयाँ जीवन जिउने मानिसहरू कसरी त्यो खुट्किलोमा पुग्न सक्छन् त, यो बारे पवित्र धर्मशास्त्र बाइबलले के भन्छ त। श्रोता, खास गरी हामीहरूसँग धेरै प्रकारका ज्ञान बुद्धिहरू छन् भन्ने सोच तपाईँ हाम्रो हुन्छ, तर पवित्र धर्मशास्त्र बाइबलमा हामीहरूसँग कति प्रकारका बुद्धि हुन्छन् त भन्छ त भने, यस पवित्र धर्मशास्त्र बाइबलको एउटा पवित्र पुस्तक छ, याकुबको पुस्तक, त्यो 3:13-18 दुई प्रकारका बुद्धिको विषयमा यसरी भन्दछ। तिमीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। तर यदि तिमीहरूका हृदयमा कटु ईर्षा र स्वार्थी अभिलाषा छन् भने यी कुरामा अभिमान नगर र सत्यलाई झुटा नबनाओ। यो बुद्धि स्वर्गबाट आउने बुद्धि होइन, तर यो त सांसारिक, अनात्मिक र सैतानिक हो, किनकि जहाँ डाहा र स्वार्थपूर्ण अभिलाषा हुन्छ त्यहाँ भाँड भैलो र हरेक किसिमको भ्रष्ट काम हुन्छ। तर जुन बुद्धि स्वर्गबाट आउँछ त्यो पहिले शुद्ध हुन्छ, तब त्यो शान्ति कोमल, विचारशील, कृपापूर्ण र असल फलले भरिएको, पक्षपात रहित र कपट रहित हुन्छ। शान्ति कायम राख्नेहरूले शान्तिमा छर्छन् र तिनीहरूले धार्मिकताको फसल बटुल्छन्। आदरणीय श्रोता, यो पवित्र धर्मशास्त्र बाइबलमा परमेश्वरको पवित्र आत्माको शक्तिद्वारा आएका वाणीहरू हुन्। हामीले पढ्दा सामान्य लाग्न सक्छ या धेरै बुझेका मानिसहरू, ज्ञानी मानिसहरूले सुन्दा यसलाई एकदमै गहिरो पनि महसुस हुन सक्छ। श्रोता, हामीहरूमा पवित्र आत्माको छुवाई छ भने पक्कै पनि हामीले यो वचन एक गम्भीर प्रकारको र साह्रै गहिरो कुरा छ भन्ने सुनेर बुझ्यौंला। यसमा हामीले हेर्यौं 13 अथवा अहिले पढेको पवित्र धर्मशास्त्र बाइबलको एक अंशमा 13 भनेको छ, तिमीहरू मध्ये बुद्धिमान र ज्ञानी को छ? आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाओस्। भनेको मतलब बुद्धिमान मानिस त्यो हो जसले आफ्नो असल जीवनद्वारा बुद्धिको नम्रतामा त्यसले आफ्ना कामहरू देखाउँछ, अथवा आफ्नो जीवनमा भएका सम्पूर्ण बुद्धिहरूलाई एउटा विवेकपूर्ण तरिकाले नम्रताका साथमा झुकेर आफैलाई केही हुँ भनेर नसोचेर अरूभन्दा होचिने प्रयास गरेर अरूलाई उचाल्ने काम, आफैलाई केही हुँ भनेर नठान्ने विचार हृदयबाट नै स्वभावैले त्यस्तो क्रियाकलाप चलाओस् र त्यस्तो मानिसलाई बुद्धिमान मानिस भनेर बाइबलले भन्दछ। तर यदि कोही मानिसको हृदयमा कटु ईर्षा र स्वार्थी अभिलाषा छ भने त्यस्तो बुद्धि स्वर्गबाटको होइन भनेर तल भनिएको छ। त्यसो भए हामीले बुझ्यौं बुद्धि दुई प्रकारका हुन्छन्। एक प्रकारको बुद्धि स्वर्गीय परमेश्वरको आत्माको अगुवाईमा अथवा स्वर्गीय बुद्धि हुन्छ भने अर्को यस

संसारिक ज्ञान बुद्धि र संसारिक पनलाई केही जानेर र संसारिक पन मिसिएको संसारिक पनद्वारा भरिएको बुद्धि भनेर बुझिन्छ। आदरणीय श्रोता, संसारिक बुद्धिमा यहाँ भनेको छ कटु ईर्षा र स्वार्थी अभिलाषाहरू हुन्छन्। आज हाम्रो देश या कुनै पनि अरू देशहरूमा हेरौं, ठूला ठूला मानिसहरू जसका चौकीदार, जसका सेक्युरिटी देशका अंगरक्षक आर्मी प्रहरीहरूले दिएका हुन्छन् र तिनीहरू बीचमा पनि, तिनीहरूकै हृदयमा पनि कति ठूलो रिस, ईर्षा, डाहा छ जसले अर्काको कुरा काट्ने र अर्काको खिल्ली गर्ने जीवनी जीरहेको हामी देख्दछौ। यति मात्र होइन, घुसपैठहरू, विभिन्न अवैध धन सम्पत्तिहरू लिएर जनताको पसिना, देश विकासको पैसा, हरेक प्रकारका दुखी गरीबहरूलाई राहतको लागि आएको धन सम्पत्ति माथि समेत उनीहरूले आफ्नो आँखा गाडेको हामीले देखेका छौं। आदरणीय श्रोता, सबै मानिस यसो नहोलान्, तर 100% मानिस यस्तै छन् भनेर हामी भन्न सक्छौ, किन त भने साँचो हृदयले सेवा गर्ने मानिसहरू एकदमै विरलै छन्, जसको हृदयमा आएको बुद्धिहरू स्वर्गीय राज्यबाट आएको हुन्छ अथवा परमेश्वरको अनुग्रहमा आएको हुन्छ। अब यसो हो भने पवित्र धर्मशास्त्र बाइबलले दिएको ज्ञान बुद्धि अथवा स्वर्गबाट आएको बुद्धिलाई हामीले मान्यता दिएनौ भने हाम्रो देश र समाज र हाम्रो सम्पूर्ण सांस्कृतिक, राजनीतिक र धार्मिक पक्षलाई हामी सुधार्न सक्दैनौ भन्ने कुरा यो अध्यायबाट प्रष्टै हामी देख्दछौ। अब त्यसो भए तपाईँ हामीमा कुन बुद्धि हुन आवश्यक छ? स्वर्गीय बुद्धि। तपाईँ हाम्रो हरेकको हृदयमा यही आउँछ, म बिना स्वार्थ प्रेम गर्न चाहन्छु, घुसपैठ लिन चाहन्न, धन पैसाको लोभमा आफैलाई बिक्री गर्न चाहन्न र हामीहरू भनेका धन पैसा भन्दा, विश्वको सम्पूर्ण सम्पत्ति भन्दा पनि हामीहरू धेरै मूल्यवान छौ। ईश्वरले हामीलाई आफ्ना छोरा छोरी भनेर यो धरतीलाई, संसारलाई आफ्नो वशमा पारेर सञ्चालन गर भनेर उहाँले हामीलाई यो धरतीमा सृजिनु भएको छ र हामी यस्तो धन पैसामा र संसारको सृष्टिका अन्य कुनै पनि थोकमा बिक्री हुँदैनौ, म आफ्नो महत्व आफै राख्छु भनेर हामी अठोट गर्नुपर्छ र त्यसको ज्ञानमा हामी तैरिनुपर्छ। त्यो ज्ञानलाई हामीले अध्ययन गर्नुपर्छ। त्यो गर्यौं भने हामी मानवत्वको सार्थक हुनेछ र हामीहरू यो धरतीमा आएको उद्देश्य पूरा हुनेछ। श्रोता, तपाईँ हामीहरू विभिन्न ईश्वरीय उद्देश्यका साथ जन्म पाएका हुन्छौ, तर संसारिक बुद्धि जो लोभ, ईर्षा, डाहा, वैवनस्यता, व्यभिचार, यस्ता विभिन्न प्रकारका नराम्रा सोच विचारले भरिँदै हामी संसारिक पनमा जान्छौ, यसलाई बाइबलले भन्छ संसारिक जीवन अथवा सैतानिक जीवन। तपाईँ हामीहरूले यसरी रिस, डाहा, ईर्षा, वैमनस्यताको हृदय र जीवनी जिरेका छौ भने तपाईँ हामीले आफैलाई मेरो जीवन त सैतानिक जीवन छ भनेर भन्दा हुन्छ। यो बाइबलले संज्ञा दिइसकेको छ। हामी नुहाई धुवाई गरेर मात्र पवित्र जीवन जिएको भन्न सक्दैनौ, सेता लुगा लगाएर मात्रै पवित्र जीवन जिएको भन्न सक्दैनौ, अथवा राता या पहेँला लुगा लगाएर मात्र हामी पवित्र जीवन जिएको भन्न सक्दैनौ र हामीहरू कुनै कपडा नलगाएर हामी साधु बन्दैमा नयाँ र पवित्र जीवन भनेर भन्न सक्दैनौ। आदरणीय श्रोता, संसारका धन सम्पत्ति र संसारका अंग प्रदर्शनले हामीहरू कहिल्यै पनि ईश्वरका मन पर्ने छोराछोरी हुन सक्दैनौ, बरु शैतानका मन पर्ने मानिसहरू हुन सक्छौ। त्यसैले तपाईँ र हामीलाई जन्म दिनुहुने एक मात्र महान र अति पवित्र परमेश्वर हुनुहुन्छ, जसले तपाईँ हामीलाई सभ्य र स्वाभाविक र एउटा उदाहरणीय भएको चाहनुहुन्छ। आदरणीय श्रोता, त्यो जीवन कसरी पाउने भन्ने कुरा बाइबलको वाणीले भनिसक्यो। हामीलाई स्वर्गीय बुद्धिको आवश्यक पर्छ। स्वर्गीय बुद्धि कहाँबाट पाइन्छ? परमेश्वरको पवित्र आत्माको प्रेरणाद्वारा यो धरतीमा मानवको हातमा आइपुगेको पवित्र धर्मशास्त्र बाइबल पाठ गरेर र यसलाई पछ्याएर नै हुन्छ। श्रोता, तपाईँ हामीहरूलाई नमजा लाग्ला, तपाईँ हामीलाई बाइबल समान्न अप्ठ्यारो लाग्ला, तपाईँ हामीलाई बाइबल पढ्न असजिलो लाग्ला, पढे पनि नबुझिए जस्तो लाग्ला, तपाईँ हामी प्रार्थना गरौं, सृष्टिकर्ता परमधाममा हुनुहुने एक मात्र ईश्वरको आत्माको अभिषेक हामी लिऊ, तब त्यो शास्त्र बुझ्नेछौ र
वास्तविक जीवन के हो, वास्तविक बुद्धि के हो, यो संसार के हो, संसारको जीवन के हो, हामी प्रष्टै बुझ्नेछौ। आदरणीय श्रोता, यी कुराहरू धेरै छन्। तपाईँ हामीहरू यो धरतीमा रहन्जेल हामीले यी कुराहरूको अध्ययन गर्नुपर्छ, यसको लागि प्रार्थना गर्नुपर्छ। परमेश्वरले तपाईँ हामीलाई त्यो बुझ्ने र जान्ने शक्ति दिनुभएको होस्। यो जान्ने र बुझ्ने तपाईँ हाम्रो आफ्नै क्षमता छैन, यो कुरालाई विश्वास गर्नुहोस्। आदरणीय श्रोता, यी कुराहरू हामी अझै थप भन्ने नै छौ, सुन्ने नै छौ। अहिलेको लागि हामी एउटा सुन्नेछौ भजन, जसले ईश्वरको महिमा गर्नेछ र तपाईँ हामीहरू पनि शाब्दिक ज्ञानहरू र मनोरञ्जन लिनेछौ।

0: एउटा पवित्र धर्मशास्त्र बाइबल पढ्यौं हामीले केही समय अगाडि। हामी बुद्धिमान र समझदार छौं भनेर भन्छौं भने हामी परमेश्वर अथवा स्वर्गीय बुद्धि प्राप्त गरौं, र यो स्वर्गीय बुद्धि प्राप्त कसरी हुन्छ र भएको कसरी थाहा पाउँछौं भने हामी त्यसको प्रमाण र फल देखाउनु पर्छ। हामीले यदि स्वर्गीय बुद्धिको अथवा पवित्रताको अथवा असल जीवनको एउटा उदाहरणीय जीवनको प्रमाण हामीले देखायौं भने हामीलाई स्वर्गीय जीवन, स्वर्गीय शक्ति, स्वर्गीय बुद्धि हामीसँग छ भन्ने कुरा हामी जान्नु पर्दछ। हामीसँग विश्वास छ भन्छौं भने हामीले त्यो विश्वास बाहिर देखाउनु पर्छ, र देखाउन त देखाउने, त्यसलाई कसरी देखाउने? हाम्रो असल जीवनद्वारा हामीले देखाउनु पर्छ, अथवा हाम्रा असल कामहरूद्वारा हामीले देखाउनु पर्छ। हाम्रो शिक्षा, हाम्रो प्रचार, हाम्रो जे काम भए पनि त्यो बुद्धिको नम्रतामा गर्नुपर्छ। बुद्धि दुई किसिमका भएको हामीले हेर्यौं, परमेश्वरको र मानिसको, अथवा स्वर्गको र पृथ्वीको। परमेश्वरको बुद्धिले नम्रता पैदा गर्दछ, मानिसको बुद्धिले अभिमान र अहंकार, घमण्ड अथवा कटु ईर्ष्या र स्वार्थी र अभिलाषा पैदा गर्दछ, जुन कुरा हामीले पद 14 हेर्यौं। जोसँग मानिसको बुद्धि छ अथवा संसारको बुद्धि छ, त्यसले म परमेश्वरको काम गर्दैछु भनेर घमण्ड त गर्छ, तर वास्तवमा त्यसले आफैलाई फाइदा दिने काम मात्र गरेको हुन्छ, आफ्नै स्वार्थ पूर्ति हुने काम मात्रै गरेको हुन्छ। त्यो कुरा त्यसले इन्कार गर्नु हुँदैन, नत्र भने त्यसले सत्यतालाई झुटा बनाउनेछ। त्यो कुरा सहर्ष त्यो व्यक्तिले स्वीकार्नु पर्दछ। जसरी पानी चाखेर हामी मूललाई चिन्न सक्छौ, यसरी त्यसको फल चाखेर हामी मानिसको बुद्धि चिन्न सक्छौ। आत्मिक वा स्वर्गीय बुद्धिको फल नम्रता हो, सांसारिक वा स्वाभाविक बुद्धिको फल ईर्ष्या र स्वार्थी अभिलाषा हो। यस्तो बुद्धिलाई शैतान तर्फबाटको बुद्धि हो भनेर भन्न सकिन्छ, जो संसारको शासक हो, जुन कुरा युहन्ना भन्ने पुस्तकको 16:11 पदमा यो कुरा दिएको छ। आदरणीय श्रोता वृन्द, हामीहरूका बीचमा र मण्डलीमा हुने फुट अथवा गाउँ टोलमा हुने फुट, झै झगडा र भ्रष्ट कामहरू के कारणले उठ्छन् त? सबैभन्दा मुख्य कारण चाहिँ ईर्ष्या र स्वार्थी अभिलाषाहरू हुन्। साधारण भाइहरूमा अथवा साधारण मानिसहरूमा मात्र होइन, तर अगुवाहरूमा, नेताहरूमा, ठूला ठूला राजाहरूमा र ठूला ठूला ज्ञानी बुद्धिमानहरूमा पनि यस्तो घटना घटेको पाइन्छ। हामी विश्वास गर्नेहरू हरेकले आफैलाई जाँच्नु पर्दछ, अथवा पवित्र धर्मशास्त्र बाइबलको शिक्षा जान्न र बुझ्न चाहनेहरू हरेकले यो कुरा जान्नु पर्यो कि हामीले आफूले आफैलाई हर पल हर सेकेन्ड जाँच्दै जाउँ, हामीले आफूले आफैलाई बुझ्दै जाउँ कि कस्तो छु र के गरिरहेको छु। श्रोता, स्वार्थबाट आएको बुद्धि परमेश्वरको बुद्धि होइन, र स्वर्गबाट आएको बुद्धि चाहिँ परमेश्वरको बुद्धि हो, अथवा इमानदार र निस्वार्थ बुद्धि चाहिँ स्वर्गबाट आएको हो। हामीले परमेश्वरसँग यो बुद्धि माग्नु पर्छ भनेर यही याकुब भन्ने पुस्तकको 1:5 लेखिएको छ। स्वर्गबाटको बुद्धि कस्तो छ, हामीले कसरी चिन्ने त? पहिलो, त्यो शुद्ध अथवा पवित्र हुन्छ, किनभने परमेश्वर पवित्र हुनुहुन्छ। शुद्धता चाहिँ सबभन्दा पहिलो आवश्यक कुरा हुन्छ। हामी मानिसहरूमा शुद्धता र पवित्रता हुनु अति आवश्यक हो, यो ईश्वरीय चिन्ह हो। यदि हाम्रो बुद्धि शुद्ध वा पवित्र छैन भने त्यसबाट मिलाप र अरू बढ़िया फलहरू आउन सक्दैनन्, अथवा अर्को अर्थमा भन्नुपर्दा परमेश्वरबाटको स्थायी आशिष आउन सक्दैन। दोस्रो कुरा, स्वर्गबाट आएको बुद्धि शान्तिप्रिय हुन्छ। बुद्धिमान मानिसले झगडा गर्दैन, त्यो सुन्नलाई छोटो र बोल्नलाई ढिलो हुन्छ, जुन याकुब 1:19 लेखेको छ। त्यो चाहिँ शान्ति हुने कुराको पछि लाग्छ, जुन रोमी भन्ने पुस्तकको 14:19 हामी यो पाउँदछौ। बुद्धिमान मानिस कोमल हुन्छ, त्यसले अरूको वास्ता गर्छ, त्यो चाहिँ दुःख दिने कुनै शब्द बोल्दैन। अरू मानिसहरू कडा स्वभावले सिकाउँछन् र वाद विवाद गर्दछन्, त्यस्ताहरू विवादमा जित्ने मनतिर मात्र लागेका हुन्छन्। निर्बुद्धि मानिसले विवादमा विजय पाउँछ, तर आफ्नो साथीलाई हराउँछ। बुद्धिमान मानिस त्यस्तो हुँदैन, यो बुद्धि चाहिँ स्वर्गीय बुद्धिको कुरा गर्दैछु। आदरणीय श्रोता, बुद्धिमान मानिस विचारशील वा एक अर्काको अधीनमा रहने हुन्छ, र हुकुम गर्ने मात्र होइन आफै पनि एउटा सेवकको नमुना बनेको हुन्छ, जुन कुरा एफेसी 5:21 हामी पाउँदछौ। त्यसले अरूलाई अधीनमा राख्न खोज्दैन, त्यो अरूका विचार र इच्छाहरूतिर हेर्छ। बुद्धिमान मानिस कृपा पूर्ण हुन्छ, त्यसले अर्काको इन्साफ गर्दैन, त्यो अर्कालाई क्षमा गर्न सधैँ तयार हुन्छ। त्यो कसैसँग बदला लिँदैन र लिने त्यसको योजना पनि हुँदैन। उसले परमेश्वरलाई नै उहाँले नै बदला लिनुहुन्छ भन्ने कुरामा विश्वास गर्दछ र ऊ सहेर र बरू त्यस्ता गल्ती गर्ने मानिसहरूको निम्ति प्रार्थना गरेर रहँदछ। बुद्धिमान मानिस असल फल अथवा पवित्र आत्माका फलहरूले भरिएको हुन्छ, जुन कुरा गलाती 5:22-23 हामी पाउँदछौ। त्यो पक्षपात रहित हुन्छ जसले कसैको पक्ष लिँदैन, अनि आखिरमा बुद्धिमान मानिस कपट रहित हुन्छ। त्यो विश्वास योग्य हुन्छ, आफ्नो फाइदा पाउनका निम्ति त्यसले कसैलाई धोका दिँदैन। त्यो सधैँ प्रेममा सत्य बोल्छ, जुन कुराहरू एफिसी 4:15 हामी प्रष्ट पाउँदछौ। के हाम्रो बुद्धि र हाम्रो बोली कपट रहित छ? यो चाहिँ एउटा गहिरो प्रश्न हो। समय समयमा हामी एक अर्कासँग सोझो गरेर बोल्दैनौ, हामी केही कुरा लुकाउँछौ। हाम्रो बोली बाङ्गो हुन्छ, शब्द त मीठा छन् तर हाम्रो विचार र अर्थ मीठा छैन। सायद हामी खास झुट बोल्दैनौ, यो पाप हो भन्ने सबैलाई थाहा छ, तर हामी आपसमा पूरा सत्य बोल्दैनौ। स्वर्गबाट आएको बुद्धि सधैँ बिना कपट पूरा सत्य बोल्दछ, त्यसमा कुनै पनि चलाखीपन र कपट र छल हुँदैन, जसलाई स्वर्गबाट आएको बुद्धि भनिन्छ। तर विभिन्न प्रकारका छल कपट र आइडियाहरू लगाएर जित्ने प्रयास गरेका जुन बुद्धिहरू हुन्छन्, यिनीहरू धरतीबाट आएको हुने रहेछन् भन्ने कुरा हामी सहजै स्वीकार्न सक्छौ। शान्ति कायम राख्नेहरू बुद्धिमान हुन्छन्, तिनीहरूसँग स्वर्गबाट आएको बुद्धि छ, तिनीहरू धार्मिकताको फसल बटुल्छन्, तिनीहरूले धार्मिकताको बाली कार्नेसन भनेर गलाती 6:7 हामी पाउँदछौ। शान्ति कायम राख्नेहरूले आफ्नो जिब्रोलाई अधीनमा राख्न सिकेका हुन्छन् भनेर पनि हामी सिक्दछौ। स्वर्गीय बुद्धि त्यो हो कि मैले झै झगडाएर यसलाई ठूलो रूप नलिनलाई सबभन्दा पहिलो कुरा मैले मेरो जिब्रोलाई कन्ट्रोल राख्नुपर्छ, मैले मेरो मुखलाई सटअप गर्नुपर्छ, चुपचाप राख्नुपर्छ, र हाम्रो हृदयलाई ठूलो समुद्र जस्तै ती आएका गाली र बेइज्जतहरू सहन सक्ने दिल बनाउनुपर्छ। यसको लागि जो कोहीले सक्दैनन्, जसमा पवित्र आत्मा परमेश्वर स्वर्गीय उपस्थिति हाम्रो हृदयमा हुन्छ र त्यसमा यो हृदय आउँछ र त्यसलाई ईश्वरीय डर भएमा रहोस् भन्ने इच्छा परमेश्वरको हुन्छ र त्यसमा सहायता गर्न उहाँ चाहनुहुन्छ। र शान्ति कायम राख्नेहरूले आफ्ना जिब्रोलाई अधीनमा राख्न सिकेको हुनुपर्छ, यो अति आवश्यक छ। हाम्रो जिब्रो भनेको यो शरीरको आगो हो, यसले चाहे भने एकैछिन आगो जलाइदिन्छ, डराएर खरानी बनाइदिन्छ, जसरी सुखेको वनलाई लागेको आगोले जलाउँछ। त्यसैले आदरणीय श्रोता, तपाईँ हामीहरू एउटा मानिस हौ, भ्लादिमिर प्राणी हौ, हामीहरूले यो धरतीका साना तिना कुराहरूमा सोच गर्नु र यसैको निम्ति योजना गर्नु भन्दा पनि मृत्यु पछि हाम्रो आत्माको अन्त्य कहाँ हुन्छ, यसको बारेमा धर्मशास्त्र र विभिन्न ज्ञान विज्ञानका कुराहरू पढेर हामीहरू यसलाई पछ्याउन सिकौं। आदरणीय श्रोता, म खुलेर भन्छु, यदि तपाईँ र हामी खुलेर र धन्यवादीका साथ परमपिता परमेश्वरको अगाडि येशु मसीहको नाममा गएनौं भने हाम्रो जीवनमा गरेका परिश्रमहरू व्यर्थ हुनेछन्, हामीहरूले गरेका धर्म कर्महरू व्यर्थ हुनेछन्। किन त भने जति परिश्रम गरे पनि, जति धर्म कर्म गरे पनि, हामीले जानी नजानी गरेका भूल गल्ती र अधर्म मेटिएका छैनन् भने, अझै दाग छ भने हामी दाग सहित स्वर्गमा पुग्न सक्दैनौ। त्यसैले हामीलाई दाग रहित गर्नलाई, एकदमै 100% शुद्ध गर्नलाई परमेश्वरले महान योजना गर्नुभयो र यो धरतीमा कन्या मरियमबाट उहाँ जन्मिनुभयो। र आज जो जतिले उहाँमाथि विश्वास गर्छ, भरोसा गर्छ, प्रार्थना गर्छ, त्यो व्यक्ति एउटा नयाँ गरेर जन्मिँदैछ र त्यो व्यक्तिको जीवन नयाँ प्रकारको प्रस्तुति देखिँदैछ र त्यो व्यक्तिको प्रगति एउटा नयाँ मोडमा गएको हामीहरूले भेटाउँदछौं। यसैले आदरणीय श्रोता तपाईँ र मैले पनि हाम्रो जीवन एउटा नयाँ मोडमा लिनलाई हामीले स्वर्गीय बुद्धिको चाहना गरौं। जुन कुरा येशु प्रभुमा विश्वास गर्यो भने मण्डलीहरू अथवा चर्चहरूमा गएर बिस्तारै बिस्तारै धर्मशास्त्र बाइबलको क्लासहरू लियौं भने या हामीले आफैले बाइबल किनेर राख्यौं भने तपाईँ र हामीहरूले अध्ययन गर्दै येशु मसीहको नाउँमा प्रार्थना गर्दै हामी एकदमै नम्र र इमान्दार जीवन जियौं भने हामीलाई परमेश्वरले कति आशिष दिनुहुन्छ। उहाँले भन्नुहुन्छ मलाई चाखेर हेर। कसैले यसरी ठोक्वा भन्न सक्दैन, तर येशु प्रभुले भन्नुहुन्छ मलाई चाखेर र म कस्तो भलो छु र तिमीहरूलाई स्वर्गको ढोका खोल्छु कि खोल्दिन तब थाहा पाउनेछौ। त्यसैले आदरणीय श्रोता तपाईँ र हामीहरू येशुलाई चिन्नु येशुका अनुयायी हुनु भनेको भाग्यमानी हो। तपाईँ र हामीहरूले आफ्ना पापको पश्चाताप गरेर एकमात्र मालिक येशुको नाममा पश्चातापको प्रार्थना गर्यो भने हाम्रो जीवनमा भएका सम्पूर्ण रोग व्याथाहरू येशुको नाममा चंगाई हुन्छन्। त्यसैले आदरणीय श्रोता तपाईँ र हामीहरू एक ईश्वरका सन्तान हौ। हामीले यो धरतीबाट ठोस चीज लिने केही पनि छैन, इभन हाम्रो आफ्नै शरीर पनि लिन पाउँदैनौ, अनि आत्मा मात्र उडेर जान्छ। त्यो आत्मा कहाँ जान्छ भन्ने अनुसन्धानमा त्यो आत्मा कि त स्वर्गमा पुग्छ कि त नरकमा पुग्छ। जो जतिले येशूलाई आफ्नो प्रभु र मुक्तिदाता भनेर पापको पश्चाताप गरेर विश्वास गर्छ अथवा प्रार्थना गर्छ त्यो स्वर्ग जान्छ। अरू जो जति चर्च आओस् या नआओस् स्वार्थी भावनाले सोच विचारले उसको उद्धार हुन सक्दैन, ऊ स्वर्गसम्मै पुग्न सक्दैन। र स्वर्गसम्म पुग्नलाई हामीले स्वर्गीय बुद्धिको अपेक्षा गर्नुपर्छ, जुन कुरा प्रभु येशूको नाममा प्रार्थना गर्दा उपलब्ध हुन्छ। आदरणीय श्रोता तपाईँ हामीहरू सबैको निम्ति प्रभु येशू ख्रीष्टको बलिदान हो र त्यसैले तपाईँ हामीहरूले स्वर्गीय बुद्धिको इच्छा गरौं। यो धरतीमा धन र इज्जत कमाउनमा मात्रै नाम कमाउनमा मात्रै हामी व्यस्त भयौं भने र पाप क्षमा गर्नु छैन त्यत्तिकै धर्मकर्म मात्र गरिरहेका छौं भने पापीले गरेको धर्मकर्म कुनै पनि सत्य ईश्वरको सुनवाईमा पर्दैन। त्यसैले आदरणीय श्रोता पहिला हामीले गर्नुपर्छ पाप पश्चाताप र येशु मसीहको नाममा हामीले जब पाप पश्चाताप गर्छौं तब मात्र परमपिता परमेश्वर पवित्र आत्माले हाम्रो विन्ती प्रार्थना सुन्नुहुन्छ र जवाब चाहिँ झट्टै पाइहाल्छौं। त्यसैले आदरणीय श्रोता तपाईँ र हामीहरूलाई येशु प्रभु अति खाँचो छ र हामीहरूले यसको महसुस गर्नुपर्छ र स्वर्गीय बुद्धिको चाहनाका साथ येशुलाई विश्वास गर्नु पर्यो, येशुका चरणमा आउनु पर्यो र हामीले एउटा नयाँ प्रकारको उदाहरणीय जीवन जिउनु पर्यो ताकि परमेश्वर हामीदेखि अति प्रसन्न भएर उहाँले हाम्रो निम्ति स्वर्गीय आशीर्वादका ढोका खोल्नु भएको होस् र हामी यो धरतीमा सम्पन्न र सुखी शान्ति हुँदै मुक्ति पाएर हामी यो धरती छोडिसकेपछि अनन्त अनन्तसम्म परमेश्वरको राज्य स्वर्गीय राज्यमा हामी प्रवेश पाउन पाऊ र येशूलाई विश्वास गर्ने जतिले स्वर्गीय राज्यमा जान पाउनेछन् भन्ने सयौं प्रमाणहरू र सयौं प्रवचनहरू हामीले सुनिसकेका छौं। श्रोता अब तपाईँ हाम्रो पालो छ या विश्वास गर्छौ या गर्दैनौ त्यो तपाईँ हाम्रोमा भर पर्छ। केही आपत्ति छैन श्रोता विश्वास नगरे पनि, तर विश्वास गरे भने धेरै लाभ छ। कसरी भने जब हामी विश्वास गर्छौं ईश्वरीय आशीर्वादको शुरूआत हुन्छ, ईश्वरीय शान्तिको शुरूआत हाम्रो जीवनमा हुन्छ र यो जीवनभरि हामी जिइसकेपछि हामीहरू अनन्त अनन्तसम्म स्वर्गीय राज्यमा पुग्छौं। यो केवल येशू ख्रीष्टमा मात्रै सम्भव छ, जुन कुरा सबै धर्मशास्त्रहरूको निचोड यही निस्केको छ। हुन्छ आदरणीय श्रोता यो सुसमाचार सबैका लागि कार्यक्रमबाट म फेरि आउने बाचाका साथ बिदा हुन्छु। हस्त नमस्कार। जय मसीह। परमेश्वरले सबैलाई प्रशस्त आशिष दिनुभएको होस्।
1: धन्यवाद पास्टर प्रभुजन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले भरपूर फाइदा लिनु भएको छ। वचनमा भने जस्तै परमेश्वरबाट आएको बुद्धि साँच्चीकै असल र सबैको हितको लागि हुने गर्दछ, जसले आफ्नो भलाइ भन्दा पनि दोस्रोको भलाइको लागि सोच्दछ। श्रोता यो बुद्धि अति श्रेष्ठ र प्राप्त गर्न कठिन छ, तर श्रोता यदि हामीले येशू ख्रीष्टलाई आफ्नो जीवनमा निम्तायौं अनि उहाँको पवित्र वचन बाइबलका आज्ञाहरू पालन गर्यौं भने अवश्य पनि हामीले त्यो स्वर्गीय बुद्धि प्राप्त गर्नेछौ, किनकि बाइबलले जहिले पनि दोस्रो पक्षको भलाइको विषयमा जोड गर्दछ। अनि येशू ख्रीष्ट पनि त्यसको एक ज्वलन्त उदाहरण हुनुहुन्छ, जसले आफ्नो स्वर्गीय शान र वैभवलाई छोडेर यस संसारका हरेक पापी व्यक्तिहरूको भलाइको लागि आफैलाई होच्याउनु भयो। अनि बाइबलमा भनिएको छ, कमराको रूप धारण गरी मृत्यु समय अर्थात क्रुसको मृत्यु समय उहाँ आज्ञाकारी हुनुभयो। यसको अर्थ उहाँ चाहिँ मानिसको लागि बलिदान हुन आउनु भएको थियो। त्यही उद्देश्यलाई पूरा गर्न उहाँ मृत्युको समयसम्म नम्र र आज्ञाकारी रहनु भएको हामी पाउँदछौ। यसकारण श्रोता, संसारको बुद्धिले हामीलाई स्वार्थको लागि अभिप्रेरित गर्दछ, तर परमेश्वरबाट आएको बुद्धिले चाहिँ सबैको भलाई गर्दछ। यसले श्रोता, सबैको भलाई गर्ने बुद्धिको लागि येशू ख्रीष्टमा विश्वास गर्नुहोस् र उहाँमा निरन्तर प्रार्थना गर्दै बाइबलको आज्ञा अनुरूप जीवन जिउनुहोस्। यसले तपाईँ स्वयं र तपाईँको आसपासका सबै व्यक्तिको भलाई गर्नेछ। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रमप्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा अझै थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको रेडियो स्टेशनमा पनि चिठी पत्र वा फोन मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835। त्यसै गरी हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-4054, 98-587-4054 र 98-481-47-557, 98-481-47-557। र त्यसै गरी हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com, gnnepal17@gmail.com। हवस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले तपाईँलाई दिनुभएको स्रोत र साधनको सदुपयोग गर्नुहोस्। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 69 यहाँहरूलाई स्वागत छ। परमेश्वरले तपाईँलाई यस्तो प्रतिभा र क्षमताले आशीर्वाद दिनुभएको छ जुन यस संसारमा अरू कसै भन्दा फरक छ। आफ्नो प्रतिभा के हो भनेर पहिचान गर्ने र त्यसपछि त्यसको अधिकतम प्रयोग गर्ने काम तपाईँमा निर्भर छ। आत्मविश्वास तपाईँको भविष्यको सफलतामा भूमिका खेल्ने महत्वपूर्ण कुञ्जीहरू मध्ये एक हो। आत्मविश्वासको लागि आत्मा अनुशासन, कडा परिश्रम र दृढता आवश्यक पर्दछ। जब तपाईँ त्यो प्रक्रियाबाट गुज्रनुहुन्छ, यसले तपाईँभित्र चरित्र, क्षमता र आत्मसम्मान निर्माण गर्दछ। रोमीको पुस्तक 12:6 हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबानीको हो भने विश्वासको परिणाम अनुसार हामीलाई दिइएको अनुग्रह अनुसार अलग अलग वरदानहरू हामी प्रयोग गरौं। अगमबानीको हो भने विश्वासको परिमाण अनुसार हामीले चाल्नुपर्ने पहिलो कदम भनेको परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको विशेष प्रतिभाहरू पहिचान गर्नु हो। अर्को कदम भनेको ती उपहारहरूलाई यसरी विकास गर्नु हो जसले गर्दा हामी बाँचिरहेको संसारमा सकारात्मक योगदान दिन सकौं भनेर तिनीहरूको अधिकतम प्रयोग गर्न सकौं। लुकाको पुस्तक 19:11-13 तिनीहरूले यी कुरा सुन्दै गर्दा उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्न लाग्नुभयो। उहाँ एरुसलेमको नजिकै हुनुहुन्थ्यो अनि मानिसहरूले परमेश्वरको राज्य तुरुन्तै प्रकट हुन लागेको छ भन्ने सम्झेका थिए। उहाँले भन्नुभयो, एकजना खानदानी मानिस एउटा राज्य प्राप्त गरी फर्की आउन भने कुनै टाढा देशमा गए। तिनले आफ्ना 10 नोकरहरूलाई बोलाएर तिनीहरूलाई 10 सुनका सिक्का दिएर भने, जबसम्म म फर्की आउँदिन यसबाट व्यापार गर। यसले यहाँ सिकाउनु भएको पाठमा भण्डारेपन समावेश थियो। यो भावी राजाले आफ्नो नोकरहरूलाई पैसाका थैलीहरू सुम्पिएका थिए जुन उनीहरूको थिएन। पैसा उनीहरूको मालिकको थियो। तिनीहरूका मालिकले तिनीहरूलाई दिएको पैसालाई उत्तम तरिकाले प्रयोग गर्न निर्देशन दिए। उहाँले तिनीहरूलाई भन्नुभयो, जब म फर्की आउँछु म हेर्न चाहन्छु कि तिमीहरूले यसको साथ के गर्यो। त्यसै गरी परमेश्वरले हामीलाई दिनुभएको प्रतिभा र क्षमताहरू हाम्रो होइनन्, हामी केवल तिनीहरूका भण्डारी हौ। अन्तत हामीसँग भएका सबै कुरा परमेश्वरको हो र एक दिन परमेश्वरले हामी प्रत्येकलाई उहाँले हामीलाई दिनुभएका सबै कुरा कसरी प्रयोग गर्छौ भनेर जवाफदेही बनाउनुहुनेछ। प्रिय श्रोता, त्यो मानिस राजा भयो र आफ्नो नोकरहरूले दिएको पैसा के गरे भनेर हेर्न फर्कियो। पहिलो नोकरले आफ्नो पैसा धेरै राम्रोसँग लगानी गरेको थियो। उसलाई दिएको एउटा थैलोले उसले 10 पैसा कमायो। राजाले उसको भण्डारेको प्रशंसा गरे र उसलाई 10 शासक हुने जिम्मेवारी दिए। दोस्रो नोकरले उसलाई दिएको एउटा थैलो 5 पैसा कमायो। राजाले उसको पनि प्रशंसा गरे र उसलाई 5 शासक बनाए। तेस्रो नोकर राम्रो भण्डारे थिएन। आफ्नो पैसा लगानी गर्नुको सट्टा उसले त्यो गाडिदियो। राजा उनीसँग रिसाए, उसको पैसाको थैलो खोसे र त्यो मानिसलाई दियो जससँग पहिले नै 10 पैसा थियो। लुकाको पुस्तक 19:26 म तिमीहरूलाई भन्दछु, जससँग छ त्यसलाई अझ बढी दिइनेछ, तर जससँग छैन त्यससँग भएको पनि त्यसबाट खुसिनेछ। परमेश्वरले हामीलाई आशीर्वाद दिनुभएको सबै स्रोत साधनहरूको उपयोग गर्नु धेरै महत्वपूर्ण छ। जब हामी त्यसो गर्छौं, परमेश्वरले हामीलाई अझ धेरै आशीर्वाद दिनुहुनेछ। यदि हामीले त्यसो गरेनौ भने हामी परमेश्वरलाई उहाँले चाहनुभएको सबै आशीर्वाद दिनबाट रोक्छौं। पहिलो पत्रुसको पुस्तक 4:10 जसले जस्तो वरदान पाएको छ परमेश्वरका अनुग्रहका विभिन्न वरदान पाएका भण्डारे चाहिँ ती एकअर्काको निम्ति प्रयोग गर आफ्नो प्रतिभा विकास गर्ने र अरूको सेवा गर्ने छनौट गर्नुहोस्। यसरी तपाईँले परमेश्वरले तपाईँलाई दिनुहुने आशिषहरूको संख्यालाई अधिकतम बनाउनुहुनेछ। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
5: आजी नेनादी कुदु निच्छ्या आत्मिकी ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ। येतेगु व कदर याइगु दश्वी पागुदु जय मसे जो जलपाजी अमृता महर्सन स्पार्क माइ फेथ यु जीवनिया छेन श्रृंखला भाग 38 के छि सकसित न लसकुस छिगु जीवनिये छि त येकी पि मनुतदु तर इमसँग छि व्यक्तिगत रूपे सुख धका महत्व मब्यु सु मनु याके थगु यक्कु यी व नुग लगानी याइगु व मबिगु धका निर्णय याइ भोले खत मूल्य बिपि ल्या दिस छिगु आजु या त आत्मिकी कथा तिब बित लेबि छिगु महत्व एकांक्षा या त मसीका प्रोत्साहन याइबि इमसँग छिमके परमेश्वरीया आत्मा ज्यायना चोङ्गु खनि अले परमेश्वर छित बियादिगु बोलावट इम्स सम्मानी आई हिब्रू झिगु अध्याय नि पेङ्गु पत्के दहाटकु जिस थव माया यागु व झिगु ज्या यागु मने तेमा छि मतिना याइ मनु व हे ख गुमिस्या छित मत्तिक प्रोत्साहन बित सोई जब छि डिप्रेसनिया अवस्था भने उपी हे छिगु निति याब्ले दै छिगु निति प्रार्थना याइ छिदिसे परमेश्वरिया वचन नियनी अले छिगु नीति व ख्रिस्टिया मेया नीति छिगुली महत्वपूर्ण ख धका बारम्बार लुमङ्कापी योको मनु त दु कुमेसा छि त मूल्य ब्याचोना धका विचार याकी तर दुने दुने इम्स छि त सम्मान याइमुखु छि इपी मनु त गथेराना मसिकेको इम्स छि त प्रशंसा याइगु ख यक्कु ध्यान बिमते बरु इमगु ज्याख स्वया इम्स छित धागु प्रशंसा याइगु खगो इम्स छित यागु व्यवहार दिसे मिले जुला धका औलकन्याना दिस यो पि न्यानु मिपि खगो स्वया ज्यागो तस्ल ख लाया खगो स्वया ज्यागो तस्क ख लाई दयुगु बनाइदु सुनान छित धाथे बाला हु व सम्मानजनक ख मुटु धाइगु तस्क अपु तर उमस छित थुकथ व्यवहार याई गुने मूल्य बि दैगु उमस छित थुकथ व्यवहार याई दैगु ख निर्धारण याई छित इमगु गुहाली माने बोले इमस यागु निर्णय बालक ध्यान बिउ छित माने बोले इपि इमगु मुवंगु इ तोत्ते त तयार दुला छु इपि छित पल्ख सूची बि बोले ग्वाली या त तयार दुला छि ले तै बोले जक इपि छिना प सुने त इच्छुक रुला अले छि त इपि माने बोले इपि तनाउने यो पि नेन मिपि आ सुना छिलिसी नाप लागु ई कुछी अले उगु प्रतिबद्धता या त पालन मयासा उम मनु या त छिगु व छिगु ई या सम्मान या अभाव किनि विशेष याना इम्स छि त न्योनी हे धा चाहे मोजुगु छादासा उम्स उगु नापलागु वासा गोया चुनेगुदु छि त धाथे वास्ता याइपि मनु त छु मा ब्ले जक्क छिगु जीवने खनेदै अले इम्स विचार याई कि छि इम त मागु गुहाली बिफु इम्स निरन्तर रूप थथे व्यवहार याई बोले इम्स थगु स्वार्थ या इच्छा या तजक चिउदा तया चुनिगु प्रदर्शन फिलिपी निगु अध्याय सोमु पत्के दयातगुदो थुगु जक्क भिङ्गु सोया त धुना जुइमते बरु थम कोमिलो जुया मेपी सोया छि दुयाजु यो पिङ्गेन मेपी छि त धाथे मूल्य बिपी दैपी छु न मुआबले छिलिसे स्वापुतै इम्स छिगु बारे निनी छा धासा इम्स धाथे हे छि गथे चो धका बिचाए अलि छिगु थाकुगु अवस्था लाना चुन धका इम्स सिउ भले इपी छि त ग्वालिया त उत्सुक जुई छि थौकने इम्गु निति याना दिगु ज्या या निति इम्स धाथेगु कदर याए त याक्न याक्न छिगु धाथे वास्ता याई पिन्छ छिलिसे यी छेले त थगु यी या त प्राथमिकता दि छि त वास्ता मया पिन्छ छि त तस्क लिमला धका मत्तीका बाहना ब्याचु सुना थम व्यस्त धका ध्याव धाथे धैगु खसा वयागु जीवने छि सोयान महत्वपूर्ण मेगुदु छिगु यी तस्क महत्वपूर्ण जु विशेष यान परमेश्वरीय मनुतेगु सेवा याए त थगु यी बिहाचुनी दिगु इले सैताना छि त थगु निति ज्या याके त निरन्तर रूपमा चल खेल याए त सोयाचुनी मनुतेगु माध्यम छिगु यी क्या त बिमते दया याना उगु सम्बन्ध पाखे थ त अलग याना दिस अले उखिया थासे छि पाखे क्यागु पल्सा छिगु सेवा याए चाहे जुपिन मनु त तया दिस एफिसी न्यागु अध्यायु निछोगु पत्के तया टगुदु ख्रिस्ट या त माने याना चुनी पि जुया छिम्स छम मेमसिगु ख नेनेगु या यो पि नेनमिपि छिपि निमेस्या थ थव सेवा यही बोले ईश्वरिया स्वापुदै परमेश्वरी वचन यहाँ दिगुने शिक्षकसित न परमेश्वर सवाबीमा जय मसीह छिम्स नकतिन हे जक बाइबलीय प्रभावशाली शिक्षकको आत्तिकी लपु केना दिम सोमन भिक्टर चोयादिगो हसना जिगु हे नेपाल भाषा या रेडियो ज्याजो स्पार्क माई फेथ जिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर 2 98 68 55 33 39 98 68 55 33 39 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। तै अघिल्लो अध्ययनमा हामीले एफिसीको पुस्तक 4 अध्यायको 17-24 चाहिँ पुरानो जीवनलाई त्यागेर चाहिँ नयाँ हृदयको अर्थात नयाँ हुँदै नयाँ मनुष्यता धारण गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीले सिक्दै आएका थियौँ र आजको दिनमा चाहिँ हामीले कुन विषयमा रहेर चाहिँ यो अध्ययनलाई चाहिँ अगाडि बढाउनेछौ
2: भाइ? यी दिनहरूको अध्ययनमा हामी एफिसीको पुस्तकबाट अध्ययन गरिरहेका छौं। यो अध्ययनमा हामी अघिल्लो अध्ययनमा नयाँ मानिसको सिद्धान्तको कुराहरूलाई हेर्दै थियौं भने आजको अध्ययनमा त्यसको व्यवहारिक पक्षलाई देख्नेछौ। ख्रिष्टमा नयाँ मानिस बनेपछि हाम्रो बोली, रिस, काम, व्यवहार, सम्बन्ध र क्षमाको जीवन पनि परिवर्तन हुनुपर्छ भन्ने सत्यलाई आजको अध्ययनमा हामी थाहा गर्नेछौ।
1: त्यसो भए दाइ, क्रिश्चियन जीवन केवल हृदयमा भएको विश्वास होइन, दैनिक व्यवहारमा देखिने जीवन पनि हो।
2: ठिक त्यही हो भाइ, आजको अध्ययनको मुख्य भाव नै यही हो। यदि ख्रिष्टले हाम्रो जीवन परिवर्तन गर्नुभएको छ भने त्यो परिवर्तन अरूसँगको सम्बन्धमा पनि देखिनुपर्छ। नयाँ जीवनको प्रमाण हाम्रो व्यवहार हो भन्ने सत्यलाई हामी थाहा गर्नेछौँ।
1: भनेपछि दाइ, आजको अध्ययनले हामीलाई एक व्यवहारिक पक्षलाई बताउने रहेछ। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र यो वास्तविकतालाई जानौं।
3: मित्र, अघिल्लो दिनमा हामीले एफिसी 4:17-24 नयाँ मानिसको मनहा निषेधहरू विषय अन्तर्गत वचन देखिरहेका थियौं।
1: भनेपछि दाइ, आजको अध्ययनले हामीलाई एक व्यवहारिक पक्षलाई बताउने रहेछ। त्यसैले आदरणीय श्रोताहरू, आउनुहोस् आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र यो वास्तविकतालाई जानौं।

पदसम्मबाट वचन अध्ययन गर्नेछौ। मित्र, म शुरूदेखि नै त्यो शास्त्र खण्ड पढी दिन चाहन्छु जुन अघिल्लो दिनमा हामीले अध्ययन गरिरहेका थियौं। त्यसपछि आफ्नो वचन अध्ययन खण्डतिर आउनेछौ। एफिसी 4 अध्याय 17-देखि 24 पदमा भनिएको छ, यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिँदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समाज अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धपनको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिरान भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको वशमा सुम्पेका छन्। तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्चै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाएका छौ भने तिमीहरूले पहिलेको चाल चलनको त्यस पुरानो मानिसलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाऊ अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सिर्जिएको छ। आगे एफिसी 4 अध्याय 25-27 पदमा भनिएको छ, यसकारण झूठलाई फालेर तिमीहरू हरेकले आफ्नो छिमेकीसित साँचो बोल, किनकि हामी एक अर्काका अङ्ग रहौं। रिसाउ तर पाप नगर, घाम अस्ताउनु भन्दा पहिले तिमीहरूको रिस मरोस्, शैतानलाई ठाउँ नदेऊ। पाउल त्यो मानिस यानि नयाँ मानिस जुन विश्वासीहरू हो तिनीहरूले गर्न नहुने विशेष मनहा निषेध कुराहरूको विषयतिर फर्कन्छन् जुन पद 17 उसले आरम्भ गरेथे। विश्वासीलाई कति पनि अन्य जातिहरूको हिँडाइ जस्तै नहिन्न भनिएको छ। अर्को शब्दमा हामीले पुराना व्यवहारहरू त्याग्नुपर्छ र जुनको सट्टामा नयाँ व्यवहार लाउनुपर्छ। पहिलो कुरा भन्छन् सत्य बोला, झूठ त्यागेर सत्य बोल्नुपर्छ। हामीले हरेक अवस्थामा सधैँभरि सत्य मात्र बोल्नुपर्छ। धेरै पटक आफ्ना कुनै गल्ती लुकाउनलाई हामी सफासँग सत्य बोल्दैनौ, बरु हाम्रो नाक नजाओस् भनेर हामी बाङ्गो कुरा बोल्दछौ। झूठ नबोल्नु भनेर मात्र पुग्दैन, किनभने झूठ नबोलिकन पनि केही हदसम्म मात्र सत्य बोलेर अरूलाई झुक्याउन सकिन्छ। सत्यको केही अंश लुकाएर हामी अरूलाई अवश्य झुकाउन सक्छौ र यसरी धोका दिन चाहिँ अरूलाई झूठ बोल्ने जस्तै हो। सत्य बोल्नुको अर्को मतलब पनि हुन्छ, अर्थात हामीले अरूलाई दिएको प्रतिज्ञा वा वचन कहिले पनि भंग नगर्नु। हामीहरूमा पारस्परिक भरोसा हुनुपर्छ र भरोसाको जग चाहिँ सत्यता हो। अनि दोस्रो आज्ञा देख्छौ, रिसाउ तर पाप नगर। विश्वासीलाई निश्चित खास स्थितिहरू र निश्चित खास मानिससँग रिसाउन आज्ञा गरिएको छ। त्यहाँ धेरै मानिसको विचार यस्तो देखिन्छ कि विश्वासीहरू कुनै पनि अवस्थामा र परिस्थितिहरूमा खालि मिठो हुनुपर्छ, नरिसाउने व्यक्ति हुनुपर्छ। म यस कुरामा सहमत छैन, यो शास्त्रीय आधारित कुरा होइन। मित्र, कुनै विश्वासी सत्यको लडाईमा तटस्थ हुनु हुँदैन। अर्को शब्दमा सत्यताको लडाईमा उच्चचाप रहनु हुँदैन। उसले झूठ बोल्ने, आलोचना, खण्डन गर्ने, निन्दा गर्ने जिब्राहरूको घृणा गर्नुपर्छ। तर हामीले त्यस्ता कुनै व्यक्तिलाई जन्मजात घृणा वा वैरभाव र द्वेषले घृणा गर्नु हुँदैन। द्वेष एक त्यस्तो कुरा हो जुन विश्वासीको जीवनमा हुनु हुँदैन। पहिलो पत्रुस 2 अध्याय 1 पदमा भनिएको छ,

0: त्यसै कारण सबै बैर भावलाई अफाल, बैर भावलाई जन्माएको क्रोध भनिन्छ। जब गल्तीलाई सोझ्याइन्छ त्यहाँ कुनै द्वेष शत्रुता हुनुहुँदैन। क्षमा गर र बिर्स नै खास सिद्धान्त हरेकको जीवनमा हुनुपर्छ। पापपूर्ण भावनाहरू र घृणाको आश्रय दिने कामले हाम्रा जीवनहरूमा शैतानलाई फाइदा र मौका दिन्छ। धेरै मानिसहरूको हृदयमा घृणा बोकिरहेका छन्। तिनीहरूले निश्चित मानिसलाई घृणा गर्दछन्। तिनीहरू यसलाई क्षमा गर्न सक्दैनन्। मेरो मित्र, हामीले कुनै व्यक्तिलाई क्षमा दिनुपर्छ र बिर्सनुपर्छ। त्यो तमाम मनमुटावहरू, यदि त्यो मानिस आफ्ना झुटहरूलाई त्याग्न इच्छुक छ भने। प्रभु येशूले रिस देखाउनुभयो। उहाँ सभाघरमा जानुभयो। त्यहाँ हात सुकेको एकजना मानिस थियो। कुन कुराले उहाँलाई क्रोधित पार्यो भने, फरिसीहरूले उहाँलाई दोष लगाउने मनसायले त्यस रोगी मानिसलाई जानबुझमा विश्रामको दिनमा उहाँले के गर्नुहुनेछ सो कुरा हेर्न ल्याएका थिए। त्यो उहाँको जाँच गर्नलाई थियो। मर्कुस 3:5 अनुसार तिनीहरूको हृदयको कठोरताको कारणले दुखित भए प्रभु येशूले रिसले तिनीहरूलाई चारैतिर हेर्नुभयो र त्यस रोगी मानिसलाई भन्नुभयो, तिम्रो हात पसार। अनि त्यसले पसार्यो अनि त्यसको हात अर्को जस्तै स्वस्थ पारियो। हाम्रा प्रभु फरिसीहरूले त्यस्ता सिल्ली काम गर्ने कामको लागि रिसाउनुभयो। अनि हामीलाई भनिएको छ, हाम्रा प्रभु दुष्टहरूसँग सधैँ रिसाउनुहुन्छ। तर तिनीहरूले आफ्नो दुष्टताको त्यागेर उहाँका फर्केको क्षणमै उहाँले तिनीहरूलाई उद्धार गर्नुहुनेछ। त्यो नै हरेक विश्वासीहरूको मनोवृत्ति हुनुपर्छ। मैले एकजना पास्टरको बारेमा सुनेको थिएँ, जो त्यस्तो चर्चमा रहन सकेका थिए जहाँ अति नै धेरै समस्याहरू कठिनाईहरू भइरहन्थ्यो। त्यस चर्चमा कटुता, घृणा, झगडा, निन्दा, आलोचना, चर्च राजनीतिकहरूले भरिएको थियो। तिनीहरूले एकपछि अर्को गर्दै धेरै पास्टरहरू बार बार बदलिरहेका थिए केही समय लगत्तै। तर त्यहाँ त्यो पास्टर चाहिँ धेरै वर्षदेखि टिकेर रहिरहेको थियो। एकजना अर्को ठाउँका सेवकले, जसले त्यो चर्चको बारेमा अति नै राम्ररी जान्दथ्यो, उसले त्यस पास्टरलाई सोध्यो, कसरी तपाईँ यो चर्चमा त्यस्तो कठिनाई परिस्थितिमा मुनि त्यति लामो समयसम्म टिक्न सक्नुभयो? उसले उत्तर दियो, म चाहिँ चुपचाप तटस्थमा रहन्छु, न्यूट्रलमा रहन्छु र तिनीहरूको कुनै वास्ता गर्दिन। तिनीहरूको मामलामा म कुनै वास्ता राख्दिन। मित्र, धेरै मानिसहरू सोच्दछन् कि त्यो नै क्रिस्टियन हुने कुराको विशेषता हो। म तपाईँलाई भनौँ, कुनै क्रिस्टियन न्यूट्रल हुन सक्दैन, चुपचाप रहने तटस्थ हुन सक्दैन, गलत कुराको लडाई झगडामा तटस्थ मानिस हुन सक्दैन। हामी महान लडाईमा छौं, जुन हामी यो पत्रमा पछिबाट देख्नेछौ। पद 28-29 भनिएको छ, जसले चोर्दथ्यो अबदेखि उसो त्यसले नचोरोस्, तर बरु आफ्ना हातहरूले असल काम गर्दै त्यसले मेहनत गरोस्, र जसलाई खाँचो छ उसलाई दिनलाई त्यससँग केही होस्। कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस्, तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस्, र त्यसले शून्यहरूलाई अनुग्रह प्रदान गरोस्। चोर्नेले अबदेखि उसो नचोरोस्। मानिस उसको पापी स्वभावद्वारा झुटा साथै चोर हुन्छ। हा मित्र, पुरानो स्वभाव चोर्ने हो, तर स्वभावले, नयाँ स्वभावले चाहिँ परिश्रम गर्नुपर्छ। चोर्ने स्वभाव छोडेर हामीले आफ्ना हातले काम गर्नुपर्छ। हामी अल्छे बन्नु हुँदैन। आफ्नो र आफ्नो परिवारको जीवन निर्वाह गराउनलाई मात्र परिश्रम गर्ने होइन, तर उही समयमा खाँचोमा परेकाहरूलाई पनि मदत दिउँ भनेर परिश्रम गर्नुपर्छ। हाम्रा मुखबाट कुवाक्य नबोलेर मिठा वचन बोल्नुपर्छ। हाम्रो मुखबाट निस्केको हरेक शब्द यही सिद्धान्तबाट जान्छौं कि हाम्रो कुराले अरूलाई उत्साह र आशिष दिन्छ अथवा कुनै किसिमको सुधार वा फाइदा कसैलाई गर्छ वा परमेश्वरको महिमा गर्दछ के उहाँलाई प्रसन्न तुल्याउँछ यदि गर्दैन भने हामीले त्यो कुरा बोल्नु हुँदैन। पाउल यहाँ अर्थ दिन्छन् 29 पदमा कुनै कुवचन तिमीहरूको मुखबाट ननिस्कोस् तर आवश्यक उन्नतिका निम्ति जुन कुरा असल छ त्यही मात्र निस्कोस् र त्यसले सुन्नेहरूलाई अनुग्रह प्रदान गरोस्। अनि 30 पदमा भनिएको छ अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार जसद्वारा तिमीहरू छुटकाराको दिनको निम्ति छाप मारिएका छौ। पवित्र आत्मालाई शोकित नपार। पवित्र आत्मा त्यो व्यक्ति हुनुहुन्छ जसलाई शोकित गर्न सन्ताप गर्न सकिन्छ। कुनै त्यो कुरा हो जुनले उहाँलाई शोकित पार्दछ यानि कुन चाहिँ त्यस्तो कुरा हो जुनले उहाँलाई शोकित पार्दछ दुखित पार्दछ सन्ताप दिन्छ। उहाँलाई शोकित पार्ने कुराहरूको यो अनुच्छेद खण्डमा उल्लेख भएको छ। जब क्रिस्चियनले झूठ बोल्छ यसले पवित्र आत्मालाई शोकित पार्दछ। जब क्रिस्चियनसँग गन्दा फोहोर र विचारहरू कुराहरू हुन्छ यसले पवित्र आत्मालाई शोकित गर्दछ। जब कुनै मानिस शोकित हुँदा त्यहाँ के हुन्छ यसले संगतिको तोड्दछ। पवित्र आत्मा तपाईँको जीवनमा काम गर्न सक्नुहुन्न जब तपाईँ उहाँलाई शोकित गर्नुहुन्छ जब उहाँसँग संगतिको तोडिन्छ। अनि यहाँ भनिएको छ अनि परमेश्वरका पवित्र आत्मालाई शोकित नपार जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ। यहाँ दुई कुराहरूको देख्छौ जसद्वारा तिमीहरू छुटकाराको दिनका निम्ति छाप मारिएका छौ यानि तिमीहरू छाप मारिएका छौ पहिलो दोस्रो उद्धारको छुटकाराको दिनका निम्ति तिमीहरू छाप मारिएका छौ। यसले हामीलाई भन्छ कि हामी पवित्र आत्मालाई शोकित गर्न सक्छौ तर हामी उहाँलाई शोकित गराएर सधैँको निम्ति हटाउन टाढा गराउन सक्दैनौ किनभने हामी उहाँमा छाप मारिएका छौ। पवित्र आत्मामा तपाईँ नवजन्म पाउनु भएको त्यस क्षणमै छाप मारिनु भएको छ। के को लागि र कहिलेसम्म छाप मारिएका छौ भन्दा छुटकाराको दिनसम्मको निम्ति। मित्र उहाँले तपाईंलाई प्रभु येशु ख्रिष्टमा पेश गराउनु हुने त्यो दिनसम्मको निम्ति छाप लगाउनुहुन्छ। अनि 31 र 32 पदमा भनिएको छ सबै तितोपना क्रोध रिस कला र निन्दा सबै भैर भाव सहित तिमीहरूबाट टाढा गरियोन् अनि एक अर्काप्रति दयालु हौ कोमल मनका हौ र जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ उसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। मित्र यी अन्तिम दुई पदहरू एक अर्कासँग अति नै भिन्नतामा छन्। यी ती कुराहरूको थप सूचीका उल्लेखहरू हुन् जुनले पद 31मा पवित्र आत्माको यानि पवित्र आत्मालाई शोकित गर्दछ। यिनीहरू भावनात्मक स्वभावका पापहरू हुन्। यी भावनात्मक प्रतिक्रियाहरूको सट्टामा जुन परमेश्वर हामीमा भएको चाहनुहुन्छ ती पद 32मा दिएका छन्। तितोपना यो चाहिँ मनको चिडचिडाको स्थिति हो जुनले अरूहरूप्रति रुखु र सख्त कठोर रायको उत्पादन गर्दछ सिर्जना गर्दछ। एकपल्ट कुनै व्यक्ति मका आएर भने कि उनी अर्को ख्रिस्टियनको बारेमा के सोच्थे र उसलाई कस्तो लाग्थ्यो अर्को ख्रिस्टियनको बारेमा त्यसको बारेमा मलाई भन्यो। अनि पछिबाट त्यहाँ उपस्थित भएको तेस्रो व्यक्तिले मलाई भन्यो प्रचारक उसले भनेका कुरामा त्यति धेरै जोड नदिनुहोस् किनभने ऊ तितोपनाले भरिएको छ अर्को व्यक्तिप्रति। मित्र धेरै मानिसहरू तितोपनाबाट बोल्दछन् र जब तिनीहरू बोल्छन् यसले चोट पुर्याउँछ यसले पवित्र आत्माको शोकित पार्दछ। क्रोध र रिस चाहिँ मनोविकारको भावनाको विस्फोट हो। अनि 31 पदमा भनिएको छ सबै तितोपना, क्रोध, रिस, कलह र निन्दा सबै भैर बाप सहित तिमीहरूबाट टाढा गरिहुन्। हामी मित्र यी सबै पापहरू फ्याँक्नु पर्दछ हाम्रो विश्वासी जीवनबाट। यी कुराहरूले पवित्र आत्मालाई शोकित गर्दछ जो हाम्रो बीचमा सधैँको निम्ति बास गर्नुभएको छ। अनि अहिले पद 31 यी कुराहरूबाट एकदम भिन्नताको कुरातिर आउँछौ जुन विश्वासीहरूको जीवनमा हुनुपर्छ। 32 पदमा भनिएको छ, अनि एक अर्काप्रति दयालु हौ, कोमल भावना कहौ, र जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ उसरी नै तिमीहरूले पनि एक अर्कालाई क्षमा गर। एक अर्काप्रति दयालु हौ, कोमल मन कहौ, एक आपसमा क्षमा गर, जस्तो कि परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभएको छ। ओ मित्र, आज हाम्रो जीवनमा यी कुराहरू, यी गुणहरू हुन कति धेरै आवश्यक छ। यो कुरा बुझ्ने प्रभु हामी हरेकलाई ज्ञान, मन र समझ दिउन्। प्रभु आफ्नो वचन अध्ययनद्वारा आशिष दिउन्।
1: आजको अध्ययनले हामीलाई एउटा कुरा धेरै स्पष्टसँग बताएको छ, ख्रिस्टमा नयाँ मानिस बनेपछि हाम्रो व्यवहार पनि नयाँ हुनुपर्छ। यो वास्तवमा एक उदाहरणीय कुरा होइन दाई?
2: हो नि त भाइ, झुटको स्थानमा सत्य, रिसको स्थानमा संयम, चोरीको स्थानमा इमान्दार परिश्रम, खराब बोलीको स्थानमा निर्माण गर्ने वचन, कटुताको स्थानमा दया र क्षमाको जीवन देखिनुपर्छ भन्ने व्यवहारिक कुरा यो अध्ययनले हामीलाई स्पष्टसँग सिकाएको छ।
1: अनि हामीले पवित्र आत्मालाई आफ्नो व्यवहारद्वारा दुखी नबनाउन पनि ध्यान दिनुपर्ने रहेछ।
2: हो भाइ, हाम्रो जीवनको प्रत्येक क्षेत्रमा ख्रिस्टको चरित्र देखिनुपर्छ। विशेष गरी अरूसँगको सम्बन्धमा हाम्रो नयाँ जीवन स्पष्ट रूपमा देखिनुपर्छ। यो नै परमेश्वरले चाहनुहुने परिवर्तनको जीवन हो।
1: र सबैभन्दा ठूलो कुरा, परमेश्वरले ख्रिस्टमा हामीलाई क्षमा गर्नुभए चाहिँ हामीले पनि अरूलाई क्षमा गर्न सक्नुपर्छ।
2: हो भाइ, हामीले पाएको क्षमा सम्झँदा अरूलाई क्षमा गर्ने हृदय पनि आउँछ। त्यसैले कटुता बोकेर होइन, दया र करुणा साथ अघि बढौं।
1: हजुर, साँच्चै नै आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं, मेरो बोलीले कसैलाई चोट त पुर्याइरहेको छैन? मेरो हृदयमा कसैप्रति कटुता त छैन? मैले क्षमा गर्नुपर्ने कसैलाई अझै समातेर त राखिरहेको छैन? यो सम्पूर्ण कुराहरूलाई विचार गर्दै हाम्रो यो अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्न चाहन्छौ। हजुरहरूको दिन र समय सबै कुरा शुभ रहोस्। आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ। र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0 420 97 97 97 97 97।

आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौ। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 9704207097 0420979797।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
2: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

गर्ने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन म मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। नयाँ आशा रेडियो अध्ययन सुन्न यो कार्यक्रमको पर्खाईमा रहनुहुने प्रिय श्रोताहरूमा न्यानो अभिवादन। समय सुहाउँदो र सुन्नेहरूलाई अनुग्रह मिल्ने जीवन सुधार गर्ने परम प्रभुको वचन बाँड्ने यो प्रस्तुतिमा यहाँहरूलाई स्वागत छ। श्रोता साथीहरू, आजको नियमित वचन अध्ययनमा छिर्नु अगाडि एकैछिन यो भजन सुनौ।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आजको वचन अध्ययनमा फेरि एकपटक हामी परमेश्वरको वचनलाई नियाल्नलाई, पढ्नलाई भेला भएका छौं। परमेश्वर कृपालु हुनुहुन्छ, उहाँको चरणमा जाउँ। आउनुहोस्, महान दयालु बुबा परमेश्वर पिता, धन्यवाद यो समयको लागि। तपाईँको करुणाले गर्दाखेरि यहाँ हामी तपाईँको वचनलाई पढ्न भेला हुन सकेका छौं। तपाईँ हाम्रो साथ हुनुहोस्, हामीलाई अनुग्रह गर्नुहोस्। दयावन्त परमेश्वर, तपाईँको वचनमा जुन ज्ञानका कुराहरू लुकेका छ, त्यो ज्ञानको कुरालाई बुझ्न सक्ने बनाउनुहोस् भनी विन्ती गर्छौं, प्यारो प्रभु येशु ख्रीष्टको नाममा, आमेन। श्रोता मित्रहरू, तपाईँलाई सम्झना छ भने मान्छेलाई विश्राम चाहिन्छ, मान्छेलाई आरामको जरूरत चाहिन्छ वा छ भन्ने कुरालाई हामीले हेरिरहेका छौं, पढिरहेका छौं। अब मान्छेको जीवनमा थकान हुन्छ, मान्छे निरन्तर रूपमा काम गरिराख्न सक्दैन, उसलाई शारीरिक, मानसिक, आत्मिक थकानबाट विश्राम चाहिन्छ भनेर जान्नको लागि कुनै ठूलो ज्ञाता हुनु पर्दैन। हामीले यो विषयलाई अलिकति गहिरो तौरले पढ्ने प्रयास गरेका छौं र यसलाई साप्ताहिक साबथ विश्रामसँग जोडेका छौं। परमप्रभुले हप्तामा 7 दिन राखिदिनुभयो ताकि हामी 6 दिन काम गरेर कम्तीमा पनि 7औं दिन चाहिँ हामी विश्राम गर्न सकौं र परमेश्वरलाई पनि नजिकबाट निहाल्न सकौं, उहाँको इच्छालाई जान्न सकौं, उहाँसँग समय बिताउन सकौं र पारिवारिक खुशहालीको माहौल, मित्रतापूर्ण माहौलमा रहेर प्रकृतिसँग घुलमिल भएर हामी परमेश्वरको प्रेमलाई जान्न सकौं अझ नजिकबाट भन्ने उहाँको अभिप्राय पनि हो। हामीले साँचो आनन्दको रहस्य के हो वा यसलाई कसरी थाहा गर्न सकिन्छ, यो स्वर्गीय आनन्दलाई यो संसारमा हुँदाखेरि भनेर त्यसको उदाहरण स्वरूप हामीले हप्ताको 7औं दिन साप्ताहिक सबाथ विश्रामको बारेमा हामी अध्ययन गर्दैछौ। के शारीरिक र आत्मिक रूपमा हप्ताको 7औं दिन हामीले हाम्रो भौतिक, शारीरिक वा संसारिक भाग दौड़पूर्ण कामहरूबाट विश्राम लिँदाखेरि यसले केही लाभ वा फाइदा दिन्छ वा पुर्याउँछ त हाम्रो व्यवहारिक जीवनमा? के जीवनमा कुनै प्रकारको आनन्द अनुभव गर्न सकिन्छ त? बोझिलो जीवनको भार भरकम युक्त थकानबाट विश्राम लिँदाखेरि यो प्रश्नको जवाफमा आउनुहोस् एकैछिन यसैयाको पुस्तकको 58 अध्यायको 13 र 14 पदलाई केही भन्न दिउँ र यहाँ परमप्रभुको यस्तो वचन लेखिएको छ, तिमीहरूले मेरो सबाथ दिन हप्ताको 7औं दिन हप्ताको अन्तमा आउने त्यो विश्राम दिनलाई मान्यौ भने, तोडेनौ भने र मेरो पवित्र दिनमा आफू खुसी गरेनौ भने म परमप्रभुको सबाथलाई आदरणीय ठान्यौ र आफ्नो इच्छा अनुसार नगरी यस दिनलाई पवित्र राख्यौ र मान्यौ भने अनि यसमा आफू खुसी नगरी व्यर्थका कुरा गरेनौ भने तिमीहरू परमप्रभुमा रमाहट गर्नेछौ, तिमीहरूले रमाहट पाउनेछौ र म तिमीहरूलाई उच्च स्थानहरूमा सवार गर्ने तुल्याउनेछु र म तिमीहरूलाई परमेश्वरको सन्ततिको उत्तराधिकारबाट आनन्दित तुल्याउनेछु, परमप्रभुको मुखैले यसो भन्नुभएको छ भनेर त्यहाँ उल्लेख गरिएको हामी पाउँछौ। मित्रहरू, भर्खरै पढिएका हरफहरूले जीवनको आनन्दलाई सचमुच रूपमा महसुस र आभास गर्ने एउटा महत्वपूर्ण खुड्किलोको रूपमा साप्ताहिक पवित्र सवासको विश्रामलाई प्रस्तुत गर्दछ, यानि कि हप्ताको 7औं दिनको आरामको दिन। परमप्रभुको सत चाहना अनुसार जब हामी परमप्रभुका वचनहरूमा रही आज्ञाकारी र नैतिक रूपमा अनुशासित प्रेमले भरिएको जीवन व्यतीत गर्दछौं, तब उहाँले हामीलाई उहाँको असल अभिप्रायमा उच्च स्थानमा सवार हुने र उहाँको स्वर्गीय आनन्दमा सहभागी हुने सु अवसर हामीलाई प्राप्त हुन्छ भनी वाचा गर्नुभएको छ। आजको यो तीव्र प्रतिस्पर्धाले भरिएको संसारमा एकले अर्कोलाई उछिन्ने भागदौड़को क्रममा मानिसहरूले भौतिक थोक जमा गर्ने स्वार्थमा आफूलाई केन्द्रित गर्दा वा हुँदाखेरि वास्तविक साँचो खुशी र आनन्द भनेको त परमप्रभु परमेश्वरसँगको न्यानो संगतिबाट मात्रै आउँदो रहेछ भन्ने कुरा बिर्सिरहेका हुन्छन् वा छन्। भौतिक थोक, संसारको नासी जाने धन सम्पत्ति र सुविधाको पछि मात्रै लागिरहँदाखेरि मानिस मानिस र मानिस र परमेश्वरको बीचको सम्बन्धमा पनि पाटो आएको छ। पारिवारिक खुशहाली र सन्तुलित सम्बन्धको आयामहरूलाई पनि हप्ताको सातौं दिनको सबातको विश्रामले सम्बोधन गर्दछ। सही र सन्तुलित जीवनशैली अपनाउनुको लागि पनि परमप्रभुले साप्ताहिक सबातको विश्रामद्वारा हामीलाई आह्वान गर्नुहुन्छ। आउनुहोस् एकैछिन हामी साप्ताहिक सबात विश्रामको केही प्रत्यक्ष लाभहरूलाई मनन गरौं। हुन त हप्ताको सातौं दिनको सबात विश्रामका अनगिन्ती लाभ वा फाइदाहरू छन्, तर हामी अहिले केवल पाँचवटा बुँदाहरूलाई हेर्नेछौँ र त्यो पनि छोटकरीमा, र समयले जति साथ दिन्छ त्यति मात्रै आजको यो अध्ययनको क्रममा हामी निहाल्नेछौँ। पहिलो कुरा जुन साप्ताहिक सबातको विश्रामले याद गराउँछ वा स्मृतिमा ताजा गराइदिन्छ त्यो के हो भने, हप्ताको सातौं दिनको सबात वास्तवमा परमप्रभुले यो सुन्दर संसारको सृष्टि गर्नुभयो भन्ने तथ्यको स्मारक पनि हो। र जब हामी परमप्रभुको वचन अनुसार यसको पालन गरेर यसलाई पवित्र राख्छौं, तब तब हामीले परमप्रभु परमेश्वर मेरो सृष्टिकर्ता हुनुहुन्छ भनी पनि भनिराखेका हुन्छौं। उत्पत्तिको पुस्तकको पहिलो र दोस्रो अध्यायमा उल्लेखित सृष्टिको वृत्तान्तको सम्झनाको साथै हाम्रो जीवनको शुरूवाती बिन्दु कहाँ रहेछ भनेर हामीले सम्झना गर्न सक्दछौ। जब हामी प्रकृतिलाई नियाल्छौ एकान्तमा वा साथीभाइ वा परिवारसँग उकाली ओह्राली डाँडा काँडा समथर मैदान तारा नक्षत्र आदि इत्यादितिर आफ्नो नजर केन्द्रित गर्छौ त्यसको सुन्दरतामा, र त्यो गर्ने समय वा फुर्सद हामीले निकाल्छौ त्यो विश्रामको समयमा, तब तब हामीले परमेश्वर कस्तो अचम्मको उत्कृष्ट रचनाका हुनुहुँदो रहेछ भनेर साक्षात्कार हुँदछौ उहाँको सृष्टिकर्ता रूपी उहाँको त्यो भूमिकालाई हामी मनन गर्न पुग्दछौ। त्यो सृष्टिकर्ता जसलाई प्रिय चेला प्रेरित भविष्यवक्ता युहन्नाको सुसमाचारीय पुस्तकमा भनौं र उनका आलेखहरूमा वचन जो शरीरमा प्रकट हुनुभयो पुत्र परमेश्वरको रूपमा भनी उल्लेख गरिएको छ। दुःखको कुरा, आज भोलिको अवस्थालाई हामीले हेर्दाखेरि टेलिभिजन, सिनेमा, स्मार्टफोन, मोबाइल र कम्प्युटर इन्टरनेट आदिले मान्छेलाई यति अस्वस्थकर तवरले व्यस्त बनाइदिएको छ कि मान्छेले आफ्नो सृष्टिकर्ता र उहाँको प्रेमिलो चरित्रलाई बिर्सन पुगेका छन्। जुन कुरा चाहिँ साप्ताहिक सबातको विश्रामको क्रममा परमेश्वरसँग गुणस्तरीय समय बिताउँदाखेरि स्मृतिमा ताजा हुँदथ्यो, उहाँसँगको संगति, सेवा र समर्पणको क्रममा भन्दै आजको अध्ययनबाट म बिदा हुन्छु। जय मसीह। धन्यवाद। शुभ समय।

श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो ख्रिस्टीय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौँ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भने कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनु भएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9800823326। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति यीशुको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति यीशु ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि यीशुको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता यीशु ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु यीशु ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

प्रिय मित्र, सबै क्रिस्चियनहरू चाहे उनीहरू पूरा जीवन भरि नै येशू ख्रीष्टद्वारा उद्धार गरिएका हुन् या भर्खरै उद्धार गरिएका हुन्, उनीहरूमा दैनिक क्रिस्चियन जीवन सम्बन्धित थुप्रै प्रश्नहरू उब्जिरहेका हुन्छन्, जुन स्वाभाविक कुरा पनि हो। हामीले आज त्यस्तै केही प्रश्नहरूलाई तपाईँको माझमा उत्तरसहित लिएर आएका छौं। हामीले दिने उत्तरको केवल एकमात्र आधार पवित्र शास्त्र बाइबल हो, जसमा हाम्रो सम्पूर्ण विश्वास छ।

0: श्रोता आउनुहोस् आजको पहिलो प्रश्नलाई सुनौ।
1: कृपया मलाई बताइदिनुहोस्, निस्तार चाड भनेको के हो? के साँचो ख्रिस्टियनहरूले निस्तार चाड मनाउँछन्?
0: प्रिय मित्र, मिश्र देशको बन्धनबाट इसरायलको छुटकाराको सम्झना गर्नलाई यहुदीहरूले हरेक साल निस्तार चाड मनाउँथे। त्यो चाड 7 दिनसम्म रहन्थ्यो, जुन समयमा यहुदीहरूले कुनै खमिरा रोटी खानु हुँदैनथ्यो। निस्तार चाडको पहिलो दिनमा निस्तार भोज खाइन्थ्यो र निस्तार बलिदान चढाइन्थ्यो। लेवी 23:4-8 र व्यवस्था 16:1-8 निस्तार भन्ने शब्दको खास अर्थ तर्ने वा पार गर्ने काम हो। मिश्र देशको दासत्वमा रहेका यहुदीहरूको अन्तिम रात परमेश्वरले मिश्रीहरूका सबै जेठो जन्मिएकाहरूलाई मार्ने निर्णय गर्नुभयो, किनभने मिश्र देशका शासकले यहुदीहरूलाई छुटकारा दिन मानेका थिएनन्। तर पहिले परमेश्वरले यहुदीहरूलाई आफ्नो घरको ढोकामा भर्खर बलिदान चढाइएको पाठोको रगत लगाउनु भनी आज्ञा दिनुभयो, यस हेतुले कि जब विनाश पार्ने स्वर्गदूतले यहुदीहरूका घरमा त्यो रगत देखे, तब त्यही घरलाई पार गरेर कुनै जेठो जन्मिएकालाई स्वर्गदूतले नमा यसरी नै परमेश्वरले यहुदीहरूलाई जोगाएर मिश्र देशमा मानिसहरूलाई ठूलो सजाय दिनुभयो। उही रात मिश्र देशको राजाले यहुदीहरूलाई छुटकारा दिए। मित्र, निस्तार चाड सम्बन्धित भर्खरै भनिएका कुराहरूलाई तपाईँले बाइबलमा प्रस्थानको पुस्तक अध्याय 12 पढ्न सक्नुहुन्छ। अब अर्को कुरा म तपाईलाई यो याद दिलाउन चाहन्छु कि येशु ख्रिस्ट निस्तार चाडको बलिदान जस्तै हुनुहुन्थ्यो। ख्रिस्टको रगतद्वारा अर्थात क्रुसमा उहाँको मृत्युद्वारा हामीहरूले पाप र मृत्युको बन्धनबाट छुटकारा पाएका छौं। त्यसकारण ख्रिस्ट निस्तार चाडको बेलामा मर्नु भएको कुरा एकदम सुहाउँदो थियो। जसरी निस्तार चाडको पहिलो बलिदानको रगतद्वारा यहुदीहरूका जेठा जन्मिएकाहरूले

0: मृत्युबाट छुटकारा पाए, त्यसरी हामी पनि येशूको रगतद्वारा पापको मृत्यु दण्डबाट छुटकारा पाउँछौ। त्यसबाट निस्तार भन्ने शब्दको दोस्रो अर्थ पनि आएको छ, अर्थात् छुटकारा। हामी साँचो ख्रिस्टियनहरूले निस्तार चाड अर्थात अखमिरी रोटीको चाड मनाउँदैनौ, बरु हामीले येशूको मृत्यु भएको दिन अर्थात गुड फ्राइडे र येशूको पुनरुत्थान भएको दिन अर्थात इस्टर सन्डेलाई पो मनाउने गर्छौ, जुन समयलाई यहुदीहरूले चाहिँ निस्तार चाड भन्छन्। मित्र, मेरो विश्वास छ तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: कृपया मलाई बताइदिनुहोस्, क्रिसमा टाँगिएको दोषपत्रको लेखोट चारवटा समाचारका पुस्तकहरूमा किन फरक फरक छ?
0: यीशुलाई टाँगिएको क्रुसमा दोषपत्रमा वास्तवमा के लेखिएको थियो भन्ने सम्बन्धमा बाइबल आलोचकहरूले धेरै पहिलेदेखि नै प्रश्न गर्दै आएका छन्। एउटै कुरो लेखिएको हुनुपर्ने हो, तर चारवटा सुसमाचारमा बेग्ला बेग्लै शब्दहरू लेखिएका छन्। आउनुहोस् पवित्र बाइबलको नयाँ करारमा रहेका ती पदहरूलाई पढौं। मत्ती 27:37 हामी पढ्छौ, येशू यहुदीहरूको राजा भन्ने उहाँको विरूद्धको दोषपत्र तिनीहरूले उहाँको शिरदेखि मास्तिर टाँसिदिए। मर्कुस 15:26 हामी पढ्छौ, उहाँको दोषपत्रमा यहुदीहरूका राजा भन्ने लेखिएको थियो। लुका 23:38 हामी पढ्छौ, यो यहुदीहरूको राजा हो भन्ने दोषपत्र पनि उहाँको मास्तिर थियो। र यूहन्ना 19:19 हामी पढ्छौ, पिलातसले एउटा दोषपत्र पनि लेखे अनि क्रुसमा टाँसिदिए। त्यसमा यही लेखिएको थियो, नासरतको येशू यहुदीहरूको राजा। हामीले वाक्यांश यहुदीहरूको राजा चारवटै सुसमाचारमा पाउँछौ। चारवटै सुसमाचारमा फरक फरक शब्दहरू लेखिनुको कारणलाई चाहिँ हामीले यूहन्ना 19:20 स्पष्ट पारिएको पाउँदछौ। आउनुहोस् यूहन्ना 19:20 पढौं। अब धेरै यहुदीहरूले यो दोषपत्र पढे किनभने येशू क्रुसमा टाँगिनु भएको ठाउँ शहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो। प्रिय मित्र, बाइबलको यस वचनद्वारा नै हामीलाई स्पष्ट थाहा हुन्छ कि क्रुसमा कम्तीमा पनि तीनवटा भाषामा लेखिएको दोषपत्र थियो। हरेक लेखकले पूर्णताको केही भाग मात्र दिएका छन्। दोषपत्रको पूर्ण कथन यस्तो भएको हुन सक्छ, यो नासरतको येशू यहुदीहरूका राजा हो। यस अर्थमा प्रत्येक सुसमाचारले अत्यावश्यक भाग यहुदीहरूका राजालाई उल्लेख गरेका छन्, तर कुनै पनि सुसमाचारले पूर्ण भागलाई अभिलिखित गरेको छैन। यो त्रुटि होइन, न त अन्तर्विरोध नै, बरु चारवटै भागलाई जोडेर हेर्दा थप जानकारी चाहिँ मिल्छ। म आशा गर्छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अब तपाईँको अर्को प्रश्न के छ?
1: कृपया मलाई बाइबलमा उल्लेख गरिएको पुनरुत्थानको विषयमा केही कुरा बताइदिनुहोस्।
0: प्रिय मित्र, एकपल्ट मरेर फेरि जीवित भएर उठ्नुलाई पुनरुत्थान भनिन्छ। बाइबलको लुका 7:11-17 र यूहन्ना 11:38-44 वचनहरूद्वारा हामीलाई थाहा हुन्छ कि येशूसँग मरेकाहरूलाई बिउताउने शक्ति थियो। उहाँले नाइनकी विधवाको छोरालाई बिउताउनुभयो। चार दिन अघिबाटै मरिसकेको लाजरसलाई पनि उहाँले मृतकबाट बिउताउनुभयो। येशूले मृतकहरूलाई बिउताउनु भएको अरू थुप्रै घटनाहरूलाई बाइबलका अरू खण्डमा लेखिएका हामी पाउन सक्छौ। त्यति मात्र होइन, येशू आफैले पनि मृत्युमाथि विजय गर्नुभयो र मरेकाबाट बिउतनुभयो। यसकारण हामी उहाँमा विश्वास गर्नेहरू पनि मरेपछि फेरि जीवित हुनेछौं। संसारको अन्तमा जब यीशु फेरि आउनुहुन्छ तब विश्वास गर्नेहरू पहिले ब्युताइनेछन्। आउनुहोस्, यही कुरालाई उल्लेख गरिएका बाइबलको पहिलो थेसलोनिकी 4:16-17 रहेका परमेश्वरको वचनलाई पढौं। किनकि प्रभु स्वयं हुकुमको गर्जनसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको स्वरसित स्वर्गबाट ओर्लनु हुनेछ र ख्रीष्टमा मरेकाहरू चाहिँ पहिले बौरी उठ्नेछन्। मित्र, तर त्यसपछि सबै मानिसहरू असल र दुष्ट दुवैको पुनरुत्थान हुनेछ। विश्वास गर्नेहरूको पुनरुत्थान स्वर्गमा हुनेछ, विश्वास नगर्नेहरूको पुनरुत्थान नरकमा हुनेछ। हाम्रो शरीर मरेपछि हाम्रो आत्मा अझै बाँच्छ, तर हामीले तुरुन्तै नयाँ शरीर पाउँदैनौ। संसारको अन्तमा येशु फेरि आउनुभएपछि मात्र हामीले नयाँ शरीर पाउनेछौ। प्रेरित पावलले रोमी 8:23 यसलाई देहको उद्धार भनेका छन्। येशु ख्रीष्टमा विश्वास गर्नेहरूले आआफ्नो नयाँ देह वा शरीर स्वर्गमा पाउनेछन्। तिनीहरूको नयाँ शरीर कहिल्यै मर्ने छैन, त्यो शरीर महिमित शरीर हुनेछ। त्यो शरीर ख्रीष्टको पुनरुत्थान भएको शरीर जस्तै हुनेछ। मित्र, अब म तपाईँको निम्ति येशु ख्रीष्टको पुनरुत्थानलाई वर्णन गरिएको पवित्र बाइबलमा रहेको एउटा खण्डलाई पढ्न चाहन्छु। आउनुहोस्, मर्कुस 16:1-6 पढौं। सभा 3 बितेपछि मरियम मग्दलिनी र याकुबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशुको शरीरमा घस्नलाई किने। साताको पहिलो दिनमा बिहानै घाम झुल्कदा तिनीहरू चिहानमा गए अनि तिनीहरूले आपसमा भने, हाम्रा निम्ति चिहानको ढोकाको ढुङ्गा कसले हटाइदेला? अनि मासतिर हेर्दा तिनीहरूले चिहानको त्यो ढुङ्गा हटाइराखेको देखे। त्यो ढुङ्गा खुब ठूलो थियो अनि चिहानभित्र पसेर तिनीहरूले सेतो वस्त्र लाएको एउटा जवान मानिसलाई दाहिने पट्टि बसिरहेको देखे र तिनीहरू आश्चर्यचकित भए। तर उनले तिनीहरूलाई भने, आश्चर्य नमान, तिमीहरू नासरतका येशूलाई खोज्दछौ जो क्रूसमा टाँगिनु भएको थियो। उहाँ जीवित भई उठ्नु भएको छ, उहाँ यहाँ हुनुहुन्न, उहाँलाई राखेको ठाउँ हेर। भर्खरै पढिएका यी वचनहरूले र बाइबलमा रहेका थुप्रै अरू खण्डहरूले पनि येशु ख्रीष्टको शुक्रबारमा भएको मृत्यु र त्यसपछि आइतबारको दिनमा भएको उहाँको पुनरुत्थानलाई वर्णन गरेका हामी पाउँदछौ। संसारको पूरा इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना ख्रीष्टको पुनरुत्थान हो। आफ्नो पुनरुत्थानद्वारा येशूले उहाँ साँच्ची नै परमेश्वरका पुत्र हुनुहुन्छ भनेर मानिसहरूलाई प्रमाण देखाउनुभयो। उहाँको पुनरुत्थान भएको कारणले हामीले पनि अनन्त जीवनको आशा पाएका छौं र निश्चयता पाएका छौं। यूहन्ना 11:25-27 येशू ख्रीष्टले मार्थासित कुरा गर्दा पनि यही भन्नुभएको हामी पाउँदछौ। आउनुहोस्, पवित्र बाइबलको यूहन्ना 11:25-27 हामी पढौ। येशूले तिनलाई भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ। मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। के तिमी यो विश्वास गर्छौ? तिनले उहाँलाई भनिन्, हो प्रभु, म विश्वास गर्दछु, तपाईँ संसारमा आउनुहुने ख्रीष्ट परमेश्वरका पुत्र हुनुहुन्छ। मित्र, म निश्चित छु तपाईँले आफ्नो प्रश्नको उत्तर पाउनुभयो। अहिलेलाई हामी अर्को प्रश्नतिर जाने छैनौ। कृपया अरू प्रश्नलाई अर्को पटक सोधिदिनुहोला। धन्यवाद। श्रोता, प्रभु येशू ख्रीष्ट परमेश्वर स्वयं नै हुनुहुन्छ जो पापी मानव जातिलाई उद्धार गर्नका निम्ति परमेश्वरका पुत्रका रूपमा कन्या मरियमको कोखबाट आश्चर्यजनक तवरले जन्मनुभयो र हामी मानिसहरूका बीचमा रहनुभयो। उहाँ हामीहरूको उद्धार गर्नलाई मर्नुभयो र तेस्रो दिनमा बौरी उठ्नुभयो। त्यसपछि उहाँ स्वर्ग जानुभयो। येशू जीवित परमेश्वर हुनुहुन्छ जो उहाँमाथि साँचो रूपमा विश्वास गर्नेहरूलाई फेरि लिन आउँदै हुनुहुन्छ। त्यही नै ख्रीष्ट येशूको दोस्रो आगमन हो। प्रिय श्रोता, जसले यस संसारमा येशू ख्रीष्टमा विश्वास गरेको छ त्यो उद्धार पाएर स्वर्ग जानेछ, तर जसले यस संसारमा ख्रीष्ट येशूमाथि विश्वास गरेको छैन त्यो दण्डको आज्ञा पाएर नरकमा पठाइनेछ। त्यस बेलामा अपीलको सुनवाई हुने छैन। मानिसले उद्धार पाउनलाई यसै जीवनमा संसारमा जीवित छँदा नै येशूमाथि विश्वास गर्नुपर्छ। त्यसबाहेक स्वर्ग जाने या पापदेखि उद्धार पाउने र नरक दण्डबाट उम्कने अर्को कुनै उपाय छैन। कृपया अहिले नै प्रभु येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता भनी ग्रहण गरिहाल्नुहोस्, पछि धेरै ढिलो भइसकेको हुनेछ।

हामी आशा गर्दछौ कि हाम्रो कार्यक्रमको यस भागले तपाईलाई ख्रिस्टियन विश्वासमा उत्साहित पारेको छ। हामीलाई सुन्नु भएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया हामीलाई सुनिरहनुहोला।

प्रिय श्रोता, यस संसारमा रहेका कतिजना मानिसहरूले येशु ख्रीष्टमा विश्वास गर्नुपर्ने कुनै कारणहरू नै देखिरहेका हुँदैनन्। तर कृपया तपाईँले यस कुरालाई आफ्नो मनमा राख्नुहोस्, जुन चाहिँ पवित्र बाइबलले परमेश्वरको परिवारका सदस्य भएकाहरूलाई एफिसी 2:8-9 भन्दछ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। प्रभु येशु ख्रीष्टले दिनुहुने मुक्ति धार्मिक कार्यहरू गरेका हुनाले मानिसलाई दिइएको इनाम होइन, तर एउटा सित्तैको वरदान हो, जुन चाहिँ ती सबैले प्राप्त गर्दछन् जसले येशुमाथि भरोसा र विश्वास राख्दछन्। तपाईँले पनि परमेश्वरको यस वरदानलाई पाउनु भएको छ भने हामी आशा राख्दछौ, तर यदि पाउनु भएको छैन भने निराश नहुनुहोस्। प्रभु येशुमाथि हृदयदेखि नै भरोसा राख्नुहोस्, किनभने उहाँले मात्रै उद्धार नभएकाहरूलाई पापहरूबाट छुटकारा दिन सक्नुहुन्छ। कृपया प्रार्थनाद्वारा येशुलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भने स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भने हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा, हे येशु प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशुलाई मुक्तिदाता भने हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशुसँग एक उदेकको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशु ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

श्रोता, हामी एकदमै खुसी छौं कि तपाईँले आज यीशुको सन्देश कार्यक्रमलाई सुनिरहनु भएको छ। तपाईँले गर्नुभएको यस कार्यको निम्ति हामी तपाईँ प्रति कृतज्ञ छौं र यसरी नै निरन्तर हामीलाई सुनिरहनुहुन्छ भन्ने हाम्रो आशा छ। हामी कलवरी ख्रिस्ट महिमा चर्च परिवारले निरन्तर तपाईँ श्रोताहरूका लागि प्रार्थना गरिरहेका छौं र प्रिय ख्रिस्ट विश्वासी जनहरू, कृपया हाम्रो लागि पनि प्रार्थना गरिदिनुहोला।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम खेलकुद र विश्वास। जय मसी साथै हार्दिक स्वागत गर्न चाहन्छौ गुड न्युज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खेलकुद र विश्वासमा। आदरणीय श्रोता, कार्यक्रम खेलकुद र विश्वास मार्फत हामी तपाईलाई खेलसँग सम्बन्धित रहेर सुसमाचार पनि सुनाउन सकिन्छ भन्ने विषयहरूमा विभिन्न कुराकानीहरू तपाईँको लागि राख्दै आइरहेको छौं। साथै खेलकुद र विश्वासका कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्दै आइरहेको छौं र आज पनि केही आशिषमय कुराहरू यहाँहरू समक्ष हामी प्रस्तुत गर्न गइरहेको छौं र हामी परशुराम गिरीज्यूबाट कुराकानीहरू सुन्न र सुनाउन गइरहेको छौं र म ढिला नगरिकन यो समय दिन चाहन्छु परशुराम गिरीज्यूलाई।
2: हुन्छ, जय मिश्री। फेरि पनि तपाईँको प्रस्तुता परशुराम गिरी खेलकुद तथा विश्वास कार्यक्रम लिएर म उपस्थित भइसकेको छु। आज हाम्रो बीचमा हामीसँग हुनुहुन्छ टेकनाथ शर्माज्यू, उहाँ चाहिँ इन्जिनियर हुनुहुन्छ अनि उहाँ चाहिँ यो कर्नर स्टोन बिल्डिङ एण्ड डेभलपमेन्ट प्राइभेटमा उहाँ चाहिँ सीईओ हुनुहुन्छ। स्वागत छ। जय मिश्री, अनि तपाईँको अहिले दिनचर्या कसरी बित्दैछ? अहिले तपाईँ के गर्दै हुनुहुन्छ?
3: म चाहिँ अहिले हजुरले भन्नुभएकै जस्तै जुन एउटा कम्पनी कर्नर स्टोन बिल्डर्स एण्ड डेभलपर्स प्राइभेट लिमिटेड अनि यो ललितपुर भैँसेपट्टीमा छ र यही कम्पनीमा रहेर म चाहिँ काम गर्छु। यसैका गतिविधिहरूमा म चाहिँ बिजी छु आजकललाई, त्यही छ।
2: अनि अघि पनि हामी अफियरमा कुरा गर्दाखेरि अब तपाईँ कर्नर स्टोन बिल्डिङमा हुनुहुन्छ अनि त्यसमा अन्तर्गत तपाईँले चाहिँ चर्चहरूमा पनि केही सेवाकाई पनि अथवा सेवा पनि दिनुहुन्छ भनेर भन्दै हुनुहुन्छ, कस्तो प्रकारको सेवा तपाईँले दिइरहनु भएको छ?
3: यो मैले यो कर्नर स्टोन भन्ने यो शब्द नाम नै कुनै ढुङ्गो, यो चाहिँ धेरै प्रार्थना गरेर चाहिँ मैले राखेँ अनि यो नाम पनि मैले गभर्मेन्टमा रजिस्टर गर्नलाई यो पनि पाएँ र यो कुना ढुङ्गो भनेको यो बिल्डिङ घरको पनि घरको हो र अर्को चाहिँ स्विसलाई होइन उहाँको राज्यको लागि यहाँ चाहिँ जनाउँछ र त्यो कारणले मैले आफ्नो यो कम्पनीलाई चाहिँ पुरै व्यावसायिक नभइकन यो चाहिँ यसलाई चाहिँ कन्स्ट्रक्सन मिनिस्ट्रीको रूपमा मैले चाहिँ आफ्नोले नाम दिएको छु। त्यो कति उपयुक्त हुन्छ भन्नलाई, तर यसले गर्दाखेरि यो कम्पनीले गर्ने कामहरू भनेको हामीले रेसिडेन्टल बिल्डिङहरू कन्स्ट्रक्सन गर्छौँ र त्योभन्दा अगाडि बिल्डिङहरूको डिजाइन प्लानिङहरू इस्टिमेसनहरू प्रपोजलहरू अनि सबै हामीले चाहिँ गर्छौँ र धेरै मण्डलीहरूमा चाहिँ हामीले यो कन्स्ट्रक्सन गर्ने मौका पाएका छौँ। सन्डे स्कुलहरू र अरू विभिन्न एनजिओका बिल्डिङहरू पनि गर्छौँ र यो बाहेक कसैलाई घर बनाउनलाई अथवा घर सम्बन्धी केही समस्याहरू छन् भने हामीले उहाँहरूलाई चाहिँ एउटा प्राविधिक सल्लाह फ्री अफ कस्ट नै मैले दिने गरेको छु र मसँग खुलेर कुरा गर्नु पनि सक्नुहुन्छ। मेरो एक्सपिरियन्सहरू मेरो अनुभवहरूले अरूलाई चाहिँ केही फाइदा हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ यसरी गर्ने गरेको छु। र अर्को कुरा, हामी चाहिँ काम चाहिँ यो बिल्डिङहरूको चाहिँ रेट्रोफिटिङ भन्छन् अनि यो पुरानो बिल्डिङहरू पनि हुन्छन्, भुइँचालोले बिग्रेको कचक कुचुक भएको बिल्डिङहरू पनि हामीले रेट्रोफिटिङ गर्छौँ र यो चाहिँ अब रिपेयर एन्ड मेन्टेनेन्ससँग रिलेटेड पनि छ। कति ठाउँमा रिनोभेसनहरू पनि हामीले चाहिँ विभिन्न मण्डलीहरू गर्न पनि सक्नुहुन्छ। मेरो एक्सपिरियन्सहरू मेरो अनुभवहरूले अरूलाई चाहिँ केही फाइदा हुन्छ भने किन नगर्ने भनेर मैले चाहिँ यसरी गर्ने गरेको छु। र अर्को कुरा, हामी चाहिँ काम चाहिँ यो

0: तपाईँले यो चाहिँ भूकम्पमा भएकाहरू काचिक कुचुक भएकोलाई पनि तपाईँले रिबिल्डिङ गर्नुहुन्छ भन्ने बारेमा, त्योभन्दा अगाडि चाहिँ अब हामीले जति पनि पुँजीहरू कमाएर होइन वर्षौंबाट कमाएर एउटा घरको परिकल्पना गर्छौँ अनि घर बनाउनको लागि यति धेरै खर्च लाग्छ उति लाग्छ भन्ने हुन्छ अनि हामीले राम्रो कन्सल्टेन्ट नपाएको कारणले गर्दाखेरि धेरै खर्च भइरहेको हुन्छ। तर तपाईँलाई त्यसको सरलाई भेट्न पाउँदा एकदमै खुसी लाग्यो अनि यदि तपाईँसँग कन्ट्याक्ट गरे भने तपाईँले कस्तो प्रकारको सर्वसुलभ भन्नुभयो हजुरले?
1: यस्तो छ, यो बिल्डिङ कन्स्ट्रक्सन भन्ने कुरा धेरै खर्चिलो महँगो पनि छ नेपालमा र कति ठाउँमा आइडिया पनि हुँदैन। र हामीले चाहिँ मेरो आफ्नो के विचार छ भने के उद्देश्य छ भने लो कस्ट सुपथ मूल्यमा आफ्नो आवास मानिसहरूले पाउन् अनि हामीले सिमेन्टहरूको ठुलो घरहरू बनाउनु पर्छ भन्ने पनि छ नि। हामीले प्री फ्याबको बिल्डिङहरू हामीले चाहिँ धेरै बनाएको पनि छौँ र त्यो भयो भने अलिकति सुलभ पनि हुन्छ, ठाउँ अनुसारको हुन्छ अनि र कंक्रिट बेसकै बिल्डिङ बनाउन चाहनेहरूलाई पनि हामीले उचित परामर्श दिँदा उहाँहरूले चाहिँ सामानहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने, कामदारहरूको बारेमा जानकारी पाउन सक्नुभयो भने र यो प्रोसिड्युर्सहरू हुन्छ नगरपालिकाको यो बारेमा जानकारी पाउन सक्नुभयो भने उहाँहरूले चाहिँ आफ्नो चाहिँ बिल्डिङलाई आफै निर्माण गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि उहाँको खर्च पनि घट्छ, समय पनि बचत हुन्छ, यसरी हामी चाहिँ जोडिन सक्छौँ।
0: अघि हजुरले भन्नुभएको प्री फ्याब भन्नाले कस्तो प्रकारको?
1: प्री फ्याब भनेको प्री फेब्रिकेटेड हो खासमा अनि हामीले अब अहिले चाहिँ प्री फ्याब बिल्डिङ भन्ने सबैतिर मुखमा झुन्डिएको छ। त्यसमा चाहिँ हामीले सिमेन्ट बोर्डहरू फेब्रिकेटेड बोर्डहरू राखेर गर्छौँ। खास गरी प्री फ्याब भनेको चाहिँ यो ड्राई बेसको बिल्डिङहरूलाई जनाउँछ यसरी भन्दा हुन्छ, किनभने बालुवा सिमेन्टीहरू त्यो मसलाहरू चाहिँ मुछेर गर्नुपर्ने हुन्छ तर त्यहाँ ड्राईहरूबाटै धेरै काम गर्न सकिन्छ। सिमेन्टहरू केही परेका हुन्छ र त्यो भनेको आफ्नो आवश्यकता अनुसारका बिल्डिङहरू बनाउन सकिन्छ अनि मेटल फलामको स्ट्रक्चरहरूलाई वरिपरि चाहिँ बोर्डहरू लगाएर अनि बीचबीचमा हामीले रकुल जस्तै राखेर साउन्ड प्रुफ पनि बनाउन सकिन्छ अनि छतलाई पनि, छत भन्नाले छानोलाई सिलिङहरूलाई पनि त्यही किसिमले बनाउन सकिन्छ र त्यो चाहिँ चाँडो पनि भयो काम गर्नलाई अनि एक ठाउँबाट अर्को ठाउँमा रिलोकेट गर्न पनि सकिन्छ, आवश्यकता अनुसार त्यसलाई मिलाउन पनि सकिन्छ। कति बिल्डिङहरू लिजमा बनाएको हुन्छ उनीहरूलाई चाहिँ सार्न गर्न पनि सजिलो हुन्छ र खर्च पनि कम नै हुन्छ र त्यसमा पनि धेरै मोडेलहरू धेरै किसिमका मेटेरियलहरू छन्। अब विभिन्न किसिमका त्यो कम्पोजिट प्यानलहरू छन् अनि स्यान्डविच प्यानलहरू छन्, तीहरू विभिन्न किसिमका विभिन्न उसका छन् उनीहरू, त्यो आफूलाई कस्तो चाहिएको छ के चाहिएको छ भनेर अनि बस्दाखेरि राम्रो हुन्छ त्यस्तो घरहरूमा।
0: भनेपछि एउटा साधारण व्यक्तिले पनि उसको जग्गा छ भने, उसले केही रकम जम्मा गरेको छ भने उसले चाहिँ घर बनाउने सपना देख्न सकिन्छ?
1: एकदमै देख्न सकिन्छ, किनभने आफ्नो पुँजी अनुसारकै घरहरू बनाउन सकिन्छ, बिल्डिङहरू जुन आवास भनौँ बनाउन सकिन्छ र त्यसको लागि आफूसँग त केही त चाहिन्छ नि र कतिहरू चाहिँ गर्न चाहनेहरूलाई चाहिँ आफ्नो जग्गा आफ्नै जमिनहरू छ भने ब्याङ्किङ प्रोसेस पनि हुने भयो, तर ब्याङ्किङ प्रोसेसतिर लाग्नुहोस् म भन्दिनँ र आफ्नो जत्रो घाँटी हेरेर हाड निल्ने भन्छन् र अहिले चाहिँ हामीले चाहिँ प्री फ्याबको बिल्डिङहरूतिर लाग्यौँ भने त्यही हिसाबले हामीले बनाउन सकिन्छ अनि कंक्रिट बेस र प्री फ्याबको चाहिँ कम्बाइन गरेर पनि बनाउन सकिन्छ। जस्तो कि तपाईँहरूको एक तला घर छ भने माथिल्लो तला चाहिँ प्री फ्याबको बनाउँदा राम्रो हुन्छ, किनभने तल कंक्रिट पनि भयो छत पनि राम्रो भयो
0: बेस्ट।
1: अर्को कुरो तपाईँको घर दुई तला साढे दुई तलाको छ भने बाँकीमा छतमा कोठाहरू थप्न पर्यो भने प्री फ्याबको त्यो चाहिँ उपयुक्त देखिन्छ, सेक्युरिटीको हिसाबले पनि माथि हुँदा तलबाट चोरहरू लाग्ने समस्या पनि भएन। हुन त अहिले प्री फ्याबहरूमा सबै ग्रिलहरू हालेर सबै बनाउन सकिन्छ, विभिन्न किसिमको प्यानलहरू आइसकेको छ र त्यो हिसाबले चाहिँ गर्न सकिन्छ र आफ्नो जग्गा अथवा लिजमा जग्गा छ भने हामीहरूसँग सम्पर्क राख्नुभयो भने हामीले उचित परामर्श चाहिँ दिन सक्छौँ।
0: यो परामर्शको पनि शुल्क लाग्दैन हजुरको भनाइ?
1: हामीले चाहिँ त्यस्तो शुल्क लिने गरेको छैनौँ, किनभने एउटा लामो समयदेखि यही कन्स्ट्रक्सन फिल्डमा 32-33 वर्षदेखि म यसमा छु, त्यसले गर्दा विभिन्न ठाउँहरूमा जाँदा आउँदा विभिन्न गाउँहरूमा यी समस्याहरू देखिएको छ र त्यसले गर्दाखेरि म के चाहन्छु भने प्रत्येक गाउँहरूमा विभिन्न ठाउँहरूमा ठुलो मण्डली बनाउने सबैको चाहना हुन्छ अनि यो मेटल बेसमा बिल्डिङ

0: बनाउँदाखेरि प्रिफ्याबको बिल्डिङहरू बनाउँदा एउटा फाइदा अर्को के हुन्छ भने हाम्रो ढलान गरेर घर बनाउँदाखेरि बीच बीचमा पिलरहरू देखिरहेछौँ हामीले कति ठाउँमा त्यो मन पराउनु हुँदैन अनि यो चाहिँ प्रिफ्याबको बिल्डिङ बनाउँछौँ भने हामीले चाहिँ ठुल्ठूलो हलहरू बनाउन सक्छौँ चार पाँच सय हजारै जना अट्ने पनि त्यसले त्यो एउटा फाइदा भयो भने अनि अर्को कुरो प्रत्येक ठाउँमा त्यो मण्डलीहरूमा चाहिँ अलिकति व्यवस्थित रूपमा चाहिँ बिल्डिङहरू बनाउनु भयो भने त्यसलाई हामीले चाहिँ के परामर्शहरू दिन सक्छौ र धेरै मण्डलीहरू सन्डे स्कूलहरू त्यही जस्ताहरूले बारेरै बनाएको छ त्यसमा पनि व्यवस्थित गरेर बनाउन सकिन्छ र जति आफ्नो स्रोत साधन छ त्यहीबाट चाहिँ गर्न सकिन्छ त्यो चाहिँ सकिन्छ
1: भनेपछि हजुरको करिब करिब 150 सयको हारारीको बिचमा छ भने काठमाडौँमा मण्डलीहरूको प्राय लिजमा लिने चलन छ नि त त्यस कारणले पनि त्यो 150 जनाको हारारीमा मण्डली यदि उहाँले चाहिँ लिजमा लिएर चलाउनु छ भने त्यो फ्री ब्याबमा कति जति कस्ट आउँछ होला कति लागत जति लाउँछ होला एभरेजमा
0: धन्यवाद यसलाई चाहिँ हामी के भन्न सक्छौँ भने हामीले कस्तो किसिमको मेटेरियलहरू युज गर्छौँ त्यसमा भर पर्छ अनि र हामीले झ्यालडोकाहरू के को युज गर्छौँ त्यसमा पनि भर पर्छ होइन अब अल्मुनियम भन्दा अब त्योभन्दा अलिकति पीवीसी मोडेलमा गयो भने अलिकति बढी लाग्यो अनि अरू कुराहरूमा पनि त्यसमा हुन्छ अनि र पनि एभरेजमा 100 to 150 भन्दा पनि त्यही 150 हारहारी भनौँ अहिले त्यतिको चर्च बनाउनको लागि अब ठाउँले पनि भर पर्छ अब भुइँ चाहिँ राम्रो लेभल मिलेको छ भने सबै मिलेको छ भने गाडीको एक्सेस त्यहाँ छ ठुलो गाडीहरू पनि जान्छ भने एकैचोटि सामानहरू ल्याउन सक्छ र मेन पावरहरू एकैचोटि राम्ररी परिचालन गर्न सकियो भने करिब करिब त्यो हुन त स्क्वायर फिटको हिसाबले हुन्छ तर पनि मेरो अनुभवमा बिल्डिङको मात्रै बनाउँदाखेरि हामीले चाहिँ 15-16 lakh राम्रै गरी बनाउन सक्छौँ तर त्यसमा चाहिँ मण्डलीका जनहरूले पनि केही श्रमदानहरू गर्न सक्नुहुन्छ अनि बाहिरको कामदारहरूले पनि गर्न सक्छ मिलिजुली गरियो भने त्यो चाहिँ हामीले चाहिँ बाहिर मार्केटमा बनाउने भन्दा कमसे कम 15-16% चाहिँ कम्तीमा चाहिँ हामीले चाहिँ मिहिनेत गरेर बनाउन सक्छौँ त्यो चाहिँ भर पर्छ विश्वासीहरूले श्रमदान गर्न चाहनुभयो भने त्यो हिसाबले पनि गर्न सकियो र सबै ठाउँहरू राम्रो मिल्यो भने पनि गर्न सकियो त्यही रेन्जमै आजकल राख्दा राम्रो होला
1: अहिलेको हाम्रो चर्चकोहरूलाई धेरै गाह्रो छ अब कोठामा बस्दाखेरि घरपट्टिले किसिस गर्ने अथवा के कुरा अनि उहाँहरूको अपेक्षा के हुन्छ भन्दाखेरि एउटा सानो लिजमा लिएर एउटा सानो तपाईँले भनेको प्रिपेयर त्यस्तो बनाउनु भनेपछि अहिलेसम्म मैले पनि जानकारीमा आएको थिएन तपाईँको यो कर्नर स्टोन बिल्डिङ छ भनेर म यो बारे प्रिप्याक्सको बारेमा पनि मैले अहिले भर्खर सुन्दैछु अनि मैले स्काई प्यानिङको बारेमा चाहिँ धेरै सुनेको त्यो भन्दा प्रिप्याक्स भन्दा राम्रो अथवा गुणकारी छ कि अथवा कस्टमा पनि कतिको डिफरेन्स छ यो केही बताइदिनुहुन्छ
0: यस्तो त्यो प्रिफ्याब र त्यो बोर्डहरू हो होइन वालहरू बनाउने होइन एसवाई प्यानल भनेर होइन कोरियन मोडेलको भन्छ कतिहरू जापानिज मोडेलको पनि भन्छ होइन त्यो चाहिँ के भन्छ भने मेटलको फ्रेम बिल्डिङ बनाइसकेपछि भुइँ अब कति हाइटमा बनाउने हो त्यही हिसाबले चाहिँ हामीले चाहिँ इटै लगाएर अथवा ब्लक लगाएर होइन 1-1.5 feet कति आफूलाई चाहिएको छ होइन त्योभन्दा माथि पनि त्यो हिसाबले चाहिँ भुइँ चाहिँ राम्रै गरी ढलानै गरेर बनाउने हो अनि र त्योभन्दा माथि वरिपरि चाहिँ पिल्लरहरू खम्बाहरू भनेको चाहिँ फलामको हुन्छ है त्यो चाहिँ अब जनरल हामीले चाहिँ त्यसमा हामीले चाहिँ आइबिमहरू एचबिमहरू चाहिँ तलाहरू थप्नु छ भने त्यसरी बनाउन सकियो सपिङ कम्प्लेक्सहरू त्यसरी बनिराखेको हुन्छ सुपर मार्केटहरू होइन अनि तर चर्चको सामान्य बनाउनुको लागि त हामीले चाहिँ त्यही बक्स ट्युबिङ त्यही स्क्वायर चाहिँ खम्बाहरू भनौँ न फलामको वरिपरि लगाउने हो अब बाँकी के भन्ने हामीलाई सबैलाई थाहा छ माथि छानो हुन्छ होइन अब छानो के को हाल्ने होइन अब जस्ताहरूमा पनि अब कलर जस्ता अलिकति राम्रो भयो होइन अनि मोटो जस्ताहरू भयो होइन अब त्यसमा चाहिँ युपिभीसी को छानाहरू चलेको छ त्यो हाल्दाखेरि पानीको आवाज पनि कमाउने भयो अनि त्यसमा चाहिँ आफ्नै हिसाबले खर्चहरू आउने भयो होइन अलिकति तलमाथि पर्ने भयो अब हजुरले भन्नुभएको एसवाई प्यानल भनेको अब माथि छाना छँदैछ होइन अनि वरिपरि खम्बाहरू छ अनि भनेपछि बिचमा अब राख्नु पर्यो भनेपछि त्यो वाल त हो नि साइडको त्यो भनेको चाहिँ त्यही हो कि अहिले चाहिँ प्री फेब्रिकेसन भनेको खासमा त्यही नै हो। अब त्यसमा सिमेन्ट बोर्डहरू हुन्छ होइन, अब त्यो मोटाइ हुन्छ कति होइन, अब 2 इन्च 3 इन्च 4 इन्चसम्मको होइन, अनि बिचमा चाहिँ त्यो स्यान्डविच भन्छ, साइड साइडमा चाहिँ कोटेडहरू गरेको सिमेन्ट कोटेड अथवा मेटलको कोटेड हुन्छ, बिचमा चाहिँ त्यो कम्पोजिट प्यानलहरू हालेको हुन्छ, त्यसरी गरेको हुन्छ भने साइड साइडमा चाहिँ सिमेन्टको बोर्ड नै लगाएर होइन त्यसलाई चाहिँ अब बिचमा ग्याप राख्ने हुन्छ भइट, अनि बिचमा चाहिँ आवाजहरूलाई रोक्नलाई अलिकति राम्रो चाहियो भने त्यहाँ रक वुल भन्ने हुन्छ त्यो चाहिँ राखेर गर्न सकिन्छ, अनि त्यही चाहिँ रेडिमेड बनाएर मार्केटमा नाम दिएको होइन, यसपछि प्यानल कोरियन प्यानल भनेको होइन, त्यो केही पनि खासमा तपाईँहरूले चाहिँ त्यो बोर्डहरू चाहिँ हेर्न जानुभयो भने सबैमा उस्ता उस्तै हुन्छ, तर उनीहरूको क्वालिटी अनुसारको फरक भयो। अनि त्यसमा चाहिँ अब झ्यालहरू त चाहिहाल्यो, झ्याल र ढोकाहरू, अब हामीलाई एल्मुनियमको झ्याल र ढोका अब हामीले बुझ्ने भइसक्यौँ, अब त काठ त अहिले चाहिँ छैन होइन, छ तर अब अलिकति खर्चिलो पनि पर्यो, अनि यस्तो प्री फेब्रिकेसनमा खासै हालिदिनु पनि, फेरि काठै हाल्न चाहनु भने एल्मुनियम बेसमा त एल्मुनियमको टेक्सचरवाला ठ्याक्कै बाहिरबाट हेर्दा फेरि काठै देखिन्छ, अहिले पनि बाहिर गेट पनि हेर्दा अब झुकिन्छ कहिले कहिले, कस्तो राम्रो काठको टेक्सचर, काठको यसो खानु भने टाइम टाइम बच्छ, त्यो चाहिँ फलामकै हो होइन मेटलकै हो, अनि त्यो पनि भयो। अब त्यसमा चाहिँ युपिभिसीको चाहिँ झ्यालहरू ढोकाहरू लगाउनु भने आवाज पनि कम आउँछ, त्यसपछि त्यो अलिक बलियो पनि राम्रो पनि भयो, अनि त्यो कुराहरू नै हाल्ने हजुरले भन्नुभएको प्यानल भनेको होइन, एसवाई प्यानल भनेको होइन, प्रिफ्याब भनेको होइन, बिल्डिङ खासै यही नै हो। अब के अरे वरिपरि खासमा सजिलो तरिकाले बुझ्दाखेरि फलाम प्री फेब्रिकेटेड हो कि त्यो भनेको है, अनि बाहिर केही बनाएर लिएर आएर इन्स्टल गर्नेलाई भन्छ कि, खासमा त बाँसको घर पनि प्रिफ्याब नै हो, प्री फेब्रिकेटेड हो नि त, फेब्रिकेट गर्यो अनि त्यहाँ ल्याएर हाल्ने त होइन, अनि टाटीहरू पनि होइन त्यो पनि त्यही हो, अनि जस्ताहरू ठोक्ने पनि, तर हामीले चाहिँ त्यही बोर्ड हालेर स्यान्डविच प्यानलहरू हालेर बनाएकोलाई चाहिँ प्री फ्याब भन्न थाल्यो होइन, प्री फेब्रिकेटेड होइन फ्याब भनेको त्यो हो, अनि त्यस कारणले चाहिँ त्यसमा चाहिँ अब कस्तो किसिमको मेटेरियलहरू र कस्तो किसिमको सामानहरू हाल्ने कति हाल्ने त्यही हिसाबले चाहिँ खर्चहरू तलमाथि हुने कुराहरू भयो, अहिले चाहिँ चलेको चाहिँ सजिलोको लागि त्यही चलेको,
1: सजिलो मात्र होइन कि तपाईँको सहुलियत पनि भयो, मतलब सस्तो पनि भयो, अघि हामी आउट अफ उसमा पनि हामीले कुरा गरे कि हामीले बाँसबाट पनि हामीले के बनाउन सक्छौ भनेर भन्नुभएको थियो टेक्सचरले,
0: मैले यो अल्टरनेटिभ कन्स्ट्रक्सन चाहिँ बाँसमा चाहिँ केही अध्ययन गरेको छु, अनि अब जस्तो इन्डियामा नर्थ इस्टतिर जानुभयो भने होइन, अब यो नागाल्यान्डहरू मिजोरम आसामहरूतिर होइन, अब बाँसैको बाट उहाँहरूले कतिहरू चिजहरू बनाउनुहुन्छ होइन, किनभने धेरै बाँस उहाँहरूसँग उत्पादन पनि हुन्छ अनि नेपालमा पनि छ, अनि यो बाँसलाई चाहिँ अलिकति मोडिफाई गरेर हामीले चाहिँ काम गर्न सक्छौँ, अनि बाँसलाई त्यो पप्टेर टाटीहरू जस्तो बनाएर, अनि यो जुन दुई किसिमले गर्न सकिन्छ, अब बाँसकै बिल्डिङ बनाउनु छ भने सबै फ्रेम हुन्छ नि, छाना बनाउने फ्रेमदेखि लिएर सबै खम्बाहरूदेखि लिएर सबै बाँसको बनाउन सकिन्छ, अर्को कुरो त्यो नबनाएर सबैतिर फलामको बनाउने फ्रेम सबै फलामले मेटलले बनाउने अनि बाँसले, अनि बाँसले बार्दाखेरि त्यहाँ चाहिँ भित्रबाट चाहिँ हामीले कतिपय ठाउँहरूमै काम पनि गरेका छौँ, अनि भित्रबाट चाहिँ प्लाई बाहिर बाँसको फ्रेम हुन्छ, बाँसको कप्टेराहरू काटेर अनि भित्रबाट चाहिँ प्लाई ठोकेर अनि त्यसको सिलिङलाई पनि फल सिलिङ हाल्दा पनि भइहाल्यो, नत्र बाँसकै के अरे प्लाईकै फल सिलिङ गर्दा पनि भइहाल्यो, अनि रङ्गरोगन गर्ने भने त्यो पनि नेपालको परिवेशमा राम्रो हो, किनभने नेपालको प्रोडक्ट हो नि त, अनि त्यसकारण चाहिँ नेपाली प्रोडक्टमा चाहिँ हामीले चाहिँ त्यसलाई पनि बाँसबाट धेरै चिज कामहरू गर्न सकिन्छ, अथवा गाउँघरतिर त हामीले बाँसलाई लिपेको देख्छौँ नि होइन, अनि माटोले होइन बाँसलाई त अलिकति थोरै सिमेन्ट र बालुवा मिसाएर मिक्स गरेर होइन, अनि थोरै जाली बिचमा राखेर के अरे वायरमेस बिचमा राखेर त्यसलाई मजाले प्लास्टर गर्न पनि सकिन्छ, त्यसले गर्दाखेरि यो सिमेन्ट बोर्ड जस्तै प्रिफ्याबकै देखिन्छ पछि,
1: भनेपछि यो झन् धेरै सस्तो हुनु भयो,
0: त्यो चाहिँ केही सस्तो हुन्छ, बाँस कहाँ पाइन्छ, अब काठमाडौँमा बाँस महँगो छ, किनभने हामीले चाहिँ बाँस राम्रो बाँस चाहियो नि त, अनि यो राम्रो बाँस चाहिँ इलामको झापातिरको नै आउँछ, पूर्वतिरबाट आउँछ होइन, अनि राम्रो बाँस छ, अब कति बाँसहरू चाहिँ उता त त्यो बाँस सस्तो होला होइन, अब यहाँ चाहिँ अलिकति बाहिरबाट लिएर आउनुपर्ने महँगो होला, तर पनि बाँसलाई चाहिँ अब बाँसको घरमै बस्ने टहरोमा भन्ने लाग्छ मान्छेलाई, तर चाहिँ वास्तवमा बनाउन जाने हो भने त्यो त राम्रो चिज हो, रङरोगन गरेर बनाउँदाखेरि त राम्रो देखिन्छ,
1: स्वास्थ्यको हिसाबले पनि
0: स्वास्थ्य त एकदमै राम्रो,
1: सिमेन्टीमा त बात हुने
0: त्यो सबै फालेर हामीले गर्न सक्छौँ, नेपाली प्रडक्ट हो, नेपालकै होइन, बाहिर पैसा गइराखेको छ, नेपाललाई गर्न सकिने भयो अनि त्यो चाहिँ म इन्करेज गर्छु।
1: भनेपछि तपाईँको कर्नर स्टोन बिल्डरले पनि यो क्षेत्रमा तपाईँले अलि लबिङ गर्दै हुनुहुन्छ, तपाईँको सेवाकार्य क्षेत्रमा यसलाई नै आधार बनाएर गइरहनु भएको छ कि अलि एडभोकेसी गरिरहनु भएको छ कि बाँसको ले पनि बनाउँदा राम्रो हुन्छ अथवा पिपिएफ गर्दा राम्रो हुन्छ भन्ने
0: हो? हामीले चाहिँ धेरै यो विषयमा अध्ययन र अनुसन्धान गरेका छौँ र गरेका कुराहरू हेरेका पनि छौँ र अलिकति सबलीकरणको हिसाबले चाहिँ अलिकति डिजाइनहरू मेटेरियलहरूलाई अलिकति राम्रो क्वालिटीको हिसाबले बनाएर गरियो भने होइन, अब 10 वर्षसम्म राम्रै गरी चलेको बिल्डिङहरू मण्डली नै भनौँ पनि छन्, हामीसँग उदाहरण छन् र त्यसलाई चाहिँ बनाउनलाई अलिकति राम्रो डिजाइनहरू गरे भने बाँसको धेरै राम्रो देखिन्छ अझै, अनि भित्रबाट चाहिँ त्यसलाई चाहिँ प्लाईहरू ठोकेर गर्दाखेरि त्यसको कुनै पालहरू पनि बन्द हुने भयो, राम्रो पनि हुने भयो अनि सुरक्षाको हिसाबले पनि बलियो हुने भयो र अरूहरू पनि केही हालेर मिलाएर गर्न सकिन्छ, त्यसले गर्दाखेरि अहिले चाहिँ सबै ठाउँतिर बोकेर लानुपर्ने मण्डली विशेष गरी सन्डे स्कुलहरूको अथवा मण्डलीहरूमा थप्नुपर्ने कुराहरू हुन्छ, बनाउनु पर्ने अब तलदेखि माथिसम्म जानुपर्ने हुन्छ कति ठाउँहरूमा, जस्तो हामी केही समय अगाडि हामी सिन्धुपाल्चोक पुगेका थियौँ अनि सिन्धुपाल्चोकबाट गाडी त मुस्किलले हामी एकदम खतरा बाटो रहेछ लग्यौँ हामीले हाम्रो लगेको गाडी त, तर त्यहाँ मान्छेहरू त्यो गाडीको रुट पनि खासै छैन थियो अनि माथि डाँडामा पुग्नु पर्ने हुन्छ, माथि एउटा चाहिँ सानो मण्डली रहेछ अनि त्यो मण्डलीलाई चाहिँ अब तलबाट सबै सामानहरू बोकेर लानुहुँदा एकैचोटि यतैबाट बनाएर फ्रेमहरू सबै मेटल फ्रेम सबै बनाएर अनि उहाँहरूले चाहिँ आइडिया दियौँ हामीले अनि उहाँहरूले चाहिँ राम्रो उहाँले चाहिँ त्यो सिमेन्ट बोर्डहरू त हाल्नु भएको छैन, भुइँ राम्रो बनाउनु हो, वरिपरि राम्रो किसिमले जस्ताहरू हालेर अनि राम्रो मण्डली बनाउन सक्नु भएको छ, त्यस कारणले उहाँहरूको आफ्नै जति साधन स्रोत थियो जति थियो धेरै कम्तीमै भनौँ एकदम कम्तीमा उहाँहरूले चाहिँ अलिकति आफै मिहिनेत गर्नुभयो, विश्वासीहरू थोरै भए पनि निकै मिहिनेत गर्नुभयो, जनश्रमदान उहाँहरूको निकै ठुलो थियो अनि जग्गा पनि कोही विश्वासीले दिनुभएको रहेछ र त्यो सिन्धुपाल्चोकमा चाहिँ त्यो भएको छ, उहाँले चाहिँ त्यही 4-4.5 लाख हारिमा उहाँले चाहिँ बनाउनु भयो र अझ राम्रो त्यसलाई 1-2 लाख रुपियाँ थप्दियो भने होइन 6-7 लाखमा बोर्डहरू राखेर राम्रै चर्च बनाउन सकिन्छ र उहाँहरूको चर्च चाहिँ त्यो धेरै ठुलो भन्नाले अब 60-70 जना
1: भनेपछि तपाईँको
0: 80 जनाको हारहारी अट्नु होला,
1: 80 जनालाई 6-7 लाखमा उहाँहरूको श्रमदानले भयो भने त यदि तपाईँको सुझाव सल्लाह भयो भने त धेरै राम्रो हुने रहेछ, त त्यही कुराहरू हामीले काठमाडौँमा लिजमा लिने मण्डलीहरूलाई गर्न सक्यो भने त धेरै राम्रो हुने रहेछ, ठिक छ?
0: हो, हामीले काठमाडौँ बेसको मण्डलीहरूलाई पनि गरेका छौँ र त्यो हिसाबले चाहिँ राम्रो पनि हुन्छ र अहिलेको आवश्यकता त्यो देखिन्छ, सबैलाई अब मण्डलीमा धेरै स्रोत साधन त हुँदैन आर्थिक रूपमा, त्यो हिसाबले
1: कार्यक्रमको अन्त्यमा आइसकेको छ, तपाईँलाई धेरै धेरै धन्यवाद है, धेरै खुसी लागेको छ कि हाम्रो यो प्यानल सम्बन्धी तपाईँले होइन कुराहरू गरिदिनु भयो, थोरै लगानीमा पनि हामीले मण्डली तयार गर्न सक्छौ भन्ने बारेमा भनिदिनु भएकोलाई धन्यवाद, तपाईँको थप पृष्ठभूमि अरू केही छ, तपाईँलाई के भन्न मन लागेको केही कुराहरू छ श्रोताबिन्दुको माझमा?
0: धन्यवाद, मेरो पृष्ठभूमि इन्जिनियरिङ पृष्ठभूमि हो र म चाहिँ पेसाले सिभिल इन्जिनियर हो र 32-33 वर्षदेखि यही निर्माण सम्बन्धी यही फिल्डमा काम गरिराखेको छु र मेरो उद्देश्य नै के छ भने केही कुराहरू मेरो चाहिँ अब समय अनुसार उमेर अनुसार ढल्किँदै जाँदा र एउटा म विश्वासी मान्छे हो र मेरो पनि केही दायित्व हुन्छ नि यस समाजमा र मैले यो कन्स्ट्रक्सनलाई एउटा मिनिस्ट्रीको रूपमा पनि लगिराखेको छु, परामर्श विभिन्न ठाउँमा गइदिने गरिदिने यो कुराहरू छ र ठुलो बिल्डिङहरू बनाउनेहरूबाट म लिन्छु नै, तर सामान्य किसिमको गुजारा गर्नुपर्ने ठाउँहरूमा हामीले चाहिँ त्यसलाई चाहिँ फ्री अफ कस्ट नै गरेकै छौँ र त्यो एउटा चाहिँ मेरो सहायता गर्ने त्यो उद्देश्य छ भने, अर्को कुरो मैले चाहिँ यो रेसिडेन्टल बिल्डिङहरू विशेष गरी काठमाडौँमा हामी बनाउँछौँ, त्यो चाहिँ महँगो पनि हुन्छ, अलि चलेकै रेट हुन्छ मार्केटमा, अलिकति तलमाथि हो। अनि मेरो एउटा ड्रिम छ, एउटा भिजन छ, यहाँले भनिहाल्नु भयो, म सेयर गर्न चाहन्छु। मेरो एउटा उद्देश्य छ कि यो काठमाडौँ वरिपरि नजिकै क्रिस्टियनहरूको एउटा कलोनी बनोस्, कमसे कम 100 बिल्डिङ बनोस्, 3 जातिको जग्गा, एउटै डिजाइनहरूको, अनि बीचमा कम्युनिटी सेन्टर होस्, अनि त्यो चाहिँ जति कस्ट लागेको छ हामीले चाहिँ त्यसलाई नाफा नलिइकन सबैजना जुट्नु पनि सक्नुहुन्छ त्यसमा, त्यो अब धेरैजनाहरूलाई एउटा सामूहिक रूपमा पनि अगाडि बढ्न सक्नुहुन्छ, जो जसले पहल गर्नुभए तापनि होइन, म त्यसमा चाहिँ साथ दिन्छु, किनभने इसाईहरू विश्वासी जनहरू भाडामा बस्नुपर्छ, अर्को घरमा फाटोफुट्टा बस्नुपर्छ, विभिन्न किसिमका कुराहरू समस्याहरू पनि देखिन्छ, र एउटै ठाउँमा चाहिँ अलि धेरै नै विश्वासीहरूको घरहरू छ, अनि त्यही किसिमका सुविधाहरू पनि राखियो भने एउटा बीचमा प्रार्थना गर्ने हल हुनसक्छ, कम्युनिटी सेन्टर हुनसक्छ, सोसाइटी हुन्छ उहाँहरूको, मेरो एउटा क्रिस्चियन कलोनी बनाउने चाहिँ एउटा चाहिँ होस् भन्ने चाहिँ मेरो चाहिँ प्रार्थना चाहिँ छ।
1: धेरै राम्रो टेक्नासले यो कुरा भन्नुभयो, अनि साँच्चै नै अहिले विश्वासी जनलाई पनि धेरै नै गाह्रो छ कि एउटा कोठा खोज्नुपर्ने, फेरि घरपट्टिले फेरि त्यहाँ सङ्गति गर्न पनि नदिने, यो हजुरको यो सपना चाहिँ, यो दर्शन चाहिँ परमेश्वरले पूरा गरिदिनु होस् भनेर म पनि भित्रदेखि नै म चाहना गर्दछु। हुन्छ अध्यक्ष सर, तपाईँलाई धेरै धेरै धन्यवाद, तपाईँको एकदमै महत्वपूर्ण समय यो खेलकुद तथा विश्वासको कार्यक्रमलाई दिनुभएकोलाई धन्यवाद। जय मसी।
0: धन्यवाद, जय मसी समय दिनुभएकोमा।
1: हुन्छ श्रोताबिन, हामी हाम्रो समय सकेको छ, हामी खेलकुद तथा कार्यक्रममा हाम्रो टेकनाथ शर्माज्यूसँग हामीले धेरै राम्रो कुराहरू गर्यौं, यो समय अब हामी छुटिनेछौ। सबैलाई जय मिश्री।
2: आदरणीय श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? हामी आशा गर्दछौ आजको कार्यक्रमबाट तपाईँ आशिषित हुनुभएको छ, र कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छौ, र यो समय हामीले बिदा माग्नुपर्ने बेला भइसकेको छ। अर्को श्रृंखलामा फेरि पनि यसरी नै भेट्ने आशाका साथ म पुनम बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

जयमसी कार्यक्रम अन्तर्विन्तीमा स्वागत छ। विश्वासीको जीवनमा नभई नहुने पहिलो कुरै प्रार्थना हो। हामी विभिन्न मानिसहरूसँग प्रार्थना गर्छौँ, कहिले काहीँ परिवारसँग, कहिले काहीँ छोरासँग, कहिले छोरीसँग, कहिले हामी आफन्तसँग, कहिले साथीभाइसँग, कहिले पास्टरहरूसँग, कहिले विश्वासीसँग हामी प्रार्थना गरिरहेका छौँ। तर परमेश्वरसँग गर्ने प्रार्थनाको समय चाहिँ तपाईँ र मेरो कस्तो छ, अथवा कुन समय तपाईँ परमेश्वरसँग समय बिताउनुहुन्छ? त्यो भएर तपाईँको अन्तर्विन्तीको प्रार्थना चाहिँ परमेश्वरसँग हुनुपर्दछ। र परमेश्वरको वचनले स्पष्ट रूपले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हो, कतिचोटि परिस्थितिहरू जटिल हुँदछ प्रियहरू, तपाईँ र मैले त्यो परिस्थितिलाई सामना गर्न सक्नुपर्छ। र परिस्थितिलाई सामना तपाईँ एक्लै गर्न सक्नुहुन्न, प्रार्थना सहित त्यो परिस्थितिको सामना तपाईँले गर्न सक्नुहुन्छ। आज धेरै प्रभुको जनहरूको जीवनमा हामी देख्दछौँ, उनीहरूले विभिन्न प्रकारका विषयवस्तुको सामना गरिरहेको छन्। परमेश्वरसँग जब उनीहरू लिनुहुन्छन्, जब परमेश्वरसँग उनीहरूको जीवन समर्पित हुन्छ, अनि उनीहरूले जस्तो सुकै परिस्थितिलाई पनि विजय हासिल गर्न सक्छन्। के तपाईँ र म परमेश्वरसँग समर्पित छौँ त? एउटा समर्पितको प्रार्थना तपाईँ र मैले गरेका छौँ त? यो कुरा एकदमै महत्त्वपूर्ण छ। र अन्तर्विन्तीको प्रार्थना तपाईँ र मैले निरन्तर निरन्तर निरन्तर गर्नुपर्छ। परमेश्वरको वचनले भन्दछ, विश्वास साथ प्रार्थनामा जे माग्छौ त्यो तिमीले पाउनेछौ। हामी विश्वास बिना कुनै पनि जवाब हामी पाउन सक्दैनौ, तर तपाईँ र ममा जब विश्वास हुन्छ अनि जवाब पनि हुन्छ। त विश्वास हुँदैन तपाईँ र मैले जवाब पनि पाउँदैनौ। त्यो भएर विश्वास सहितको प्रार्थनाले चाहिँ तपाईँ र मेरो जीवनमा जवाब हुँदछ। र श्रोता तिनजेलसम्म जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: अब सुन्न सक्नुहुनेछ कार्यक्रम नयाँ उदय।
2: श्री नमस्ते। गुड न्यूज एफएम 105 थुप्लो मेगा हर्जको रेडियो तरंग पोखराबाट 105.6 मेगा हर्जमा हामी छौं। कार्यक्रम नयाँ उदयको साथमा सोमबार भएको हुनाले हामी 2-3 बजीसम्म यो कार्यक्रममा रहनेछौ र साथमा निकै मिठा मिठा भजनहरू पनि मैले ल्याएको छु र विशेष गरी परमेश्वरले दिने उदयका कुरा, आशाका कुरा, अनन्त जीवनका कुराहरू नै बाइबलमा निहित रहेर हामी बोल्ने गर्छौं र शुरूआतमा निकै मिठो भजनमा राख्न चाहन्छु विज्ञान बराइलीको आवाजमा। र त्योभन्दा अगाडि चाहिँ प्राविधिक मित्र सन्ध्याजीलाई धन्यवाद दिँदै यो गीत राख्न चाहन्छु।

प्रिय श्रोता, निकै नै अर्थपूर्ण भजन मैले तपाईँमा आज राखेँ विज्ञान भैलीज्यूको आवाजमा। र अब हामी अगाडि बढ्नेछौँ। दुःखको विषयमा आज केही कुराकानी गर्न मन लागेको छ मलाई। दुःख, समस्या, अप्ठ्यारो परिस्थितिहरू त सधैँ नै हामीले भोगिरहनु पर्छ, होइन? सुखभन्दा दुःख धेरै हाम्रो जीवनमा आइरहेको हुन्छ र दुःखले एकदमै हामीलाई छोड्दैन, सुखले चाहिँ छोडेर गइहाल्छ। र बाइबलले दुःखलाई जीवनको अन्तिम कुरा होइन, परमेश्वरमाथिको भरोसा, धैर्य र आशाको यात्राको रूपमा प्रस्तुत गर्दछ। जसरी हामीले थाहा पाउनुपर्छ कि दुःख बाइबलले कस्तो किसिमले दुःखलाई प्रस्तुत गरेको छ भन्दाखेरि, जीवनको अन्तिम कुरा होइन, परमेश्वरमाथिको भरोसा, धैर्य र आशाको यात्राको रूपमा प्रस्तुत गर्छ। र भजन सङ्ग्रह 34:18 पनि भन्दछ, परमप्रभु भाँचिएको हृदय भएकाहरूका नजिक हुनुहुन्छ, दुःखमा परमेश्वर टाढा हुनुहुन्न। योहन्ना 16:33 भन्दछ, येशूले भन्नुभयो, संसारमा तिमीहरूलाई दुःख हुनेछ, तर साहस गर, मैले संसारलाई जितेको छु। दुःख आउन सक्छ, तर त्यसमा आशा हराउनु पर्दैन, आशा हराउँदैन पनि, किनभने हाम्रो परमेश्वर दयालु परमेश्वर, हाम्रो परमेश्वर जुटाउनुहुने परमेश्वर, हाम्रो परमेश्वर हाम्रो वास्ता गर्नुहुने, हाम्रो प्रार्थना सुन्नुहुने परमेश्वर, हामीलाई बचाउनुहुने। त्यसै कारणले गर्दा हामीले दुःख मान्नु पर्दैन रहेछ, हामीमा ठूलो आशा रहेछ भन्ने कुरा चाहिँ थाहा पाउँछौ। रोमी 8:18 पनि भन्दछ, अहिलेका दुःखहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैन, अहिलेको पीड़ा नै सम्पूर्ण कथा होइन। हुन त मलाई यो वचन पढिराख्दाखेरि कस्तो लाग्छ भन्दाखेरि, अहिले भोगिरहेको, जस्तै अहिले शारीरिक रूपमा अलिकति म विराम बिमार छु, अलिकति कष्ट भोगिरहेको छु, मलाई कस्तो लाग्छ भनेदेखि, आफूलाई मात्रै दुःख पर्यो अनि यो दुःख चाहिँ किन परमेश्वरले हटाउनु भएन भन्ने जस्तो प्रश्नहरू खेलिरहन्छन् मनमा। तर यहाँ भनिएको छ, अहिलेका दुःखहरू भविष्यमा प्रकट हुने महिमासँग तुलना गर्न योग्य छैन। महिमा कस्तो किसिमको महिमा हुँदछ अनि परमेश्वरको राज्यमा कस्तो किसिमको हामीले मुकुटहरू पाउँदछौँ, कस्तो किसिमको हामीले पुरस्कारहरू पाउँदछौँ, त्योसँग त अहिलेको दुःखलाई तुलना गर्नै सक्दैनौँ। तर हाम्रो शारीरिक जीवनले चाहिँ सहन गाह्रो हुन्छ कहिलेकाहीँ, तर त्यो भविष्यको आशालाई देखेर नै कति आज मानिसहरू जिइरहेका छन् र तपाईँले म पनि जिउनुपर्ने रहेछ। दोस्रो कोरिन्थी 4:17 पनि भन्दछ, अहिलेको हल्का र क्षणिक कष्टले अझ ठूलो अनन्त महिमा उत्पन्न गर्छ, परमेश्वरले दुःखको बीचमा पनि उद्देश्य र आशा दिन सक्नुहुन्छ। र दुःख आउँछ, कष्ट आउँछ, मैले एक ठाउँमा पढेको थिएँ, परमेश्वरले दिनुभएको दुःख चाहिँ दुःख भन्दाखेरि पनि परमेश्वरले चाहिँ हामीलाई जाँच गर्नुहुन्छ भन्ने कुराहरू मैले थाहा पाएको थिएँ। परीक्षा र दुःख कष्ट कहिलेकाहीँ हाम्रो आफ्नै कारणले पनि आउँछन्, किनभने याकुबको पुस्तकले पनि भन्दछ, परीक्षा चाहिँ हामी आफैले ल्याउँदछौँ, तर परमेश्वरले यो मेरो छोराछोरी कस्तो किसिमको छ भनेर चाहिँ हाम्रो विश्वासको जाँच गर्नको निम्ति कहिलेकाहीँ परीक्षा जाँच पनि परमेश्वरले ल्याउनुहुन्छ। त्यसैले गर्दाखेरि परमेश्वरले दुःखको बीचमा पनि एउटा उद्देश्य र आशा दिन सक्नुहुने रहेछ भन्ने कुरा हामीले थाहा पाएका छौं। भजन सङ्ग्रह 23:4 भन्दछ, म मृत्युको छायामा उपत्यकाबाट हिँडे तापनि म कुनै खराबीसँग डराउने छैन, किनकि तपाईँ मसँग हुनुहुन्छ, दुःखको बाटो पनि परमेश्वरको साथ रहने विश्वासका कुराहरू यहाँ गरिएको छ। र त्यसैले गर्दा यस्ता वचनहरूले तपाईँ र मलाई साहस दिन्छ श्रोता। आज हामी शारीरिक रूपमा, आत्मिक रूपमा, मानसिक रूपमा पीड़ित होला, होइन, गाह्रो भएको होला, हामीले समस्या भएको होला, अभाव होलान्, दुःख होलान्, तर हामी निराश नहौं, दुःखको बाटोमा पनि परमेश्वरको एउटा उद्देश्य छ भन्ने कुरा थाहा पाऊ र दुःखको बाटोमा पनि परमेश्वरले चाहिँ साथ छोड्नुहुन्न भन्ने विश्वास पनि हामीले राखिराख्नुपर्छ। र आज मलाई यही कुराहरू गर्न मन लाग्यो। जीवनमा आउने कष्टका कुराहरू हामी गर्दै गर्छौं। अहिले एउटा निकै नै मिठो गीत सुनाउँछौ।

भेटपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम नयाँ उदयमा। एउटा कुरा विशेष महत्वपूर्ण छ, बाइबलले दुखी हुनु भनेको विश्वास कमजोर हुनु हो भन्दैन। जस्तै अयुब, दाऊद र स्वयं येशूले पनि गहिरो दुःख व्यक्त गर्नुभएको छ। त्यसैले दुःख हुँदा परमेश्वरसँग आफ्नो वास्तविक भावना प्रकट गर्न सक्छौं र उहाँसँग रोई कराई गर्न सक्छौं, उहाँसँग माग्न सक्छौं, उहाँसँग प्रार्थनामा सबै कुराहरू हामीले गर्न सक्छौं। एउटा मित्र जस्तो, एउटा बुबा जस्तो, एउटा भनौँ न अभिभावक जस्तो जे पनि हुन सक्छन् प्रभु येशु। यदि अहिले तपाईँ र मलाई एउटा भारी छ, भारी बोक्न गाह्रो भइरहेको छ अथवा समस्याका पहाड़हरूले घेरेको छ भने हामीले यसरी प्रार्थना पनि गर्न सक्छौं, प्रभु येशु हाम्रो दुःख तपाईँ जान्नुहुन्छ, हामी आफैले सम्हाल्न नसकेको कुरा तपाईँको हातमा राख्दछौं, हामीलाई आजको दिनका लागि शक्ति, शान्ति र आशा दिनुहोस्, हामी कमजोर हुँदा तपाईँ हाम्रो साथमा रहनुहोस्, आमेन भनेर भन्न सकौँ। एकदमै राम्रो कुराहरू हो यो। हामी जसरी परमेश्वरलाई एउटा निराशाको अवस्थामा, अप्ठ्यारो परिस्थितिमा यो कस तरिकाले प्रार्थना गर्छौं, उहाँले पक्कै पनि हाम्रो प्रार्थनालाई सुन्नुहुन्छ। र जब पनि मैले यो पदहरूलाई अथवा यो कुराहरूलाई हेर्दै थिएँ, म आफै पनि प्रार्थना गर्नको लागि उत्प्रेरित भएर यसरी गर्नुपर्ने रहेछ, पक्कै पनि परमेश्वरले हाम्रो दुःखमा चाहिँ मलमपट्टि गर्नुहुन्छ भन्ने कुरा मैले पनि थाहा पाएको छु। र दुःख, चिन्ता, निराश, कठिन समयबारे बाइबलमा धेरै कुराहरू लेखिएका छन्। जस्तै मत्ती 11:28 भन्दछ, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मन थाकेको बेला येशु कहाँ आउने निम्तो पनि गरिएको छ यहाँ, होइन? मन थाक्दाखेरि कहाँ जाने त? मन थाक्दाखेरि चाहिँ हामीले मन परेको साथीलाई रोज्छौं, होइन? समाजलाई रोज्छौं, अनि आफ्नो परिवारलाई रोज्छौं, ठूला ठूला व्यक्तित्वहरूलाई रोज्छौं होला। हामीलाई क्षणिक सुखको लागि यसरी संसारलाई हामीले रोजिरहेका हुन्छौं, तर परमेश्वरले चाहिँ भन्नुभएको छ मन थाकेको बेला येशु कहाँ आउनुपर्छ भनिएको छ। र आज यसरी नै हामीले येशु कहाँ जान नसकेको कारणले नै हाम्रो मन हल्का नभएको हो, हाम्रो मन जहिले पनि भारीपनामा छ, किनभने येशु कहाँ हामीले त्यो हाम्रा सम्पूर्ण फेरीहरू राख्न सकेका छैनौँ। मत्ती 11:28 वचनले चाहिँ भनेको छ त हाम्रो जीवनमा लागू भएको छैन। भजनसंग्रह 55:22 पनि भन्दछ, आफ्नो भार परमप्रभुमाथि राख, उहाँले तिमीलाई सम्हाल्नुहुनेछ र सबै कुरा आफैले बोकेर हिँड्नु पर्दैन। र परमेश्वरले भन्नुभएको छ मेरो जुवा हल्को र सजिलो छ, मसँग आऊ, मसँग सँगै हिँड भनेर भन्नुहुन्छ। यसो ख्रिस्टले जहिले पनि तपाईँ र मलाई एउटा साथीको रूपमा प्रयोग गर्नुहुन्छ कहिलेकाहीँ, र एउटा पुत्रको रूपमा पनि प्रयोग गर्नुहुन्छ। मलाई साथीको रूप चाहिँ साह्रै मनपर्छ, किनभने साथीलाई जे पनि भन्न सकिन्छ है, साथीलाई कहिलेकाहीँ हामीले तँ तेरो पनि भन्न सक्छौँ, तर मैले त्यो किसिमले सम्बोधन गर्नुपर्छ भनेको त होइन, तर एउटा क्लोजनेसको लागि, एउटा नजिकताको लागि हामीले आफ्ना मिल्ने साथीहरूलाई चाहिँ तँ तेरो भन्ने कुराहरू पनि गर्छौँ, होइन? त्यस्तो किसिमको सम्बोधन पनि गर्छौँ। हाम्रो प्रभु साथीभन्दा पनि अत्यन्त प्रेमी, त्यसैले गर्दाखेरि उहाँलाई पनि हामीले चाहे जति मनका कुराहरू पोख्न सक्छौँ, हामीले आफैले बोकेर हिँडिरहनु पर्दैन। परमेश्वरले भन्नुभएको छ नडराऊ, म तिमीसँग छु, म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु। र डर र कमजोरको समयमा परमेश्वरको साथ यसरी हामीले पाउँछौ भन्ने कुरा यसै 41:10 हामीलाई प्रश्नसँग भनेको छ। भनेको छ नडराऊ, म तिमीसँग छु, म तिमीलाई बल दिनेछु। हामीलाई चाहिएको बल त हो नि, होइन सदा? हामीलाईमा बल भएन, शक्ति भएन भन्दाखेरि भने धन सम्पत्ति हाम्रा सबै यावत थोकले मात्र केही हुँदैन। हामीमा एउटा स्वस्थ शरीर अनि बल शक्तिले भरिएको शरीर भयो भने त परमेश्वरको काम हामी गर्न सक्छौँ नि, होइन? र परमेश्वरले भन्दै हुन्छ म तिमीलाई बल दिनेछु, म तिमीलाई सहायता गर्नेछु। र डर र कमजोरीको समयमा परमेश्वरले यसरी बल दिन्छु भन्दाखेरि हामीलाई चाहिँ एकदम ठूलो साहस पनि मिल्दछ। त्यस्तै यसाया 43:2 भन्दछ, त पानीबाट भएर जाँदा म तँसँग हुनेछु, आगोबाट भएर जाँदा त जल्ने छैनस्। कठिन परिस्थिति आए पनि परमेश्वरले साथ छोड्नुहुन्न भन्ने कुरा यहाँबाट हामीले थाहा पाउँछौँ। आज धेरै कुराहरू बाइबलबाट हामीले थाहा पाउँछौँ। मैले अघि नै भने दुःखको सन्दर्भमा धेरै कुराहरू, धेरै पदहरू हामीले हेर्न सक्छौँ। यो किन लेखियो भन्दाखेरि चाहिँ एउटा ऐतिहासिक रूपमा लेखिएको छ, जति हाम्रा पुर्खाहरूले जुन कुरा गरे, कस्तो किसिमको क्यारेक्टरमा जिए भन्ने कुराहरू पनि हामीले थाहा पाउँछौँ भने आज हामीले कुन कुरालाई अनुसरण गर्ने, कुन कुरालाई चाहिँ फ्याँक्ने भन्ने कुराहरू पनि थाहा पाउँछौँ भनेर राम्रा नराम्रा पक्ष, दुईटै पक्ष परमेश्वरले चाहिँ बाइबलमा लेखिदिनु भएको छ, र कसैले गरेको पापलाई पनि त्यहाँ जनाइदिनु भएको छ। किन भन्दाखेरि जस्तै दाऊदले
मेत्सेपासँग जसरी व्यभिचार गरे होइन, अनि ती कुरा पनि लेखिएको छ। अब परमेश्वरले यदि छुपाउने हुने लुकाउनु हुने भएदेखि त राम्रा राम्रा कुरा मात्रै लेखेर त्यस्ता कुराहरू राख्नुहुन्न थियो नि त। तर हामीलाई एउटा लेसनको निम्ति, हामीलाई एउटा शिक्षाको निम्ति दाउदले यसो गरे तर तिमीले गर्नु हुँदैन भनेर परमेश्वरले एउटा चेतावनी दिनुभएको हामीलाई। त्यसैले गर्दा हामी जस्तो अब परिस्थितिमा हिँडे पनि, कठिन परिस्थिति आए पनि परमेश्वरले साथ छोड्नुहुन्न भन्ने कुरा चाहिँ हामीले थाहा पाउँछौ। र पानीबाट भएर जाँदा तर्सित हुनेछु भन्ने वचन साह्रै राम्रो लाग्छ। र भजन संग्रह 30:5 भन्दछ, साँझमा रुवाई बस्न सक्छ तर बिहान आनन्द आउँछ। दुःख सधैँभरि रहँदैन भन्ने कुरा यसले थाहा पाउँछौ हामी। भजन संग्रह 30:5 हामीलाई यति राम्रो भनेको रहेछ, रुवाई केही क्षणको लागि मात्रै हुन्छ तर बिहान आनन्द आइहाल्छ। हुनु पनि हो, केही क्षणको लागि हामी रुन्छौं, कराउँछौं समस्या पर्दाखेरि, अनि परमेश्वरले फेरि पनि हामीलाई उम्कने बाटो अनि फेरि आनन्द र शान्तिको माहौल बनाइदिनुहुन्छ। हामीले यो भोगेका पनि छौं। गुड न्यूज एफएमको प्रसारमा हामी कार्यक्रम नयाँ उदयमा छौं। हामी दुःखका कष्टका कुराहरू आज गरिरहनेछौ। यतिखेर एउटा निकै नै मिठो गीत राख्छ, त्यसपछि म आउने नै छु।

साँच्ची नै छ हामी रञ्जक संकष्ट आउँछ, परमेश्वरले हामीलाई बोक्नु हुने रहेछ भन्ने यशायाको पुस्तकमा मैले देखेको छु त्यो वचन, तिमीलाई म बोक्ने छु, बोकेर हिँड्ने छु, कपाल फुलेको अवस्थामा पनि म त्याग्ने छैन, छोड्ने छैन भन्नुभयो। अनि यस्ता कुराहरू हामीले जब सुन्छौं र हामीलाई एकदमै आनन्द एउटा भनौँ न ओतप्रोत भएर आउँछ हाम्रो हृदय, किनभने परमेश्वरलाई धन्यवाद दिन मन लाग्छ। बिलाप गीतले भन्दछ 3:22-23, परमप्रभुको करूणा समाप्त भएको छैन, उहाँका कृपाहरू प्रत्येक बिहान नयाँ हुन्छन्, हरेक बिहान नयाँ आशाको सम्भावना हुन्छ भनेर भनेको छ। त्यसैले आज मेरो दिन बिग्रियो, भोलि पनि बिग्रन्छ, पर्सि पनि बिग्रन्छ भन्नुपर्ने रहेनछ, किनभने भोलिको दिन नयाँ आशा लिएर परमेश्वरले हामीलाई राख्नुहुने रहेछ। रोमी 8:28 भन्दछ, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले सबै कुरालाई भलाइको निम्ति काम गर्नुहुन्छ। सबैभन्दा राम्रो चाहिँ एउटा भरपर्दो वचन मलाई यो लाग्छ, रोमी 8:28, परमेश्वरलाई प्रेम गर्नेहरूका लागि उहाँले सबै कुरा भलाइको निम्ति नै काम गर्नुहुन्छ भनेर भनिएको छ। हाम्रो जीवनमा जे भए पनि परमेश्वरले अन्तत भलाइको लागि नै गर्नुहुन्छ भनेर भनिएको छ। र फिलिपी 4:6-7 पनि भन्दछ, कुनै कुरामा चिन्तित नहौ, प्रार्थना र धन्यवाद सहित आफ्नो मागहरू परमेश्वर समक्ष राख, त्यसपछि परमेश्वरको शान्तिले हृदय र विचार तपाईँको हृदय र विचारको रक्षा गर्नेछ भनेर भनिएको छ। चिन्ता आउँदा प्रार्थनामा राख्ने कोसिस पनि गर्नुपर्छ अनि प्र्याक्टिस पनि गर्नुपर्छ। कहिलेकाहीँ चिन्ता आउँदाखेरि हामीले, मैले अघि नै भने, नजिकको मित्रलाई होइन, आमा बुबालाई, गार्जियनलाई, जसलाई विश्वास गरिन्छ उसलाई सुनाउँछौ। हो, ठिक छ, उहाँहरूले पनि सान्त्वना दिनुहुन्छ, तर उहाँहरूमा सान्त्वना पर्मानेन्ट अथवा सधैँलाई स्थायी रूपमा दिने सान्त्वना चाहिँ पक्कै छैन। र येशु ख्रिस्टमा हामीले यी सबै कुराहरू भन्यो भने चाहिँ हामीलाई स्थायी रूपमा उहाँले चाहिँ सान्त्वना दिनुहुन्छ भन्ने कुरा थाहा पाएका छौं। 1 पत्रुस 5:7 पनि भन्दछ, तिमीहरूका सबै चिन्ता उहाँमाथि सुम्पिदेऊ, किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ, परमेश्वरले तपाईँको वास्ता गर्नुहुन्छ। तपाईँ मेरो वास्ता गर्नुहुने परमेश्वरले हुनुहुन्छ भनेदेखि किन चिन्ता गर्ने भन्ने कुरा आउँछ होइन। तर पनि हामी मानिस हौ, सदा हाम्रो मन मान्दैन र हामीले चिन्ता गर्न छोडिरहेका हुँदैनौ। तर यसै वचनद्वारा पनि तपाईँले मैले एउटा परिवर्तित जीवन जिउन सकौँ, किनभने मैले जति वचनहरू यहाँ हेर्दैछु ती वचनहरू अत्यन्तै हाम्रो लागि लाभकारी छन्। ती वचन तपाईँले मैले हाम्रो जीवनमा अनुसरण गर्न सक्यौँ भने पक्कै नै धेरै हामीले फलहरू पाउनेछौँ। 1 प्रकाश 21:4 पनि भन्दछ, परमेश्वरले मानिसहरूका आँखाबाट सबै आँसु पोछिदिनुहुनेछ, फेरि मृत्यु, शोक, रुवाई, पीड़ा हुने छैन। कति मजाको कुरा छ होइन, यो चाहिँ अब अन्तिमको समयमा हो सोता, र पनि परमेश्वरले यति असल असल कुराहरू तपाईँले मेरो लागि भन्नुभएको छ। र बाइबलको अन्तिम आशा नै दुःख र पीड़ाको अन्त्य हो होइन। अहिले दुःख छ, पीड़ा छ, तर बाइबलको अन्तिम उद्देश्य र आशा के रहेछ भन्दाखेरि दुःख र पीड़ाको अन्त्य हो। अनि जहाँ चाहिँ परमेश्वरसँग जब हामी हुन्छौँ, उहाँले सबै आँसु पुछिदिनुहुनेछ, मृत्यु, शोक, रुवाई र पीड़ा हुने छैन भनेर भनेको छ। त्यसैले गर्दाखेरि आज हाम्रो चित्त बुझाउने ठाउँ मात्रै नभएर एउटा स्थायी रूपमा नै ग्यारेन्टीका साथ परमेश्वरले बोल्नुभएका वचनहरू तपाईँ र मैले पढ्न पाउँछौ। र ती कुराहरू पढेर मात्रै होइन, एउटा ऐतिहासिक रूपमा एउटा कथा होइन, यो चाहिँ घटेको घटना हो, कुनै काल्पनिक घटना पनि होइन, यो चाहिँ एकदमै विशेष अनि साँच्चीकै जीवित घटनाहरू बाइबलमा लेखिएको छ। र भजनसँग 34:18, मत्ती 11:28, यो जुन हामीले दुःखमा विशेष गरी जुन वचनहरू पढ्यौं, टुटेको हृदय भएको मानिसको नजिक छु, थाकेको मानिस कहाँ म कहाँ आऊ भन्नुहुन्छ परमेश्वरले, यो चाहिँ एकदम असल कुराहरू हामीले थाहा पाएका छौँ आज। र त्यसैले दुःख आउँछ कस होइन, यो चाहिँ घटेको घटना हो, कुनै काल्पनिक घटना पनि होइन, यो चाहिँ एकदमै विशेष अनि साँच्चीकै जीवित घटनाहरू बाइबलमा लेखिएको छ। र

सुख थोरै दिनको पाहुना हो। हामी रमाइरहेका छौँ, सुख भइरहेको छ भन्दाखेरि क्षणिक हुन्छ त्यो, कहिलेकाहीँ गइहाल्छ होइन। र दुःख चाहिँ घरमा आउँछ, पाहुनाको रूपमा धेरै समयसम्म बस्ने, हामीलाई दुःख दिने, अप्ठ्यारो परिस्थितिमा राख्ने, परमेश्वरदेखि टाढा राख्ने काम पनि हुँदछ। त्यस्तो के कारणले भयो अनि त्यसको मुख्य जड चाहिँ के हो भनेर हामीले बुझ्नुपर्छ। कहिलेकाहीँ दुष्टको तर्फबाट र सांसारिक कुराहरूबाट पनि हाम्रो जीवनमा यस्ता अप्ठ्यारो परिस्थितिहरू ल्याउन सक्छौँ। त्यसैले गर्दा हामीले सबै कुरामा सजग हुँदै परमेश्वरलाई नै महिमा दिँदै अगाडि बढ्नुपर्छ। हामी कार्यक्रम नयाँ उदयमा छौँ, अब यतिखेर फेरि पनि एउटा भजन नै सुन्छौँ।

सतामित्र, योसेफले जीवनमा धेरै ठूलो दुःख भोगेका थिए र विभिन्न किसिमका दुःखमा परेर आफ्नो गन्तव्यलाई उहाँले पार गर्नुभएको छ र आफ्नो भनौँ न गन्तव्यमा पुग्नु भएको छ। योसेफले परमेश्वरसँग सपना मागेका थिएनन्, ती सपनाहरू परमेश्वरले उनलाई सुम्पनु भएको थियो। उनको यात्रा एक ईश्वरीय प्रशिक्षणको मैदान थियो, निखारिने शुद्धिकरणको प्रक्रिया पनि थियो भनेर हामीले भन्न सक्छौ। जब याकुबले योसेफलाई हेब्रोनबाट उनका दाजुहरूलाई भेट्न सकेममा पठाए, त्यस बेला परमेश्वरले योसेफको जीवनको अर्को चरणको योजना बनाइरहनु भएको थियो। यद्यपि त्यो कुरा उनले त्यति बेला बुझ्न सकेका थिएन। यहुदाले येशूलाई क्रुससम्म पुर्याउने यात्रामा महत्वपूर्ण भूमिका खेल्यो। गोलियतले दाउदलाई उनको उद्देश्य र बोलावटतर्फ डोर्यायो। दाउदको राजा हुने अभिषेक जंगलमा प्रमाणित भयो, आरामदायी र सहज वातावरणमा होइन। योसेफका दाजुहरूको क्रूरताले उनलाई मिश्रमा पुर्यायो, जहाँ उनी कालान्तरमा त्यो देशको दोस्रो शक्तिशाली शासक बन्न पुगे। त्यसैले गर्दाखेरि आज यो योसेफको जीवनबाट पनि हामी योसेफको जीवनबाट के थाहा पाउँछौ भन्दाखेरि, उहाँले दुःख भोग्नुभयो, कष्ट भोग्नुभयो, तर विजय चाहिँ उहाँले नै पाउनुभयो। उहाँले शक्तिशाली शासक बन्ने मौका पाउनुभयो। सपना परमेश्वरले दिनुभएको थियो, तर कति अवस्थामा उहाँले विश्वास पनि गर्न सक्नु भएन होला, किनभने जब मानिसको जीवनमा कष्ट आउँछ परमेश्वरले छोड्नुभयो कि जस्तो हामीलाई लाग्छ, अनि योसेफलाई यस्तै पनि लाग्न सक्छ। तर पनि उहाँले एउटा दृढता, विश्वासमा दृढ भएर अगाडि बढ्नुभएको कारणले गर्दाखेरि परमेश्वरले चाहिँ एउटा शक्तिशाली शासक बनाउनु भयो, दोस्रो शासक पोतिफरको घरमा हामीले देख्छौ होइन। एकदमै अचम्मको ठूलो कुरो, अनि परमेश्वरले दिनुभने एउटा पुरस्कार त यति ठूलो रहेछ नि। जसरी योसेफलाई दिनुभयो, तपाईँ र मलाई पनि त दिन सक्नुहुन्छ, तर तपाईँ र म पनि आज्ञाकारी भएर योसेफ जस्तै भयौँ भने मात्रै परमेश्वरले हामीलाई त्यो सपना दिन सक्नुहुन्छ, त्यो भिजन दिन सक्नुहुन्छ होला। योसेफलाई परमेश्वरको सर्वोच्च योजनाको लागि नियुक्त गरिएको थियो। उनलाई हानि गर्न खोज्नेहरूले उनलाई घायल बनाए। दासत्वको जीवन र कैदको रूपमा समय बिताउँदा उनको सपना पूरा हुने कुनै छाँटकाट थिएन। यद्यपि योसेफले प्रक्रियाको परमेश्वरमा भरोसा राखे, परमेश्वरले काम गरिरहनु भएको थियो, त्यो प्रक्रियालाई उहाँले विश्वास गरे। यदि परमेश्वरले हाम्रा समस्याहरू तुरन्तै समाधान गर्नुहुन भने उहाँले तिनलाई आफ्नो महान उद्देश्यको कथामा रूपान्तरण पनि त गर्नुहुन्छ होला। त्यसैले गर्दा यहाँबाट के पनि बुझ्छौं भन्दाखेरि, कहिलेकाहीँ दुःख गएन रहिरह्यो, पीड़ा रहिरह्यो भनेदेखि चाहिँ एउटा उद्देश्यको लागि पनि त परमेश्वरले यो गर्नुभएको हुन सक्छ नि भनेर भनेको छ, यो पक्कै हो। त्यसैले गर्दाखेरि हामीमा जति पनि परिस्थितिहरू आउँदछन्, ती परिस्थितिहरूलाई विजय पाउनको लागि चाहिँ हामी योसेफ जस्तै आज्ञाकारी बन्नुपर्ने हुन्छ। मिश्रबाट दासत्वको रूपमा फर्किँदाखेरि इजरायलीहरूलाई कस्तो किसिमले परमेश्वरले डोर्याउनु भएको थियो, उनीहरू दासत्वको रूपमा मिश्रमा थिए होइन। यी सबै अनज्ञाकारिताको कारणले गर्दाखेरि उनीहरूले पाएको दुःख हामी पढ्छौं। जब फारोले ती मानिसहरूलाई जान दिए अथवा इजरायलीहरूलाई जान दिए, तब फलिस्तीहरूका देशको बाटो छोटो भए तापनि परमेश्वरले तिनीहरूलाई त्यो बाटो भएर ल्याउनु भएन, किनकि परमेश्वरले भन्नुभयो यी मानिसहरू लड़ाई गरेर देखेर पछुतो गर्लान् र मिश्रमा नै फर्किजालान्, यसकारण परमेश्वरले तिनीहरूलाई घुमाएर उजाड स्थानको बाटो भएर लाल समुद्रतिर लानुभयो। युद्धको लागि इजरायलीहरू सशस्त्र भई मिश्रबाट हिँडे। प्रस्थानतिर अध्यायमा हामीले कुराहरू पाउँछौ। इजरायलीहरूको बानी पूर्व निर्धारित योजनामा थियो। मूसाले प्रतिज्ञाको भूमिको बारेमा परमेश्वरले अब्राहम, इसहाक र याकुबलाई गर्नुभएको प्रतिज्ञा उनीहरूलाई सुनाएका थिए, तापनि उनीहरूले लाल समुद्र र मरूभूमिको अप्रत्याशित बाटोको सामना गर्नु पर्यो। परमेश्वरले त्यहाँ पुग्ने सम्पूर्ण प्रक्रियालाई जानी जानी लुकाउनुभयो। मिश्रबाट कनान देशमा पुग्नु पूर्व निर्धारित योजना थियो। परमेश्वरसँग 430 वर्षको दासत्वबाट पुत्रत्व र प्रभुत्वमा पुर्याउने योजना थियो, तथापि यो योजना अचानक आउने अवरोधहरू बिना थिएन। परमेश्वरले उनीहरूलाई युद्धको निम्ति तयार गर्न विभिन्न युद्धहरूको बाटो हुँदै लैजानु पनि भयो, र उहाँले मरूभूमिमा उनीहरूको सोच परिवर्तन र पुननिर्माण गरिरहनु भएको थियो, ताकि उनीहरू वीर योद्धाहरू बन्न सकुन् र उनीहरूले सफलता प्राप्त गरून् भन्ने परमेश्वरको योजना थियो। र
अन्तत हामीले के देख्छौँ भन्दाखेरि बचाउने कुरा, रक्षा गर्ने कुरा, परमेश्वरले डोर्याउने कुरा नै हामी देख्छौँ. हो, त्यो बीचमा अन्तरालमा जति दुःखहरू भयो होला, तर अन्त्यमा परमेश्वरले सुख दिन्छु भन्नुभएको छ. प्रकाशको पुस्तक 21 अध्यायमा हामीले अघि पढिसकेका छौँ. त्यसले गर्दा जीवनमा आएका दुःख कष्टहरूले हामीलाई धेरै गाह्रो बनाउँछ. कहिलेकाहीँ सदा शारीरिक पीड़ा हुँदा, हामी रोग बिमार लाग्दाखेरि एकदमै मेरो जीवन सकिन्छ कि जस्तो लाग्छ, हामीलाई पक्कै त्यस्तो लाग्छ. हाम्रो मनोबलहरू घट्छ अनि हामी मानसिक रूपमा पनि एकदम विक्षिप्त हुन्छौँ. तर अलिकति बलियो भएर विश्वासमा परमेश्वरलाई भरोसा राख्नुपर्ने रहेछ. त्यो गर्न सक्यौँ भने चाहिँ हामीले पनि विजयको बाटोतिर लम्कन पक्कै पनि सक्छौं. हामी कार्यक्रम नयाँ उदयमा छौं, गुड न्यूज एफएमको प्रसारमा. अनि हामीले परमेश्वरले दिनुहुने उदयका कुराहरू, आशाका कुराहरू, अनन्त जीवनका कुराहरू नै गरिरहेका छौं. र यो समय भने फेरि पनि मिठो गीत राख्न चाहन्छु, त्यसपछि फेरि पनि आउँछु.

0: श्रोताभित्र हामीले निकै अर्थपूर्ण अनि मिठो गीत सुनेका छौं। कुन बाटो हिँड्दैछौ? हो, हामी साँच्चै नै आज मानव जातिहरू कुन बाटो हिँड्दैछौ, मार्गदर्शन कस्तो लिएका छौं, होइन? हाम्रो डोर म्याप कस्तो छ? डेस्टिनेशनमा पुग्ने अथवा गन्तव्यमा पुग्ने हाम्रो बाटो कस्तो छ? है, त्यसैले गर्दा एउटा सत्य बाटोलाई अप्नाएर सत्य जीवन, पवित्र जीवन व्यतीत गरेर मात्रै परमेश्वरलाई हामीले खुशी तुल्याउन सक्छौ। बाइबल अनुसार यीशु ख्रिष्टको महान उद्देश्यको कारणले गर्दा नै संसारमा उहाँ आउनुभएको थियो। जस्तै यीशु ख्रिष्टको उद्देश्य मुख्य रूपमा मानिसलाई परमेश्वरसँग मिलाप गराउनु र उद्धार दिनु थियो। यीशुको उद्देश्यबारे बाइबलमा धेरै कुराहरू लेखिएका छन्। अनि हामीलाई मनपर्ने वचन अथवा एउटा यति अचम्मको वचन छ, हराएकालाई खोज्न र बचाउन भन्नुभएको छ। लुका 19:10 भन्दछ, मानिसको पुत्र हराएकोहरूलाई खोज्न र बचाउन आएको हो। एउटा उद्देश्य अनुरूप परमेश्वरले आफ्नो पुत्रलाई पठाउनु भएको रहेछ। एउटा उद्देश्य अनुरूप चाहिँ येशु ख्रिष्ट आउनु भएको रहेछ, देहधारी बन्नुभएको रहेछ। हामीले योहन्नाको पुस्तक 1:14 पढ्छौं नि, वचन देहधारी हुन्छ, होइन? देहधारी किन भयो भन्दाखेरि यति ठूलो महान उद्देश्य रहेछ नि त परमेश्वरको, र मानिसहरूको पाप क्षमा र उद्धारका लागि आफ्नो जीवन दिन पनि उहाँ आउनुभयो, र मानिसको पुत्र सेवा लिन होइन, सेवा गर्न र धेरैका निम्ति आफ्नो प्राण फिरौती दिन आउनुभएको हो। र आज तपाईँ हामीले संसारमा देख्छौ आफ्नै सेवा लिन खोज्छन् मानिसहरू, होइन? मलाई नै असल भए हुने थियो, मलाई नै सबै कुरा पुगिसरी भए हुने थियो भन्ने भन्छौ, होइन? हामी पनि भन्छौ कति अवस्थामा, किनभने हामी स्वार्थी छौं कति अवस्थामा। तर त्यस्तो गर्नु हुँदैन भनेर परमेश्वरले भन्नुहुन्छ। हामीले सेवा लिने होइन, सेवा दिन खोज्नुपर्छ भनेर भनिएको छ, किनभने यीशुको पाइलामा टेकेर हिँड्ने मानिसले चाहिँ यीशुको जस्तै जीवन जिउन कोसिस गर्नुपर्छ। हामी यसो जस्तै त भन्न सक्दैनौ, तर पनि हामीले कोसिस भने पक्कै गर्न सक्छौ, पर्सेन्टेजमा काम गर्न सक्छौ। जस्तै यीशु ख्रिस्टले 100% गर्नुभयो भने तपाईँ र मैले 50% अथवा 25% त गर्न सक्छौ। त्यसैले यीशु ख्रिस्टको अनुसरण गर्नको निम्ति हामीले व्यवहारले पनि गर्नुपर्ने हुँदो रहेछ। र मानिसलाई परमेश्वरको सत्य देखाउन मनै बाटो हो भनेर पनि, सत्यतालाई देखाउनको लागि मनै बाटो हो भनेर पनि योहन्ना 14:6 समय यीशुले भन्नुभयो। र टुटेका र दुखी मानिसहरूलाई आशा दिन येशूले गरीब, बिरामी, दुखी र समाजबाट तिरस्कृत मानिसहरूलाई प्रेम र करूणा देखाउनुहुन्छ। र यति महान येशू यहाँ भनिएको छ, उहाँको काम के रहेछ भन्दा टुटेका र दुखी मानिसहरूलाई आशा दिन। येशूले गरीब, बिरामी, दुखी र समाजबाट तिरस्कृत मानिसहरूलाई प्रेम र करूणा देखाउनुभयो। त्यसरी नै आज येशु ख्रिस्टले देखाउनु भएको करूणाद्वारा नै धेरै विश्वासीहरूले आज श्रमदानको कामहरू, होइन, अनि राहतका कामहरू गरिरहेका छन्। र हाम्रै गुड न्युज एफएमबाट पनि हाम्रो अब्राहमज्यूहरूले चाहिँ एकदम असल काम गरिरहनु भएको छ। यो सबै चाहिँ येशु ख्रिस्टले गर्नुभएको कुराहरूलाई हामीले पनि अनुसरण गर्न खोजिएको हो। केही पर्सेन्ट भए पनि हामी गरौं, केही पर्सेन्ट भए पनि हामीले गर्न सकौं अरूको सेवा भनेर भनिएको हो। एउटा व्यक्तिले सबै कुरा गर्न सक्दैन, सबै कुरा गर्न सक्दैन पनि सबै मिलेर गर्नुपर्ने हुन्छ। त्यसैले एकजनाले जे गर्यो उसको क्षमता अनुसार गर्छ। त्यसैले गर्दा हामीले सकेको सेवा, सकेको मदद चाहिँ गर्नुपर्ने हुन्छ। जब हाम्रो देशमा बाढी पहिरोले धेरै ठुल्ठूला घटनाहरू घटाए, मानिसहरू बेपत्ता भए, हाम्रो विश्वासी दाजुभाइ दिदीबहिनी पनि बेपत्ता हुनुभयो, र हामी एकदम दुखी छौं, मर्माहत छौं। तर के गर्ने, होइन? अब मानिस एक दिन त जानै पर्छ, र विभिन्न तरिकाले हामीले यो संसारलाई छोड्नुपर्ने हुन्छ। तरिका मात्रै फरक हो, होइन? त्यसैले गर्दाखेरि अन्त त तपाईँ र मेरो लुक्ने ठाउँ छ, अन्त त तपाईँ र मेरो ठूलो आशा छ, जुन आशाले गर्दाखेरि नै तपाईँलाई म बाँचिरहेका छौं। अब भने श्रोता मित्र, कार्यक्रमको अन्ततिर म आएको छु। धेरै कुराहरू, दुःखका कुराहरू गऱ्यौं, कस्तो लाग्यो तपाईँलाई, अनि कष्टका कुराहरू गऱ्यौं, तर पनि परमेश्वरका कुराहरू चाहिँ हामीले कसरी गर्यौं त, होइन? परमेश्वरले कस्तो छुटकारा दिनुहुन्छ भन्ने कुरा हामीले थाहा पायौं। सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु। प्राविधिक मित्र सन्ध्यालाई पनि धन्यवाद दिँदै म भने कार्यक्रमबाट बिदा हुन्छु। धन्यवाद। जय मसीह।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ।
1: हजुर।
2: ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौं। हवस् त, जय मसीह।